उक्त सहमति सँगै वैदेशिक रोजगारमा कामदार पठाउने प्रक्रिया सोमबारदेखि नै निरन्तर भएको छ। श्रम मन्त्री रामजी यादवको नेतृत्वमा सचिव डाक्टर दीपक काफले वैदेशिक रोजगार महाशाखा प्रमुख सहितको मन्त्रालयको टोली र अध्यक्ष डिक बहादुर खत्री कुमार नेतृत्वमा संघका पदाधिकारीहरू सहितको टोलीबीच सोमबार मन्त्रालयमा भएको 3 घण्टा लामो छलफलमा संघका मागहरूलाई प्रशासनिक र नीतिगत रूपमा पूरा गर्ने बताइएको छ। सरकार व्यवसायबीच सहमति आन्दोलन स्थगित शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।

0: आज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको देउवा समूहमा हिन्दू धर्मका विषयमा लिएको नीतिलाई लिएर विवाद शुरू भएको छ। यही मतभेदका कारण अब कसरी अघि बढ्ने भन्नेमा समूहभित्रै अलमल देखिएको छ। देउवा समूहका नेता मिन विश्वकर्माले धर्मका विषयमा अलमल भए पनि अरू विषयमा समस्या नभएको दावी गरेका छन्। धर्म सम्बन्धी विषयमा समझदारी जुट्न नसक्दा राष्ट्रिय भेलाको निष्कर्षको अन्तिम दस्तावेज आउन नसकेको उनले बताएका छन्। धर्म सम्बन्धी विषयमा दुई थरी धारणा बनेपछि सहमति हुन सकेन। समझदारी नभएकै कारण भेलाको निष्कर्षको अन्तिम दस्तावेजका बारेमा जानकारी दिन आइतबार गर्ने भनिएको पत्रकार सम्मेलन समेत स्थगित गर्नु पर्यो विश्वकर्माले भनेका छन्।
2: जनास्थ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा भएका छन्। सर्वोच्च अदालतले सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै श्रेष्ठलाई थुनामुक्त गर्न आदेश दिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई जिम्मा जमानीमा छाडेको हो।
1: केही दिन अघि सुनसरीमा भएको धार्मिक घटनालाई दृष्टिगत गर्दै नेपालगंजका मुस्लिम समुदायले यस वर्षको मोहम्मद जयन्तीको अवसरमा निकालिने धार्मिक जुलुसमा ठूलो स्वरको बाजा नबजाउने निर्णय गरेका छन्। मुस्लिम अगुवाहरूले सो दिवसका अवसरमा आयोजना हुने सबै खालका कार्यक्रमलाई शान्तिपूर्ण मर्यादित र व्यवस्थित बनाउन डीजे तथा अत्याधिक ध्वनि प्रयोग नगर्ने निर्णय गरेका हुन्।
2: उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपाल विद्युत प्राधिकरणको खुद नाफा खुम्चिएको छ। प्राधिकरणको 41 वार्षिकोत्सवका अवसरमा कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सार्वजनिक गर्नुभएको वार्षिक प्रतिवेदन विद्युत खरिद बिक्री व्यवसाय बढे पनि खुद नाफा 59% संकुचित भएको छ। यद्यपि नाफा भने बढेको प्रतिवेदनमा उल्लेख छ।
1: औद्योगिक तथा व्यावसायिक क्षेत्रको संरक्षण र लगानीको जोखिम न्यूनीकरणका लागि सरकारले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरेको छ। गत शुक्रबार सार्वजनिक उक्त रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सम्पत्तिको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल स्थापना गर्ने उल्लेख गरिएको छ।
2: खाडीका देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ। आकर्षक तलब, श्रम मैत्री कानून र अनुकूल मौसमका कारण नेपाली युवाको श्रम गन्तव्य युरोप हुन थालेको हो।
1: नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सृजनशीलताको क्षेत्रमा योगदान पुर्याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई नूर गंगा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण गरिएको छ। काठमाडौँमा आयोजित समारोहका बीच पुरस्कार वितरण गरिएको हो। समारोहका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचान भएको बताउनु भएको थियो।
2: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार शेयर बजार परिसूचक 2.01 अङ्क 0.07% घटेर 2641.82 बिन्दुमा झरेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउनु भएको छ। उहाँले सोही कारण दक्षिण कोरियासँगको वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिनुभएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ। अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा सुधार आएको छ। अमेरिका अहिले उत्तर कोरियालाई चिढ्याउने पक्षमा छैन।
4: अब खेल खबर। न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुगलेनले लगातार तेस्रो सिजन सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्ने भएका छन्। सुदूरपश्चिमले उनलाई तेस्रो संस्करणका लागि अनुबन्धन गरेको हो। एनपीएलको तेस्रो संस्करण दशैं लगत्तै सुरु हुने तालिका छ।
3: अब विचार विश्लेषणको पालो। बलियो राष्ट्रका आधार, संस्था निर्माण र क्षमता वृद्धि शीर्षकमा विनोद बस्न्यातको विचार कान्तिपुर दैनिकमा छापिएको छ। हरेक राष्ट्रको जीवनमा एउटा निर्णायक क्षण आउँछ, अब उसले राष्ट्रिय हितका लागि संघर्ष गर्न छाडेर आफैभित्र संघर्ष गर्न थाल्छ। नेपालका लागि यो उदीयमान रणनीतिक चेतावनी हो। मधेसमा देखिएका साम्प्रदायिक तनावलाई पृथक घटनाका रूपमा मात्र बुझ्नु हुँदैन, ती गहिरिँदै गएका सामाजिक, राजनीतिक र संस्थागत कमजोरीका संकेत हुन्। यदि यस्ता विभाजन समयमै सम्बोधन गरिएनन् भने राष्ट्रिय ध्यान, सार्वभौम सत्ता, समृद्धि र रणनीतिक भविष्यबाट आन्तरिक द्वन्द्व व्यवस्थापनतर्फ मोडिन सक्छ। त्यसैले नेपालले साझा राष्ट्रिय पहिचान सुदृढ गर्दै देशलाई एकताबद्ध राख्ने संस्थाहरू बलियो बनाउनु पर्छ।
4: त्यस्तै फुटको घाटा देउवालाई, जुटको नाफा गगनलाई शीर्षकमा प्राध्यापक डाक्टर देवी भक्त ढकालको विचार हिमाली टाइम्समा छापिएको छ। नेपाली काँग्रेसको जारी शक्ति संघर्षमा राजनीतिक घाटा र इतिहासको लेखाजोखा दुवै हिसाबले देउवा नै सबैभन्दा बढी जोखिममा हुनुहुन्छ। गगन थापासँग अझै लामो राजनीतिक यात्रा, जनाधार र पुनरागमनका धेरै अवसर बाँकी छन्। तर देउवा यो आफ्नो जीवनभरको राजनीतिक कमाई र छवि जोगाउने अन्तिम घडीमा हुनुहुन्छ।
3: डिजिटल सुशासनको दिशा शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार गोर्खापत्रमा छापिएको छ। विद्युतीय सुशासन गुरु योजना कार्यान्वयन गरिनुपर्छ। सबै सरकारी सेवा अनलाइनमै उपलब्ध गराउनुपर्छ। कागज प्रमाणीकरण गर्न लाम बस्नुपर्ने नियम हटाउनुपर्छ। सेवा छरितो बनाउन आवश्यक पद हटाइनुपर्छ। संसदीय प्रक्रियालाई डिजिटलाइज गरी नतिजामुखी बनाउनु पर्दछ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सिएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656-8853-5189-53।
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-7053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 2 गते मंगलबार, सन् 2026 अगस्ट 18 तारिक साउन शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरुबाट।
1: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रुलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित।
0: विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो, एमसिसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
1: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो, नीति मात्रै होइन रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
3: देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन।
4: बहुस्तरीय खालका विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ।
5: बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्।
0: इरान सम्झौतामा बाधा पुर्याए ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
1: र न्युजिल्यान्डका कुगेलेन एनपिएल टोली सुदूर पश्चिम रोयल्समै रहने।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
7: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 बिबिएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बिएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बिएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन,
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
4: काया खैरनमा अब खबरको सिलसिला। संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठेपछि नेपालको संसदीय इतिहासमै पहिलो पटक सदनबाट प्रधानमन्त्रीको नाममा रुलिङ भएको छ। प्रतिनिधि सभाको हिजो बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नको सदनमा आएर जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको हो। सभामुख अर्यालले रुलिङको क्रममा प्रतिनिधि सभा नियमावलीको नियम 56-60 उल्लेख गर्नुभएको छ। यी नियममा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। सभामुख कार्यालयले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम भदौ 10 लागि तोक्नु भएको छ। यो रुलिङ भएसँगै अब प्रधानमन्त्री शाह प्रश्नोत्तरमा उपस्थित हुनुपर्नेछ। प्रतिनिधि सभा बैठकमा सभामुख कार्यालयले नियमावलीको परीक्षित 9 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम भदौ 10 बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराउनु भएको छ। यसका लागि भदौ 5 1 प्रश्न दिन सभामुखले आग्रह समेत गर्नुभएको छ। सर्वोच्च संसदको सर्वोच्चता र सरकारको संसदीय जवाबदेहितामाथि प्रश्न उठ्ने अवस्था आएपछि सभामुखले रुलिङको अधिकार प्रयोग गर्नुभएको हो। संसदले जन्माएको प्रधानमन्त्री सदनप्रति उत्तरदायी नहुँदा सभामुखले रुलिङ गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक रहेको संसदीय मामिलाका जानकारहरूको भनाइ छ। यो रुलिङपछि संसदको अवरोध स्थगित भएको छ। संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रुलिङ शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
5: सरकारले खाद्य वस्तुको खुल्ला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल, चामल, गेडागुडी जस्ता खाद्य वस्तु खुल्ला रूपमा बिक्री भइरहेकोमा सरकारले आउने दिनमा खुल्ला बिक्रीमा रोक लगाउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मस्यौदामा खुल्ला बिक्री वितरण निरुत्साहित गर्ने उल्लेख छ। खाद्यान्न लगायतका वस्तुहरूको खुल्ला रूपमा बिक्री वितरण गर्न निरुत्साहित गर्नका लागि यस्ता वस्तुहरूलाई अनिवार्य रूपमा सुरक्षित तवरले गुणस्तर निर्धारण, परीक्षण, प्याकेजिङ र लेबलिङ गरी बिक्री वितरण गर्ने प्रबन्ध गरिने मस्यौदामा भनिएको छ। यसै गरी आयातित तथा आन्तरिक रूपमा उत्पादन हुने वस्तु तथा सेवामा उत्पादन मिति, उपभोग अवधि, अधिकतम खुद्रा मूल्य लगायतका विवरणहरू स्पष्ट खुल्ने गरी लेबल लगाउने व्यवस्था अनिवार्य गरिने उल्लेख गरिएको छ। आपूर्ति नीतिमा अहिलेको जस्तो जथाभावी आयातमा प्रतिबन्ध लगाइने उल्लेख छ। विशेष गरेर खाद्यान्न, कृषि उपज, पशु पन्छी, मत्स्य, वनजन्य, काठ, जैविक सुरक्षामा जोखिम हुन सक्ने बिरुवा तथा बिरुवाजन्य पदार्थ लगायत का वस्तुहरू भन्सार नाकामा क्वारेन्टाइन चेक गरिने जनाइएको छ। यस्ता वस्तुहरू स्वदेशभित्र उत्पादन स्थलमा निरीक्षण गर्ने व्यवस्था मिलाइने उल्लेख छ। मानव स्वास्थ्यसँग सम्बन्धित वस्तुहरूको नियमित रूपमा नमुना सङ्कलन तथा स्वच्छता परीक्षण गरी प्रतिवेदन सार्वजनिक गर्ने जनाइएको छ। अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकको खबर कारोबारमा छ।
4: आर्थिक वर्ष 82-83 नेपाल विद्युत प्राधिकरणको कर अघिको नाफा झण्डै 59% घटेको छ। प्राधिकरणको 41 वार्षिक उत्सवका अवसरमा हिजो सार्वजनिक भएको गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणले नाफा घटेको देखाएको हो। आर्थिक वर्ष 81-82 प्राधिकरणले 12,57,30,00,000 नाफा गरेकोमा गत आर्थिक वर्षमा 5,04,00,000,000 रुपियाँ मात्रै नाफा कमाएको छ। गत आर्थिक वर्षको भने लेखा परीक्षण आरक्षण हुन बाँकी छ। विगतका वर्षमा उच्च हुने गरेको प्राधिकरणको नाफा गत आर्थिक वर्षमा न्यून भएको हो। प्राधिकरणले आर्थिक वर्ष 78-79 15.05 करोड 80 लाख, 79-80 12.07 करोड 70 लाख, 80-81 14.46 करोड 50 लाख र 81-82 12.17 करोड 30 लाख नाफा कमाएको तथ्याङ्क छ। प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले विदेशी विनिमय दरमा आएको वृद्धिले नाफा प्रभावित भएको बताउनु भएको छ।
5: च्यालेन्ज अकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा सञ्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजना कार्यान्वयन निकाय हो। अर्थले आवश्यक निर्णय नलिएका कारण यो प्रस्ताव अमेरिकाको वाशिङटन डिसीको एमसीसी मुख्यालयसम्म अझै पुगेको छैन। एमसीए नेपालले गएको जेठको मध्यतिरै मन्त्रालयमा पत्र पठाउँदै 74 करोड 70 लाख डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एमसीसी मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सडक स्तरोन्नतिका परियोजनाहरू छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एमसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एमसीसी मुख्यालय नपठाइएको बताएका छन्। एमसीसी सम्झौता अनुसार यी आयोजनाहरू 13 भदौ 2085 सम्पन्न भइसक्नु पर्नेछ। तर अमेरिकी सरकारले एमसीसीका गतिविधिहरू अस्थायी रूपमा स्थगन गरेको र प्रसारण लाइनको ठेक्का रद्द भए फेरि ठेक्का आह्वान गर्नु परेका कारण आयोजना कार्यान्वयनमा करिब 14 महिनाको ढिलाइ भएको एमसीए नेपालको भनाइ छ। एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। कान्तिपुरमा खबर छ।
4: जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साँधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानुनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरका कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले उहाँलाई गएको साउन 27 गते मध्यराति पक्राउ गरेको थियो। काया कैरनमा देशभित्र सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाहरूको गुनासोसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
1: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
6: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
7: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
9: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
8: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
9: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
8: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
9: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
10: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738, मोबाइल 98558800002।
11: चितवन मारीमा एउटा माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार।
12: होइन, भोक लागेको छैन तिमीहरूलाई?
13: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
14: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
15: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
16: हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
17: पर्ख दीपक,
16: किन
17: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
16: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
18: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा।
4: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदीय इतिहासमै प्रधानमन्त्रीको नाममा पहिलो रुलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित, अब खुल्ला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध, विद्युत प्राधिकरणको नाफा झण्डै 59% घट्यो, एमसिसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ रिहा लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। देशमा युवाको संख्या ठूलो भए पनि पर्याप्त अवसर नहुँदा धेरै युवा विदेशिन बाध्य छन्। रोजगारीको सीमितता, सिप अनुसारको कामको अभाव, न्यून पारिश्रमिक, उद्यमका लागि पुँजी र बजारको समस्या तथा सरकारी प्रक्रियाको झन्झट यसका प्रमुख कारण हुन्। यद्यपि सूचना प्रविधि, पर्यटन, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा नेपालमै सम्भावना खोज्ने युवाको संख्या पनि बढिरहेको छ। युवालाई देशमै अवसर दिन सिप विकास, रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने तथा व्यवसाय सञ्चालन सहज बनाउन वान विन्डो सिस्टम लागू गर्नुपर्ने आवाज उठिरहेको छ। साथी महेश केवालीले युवालाई देशमै रोक्न सरकारले के गर्नुपर्छ भनेर काठमाडौँमा भेटिएका केही युवालाई सोध्नु भएको छ।
19: सन्ध्या बसेल, मेरो घर चाहिँ बुटोल, बसाइ चाहिँ मेरो काठमाडौँ। यही ब्याचलर पढ्दा पनि धेरै खर्च गरेर पढ्यो, अब मास्टर्स पढ्दा पनि घरबाटै पैसा पठाउनु भनेर पढ्नु पर्दा चाहिँ दुःख लाग्छ। अब सकेसम्म दुःख गर्ने हो, देशमै गर्ने हो भनिन्छ, तर आफूले सोचे जस्तो पढाइ अनुसारको सिपमूलक कार्यक्रम, इन्टर्नसिप पनि पेड नपाउनु, अनपेड इन्टर्नसिपमा गर्नुपर्ने, त्यस्तो हुँदाखेरि चाहिँ हामी फर्स्टमा गर्दै जाँदा आफू नै एकदमै पीडित, त्यो भिक्टिम जस्तो भइन्छ। देशमा बसेर केही गर्न नसकेपछि त्यो एयरपोर्टमा धाउनु बाहेक अरू विकल्पै हुँदैन। फर्स्टमा लगानी गर्नुपर्छ, त्यसमा नै हामी चुकेर चाहिँ हामी विदेश जानुपर्ने बाध्यता आएको।
20: प्रवीण मास्तोला, सोलुखुम्बु, बसाई, बागबजार। 5 अवधिमा 12 लाख रोजगारी सिर्जना गर्न, औसत वार्षिक लगभग तपाईँको 2.5 लाख रोजगारी सिर्जना गर्नुपर्छ। उद्योग धन्दा सञ्चालन गर्न सकेको छैन, ऋण उद्योगहरूको चाहिँ, तर त्यसको लागि चाहिँ स्रोत सुनिश्चित भएको छैन। सार्वजनिक संस्थानहरू घाटामा गइराखेका छन्, घाटा पूर्ति गर्ने के कसरी हो, त्यो सरकारको कार्ययोजना छैन। उद्योग व्यवसाय सञ्चालन गरेर पनि फेरि हामी घाटामै जाने उद्योग किन सञ्चालन गर्दैछौँ? पूर्वाधार निर्माण गर्नु, सूचना प्रविधिको क्षेत्रमा रोजगारी सिर्जना गर्नको लागि डिजिटल इन्फ्रास्ट्रक्चरहरू ल्याउनु पर्यो, हाम्रो टेक्नोलोजी नयाँ ल्याउनु पर्यो, बहुस्तरीय खालका, विश्वस्तरीय खालका प्रविधिहरूलाई भित्राउनु पर्छ।
21: सानवी देउजा, अहिले मेरो बिए इन इकोनोमिक्स अनि पोलिटिकल साइन्स। अब सरकारले अब विद्यार्थीलाई लोन दिन सकिन्छ कि स्टार्टअपको लागि, होइन, एजुकेसन सिस्टममा नै अलिकति प्राक्टिकल नलेज बढाउन सकिन्छ कि, पढाइ सकिने बित्तिकै प्लेसमेन्ट दिन सकिन्छ, त्यो कुराहरूमा ध्यान दिनुपर्छ जस्तो लाग्छ। अनि अहिले हाम्रो के भन्नु, अब सार्वजनिक संस्थानहरू कति बन्द छन्, होइन, त्यहाँनिर प्लेसमेन्ट दियो भने पनि अझै बेटर हुन्थ्यो, त्यो सञ्चालनहरू गरेर।
22: वन्दना बेके सल्यान, अहिले बानेश्वर। मास्टर्स गरेको मान्छेले 10-15 हजारको जबमा काठमाडौँमा सर्भाइभ गर्नु त एकदम गाह्रो हुन्छ नि त, होइन, त्यो कसरी मान्छेले आफ्नो डेली खर्च नै गर्न सक्दैन, महँगाई यति छ, होइन, काठमाडौँमा एउटा ठाउँदेखि अर्को ठाउँमा नै जाँदाखेरि नै कति फरक फरक छ कि, हरेक गाडी भाडादेखि लगेर हरेक कुराको पेमेन्ट, रेन्टमा त्यहाँ बस्यो भने प्र्याक्टिकल भन्दा पनि थ्योरिटिकल नलेज मात्रै भयो क्या।
0: उमेश पाण्डे सुदूरपश्चिम बाजुरा बसाई यता भक्तपुर छ अहिले मेरो। इन्टर्नसिपको व्यवस्था गरिदिनु पर्यो होइन, कलेजमै गएर प्रोग्रामहरू गरिदिनु पर्यो, कार्यक्रम गरेर यसरी यसरी आय आर्जन हुनसक्छ, यसरी चाहिँ आत्मनिर्भर हुन सकिन्छ होइन, यो पेसा गर्दाखेरि तपाईँहरूले पढे अनुसार चाहिँ यो अवसरहरू चाहिँ छ, मन्त्रालयमा यस्तो छ, बाहिरी सेक्टरमा यस्तो छ भनेर सबै चाहिँ सरकारले पनि केही कदम गरिदियो भने अनि केही चाहिँ अनि आफूले पनि इनिसिएटिभ चाहिँ लिनुपर्छ, त्यो सबै गर्यो भने यो समस्याको समाधान चाहिँ हुन्छ जस्तो लाग्छ।
2: सुमिना राई सोलुखुम्बु छमेलमा बोल्ने मात्रै होइन अथवा नीति बनाउने मात्रै होइन कि त्यसलाई इम्प्लिमेन्टेसन पार्टमा ध्यान जाओस्, जे जे बनाएको छ एकदमै आफ्नो देश सुहाउँदो होइन कि हामी स्विजरल्यान्ड बनाउँछौँ हामी भन्दै आउनुहुन्छ नि, स्विजरल्यान्ड बनाउनु छैन कि हाम्रो नेपाललाई, हामीलाई कतिपय यो पश्चिम भेगमा त त्यो हाम्रो छ नि सरकारी हाम्रो त्यो सिटामल निशुल्क त्यो पनि खान पाउनु भएको छैन कि, त्यो नेपाललाई स्विजरल्यान्ड अथवा ट्रेन रेल केही ल्याउनु छैन कि, बस हाम्रो नेपालीको परिवेश अनुसार लग्नुहोस्, हामीलाई स्विजरल्यान्ड चाहियो होइन होइन, यहाँको सोर्सहरूलाई रिसोर्सहरूलाई राम्रो ठाउँमा युटिलाइज गर्नुहोस्, अनि हाम्रो फाइनेन्सियल उसको ब्याकग्राउन्डको लागि त हाम्रो रिसोर्सहरू काफी छ नि त, तिनीहरूलाई युज गर्नुहोस् राम्रो ठाउँमा होइन। त्यही हो
4: रोजगारी उद्यमशीलता सिप सरकारी नीति र भविष्यका सम्भावना बारे युवा अनुभव समेटिएको कार्यक्रम देश प्रदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, पहाड़ी क्षेत्रका बस्तीमा बाँदर दुम्सी बँदेल मृग खरायो लगायतका जंगली जनावरले खेतीबालीमा ठूलो नोक्सान पुर्याउँदै आएका छन्। जंगली जनावरको कारण बस्ती नै खाली हुन थालेपछि पाल्पा रिब्दीकोट गाउँपालिका खेहाले गाउँ गाउँमा बाँदर हेरालु कर्मचारीदेखि किसानको बारीमा काँडे तारजाली लगाएर जंगली जनावर नियन्त्रणको नमुना काम गरिरहेको छ। अहिले मकै खेतीको मुख्य सिजन हो, चैत वैशाखमा लगाएको मकै अहिले फल्ने दाना हाल्ने समय हो। जंगली जनावर बाँदर र बदेलको संख्या अत्याधिक वृद्धिसँगै किसानले लगाएको मकै लगायत अन्नबालीमा ठूलो नोक्सानी हुँदै आएको छ। केन्द्रीय सरकारलाई बाँदर तथा बदेल जस्ता जंगली जनावर नियन्त्रणका लागि किसानहरूले आवाज उठाए पनि कहीँ कतैबाट सुनवाई हुन नसकेको गुनासो गर्छन्। पाल्पाको रिब्दीकोट गाउँपालिका एकख्याहा वडा कार्यालयले 2080 सालदेखि हरेक वर्ष बाँदर लखेट्न 8-10 जनाको दरले घेरालु कर्मचारी खटाएर किसानको मकै खेती जोगाउने अभियान थालेको छ। बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेदार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: कृषि मन्त्र नार्कसँग
23: धान रोपेको 2-3 हप्तापछि खेतमा पानी जमिरहेमा जरा कुहिने रोग लाग्न सक्छ, त्यसैले पानीको उचित निकास गर्नुहोस् र रोगी बोट देखिएमा तत्काल हटाउनुहोस्।
4: काया खैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
24: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
23: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
24: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
23: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। जनकवि दुर्गालाल श्रेष्ठ साथीभाइसँगको भेटघाटमा प्राय एउटै सम्झना दोहोर्याएर सुनाउन चाहनुहुन्थ्यो। त्यसमा उहाँलाई गर्व पनि थियो। उहाँ भर्खर 11 वर्षका मात्र हुनुहुन्थ्यो। नेपाल भाषामा एउटा नाटक लेख्नु भएछ र त्यसलाई निर्देशन गरेर आफैले खेल्नु पनि भएको रहेछ। त्यति बेला टोल टोलमा नाटक प्रदर्शन गर्ने चलन थियो। उहाँका यही सम्झनालाई मात्र आधार मान्दा 8 दशक भन्दा बढी समय उहाँले साहित्य सृजनामा बिताउनु भयो। आधुनिक नेपाल भाषा साहित्यमा समेत सबैभन्दा लोकप्रिय यिनै कविको आइतबार राति निधन भएको छ। नाटक लेखनबाटै साहित्य क्षेत्रमा लागेका श्रेष्ठको नेपाल सम्बन्ध 1075 धर्मोदयमा एउटा कविता छापिएको थियो। त्यसको शीर्षक थियो सान्त्वना। पछि उहाँको परिचय कविकै रूपमा बढी भयो। भलै गीतकार नाटककार र अनुवादक सबै हुनुहुन्थ्यो उहाँ। उहाँको साहित्यिक यात्रालाई नजिकबाट हेर्ने मौका पाएका निबन्धकार रमेश काजी स्थापितका अनुसार श्रेष्ठका कविताको सबैभन्दा ठूलो विशेषता भन्नु नै ती गीत जस्तै हुनु हो। उहाँको जति कविता छन् ती सबै लय राखेर गीत गाउन सकिने खालका छन्। त्यस अर्थमा उहाँको कविता गेयात्मक नै रहे। जनकवि श्रेष्ठका 1 दर्जन भन्दा बढी कविता संग्रह निस्केका छन्। उहाँको गीत संग्रहका नामबाट पनि पुस्तक प्रकाशनमा छन्। अधिकांश गीत राष्ट्रियता देशभक्तिसँगै भाषा र जातिको उत्थानमा केन्द्रित छन्। नेपाली भाषामा पनि उहाँले धेरै गीत लेख्नु भएको छ। त्यसमध्ये फुलको आँखामा फुलै संसार सबैभन्दा चर्चितमा पर्छ। शब्दमा बाँचिरहेका जनकवि शीर्षकको खबर आज कान्तिपुरमा छ।
5: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गबारे इरानसँगको अमेरिकी सम्झौतामा बाधा पुर्याएमा ओमानमाथि आक्रमण गर्ने चेतावनी दिनुभएको छ। फक्स न्यूजका पत्रकारसँगको कुराकानीमा ट्रम्पले यदि ओमानले बाधा पुर्यायो भने उनीहरूमाथि व्यापक बमबारी गर्ने बताउनु भएको हो। ओमान र इरानबीच जलमार्गको नियन्त्रणबारे चलिरहेको वार्तालाई उल्लेख गर्दा वासिङटनले पनि ओमानसँग छिट्टै वार्ता अघि बढाइरहेको उहाँले उल्लेख गर्नुभयो। साथै उहाँले इरानलाई आत्मसमर्पण गर्न समेत आग्रह गर्नुभएको बीबीसी को खबरमा उल्लेख छ। तेहरानको विदेश मन्त्रालयले हिजो दुवै पक्षीय संयुक्त घोषणा पत्रमा काम गरिरहेको बताएपछि ट्रम्पको भनाई बाहिर आएको हो। तेहरानले जलमार्गको प्रभावकारी नियन्त्रणलाई अमेरिकी नेतृत्वको सैन्य शक्ति नष्ट गर्ने र विवादास्पद परमाणु ऊर्जा कार्यक्रम त्याग्न बाध्य पार्ने प्रयास विरुद्धको दबावका रूपमा प्रयोग गरेको छ। शुक्रबार ट्रम्पले हर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने दावी गर्नुभएको थियो भने इरानले यो महत्त्वपूर्ण ऊर्जा मार्ग इरानकै नै रहने जवाब दिएको थियो।
6: अब खेल खबर। न्यूजील्यान्डका तीव्र गतिका बलर स्कट कुगेलेनले सुदूरपश्चिम रोयल्सबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल खेल्ने भएका छन्। 34 वर्षीय कुगेलेनले लगातार तेस्रो वर्ष सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्न लागेका हुन्। सुदूरपश्चिम रोयल्सले विज्ञप्ति जारी गर्दै कुगेलेनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले कुगेलेनलाई टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।
5: अब केही खबर संक्षेपमा। गैराती सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरै जसो पहाड़ी जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कोशीको उखलढुङ्गा ऐसिलु खर्कमा 59 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी बैतडी बझाङ दैलेखमा पनि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। तराई, कोशीको तराई र मध्य प्रदेशको केही ठाउँमा भने हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
6: सोमबारदेखि विदेशमा श्रमिक पठाउन बन्द गर्ने सहितका कार्यक्रम राखेका वैदेशिक रोजगार व्यवसायीले सरकारसँगको वार्तापछि तत्काललाई आन्दोलन स्थगित गरेका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा हिजो बिहानदेखि भएको छलफलमा व्यवसायीले राखेका 15 बुँदे माग मध्ये अधिकांश नीतिगत सुधारका भएकाले संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार ऐन मार्फत सम्बोधन गर्ने सहमति भएको छ।
5: देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम अन्तर्गत दोस्रो पुरस्कारको नतिजा सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको साउन 16 31 गतेसम्म सामान किन्ने उपभोक्ता यसपटकको पुरस्कार कार्यक्रममा समेटिएका छन्। अर्थ मन्त्रालयमा हिजो आयोजित कार्यक्रम मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार 350 रुपियाँको सामान किनेका उपभोक्ताले 10,00,000 रुपियाँ बराबरको बम्पर पुरस्कार जितेका हुन्। गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किन्ने उपभोक्ता यसपटकको बम्पर उपहारका विजेता बने। सरकारले सञ्चालनमा ल्याएको प्राइज पोर्टलमा पछिल्लो 16 दिनमा नगद कारोबार भएका 3,57,149 बिल दर्ता भएका थिए। काया कैरनमा अब पालो उखानको।
6: गंगामा नुहाए पनि गधा गाई बन्दैन।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: संसदीय इतिहासमै प्रधानमन्त्रीका नाममा पहिलो रुलिङ, भदौ 10 प्रश्नोत्तर, संसदको अवरोध स्थगित।
5: विद्युत प्राधिकरणको नाफा झन्डै 59% घट्यो। एमसिसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो।
6: देशमै अवसर खोज्दा सिप अनुसारको काम र उचित पारिश्रमिक नपाएको युवाको गुनासो। नीति मात्रै होइन, रोजगारी र उद्यमको वास्तविक अवसर मिलाउन आग्रह।
5: इरान सम्झौतामा बाधा पुर्याए, ओमानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी, इरानलाई पनि आत्मसमर्पण गर्न आग्रह।
6: र न्युजिल्यान्डका कुगेलिन एनपीएल टोली सुदूरपश्चिम रोयल्समै रहने।
5: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको सांसदका प्रश्नको जवाब दिन प्रधानमन्त्रीलाई सभामुखले गरेको रुलिङसँग यो कार्टुन सम्बन्धित छ। यससँगै उठेका विभिन्न प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहबाट सामाजिक सञ्जालमा मध्यरातमा आउने गरेको थियो। यहाँ पछिल्लो निर्देशन बारेको खबर हेर्दै गरेका एकजनाको हातमा मोबाइल छ। मोबाइलमा उनी फेसबुक खोल्दैछन् अनि ती व्यक्तिले भन्दैछन्, लौ अब रातभर सुत्न नपाउने भयो, के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीको जवाफ आउने हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
7: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। सिधा जवाफ पनि लिने गर्दछौ। प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा राखिएको छ। सदनमा उपस्थित भएर जवाफ दिन सभामुख डोल प्रसाद अरियाल अर्थात डिपी अरियालले रुलिङ गर्नु भएको खबर पनि प्राप्त भएको छ। आदरणीय श्रोता, विपक्षी दलको लगातारको अवरोध र विरोधपछि सभामुख डोल प्रसाद अरियालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन रुलिङ गर्नु भएको छ। किनभने लामो समयदेखि प्रधानमन्त्री संसदमा उपस्थित नहुँदाखेरि संसदीय मर्यादा, संसदीय मूल्य मान्यताका विषयमा पनि धेरै प्रश्नहरू यतिखेर उठेका छन्। भदौ 10 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको छ। प्रतिनिधि सभामा आगामी भदौ 10 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय हुने पनि बताइएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ प्रधानमन्त्री किन संसदमा उपस्थित नहुने? प्रधानमन्त्रीलाई के छ संसदप्रति त्यस्तो? संसदमा उपस्थित भएर आफ्ना विचारहरू राखेर निराशामा रहेका जनताहरूलाई आशाका किरणहरू दिएर प्रधानमन्त्री बालेन्द्र शाहले जुन किसिमले आफूलाई उभ्याउनु पर्ने हो त्यो किसिमले प्रधानमन्त्री किन उभिन सक्नु भएको छैन? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। प्रधानमन्त्रीले संसदमा सदनमा सबैलाई मिलाएर लैजान सक्ने एउटा क्यापासिटी त्यो क्षमता छ कि छैन? प्रधानमन्त्रीले फेस गर्न सक्नुहुन्छ संसद? प्रधानमन्त्रीले अब संसदमा कालो चस्मा लाएर जाने कि नजाने? आज धेरै प्रश्नहरू उठेका छन्। कालो चस्मा लाएर चिटिक्क भएर संसदमा जान नपाइने जनताहरूले प्रत्यक्ष रूपमा हेरिरहेका हुन्छन् र कालो चस्मा लाएपछि सांसद निधाएको छ कि ब्युजै छ भनेर पनि नागरिकलाई छुट्याउनै गाह्रो हुन्छ, दर्शकहरूलाई छुट्याउनै गाह्रो हुन्छ। त्यसैले सभामुख डिपी अर्यालले एउटा रुलिङ गर्नु भएको छ, अब कालो चस्मा नलाउने, चस्मा लाउनै मन परे सेतो चस्मा लाउने, आँखा देख्ने चस्मा लाउने, कालोले छोप्ने चस्मा नलाउने, कालो अब संसदमा बन्द छ। त्यसैले गर्दाखेरि अब संसदलाई मर्यादित बनाउनु पर्छ, संसदलाई एउटा मर्यादित ढङ्गले सञ्चालन गर्ने एउटा थलो, जनताको सार्वभौम थलो हो संसद, जनताको आवाजहरू मुखरित हुने थलो हो संसद, संसदलाई एउटा लोकतान्त्रिक मूल्य मान्यताको ढाँचामा विकसित गर्नुपर्छ भन्ने ढङ्गले डिपी अर्यालले जुन किसिमको सोच बनाउनु भएको छ त्यो कार्यान्वयन हुन्छ कि हुँदैन? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता विशेष गरी सर्वोच्च एमालेका नेता राजेन्द्र गौतम हुनुहुन्छ। गौतमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: धन्यवाद धन्यवाद।
7: अब पहिले झोले अहिले आवारा, यो के भएको नेकपा एमाले भित्र? अब हुन त झोले बने पनि ठिक छ, आवारा बने पनि ठिक छ, होइन जे बने पनि ठिक छ, होइन अध्यक्षको मुखबाट बानी निस्किसके पछाडि
8: होइन। अब शब्दहरू राजनैतिक हुन्, अर्थहरू त्यसले राजनैतिक बोकोस् भनेर अपेक्षा गर्ने कुरा आफ्नो ठाउँमा हुन्छ, तर अब तपाईँले सुने जस्तै मैले पनि मिडियामा पढेको हो कि जुन शब्दहरूको संयोजन र संश्लेषण गर्ने काम हो त्यो चाहिँ त्यति मर्यादित शब्दहरू चाहिँ हुन् भन्ने मान्छेहरूले चाहिँ त्यसलाई स्वीकार गरेनन्। कुरा चाहिँ त्यति मात्रै हो।
7: नेपाली वृहत शब्दकोशका अनुसार आवारा शब्दको अर्थ घर गृहस्थीको ठेगान नभएको निष्फिक्री, बिना काम यताउति डुल्ने घुम्ने, घर परिवार र समाजको कुनै प्रवाह नगर्ने, अलमस्त, यस्तो हुँदो रहेछ क्या शब्दकोशमा।
8: मैले अघि भनिहालेँ नि त्यसलाई अत्यन्त मर्यादित, अत्यन्त राजनैतिक टर्मिनोलोजी प्रयोग गरेर पनि त्यो भन्न खोजेको गैर जिम्मेवार भनेर भन्न खोजेको हो भन्ने मलाई आभास हुन्छ। अब नेपाली शब्दकोशले त्यसलाई कुन ग्रेभिटीका साथ, कुन गहिराई र तात्परिका साथ त्यसको व्याख्या गरिरहेको छ आफ्नो ठाउँमा छ, तर त्यति चाहिँ भन्न सकिन्छ कि नेतृत्वको त्यो उपल्लो तहबाट व्यक्त हुने विचार र प्रयोग हुने शब्दहरूको ग्रेभिटीको माग गर्छ, आम पिपुलले माग गर्छ, मिडियाले माग गर्छ, कार्यकर्ताले पनि माग गर्छ। ती शब्दहरू अत्यन्त महत्त्वका, राजनीतिक महत्त्वका, सौन्दर्यका शब्दहरू हुन् भन्ने चाहिँ अपेक्षा गर्न पाइने हो, सबैले त अपेक्षा गर्ने नै भए। तर अभिव्यक्ति शब्दहरू आज तपाईँले मिडियाले जसरी च्याप च्याप समात्नु भएको छ, अरूहरूको पनि मनमा भिजेको छ।
7: नेकपा एमाले भित्र यो समूहमा पर्ने को हुन् माथिल्लो हाइट पोस्टमा चाहिँ?
8: हजुर,
7: नेकपा एमाले भित्र यो समूहमा आवारा समूह भित्र को पर्छन् त्यसो भए सचिवालयमा?
8: अब त्यसको विश्लेषण गर्ने अथोरिटी म होइन, को हुन् को होइनन् त्यो शब्द चाहिँ त्यहाँनिर फुटिङ गर्न कति उचित थियो, त्यसको अर्थ ग्राभिटी के राख्छ भन्ने विषयको विश्लेषण गरेर व्यक्त भएका विचारहरू हुँदा त एउटा ठाउँमा हो, तर त्यसको को हुन् कि होइनन् भन्ने चाहिँ त्यसको व्याख्या त पनि म होइन, अन्तिम व्याख्या त पनि म होइन, तर त्यस्ता अराजनैतिक सन्दर्भहीन शब्दहरूको प्रयोग चाहिँ नहुनु राम्रो हुन्छ भनेर बुझ्न चाहिँ सकिन्छ।
7: अब नेकपा एमालेको विवाद पनि होइन, नेकपा एमाले भित्रका चाहिँ अलिका मतभेदहरू पनि, अब नेकपा एमाले त अहिले सुदूर के भन्छ यो प्रदेश सरकारमा नेकपा र नेकपा एमाले एउटै ठाउँमा आएको विषय पनि छ, सँगै स्वर्ग सँगै नर्कको यात्रा अब तय हुन्छ कि यो अन्तिम घडीमा भन्ने खालका विचार विश्लेषणहरू पनि भइ नै रहेका छन्। के हो यो एमालेको खास विवाद, के हो एमालेको नेतृत्वमा विवाद किन अब वैधानिक तरिकाले होइन एघारौँ महाधिवेशनबाट आएको नेतृत्वलाई चाहिँ टपक्क टिपेर त जा भन्न सक्ने कि नसकिने, के हुँदैछ पार्टीभित्र?
8: हजुर हजुर, होइन अब यस्तो हो, यो नेकपा एमालेभित्र सङ्गठन विचार निर्माण कार्यशैली कार्यपद्धतिका या नेतृत्व निर्माण त्यसको प्रणाली लगायतका विषयहरूमा अनगिन्ती समस्याहरू छन्। त्यसलाई स्थितिपूर्वक पारदर्शी ढङ्गले अगाडि बढाउने सन्दर्भमा पार्टीमा बहस हुनु, छलफल हुनु, अन्तर्क्रिया हुनु, मान्छेहरूले मत बनाउनु, मत विभाजित हुनु, यो सामान्य प्रक्रिया हो भनेर बुझ्नुपर्छ। समस्या रहित कुनै पनि पार्टी हुँदैन। तपाईँले संगठनात्मक क्षेत्रमा उत्पन्न समस्याहरूको समाधान पनि, वैचारिक क्षेत्रमा नयाँ एजेन्डा, नयाँ नारा, नयाँ गन्तव्यहरूको निर्माण गर्ने कुरामा पनि, हाम्रा दैनिक कार्यशैली कार्यपद्धति भनेका आचरणहरूसँग सम्बन्धित मुद्दाहरूमा पनि, अनुशासन सम्बन्धी मुद्दाहरूमा पनि, या संगठन निर्माण, जनसङ्गठन निर्माण र परिचालनका सन्दर्भमा पनि कस्तो खालको कार्यशैली र कार्यपद्धति चाहिँ अगाडि बढाउनु उचित हुन्छ भन्ने विषयमा पार्टी चाहिँ आम रूपमा, पार्टी व्यापी रूपमा यस्ता विषयहरूमा सुस्थ ढङ्गले बहस हुने, छलफल हुने, अन्तर्क्रिया हुने, आफ्ना धारणाहरू बनाउने, अनि मत चाहिँ मत विभाजित हुने, यो चाहिँ एउटा पार्टीभित्र, त्यसो भने कम्युनिस्ट पार्टीभित्र यो सामान्य प्रक्रिया हो भनेर बुझ्नु पर्छ। सामान्य प्रक्रिया हो,
7: अहिलेको अवस्थामा त सामान्य छैन नि।
8: समस्या रहित नेपालमा समस्या रहित पार्टीहरू छन् भनेर कसैले बुझ्छ, या कुनै पनि व्यक्तिहरू कमजोरी रहित छन् भनेर कसैले बुझ्छ भने त्यो एकाङ्की हुन्छ, अमार्क्सवादी हुन्छ, त्यो कुरा स्वीकार गर्न सकिँदैन। समस्या रहित नै बुझ्नुपर्छ, व्यक्तिले आफूलाई बुझ्दा पनि, पार्टीले आफूलाई बुझ्दा पनि समस्या पनि छन्, समाधान पनि छन् भनेर बुझ्नुपर्छ भन्ने दृष्टिकोण राख्छु मैले चाहिँ।
7: निर्वाचन समीक्षा प्रतिवेदन पनि आएको छ होइन, निर्वाचन समीक्षा प्रतिवेदनमा नेताहरू चाहिँ तल्लो तहसम्म पनि पुगेर आए, एउटा त उता सुर्खेतबाटै पक्राउ पर्नुभयो तपाईँकै पार्टी उपाध्यक्ष विष्णु पौडेलजी, त्यसका पनि अन्य तरङ्गहरू छन् होइन, यो तरङ्गका विषयमा पछि छलफल गरौँला। अब अहिले शङ्कर पोखरेललाई नै सबै प्रतिवेदन बुझाउन र त्यसको चाहिँ कार्यान्वयनमा जान भनेर निर्देशन दिएको अध्यक्षजीले भन्ने बुझेको छ।
8: तपाईँलाई विनम्रतापूर्वक र अत्यन्त जोडपूर्वक म के भन्छु भने यो

0: भनेर बुझाउने कुरा आफ्नो ठाउँमा छ, बुझ्नु भएन, बुझाउने कुरा आफ्नो ठाउँमा छ. तर अहिले कार्यदलमा बैठक बस्यो, कार्यदलको निर्णयले चाहिँ संयोजक र सदस्य सचिवलाई प्रतिवेदन लेख्न भनौँ, संयोजकले सदस्य सचिवलाई प्रतिवेदन तयार गर्नुहोस् भनेर भनेको, भनेपछि कार्यदलको सहसचिव पार्टीको वर्तमान महासचिवले मैले प्रतिवेदन लेखेर संयोजकलाई प्रतिवेदन बुझाइसकेको छु भनेपछि अब यसको चाहिँ जिम्मा कहाँ गयो भन्दाखेरि संयोजकमा गयो. संयोजकले यो प्रतिवेदन प्रारम्भिक मसौदा हो महासचिवले गरेको, किनभने त्यो समितिमा छलफल भएको छैन.
1: यसको मतलब रामबहादुर थापा बादल कहाँ पुग्यो हैन?
0: छोडिदिनुस्,
1: बादल कहाँ पुग्यो हैन त्यो प्रतिवेदन?
0: कसकोमा?
1: रामबहादुर थापा बादल कहाँ, संयोजक कहाँ?
0: हैन, बादललाई त उहाँले बुझाउनु भयो संयोजकको हिसाबले.
1: ए अँ, त्यसपछि
0: अब यो मेरो कुरा सुन्नु न पहिले. यो चाहिँ के अरे प्रतिवेदनमा उठेका मुद्दाहरूमा बादलजीको भनाइ के हो त? दुईटा भनाइ हुने मेरो, एउटा शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदन मैले स्वीकार गरेँ, हिँड्नुहोस् बैठकमा, कार्यदलको बैठक उठाउनुहोस् भनेर उहाँले औपचारिक रूपमा कार्यदलको बैठकमा त्यो प्रतिवेदन पेस गर्नु पर्यो. पहिलो कुरा, उहाँले त्यो सक्नु भएन. प्रस्तुत प्रतिवेदनमा आफ्ना गम्भीर असहमति छन् भने उहाँका असहमतिहरू के हुन् त्यो तयार गरेर उहाँले चाहिँ कार्यदलको बैठकमा आफ्नो पनि र शङ्कर पोखरेलले तयार गरेको मस्यौदा प्रतिवेदन पनि त्यहाँ प्रस्तुत गर्नु पर्यो. र दुवै चिजमा सहमतिका साथ या विमतिका साथ गम्भीर विश्लेषण संश्लेषण गरेर समितिले आफ्नो धारणा बनाउनु पर्यो. पहिले त्यो धारणा बनाइसकेपछि सहमतिका साथ या विमतिका साथ या एकल प्रतिवेदन या चाहिँ अलग प्रतिवेदनमा राय बनाएर केन्द्रीय कार्यदलले अध्यक्षलाई सम्बोधन गर्दै केन्द्रीय सचिवालयमा त्यो प्रस्तुत गर्नु पर्यो अनि अध्यक्षले त्यो प्रतिवेदनमा आधारित भएर केन्द्रीय सचिवालयको बैठक बोलाउनुहुन्छ र केन्द्रीय सचिवालयले धारणा बनाएर अनि केन्द्रीय कमिटीमा जाने हो भनेपछि मैले त अहिले यो कार्यदलको संयोजक कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, उहाँको जिम्मेवारी कहाँ पुग्यो, यो पार्टी कमिटीलाई यसरी अनिर्णयको बन्दी किन बनाइराखिएको छ भनेर त मैले त कार्यदलको संयोजकलाई प्रश्न गरिरहेको छु. कार्यदलको संयोजक र या कार्यदलले अध्यक्षको सिरानी लगाएर अध्यक्षले चाहिँ के अरे रोको भन्ने चाहिँ मिडियामा फुकाएर हिँड्नुको कुनै अर्थ छ? यो प्रतिवेदनबारे कार्यदललाई पनि औपचारिक रूपमा जानकारी छैन. कस्तो छ प्रतिवेदन?
1: अब प्रतिवेदनको जानकारी पाउनु परेको
0: कुरा हो भन्ने कुरा हो कि मेरो प्रोसिडियरको हिसाबले यो गर्नुपर्छ भने हो?
1: प्रतिवेदनको सार भनेको केपी ओलीको नेतृत्वमा अब नेकपा एमाले अगाडि बढ्न सक्दैन भन्ने नै हो, होइन?
0: तपाईँले प्रतिवेदन पढेर भन्नुभयो कि
1: होइन? अब त्यो कतिपय कुराहरू बाहिर आइसकेका छन् नि त
0: है. मैले त्यो शङ्कर पोखरेलको टर्मिनोलोजी हो नि त्यो. तपाईँ यति चाहिँ के पर्खिनुहोस् भने कि त कार्यदलको प्रतिवेदन छाप्नुहोस् तपाईँहरू पनि छ तपाईँहरूसँग भने तपाईँहरूले पढे जस्तै भन्नुहुन्छ. होइन भने कार्यदलले अहिले संगठनात्मक क्षेत्रका समस्या के हुन्, वैचारिक क्षेत्रका समस्या के हुन्, सङ्गठन सञ्चालनका कार्यपद्धतिका हिसाबले समस्या के हुन्, निर्वाचनको समीक्षाको मोटो के चिज हो र पुनर्गठनको केन्द्रीय कार्ययोजना रोडम्याप के हो भन्ने कुरा चाहिँ औपचारिक रूपमा काहीँ प्रस्तुतै नगरिकन, छलफलै नगरिकन, अनि यसले कसले कसलाई हटाउन खोज्यो भनेर पूर्व अनुमान गर्नु त्यो चाहिँ धेरै गम्भीर कमजोरी हुन्छ. त्यसै हुनाले मेरो आग्रह
1: पहिले
0: आएर समस्या समाधानको केन्द्रीय मार्गचित्र रोडम्याप के हो भन्ने कुरा औपचारिक रूपमा मैले कार्यदलमा छलफल होस् र केन्द्रीय सचिवालयमा होस् भनेर भने हो.
1: होइन, अब
0: त्यहाँ चाहिँ छलफलै नगर्ने, संयोजक त समितिको बैठकै राख्न तयार नहुने, त्यहाँबाट भाग्ने, हट्ने, अनि त्यसको चाहिँ सिरानी अध्यक्ष केपी ओलीलाई लगाएर हिँड्न चाहिँ मिल्दैन है नैतिक रूपमा भन्ने कुरा
1: एउटा कुरा के छ भने नि, राजेन्द्र गौतमजी तपाईँ पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, होइन, पार्टीका विभिन्न भूमिकामा काम गरि पनि सक्नु भएको छ. अझ भन्दा अबको नेतृत्व केपी शर्मा ओलीकै नेतृत्वमा नै नेकपा एमाले अगाडि बढ्छ. उहाँलाई चाहिँ कसैले हट भनेर हटाउन सकिँदैन, वैधानिक तवरको प्रक्रियाहरू हुन सक्छन् भोलि यदि त्यो स्थिति आए पनि भन्ने हो. क्लियर छ त्यसमा, होइन?
0: क्लियर कट भनेको कुरा नि क्लियर कट जब तपाईँले पार्टीभित्र समस्या छन् नेतृत्व प्रणाली विचार

0: संगठन कार्यशैली कार्यपद्धतिको बारेमा यसलाई पुनर्गठनको कार्ययोजना के हो भनेर लिएर आइज्यो भनेर कार्यदल गठन गरिसकेपछि पूर्व अनुमान गर्दै हिँड्नु त्यति चाहिँ राम मनासी पनि हुँदैन. तपाईँले आफैले भन्नुभयो एउटा विधि प्रक्रियाबाट निर्वाचित भएको नेतृत्वलाई कि त त्यो विधि प्रक्रियामा पुर्याएरै नेतृत्वको एक्जिट हुने बाटो दिनु पर्यो तपाईँले, नभए बाटोबाट त्यहाँ तपाईँले कसले कहाँ एउटा वडा अध्यक्षलाई पनि हटाउन सक्नुहुन्न तपाईँले निर्वाचित भएर आएको विधान होइन, लोकतान्त्रिक पार्टी होइन,
1: लोकतान्त्रिक पार्टी हो. तर चाहिँ अब उहाँका माथि धेरै गम्भीर प्रश्नहरू छन् नि त यतिखेर त होइन, पार्टी नेतृत्वको पार्टीको पदाधिकारीहरूले लाए, सचिवालय बैठकले लायो, सचिवालय बैठकबाट आए गम्भीर प्रश्नहरू पार्टीको
0: पदाधिकारीबाट आए, सचिवालयको बैठकले राम्रो के रहेछन् हेरौँ भनेर कार्यदल गठन गरिरहेको छ. म त तपाईँलाई के भन्छु भने यति बेला कार्यदलको संयोजकलाई उपस्थित गराएर तपाईँको कार्यदलको प्रोसिड्युर कहिले सुरु हुन्छ, यो कहिले कार्यान्वयन हुन्छ, तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर त भन्नुपर्ने चाहिँ उसलाई पो छ त त्यहाँ.
1: ए भनेपछि संयोजक नै भागिरहनु भएको छ त्यसो भए क्लियर होइन,
0: कहाँ भएको छ संयोजक, संयोजक कहाँ गयो भन्दैछु त म, भएको कि नभएको मैले किन चाल लानु, मेरो त वरिष्ठ नेता
1: बैठक राख्नु पऱ्यो नि त त्यसो भए, बैठक राख्नु पऱ्यो, त्यसका
0: कार्यदल चाहिँ आफ्नो महासचिवले लेखेको प्रतिवेदनमा भाग्नु परेन, ठिक छ भने ठिक भन्नु पऱ्यो, बेठिक छ भने बेठिक भन्नु पऱ्यो. कार्यदल भन्ने के काम गरिरहेको छ त अहिले कार्यदल, महासचिवले लेखेर दियो
1: तर सुन्नमा आए अनुसार चाहिँ यो गुन्डुमा प्रतिवेदन त गुन्डुमा पो थन्किया छ रे त अध्यक्षसँग.
0: होइन अब बादलजीले दिएको प्रतिवेदन बादलजीले कहाँ कहाँ लगेर छलफल गरिरहनु भएको छ त्यो त बादलजीको जिम्माको कुरा हो नि त, संयोजकको जिम्माको कुरा हो नि त. तपाईँलाई मैले निवेदन गर्न खोजेको के हो भने अहिले एमालेभित्रको यो बहस अन्डरको बहस भइरहेछ कि, जे विषयमा बहस हुनुपर्ने त्यो विषयमा बहस भएको छैन. अब त्यो कार्यदलको चाहिँ रिपोर्ट कहाँ छ के छ, कार्यालयमा कार्यदलका सदस्यले के मत राख्छन्, सचिवालयका सदस्यले के मत राख्छन् भन्ने कुरालाई एउटा प्रोसिड्युरमा लानु छैन, प्रोसिड्युरमा लाने योग्यता राख्नु छैन अगुवाई गर्ने नेतृत्व गर्ने साथीहरूले. अनि चाहिँ यसलाई अनावश्यक जसफिलाबाट यो छ र त्यो छ भनेर बहस गराउनुको यस्तो पार्टीमा लोकतान्त्रिक पार्टीमा कुनै अर्थ राख्दैन क्या, त्यसले कुनै सामर्थ्य पनि बोक्दैन, मेरो भनाइ त्यो. त्यसो हुनाले कार्यदलका आदरणीय संयोजकज्यू तपाईँलाई दिएको प्रतिवेदन कुन अवस्थामा कुन रूपमा कहाँ छ, तत्काल अविलम्ब कार्यदलको बैठक बोलाउनुहोस्, तपाईँका सहमति असहमति के छन् त्यहाँ बैठकमा राख्नुहोस्, अलग प्रतिवेदन हो भने के हो त्यो पनि भन्नुहोस् र कार्यदललाई औपचारिक रूपमा काम गर्ने एउटा वातावरण बनाउनुहोस्, यो हिसाबले चाहिँ अगाडि बढ्नुहोस् भन्ने चाहिँ आग्रह मेरो, विनम्रतापूर्वक आग्रह होइन भने त तपाईँलाई प्रतिवेदन कुनै प्रोसिड्युरमा नजाने, अहिले कार्यदलले पनि प्रतिवेदन चिनेको अवस्था छैन, किन हेरेकै छैन, कार्यदलमा छलफल भएकै छैन, कार्यदलले मत बनाएकै छैन, कार्यदलले विमति राखेकै छैन, कार्यदलले प्रस्तुत प्रतिवेदनमाथि कुनै औपचारिकता नै पाएको छैन. अनि त्यसलाई चाहिँ हेरेर हामी पूर्व अनुमानको भरमा चाहिँ यो हुन्छ यसलाई हटाउँछ उसलाई हटाउँछ भन्ने हिसाबले पूर्वमान अनुमान गरेर हिँड्नु. यस्तो लोकतान्त्रिक पार्टीमा कोही नेता यसरी पूर्व अनुमान गरेर हिँड्दैछ भने पनि त्यसले कुनै प्रोसिड्युर नै बुझेको छैन भन्ने बुझौ. मैले त यसलाई पहिले प्रोसिड्युरमा ल्याउन भनेर भनेको छु, हामीले त नेताहरूलाई त्यो आग्रह गरेका छौँ,
1: यहाँको महत्त्वपूर्ण
0: किन भागिरहनु भएको छ भनिरहेछौँ हामी.
1: यहाँको महत्त्वपूर्ण समय र संवादका लागि धेरै धेरै धन्यवाद, नमस्कार. उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता राजेन्द्र गौतम, आदरणीय श्रोता. नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनुहुन्छ.
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन.
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा,
3: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
3: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: पद्धति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असलका लागि ब्याङ्क
3: दिस होम इन्टरनेट
4: यतिखेर शिक्षकहरूले पनि विभिन्न मागहरू राखेर एउटा आन्दोलनको तयारी गरिरहेको फेरि भदौमा आन्दोलन गर्ने भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन् त्यसका विषयमा कुराकानी गर्न यतिखेर नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ सुवेदीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: धन्यवाद नमस्कार
4: होइन तपाईँहरू फेरि आन्दोलनको तयारी थाल्नु भएको हो शिक्षकहरूले के हिजोका सरकारहरूसँग भएका सहमतिहरू वर्षौँ भयो कार्यान्वयन भएन होइन आन्दोलन गर्नु बाहेक अरू केही काम गर्नुभयो यो बिचमा
5: होइन अब त्यो त हामी पेसाको कर्ताहरू हौ हामीले माग राख्ने हो सरकारलाई सरकारले व्यवस्था गरेपछि सरकारले त्यसलाई सम्बोधन नगरेपछि त यी संस्थाहरूमा आन्दोलनमा जानुभएको के विकल्प रहन्छ र
4: अब कस्तो खालको आन्दोलन हुन्छ कस्तो तयारी हुँदैछ आन्दोलन हुन्छ कि हुँदैन
5: होइन आन्दोलन त हुन्छ नै आउने कुरै भएर हामी आन्दोलनको तयारीमा लागेका छौँ
4: कति जति शिक्षकहरू उतार्नुहुन्छ अब यसपाला
5: होइन त्यो कस्तो कार्यक्रम कुन मितिमा कसरी भन्ने तय भएर सार्वजनिक भइसकेको छैन त्यो हामी समयसँगै सार्वजनिक गर्छौँ अहिले अब सरकार समक्ष हाम्रा मागहरू र कार्यकर्ता पत्र बुझाउने तयारी हुँदैछ
4: अब हरेक वर्ष आन्दोलन सहमति र फेरि आन्दोलन यो चक्रको अन्त्य किन हुन सकिरहेको छैन
5: यो विगतमा भएका सहमतिलाई सम्बोधन हुने गरी ती सहमतिमा टेकेर राज्यको तर्फबाट विद्यालय शिक्षा ऐन जारी हुन नसकेका कारणले आन्दोलन भइरहेका छ एउटा कुरा अर्को पटक पटक नेपाली शिक्षक कर्मचारीमाथि गरिएका अन्याय जस्तो म ती अन्यायको कुरा पनि परिभाषित गर्छु अस्ति भर्खरै आर्थिक वर्ष 83-84 बजेट सार्वजनिक गरियो त्यस बजेटमा विद्यालय कर्मचारी बाल कक्षाका शिक्षक र सिकाइ अनुदानका शिक्षकलाई तलब वृद्धि प्रोत्साहन भत्ता र महँगी भत्ताको प्रबन्ध गरिएन त्यो अन्याय गरियो अर्को भर्खरै शिक्षा नियमावली 10 संशोधन गरियो 10 संशोधनले शिक्षक सरुवाको विषयमा नयाँ शिक्षकमाथि धेरै ठुलो भर्का परेको छ लिने विद्यालय पनि तयार छोड्ने विद्यालय पनि तयार घर छेउमा घर पाएका आफूको विद्यालयमा दरबन्दी खाली हुँदै गर्दाखेरि यो नियमावलीका प्रबन्ध कारणले त्यस्ता शिक्षकहरू जान नसक्ने अवस्था रह्यो नयाँ जोस र उत्साह लिएर शिक्षक पेसामा छिरेका शिक्षकहरूलाई नयाँ शिक्षकहरूलाई यसरी निरुत्साहित गर्दा शिक्षक पेसाप्रति नै एउटा आकर्षण घटेर जान्छ निरुत्साहित हुन्छन् मान्छेहरू यो पेसामा प्रवेशका लागि यी अहिले तत्कालीन कारणहरू हुन् अनि हाम्रो निरन्तरको कारण भनेको हिजो भएका सहमतिमा टेकेर चाँडोभन्दा चाँडो ऐन हामीलाई चाहिन्छ तर अहिले ऐनको मस्यौदासम्म तयार भएको छैन त्यो विषयमा छलफल समेत भएको छैन
4: यो सरकार आइसकेपछि केही छलफल भयो तपाईँहरूको
5: छैन
4: ए भनेपछि भेट्न खोज्नु भएन कि भेटै भएन
5: अनि भेट बेला बेलुकात माननीय मन्त्रीजीसँग भेट भएकै हो भेटिया पनि हो तर ऐनको विषयले लिएर छलफल परामर्श केही पनि भएको छैन
4: अब अहिलेको अवस्थामा यहाँहरूले स्थायी शिक्षकदेखि राहत करार बाल कक्षा र विद्यालय कर्मचारीसम्म सबैका माग एउटै आन्दोलनमा राख्नु भएको छ महासङ्घको प्राथमिकतामा महत्त्वपूर्ण प्राथमिकताहरू के हुने यो सरकारबाट अर्थात् हिजोका र अहिलेका सरकारहरूबाट तपाईँहरूको मागको विषय चाहिँ
5: होइन त्यो कुरा हामीले भनिसकेका छौँ बारम्बार पहिलो कुरा अहिले जुन तत्कालीन बजेटले गरेको छ विभेद छ त्यो विभेद हट्नु पर्यो अनि सर्व सम्बन्धी जुन अन्याय गरिरहेछ नियमावली निर्माण गरेर त्यो परिमार्जन हुनु पर्यो अनि हिजो भएका अनि 9 बुधे निर्णय भएको छ 2082 वैशाख 17 गते तत्कालीन सरकारले गरेको छ शिक्षक कर्मचारी सम्बन्धमा 9 बुधे निर्णय त्यो निर्णय कार्यान्वयन हुनु पर्यो र अर्को विगतमा भएका सहमतिमा टेकेर विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी ऐन चाँडो भन्दा चाँडो जारी गर्नु पर्यो। किन ऐन ढिलो हुँदै गर्दा के हुन्छ भने एक दिन मात्रै ऐन ढिलो हुँदा 8-10 जना शिक्षक साथीहरू कर्मचारी साथीहरू बिना सेवा सुविधा आँखाभरि आँसु लिएर पीडा हुने परिस्थिति छ। अनि एक थरी थाई भइसकेका साथीहरू पनि यो सेवा अवधि अस्थायीको तर्फबाट पहिलेको आफ्नो सेवाबाट थाई अवधि नजोडिएका कारणले बिना पेन्सन बिना सेवा सुविधा पेसा छोडेर जानुपर्ने परिस्थिति छ। यो परिस्थितिको अन्त्य हुनुपर्छ, त्यसका लागि चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्छ।
4: अब स्थानीय तहलाई विद्यालय शिक्षकको अधिकार दिएको संवैधानिक व्यवस्थामाथि महासंघले प्रश्न उठाउँछ, यदि त्यसको विकल्प चाहिँ के हुन सक्छ? अहिलेको सरकारले त अब वा अर्थात् राष्ट्रपाले त निर्दलीय स्थानीय तह भन्दैछ होइन, विद्यालयको अध्यक्ष हुन पनि कुनै दलमा आबद्ध नभएको व्यक्तिलाई चाहिँ खोज्नुपर्छ भन्ने खालका विषय आउँदैछन्। के हो यो सकारात्मक पक्षहरू हुन्?
5: राजनीतिक विषयप्रति हाम्रो कुनै चासो र टिप्पणी छैन। हामी केवल शिक्षकको पेसागत हक अधिकारको कुरा, विद्यार्थीका हक अधिकारका कुरा, विद्यालय शिक्षाको उन्नयनको कुरामा मात्र हामी केन्द्रित छौँ। ट्रेड युनियन अधिकारको प्रयोगको विषयमा हामी केन्द्रित छौँ। त्यसका राजनीति विषयमा उहाँहरू के गर्नुहुन्छ राजनीतिक तर्फै, तर देशलाई चाहिएको विद्यालय शिक्षा ऐन हिजोका सहमतिमा टेकेर अविलम्ब चाहिन्छ। शिक्षक कर्मचारीमाथि अन्याय गर्न पाइँदैन, विद्यालय शिक्षामाथि अन्याय गर्न पाइँदैन।
4: अब शिक्षकको तलब र सुविधा बढाउन त माग गर्नुहुन्छ, शिक्षकको उपस्थिति, पढाइको गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धिमाथि पनि कडा मूल्याङ्कन हुँदाखेरि स्वीकार गर्न तयार हुनुहुन्छ तपाईँहरू?
5: त्यो त हामीले नै माग उठाइरहेका छौँ, हामीले उठाइरहेका छौँ। तपाईँ अब माग पत्र पेस हुँदैछ तुरुन्तै, त्यसमा तपाईँ हेर्नु न, हामीले 20% लगानीको कुरा गरेका छौँ, गुणस्तरीय विद्यालय शिक्षाको लागि यसो यसो गर्नुपर्छ, विद्यार्थीलाई छात्रवृत्ति र खाजाको पैसा बढाउनु पर्छ भन्ने कुराहरू गुणस्तरीय विद्यालय शिक्षा त हाम्रो एजेन्ड नै हो र यहाँले सबै समाजले के बुझिदियोस् भन्ने हाम्रो चाहना छ भने शिक्षकको सेवा स्वास्थ्य सुविधा राम्रो भयो भने शिक्षक उत्साहित अभिप्रेरित हुन्छन्, उत्साहित अभिप्रेरित शिक्षकको सक्षमता बढ्छ, त्यसले गुणस्तरीय शिक्षाको प्रबन्धका लागि मद्दत हुन्छ। त्यसैले सेवा स्वास्थ्य सुविधाको लडाईँ, विद्यालयको भौतिक संरचना निर्माणको लडाईँ पनि गुणस्तरीय शिक्षाकै लडाईँ
4: हो। अब सबै मागहरू पुरा हुने स्थिति आयो भने शिक्षकहरू राजनीतिक दलको भातृ संगठन जस्तो भएर काम गर्न तयार छैनन्, यो चाहिँ त्याग छन् होइन सबैले?
5: होइन, हामी शिक्षकहरू विद्यालय दलको भातृ संगठन होइनन्, त्यो ढङ्गले हामीले काम गरेका छैनौँ। खालि समाजमा बुझाइ, ट्रेड युनियन अधिकारको उपयोग, पेसागत आन्दोलन र राजनीतिको बिच फरक नछुट्याइकन बोल्ने गरेका कारणले त्यस्तो भनिएको मात्र हो। शिक्षकहरू राजनीति गर्दैनन्, हामीलाई राजनीतिसँग चासो पनि छैन।
4: र जाँदा जाँदै यदि अब पनि माग पुरा नहुने स्थिति आयो, यो सरकारसँग पनि छलफल हुने स्थिति यदि भएन भने, हुन त पटक पटकका सरकारले आश्वासन त दिए, अब यो किन चाहिँ कार्यान्वयन भइरहेको छैन होइन, अहिलेको सरकारले पनि यसमा ध्यान दिन सकेन भने तपाईँहरूको अन्तिम विकल्प भने फेरि काठमाडौँ आउने, आन्दोलन गर्ने होइन, त्यही त होला नि
5: विकल्प? त अब अरू सबै विकल्पहरू बन्द भएपछि बाँकी रहेको हामीले गर्न सक्ने विकल्प भनेको आन्दोलन हो, त्यसको हामी तयारी गर्दैछौँ।
4: हस् लक्ष्मीकिशोर सुवेदीजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
5: हजुरलाई पनि धेरै धेरै धन्यवाद, मिडियालाई धेरै धेरै धन्यवाद।
4: उहाँ हुन्थ्यो नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी। आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
6: यस समय सूचकका साथमा
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि, सम्पर्क 0656569653, 98550770061 र 98550770053।
8: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656493440, 493580 र 98550760440।
9: It's 7 o'clock, अहिले 7 बजेको छ।
10: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
11: तपाई हाम्रै गाउँघरको खबर अनि
1: खबर तपाईको अधिकार अनि

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका छ कल्याणपुर स्थित जनकल्याण माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक भेला आयोजना भएको छ। विद्यालयले भदौ 2 गते बिहान 11 बजे अभिभावक भेला बोलाएको हो। विद्यालयका प्रधान अध्यापक रामबहादुर जीसीका अनुसार पछिल्लो समय शिक्षा ऐन तथा सम्बन्धित कानून व्यवस्थामा भएका परिवर्तनका कारण विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनः गठन गर्नुपर्ने अवस्था आएको हो। यसअघि गत चैत्रमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको थियो। त्यस लगतै जेठ 10 गते पुनः समिति गठन गरिएको थियो। नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको, 5 वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिकाभित्रका अन्य विद्यालयमा समेत विद्यालय व्यवस्थापन समिति पुनः गठन हुने अवस्था बनेको छ। चितवनको पश्चिमी क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादन तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले माडीको वसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याएको छ। डेरी मार्टसँगै माडी क्षेत्रका किसानबाट दूध संकलन समेत शुरू गरेको छ। सोमबार माडी नगर प्रमुख तारा कुमारी काजी महतोले रिबन काटेर तथा क्यानबाट दूध खनाएर सो डेरी मार्टको समुद्घाटन गर्नुभयो। लगतै पहिलो किसानका रूपमा नारायण दत्त लामिछानेले दूध खनाएर दुग्ध संकलन शुरूआत गर्नुभयो। सहकारीका अध्यक्ष कृष्ण प्रसाद चापकोटाको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको हो। विक्रम सम्बत 2049 सालमा स्थापना भएको सो सहकारीले किसानबाट दूध संकलन गरी गंगा ब्रान्डका विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको छ। सहकारीमा हाल 500 भन्दा बढी किसान आबद्ध रहेका छन्। सहकारीले किसान तथा विभिन्न स्रोत केन्द्रबाट दैनिक 6000 लिटर भन्दा बढी दूध संकलन तथा प्रशोधन गर्दै आएको जनाएको छ। किसानलाई दूधको उचित मूल्य उपलब्ध गराउने उद्देश्य सहित उद्योगका रूपमा सञ्चालन भइरहेको सहकारीको आफ्नै नमुना पशुपालन फार्म र स्रोत केन्द्र समेत रहेको छ। संकलित दूधलाई आफ्नै प्रशोधन केन्द्रमा प्रशोधन गरी दूध, दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न दुग्धजन्य तथा मिठाईका परिकार उत्पादन हुँदै आएका छन्। सहकारीद्वारा उत्पादित गंगा ब्रान्डका वस्तुहरू चितवनसहित नवलप्रासी, रूपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौँका प्रमुख बजारमा खुद्रा तथा थोक बिक्री हुँदै आएका छन्। वसन्तपुरमा डेरी मार्ट सञ्चालन आएपछि माडीका उपभोक्ताहरूले गंगा ब्रान्डका दूध तथा विभिन्न दुग्धजन्य उत्पादन स्थानीय स्तरमै सहज रूपमा खरिद गर्न पाउनेछन्। त्यसै गरी माडीका किसानबाट दूध संकलन शुरू भएपछि स्थानीय दुग्ध उत्पादक किसानलाई बजारको सुनिश्चितता र दूधको उचित मूल्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। माडी नगरपालिका 3 वसन्तपुर हस्पिटल रोडमा न्यू लुक युनिसेक्स सलुन सञ्चालनमा आएको छ। सलुनको माडी नगरपालिका कि मेयर तारा कुमारी काजी महतोले रिबन काटेर समुद्घाटन गर्नुभएको हो। सलुनमा महिला तथा पुरुषका लागि हेयर कट, हेयर स्टाइल, हेयर कलर, केराटिन ट्रिटमेन्ट, फेसियल, क्लिनअप, ब्लिच, मेकअप, ब्राइडल मेकअप, हेड मसाज, किड्स हेयर कट, सेभिङ, थ्रेडिङ, स्मुथिङ तथा वासिङ लगायतका सेवा उपलब्ध हुने सञ्चालन भरसवारले जनाउनुभयो। आधुनिक तथा गुणस्तरीय सौन्दर्य सेवा माडीमा उपलब्ध गराउने उद्देश्यले सलुन सञ्चालनमा ल्याइएको जनाइएको छ। उद्घाटन कार्यक्रममा माडी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण पौडेल, इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राई, स्थानीय व्यवसायी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ। सोमबार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाले राजीनामा घोषणा गर्नुभएको हो। राजीनामा दिनुअघि उहाँले आफ्नो 1 वर्ष कार्यकालमा प्रदेश सरकारले गरेका प्रमुख कामहरूको 28 बुँदे प्रगति विवरण प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो। नेकपा एमाले गत साउन 6 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानिया नेतृत्वको सरकार अल्पमतमा परेको थियो। त्यसपछि संवैधानिक व्यवस्था उहाँले 30 दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था थियो। विश्वासको मत लिन तयारी गरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले कुनै पनि दललाई समर्थन नगर्ने निर्णय गरेपछि बानियाले बहुमत जुटाउन सक्नु भएन। बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि अन्तत बानियाले प्रदेश सभा बैठकबाट मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गर्नुभएको हो।
राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ। त्यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले शुक्रबार राति राप्ती नगरपालिका एकमा देखिएको अन्दाजी 4 वर्षको भाले बाघलाई आइतबार बिहान डाँट गरेर नियन्त्रणमा लिएको जनाउनुभयो। उहाँका अनुसार अहिले निकुञ्जले समस्याग्रस्त बाघहरू नियन्त्रणमा लिएर खोरमा राख्ने गरेको छ। सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म 6,500 बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ। स्वच्छ सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो। पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका 8 का 150 परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो। संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप 500 चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ। नेपाली कांग्रेसले प्रतिनिधि सभामा 78 दिनदेखि जारी राखेको विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई सांसदहरूका प्रश्नको जवाब दिन रूलिङ गरेपछि कांग्रेसले सदनको गतिरोध अन्त्य गर्ने निर्णय लिएको हो। आन्दोलनरत नेपाल वैदेशिक रोजगारी व्यवसाय संघ र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बीच सोमबार सहमति भएको छ। मन्त्री र सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष सल्लाहकार र पदाधिकारीहरू बीच भएको छलफलपछि आन्दोलनहरू स्थगित गर्ने सहमति भएको हो। संघले साउन 22 गतेदेखि 15 बुधे माग राखी सञ्चालन गरिआएको ध्यानाकर्षण कार्यक्रम तथा भदौ 1 गतेदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने निर्णय गरेको थियो। नेपाली कांग्रेसका नेता डाक्टर शशांक कोइरालाले महामन्त्री गगन थापा र सभापति शेरबहादुर देवाबेजको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा संस्थापनेतर समूहले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता कोइरालाले दुवै पक्षबीच सकारात्मक संवाद गराउन भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो। विशेष अदालतले नेपाल बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाललाई 15 लाख रुपियाँ धरोटीमा छाड्न आदेश दिनुभएको छ। सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका दाहाललाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार धरोटीमा छाड्ने आदेश दिएको हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा सरकारका नाममा 1 दिन 3 वटा रुलिङ गर्नुभएको छ। सांसदहरूले उठाएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। सोमबारको बैठकमा पहिलो रुलिङ सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाब दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गर्नुभएको थियो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तहको निर्वाचनमा योग्य इमान्दार र सक्षम उम्मेद्वारहरू छनौट गर्ने प्रक्रियाको पहिलो बिन्दुका रूपमा सोमबारदेखि क्यान्डिडेट क्लबका लागि आवेदन खुल्ला गरेको छ। साउन 13 गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय अनुसार केन्द्रीय कार्यालय वनस्थलीमा सभापति रवि लामिछानेको उपस्थितिमा रासपाले क्यान्डिडेट क्लब घोषणा गरेपछि आवेदन खुल्ला भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपदको जोखिम उच्च रहेको बताउनु भएको छ। सोमबार प्राधिकरणमा आयोजित मनसुन पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी छलफलमा उहाँले नेपालमा यस वर्षको मनसुन औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहेको बताउनुभयो। नेपालमा मनसुन प्रवेशको औपचारिक मिति जुन 13 र पूर्ण रूपमा बाहिरिने औसत मिति अक्टोबर 2 मानिन्छ। भदौ 1 सम्म आइपुग्दा मनसुन अवधि करिब 1 महिना 14 दिन बाँकी रहेको छ। नेपाली कांग्रेसको इतर निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूह बीचको पछिल्लो शक्ति समीकरण र 15 महाधिवेशनको जोड घटाउले नयाँ मोड लिएको छ। काठमाडौँमा आइतबार सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयले समूहमा नयाँ हलचल पैदा गरेको छ। भेलाले पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई 15 महाधिवेशनका लागि पार्टीका नियमित क्रियाकलाप संयोजन गर्ने जिम्मेवारी सुम्पिएपछि निवर्तमान सभापति एवं जेएनजी आन्दोलनपछि विशेष महाधिवेशनले आधिकारिकता नपाउँदासम्म कार्यभाग सभापतिको जिम्मेवारी सम्हाल्नु भएका पूर्णबहादुर खड्का भने किनारामा पर्नु भएको छ। कार्की स्वरूप श्रेष्ठको बन्दी प्रत्यक्षीकरण मुद्दामा बहस सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मुद्दाको बहस भएको हो। सरकारी पक्षबाट 4 जना र श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टीकाराम भट्टराई, रमेश बडाल, अधिवक्ताहरू कृतिनाथ शर्मा पौडेल, अर्जुन खड्का लगायत 17 जनाले बहस गरेका थिए।
कर्ता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा भएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम बागले र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कारको घोषणा गर्नुभएको हो। यसपटक इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट 350 रुपियाँको सामान किन्ने उपभोक्ता 10,00,000 रुपियाँको बम्पर उपहारका विजेता बनेका छन्। साउनको 16 31 गतेसम्म नियम सम्मत कारोबारमा संलग्न उपभोक्ताहरू पुरस्कारमा सहभागी भएका हुन्। 16 दिनका लागि एक एकजना गरी 16 1,33,334 रुपियाँको दरले पुरस्कार पाएका छन्। यो 16 दिनमा नगद कारोबारका लागि 357,149 बिल दर्ता भएका छन्। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार, गुड मर्निङ। अब नेपाली कङ्ग्रेसको अहिलेको अवस्थाको बारेमा त अब तपाईँ पनि जाहेर हुनुहुन्छ, जनताहरू पनि जाहेरै छन्। अब नेपाली कङ्ग्रेसको महाधिवेशन असोजमै गर्ने 16-19 गतेसम्म भनेर नेपाली कङ्ग्रेसको केन्द्रीय समिति बैठकले दोहोऱ्याएको छ। समयमै, निर्धारित समयमै हुन्छ होला महाधिवेशन त, होइन?
1: नेपाली कङ्ग्रेसभित्रको आन्तरिक अन्तर्द्वन्द्व लामो समयदेखि चलिरहेको यहाँले देख्नु भएको छ। म त 2-3 महिनादेखि नै पार्टीको समग्र आन्तरिक एकताका लागि आफूले सक्ने सम्पूर्ण रूपले कोसिस गरिरहेको छु। नेतृत्वले तहलाई, साथीहरूलाई, अनि तल्लो स्थानीय तहका साथीदेखि केन्द्रीय साथीहरूसम्मलाई पनि सम्पर्क गरेर पार्टीको एकता बचाउनु जरुरी छ। एकताबद्ध पार्टी नै आजको आवश्यकता हुने लागिरहेको छु। त्यस कारणले सबै जे जति नेपाली काङ्ग्रेसको काम कारवाही हुने हो, नेपाली काङ्ग्रेसको आन्तरिक सङ्गठनको भविष्यलाई ध्यानमा राखेर पार्टी अगाडि बढाउनु पर्छ र यो पार्टीभित्र समझदारी कायम गर्नुपर्छ भन्ने विषय आजको अहम विषय जस्तो लाग्छ मलाई।
0: अब नेपाली कङ्ग्रेसलाई कसरी एकताबद्ध बनाउने, कसरी मिलाउने? तपाईँले संस्थापन इतरपक्षको राष्ट्रिय भेला हेरिहाल्नुभयो, 3 दिनसम्मको 29, 30 र 31 गतेको त्यो भेलाले पनि विभिन्न प्रस्तावहरू पारित गरेका छ। स्वयं पूर्व सभापति सभापतिकै नेम प्लेटको हैसियतमा चुनदेवीमा बसिसक्नु भएको छ, होइन? उहाँले त अब त आफू हिन्दू नै हुँ भनेर चाहिँ घोषणै फेरि गरिदिनु भयो जनताका माझमा, भन्दा कङ्ग्रेसलाई एकडिक्का हुन्छ? यसरी कङ्ग्रेस एकडिक्का बन्छ नयन सिंहजी?
1: पार्टीको आन्तरिक एकताका लागि आज कुर्बानी दिनुपर्ने बेला हो। आज कसैको हर्ष दम्भ कुनै पनि तपाईँले भन्ने गरेको संस्थापन होला अथवा विस्थापन होला अथवा इतर होला अथवा भित्र होला, कसैको पनि यो पार्टीभित्र एउटा स्थानीय लेभलमा काम गर्ने साथीले लामोसँग हाम्रो अग्रजले 30-35-40-50 वर्ष काम गरेको पार्टी हो। यहाँ देशको रूपान्तरणका लागि, देशमा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि र जनताको वार्ड तहका होला नि, टोल तहका होला नि, ती जनताको समृद्धिमा पार्टीको नेतृत्व गरेर स्थानीय चुनाव जितेर काम गर्ने इच्छा जोस जाँगर भएर वेटिङमा बसेका सब तमामो नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता छन्, लाखौँ छन्। 8 लाखभन्दा बढी त हामीले क्रियाशील बनाएका छौँ। त्यस कारणले केन्द्रका 2-4 जना मान्छेहरू, केन्द्रको मैले लेखेको छु, म त बारम्बार भन्दैछु कि 99.9% नेपाली काङ्ग्रेसका समग्र नेता कार्यकर्ता र यसका शुभचिन्तकहरू आज नेपाली काङ्ग्रेसको आन्तरिक एकता मजबुत हुनुपर्छ भन्ने पक्षमा छन्। तसर्थ 0.1 भन्नु न भनेको करिब होला 400-500 हजार जना मानिसहरूले पार्टी फुटाउने कोसिस गरेर, पार्टीलाई अलग थलग बनाउने कोसिस गरेर आफ्नो नेतृत्वमा, आफ्नो नेतृत्वलाई भविष्यका लागि फेरि स्थापित गर्न सक्छौँ कि सक्दैनौँ भन्ने चिन्ता राखेर, केही संस्थापन होला केही विस्थापन होला, दुइटैतर्फ यो चिन्तन राखेर बोकेका साथीहरूको मात्रै यो पार्टी होइन। त्यस कारणले पार्टीको एकता बचाउनु प्रयासमा छौँ र पार्टीको एकता बचाउनु पर्छ। पार्टीको एकता खलबल्याउनेलाई सम्पूर्ण नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता र यसका शुभचिन्तकले नजिकबाट हेरेका छन्।
0: अब पार्टीलाई एक ढिक्का बनाउने प्रयत्न कसले गर्यो, कसले खलबल्याउने दिशातर्फ अगाडि बढ्यो? पार्टीको जिम्मेवार नेता, 5 पटकको प्रधानमन्त्री, 2 पटकको पार्टी सभापति हङकङबाट स्वदेश फिर्ती हुनुभयो, उहाँलाई राम्रै स्वागत भयो जस्तो लाग्छ एयरपोर्टमा। तर उहाँले त अब सक्रिय राजनीतिको सङ्केत पो देखाउनु भयो नि त फेरि, होइन?
1: उहाँले सक्रिय राजनीतिको सङ्केत देखाएको नदेखाएको तपाईँले आफैले बुझिराख्नु भएको छ, मैले धेरै भन्नु परेन। तर एउटा कुरा सत्य चाहिँ
0: तपाईँले के बुझ्नुभयो उहाँको अहिलेको पछिल्लो समयको स्थितिबाट?
1: उहाँ चाहिँ मैले त्यो बुझ्दै, त्यो धेरै बुझ्नुभन्दा पनि भएको घटना कस्तो देखिन्छ भने, उहाँ विदेशबाट उपचार गरेर फर्किने क्रममा एयरपोर्ट आइसकेपछि जुन सम्मानका साथ हजारौँ नेता कार्यकर्ता शुभचिन्तक उहाँलाई आफ्नो नेताको स्वागतका लागि एयरपोर्ट पुगे, त्यो भनेको नेपालको इतिहासमा चान्चुनी मान्छेलाई मात्रै हुने विषय हो. तपाईँले मलाई जे जस्तो लागे पनि त्यति मान्छे माया गएर त्यहाँ पुगेको अवस्था थियो. तर मैले चाहिँ मेरो कुरा मैले के भनेको थिएँ कि उहाँको सचिवालयलाई र पार्टीका चाहिँ केही सिनियर जो नेताहरूले भेला आयोजना गर्नुभएको थियो उहाँहरूलाई उहाँलाई विवादमा पार्नुपर्ने विषय छैन, उहाँलाई कम्तीमा चाहिँ विवादभन्दा माथि राख्नुपर्छ. एयरपोर्टमै केही कुरा सम्बोधन गरेर उहाँ सिधै घर गयो भने भोलिको दिनको 29 गतेको भेलामा पनि उहाँ प्रमुख अतिथि बन्नुपर्ने जरुरत छैन. किनकि एकातिर सर्वोच्च अदालतले निष्ठा दिएको अवस्था छ, अर्कोतर्फ उहाँको इमेजमाथि अलिकति बढोत्तरी भएको छ. उहाँलाई चाहिँ सबैले असल मान्छे हो, यहाँ देशभित्र त्यत्रो जेन्जी मुभमेन्टको बेला समस्यामा पर्नु भयो, त्यत्रो कुटपिट भयो र उहाँको स्वागतमा जानुपर्छ भनेर जुन सम्मान गर्नुभएको छ त्यसलाई, त्यो सम्मानलाई कायम गर्नका लागि अहिले चाहिँ पार्टीभित्रका आन्तरिक विवादहरूभन्दा उहाँलाई माथि राख्ने र कुनै एउटा अम्ब्रेला छाता त चाहिन्छ सङ्गठनमा. पार्टीको एकताका लागि, पार्टीको समग्र आन्तरिक एकता मजबुत गर्नका लागि हामीसँग अहिले अभिभावक थिएन. उहाँ आइसकेपछि यसको अभिभावकको चाहिँ पूर्ति हुन्छ भन्ने मैले कुरा गरेको हो. अब साथीहरूले मान्नु भएन, सुनदेवी सम्पर्क कार्यालय पनि पुर्याउनु भयो, सभापतिको नेम प्लेट पनि लगाउनु भयो र भेलामा पनि अब उहाँ प्रमुख अतिथि भएर जानुपर्ने स्थिति सिर्जना गर्यो. अब यसका बावजुद पनि अझै पनि पार्टी एकताका लागि उहाँ नै प्रमुख प्रथमीय हो, किनकि सिनियर लिडर उहाँ जतिको सिनियर लिडर पार्टीमा छैन र उहाँहरूको उहाँ जतिको अनुभव उहाँहरूको क्षमता भएको लिडर पनि पार्टीमा छैन र पार्टीको आफ्नो जीवनको उच्चार्धमा अहिले पार्टी मिलाउने सन्दर्भमा सत्यनारायण शेरबहादुर देउवाको ठुलो योगदानको अपेक्षा हामीले गरेका छौँ. अझै पनि सबैले उहाँको चाहिँ आगामी गतिविधि पार्टीको एकताका लागि थप क्रियाशील रहन्छ भन्ने हामीलाई विश्वास छ. अब अर्कोतिर संस्थापन पक्षको जिम्मा पाएका साथीहरू जहाँ म समेत पनि चुनाव लड्न गयौँ र अदालतले निर्णय दिइसकेको
0: हिजो सभापतिजीले पनि क्लियर भन्नुभयो नि त, होइन चुनाव लड्न जाँदाखेरि टिकट लिँदाखेरि होइन तपाईँको बारेमा उहाँलाई पनि दिनुपर्छ भनेर कसैले भनेनन् दाई, आफै आफै टिकट लिएर गएकै हुन्, चुनावमा टिकट जाँदाखेरि तपाईँले कसैले पनि उहाँ यस्तो भनेर भनेनन् दाई भनेर सभापतिजीले स्पष्ट भन्नुभयो.
1: मैले धेरै कुरा यो वाद विवादमा किन गइनँ कि पार्टीको एकता होस् भन्ने सानो भए पनि सदस्य भएको व्यक्ति भएको कारणले मैले अहिलेका सभापति र पूर्व सभापतिका बारेमा मैले धेरै कुरा गरिनँ. सर्वोच्च अदालतमा निर्णय प्रक्रिया अगाडि बढाएको छ, उसले आफ्नो काम गर्ला र सर्वोच्च अदालतको निर्णय प्रक्रियालाई कुनै पनि किसिमले प्रभावित पार्नु हुँदैन, त्यसले निष्पक्ष न्याय सम्पादन हुँदैन भन्ने कुरामा हामी विश्वास राख्ने भएको हुनाले भोलि त्यो कुरा आफै होला. तर हिजो सर्वोच्च अदालतको निष्ठा आइसक्नुभन्दा अगाडि नै पार्टीको एकता पार्टीको सभापतिले सम्पन्न गरिसक्नुपर्ने स्थिति थियो, दुर्भाग्यवश त्यो हुन सकेन. हामीले विभिन्न फोरममा विभिन्न चरणमा यो विकल्प त्यो विकल्प त्यो विकल्प भनेर कति कि हामी 35 केन्द्रीय सदस्यहरू त छोड्नका लागि तयार, 5-7 सायद सिनियर लिडरहरू पनि बस्नु हुँदैन्थ्यो. पार्टी सभापतिले विधानमा 111 हात राख्न सकिँदैन, विधान लिँदैन भन्दाखेरि हामीले त्यो अप्सन पनि अगाडि राखेका थियौँ. शेखर कोइराला लगायतका नेताहरूले एउटा संयन्त्र बनाउने, अहिलेको केन्द्रीय समितिलाई यथावतै राख्ने, संयन्त्रले महाधिवेशनको काम कारवाही गर्ने र संयन्त्रमा सभापतिको बहुमत रहने भन्ने कुरा पनि राखेका थियो. अनि हामीले सँगसँगै सिनियर नेताहरू जो चुनदेवीको क्रियाशील हुनुहुन्थ्यो उहाँहरूलाई अब 3 महिना मात्रै महाधिवेशनको छ, किन अहिले भागभन्दा खोज्ने, भोलि महाधिवेशनमा त विजय भएर आयो भइहाल्यो भनेर केही पनि नखोजिकन निष्पक्ष महाधिवेशनको वातावरण बनाउनु पर्छ भनेर उहाँहरूलाई पनि हामीले कुरा राखेका हौँ. र सभापति स्वयंलाई हामीले भेटेर पार्टीको समग्र वृहत्तर एकताका लागि हिजो माओवादीलाई त हामीले अन्तरिम संविधानका माध्यमले क्रियाशील दिएको सन्दर्भ छ, शान्ति प्रक्रिया स्थापना हुने गर्दा आफ्नै पार्टीभित्रका साँच्चैकै आधा साथी त गएका थिए विशेष महाधिवेशनमा. विशेष महाधिवेशन र नियमित महाधिवेशनको यो हौवालाई बन्द गर्नका लागि सबैको पार्टी र सबैको महाधिवेशन बन्दका लागि त सबैको समायोजन प्रक्रिया गर्न सक्यो भने त्यो पनि राम्रो हो भनेर हामीले 4-5 विकल्प उहाँको अगाडि प्रस्तुत गरेका हौँ र तपाईँलाई पनि थाहा छ. अब यहाँ उहाँ त्यति बेला उहाँले हुन्छ भन्नुभयो, के कारणले रोकियो थाहा भएन, तर त्यही बिचमा मिल्ने क्रममा हुँदाहुँदै सर्वोच्च अदालतको पुनरावलोकनको निश्चय आएको छ. निष्ठा आइसकेपछि परिस्थिति भिन्न भएको छ. हिजो एउटा पक्ष मिल्न तयार थियो, अर्को पक्ष थिएन, त्यसपछि अदालतको निर्णयपछि एउटा पक्ष तयार भयो अर्को भएन। अब आज दुइटै पक्षले पोजिसन लिएको अवस्था छ, दुइटैले आफ्नो आफ्नो विजयको उन्मुख आफ्नो
0: पूर्व सभापतिले पनि अस्ति भेलामै भन्नुभयो हामीले न्यायालयको विश्वास छ, न्यायालयले न्याय दिन्छ भन्नेमा म विश्वस्त छुसम्म भन्न भ्याउनु पनि
1: त्यही भने नि त। अब आज सबैलाई न्याय आफैले पाउने भन्ने एक खाले बढेको त्यसले चाहिँ विश्वास बढेको जस्तो देखिन्छ।
0: कङ्ग्रेसले न्याय पाओस् नपाओस् तर व्यक्तिले न्याय खोजिरहेछन् नि त अहिले।
1: मेरो कुरा चाहिँ के हो भन्नुहुन्छ भने सर्वोच्च अदालतको निर्णय आउनु अगाडि नै नेपाली कङ्ग्रेसको आन्तरिक यो उल्लङ्घन छ, यो उल्लङ्घनलाई समाधान गर्नुपर्छ र पार्टी एकताबद्ध बनाएर अगाडि बढ्नुपर्छ। यसमा कसैले मेरो गोरुको बाह्रै टाँका भनेर गएर केही अवस्था छैन। मैले बारम्बार यहाँलाई भन्ने गर्छु, राष्ट्रिय जनमोर्चाको केन्द्रीय सभापति भएर अनि मजदुर किसान पार्टीको केन्द्रीय महामन्त्री भएर केन्द्रीय महासचिव भएर खासै मान्छेलाई काम गर्ने जाँगर अहिले चाहिँ छैन, किनकि सांसदहरूको सङ्ख्या एक दुईवटा त छैन। भनेपछि किन त्यो पार्टीमा बसेर क्रियाशील भएर काम गर्ने इच्छा हुन्छ मान्छेलाई, तपाईँलाई होला मलाई होला। यस कारण बलियो पार्टी निर्माण नै आजको ठुलो कुरा हो, काङ्ग्रेस पार्टीको स्ट्रक्चर कब्जा गर्ने कुरा, यसको चाहिँ जो संरचना कब्जा गरेर मात्रै हुँदैन, जनताको मन मस्तिष्कमा पार्टी भिजाउनका लागि त पार्टीका चाल चरित्र र चेहराहरू राम्रो हुन् पर्यो। मैले यहाँलाई भन्नुपर्छ फेरि चाल चरित्र र चेहरा त्यो राम्रो हुनु पर्यो र पार्टीको आन्तरिक एकता सङ्गठन बढी हुनु पर्यो। त्यसका लागि लिडरसिपले बढी जो नेतृत्व तहमा अहिले बसेका छन् उहाँहरूले दुइटैतिरका आदरणीय नेताहरूले यो सम्झिनु जरुरी छ। उहाँहरूलाई के लाग्नु भएन कि नेतृत्व हामी मात्रै हौँ भन्ने लाग्नु भएन, 8-9 लाख क्रियाशील भएको पार्टीमा उहाँको जस्तो योगदान दिएको, उहाँको जस्तो चाहिँ क्षमता प्रदर्शन गर्न सक्ने मलाई लाग्छ हजारौँ नेता कार्यकर्ता छन् काङ्ग्रेस पार्टीमा। तर समयवश कहिलेकाहीँ लकको कारणले भन्नुहोस् अथवा समयको कारणले कोही साथी कतै पुग्यो कोही कतै पुग्यो त्यो अलग कुरा छ। शेरबहादुर देउवाको कलिक्स पनि त्यत्तिकै छन्, रमेन थापाजीको कलिक्स पनि
0: अब चाहिँ पार्टी त मिलाउनै पर्छ भन्ने लाइनमा नेपाली कङ्ग्रेसका धेरै नेता कार्यकर्ताहरू देखिन्छन् होइन, मिलाउनु पर्छ भन्ने पनि छ, फेरि एकले अर्कालाई चाहिँ धारियात लाउने प्रवृत्ति पनि देखिया नै छ। अब यहाँ त क्लियर कुरा के भयो भने नि अब त नेपाली कङ्ग्रेसको विधानले हिन्दू राष्ट्र सहित हिन्दू म हुँ भनेर चाहिँ त घोषणा गर्दैन होइन, धर्मनिरपेक्षताकै विषयमा वकालत गर्छ। नेपाली कङ्ग्रेसभित्रका केही व्यक्तिहरूले चाहिँ हिन्दूका पक्षमा वकालत गरेका थिए, अस्ति शङ्कर भण्डारीजीले मसँगै भन्नुभएको थियो हिन्दू राष्ट्र सहित राष्ट्र संस्था को चाहिँ पक्षमा वकालत गरिएन भने देश नै कोलाप्स हुने स्थितिमा रहन्छ, हामीले चाहिँ अब राष्ट्र संस्था नै ल्याउनुपर्छ यो देशमा भनेर उहाँले स्पष्ट रूपमा भन्नुभएको छ। भने अब यो कङ्ग्रेसभन्दा पनि इतर पक्ष त अलिकति फरक सिद्धान्तमा गइसकेको जस्तो लाग्दैन तपाईँलाई?
1: मलाई के लाग्छ भने मैले तपाईँसँग 2-3 महिना अगाडि पनि कुनमा भनेको थिएँ, अनवान्टेड कमिटमेन्ट भन्छ क्या यसलाई, कि देशभित्र के बाहिर देश बाहिर सम्बन्ध राख्दाखेरि नेपालको राजनीतिमा आफूलाई केन्द्रबिन्दु राखेर अनवान्टेड जो कमिटमेन्ट हुन्छ नि जो समयले मागेको हुँदैन, जस्तै अन्तर्राष्ट्रिय सम्बन्ध गर्दाखेरि त्यहाँ मागेको हुँदैन, हामी हाम्रो केही निज स्वार्थका लागि त्यो काममा लागिरहन्छौँ। अब हिजो पनि हामी हुन त एकतर्फ तर धेरै कुरा लिडरसिपले भने हामीले थाहा पाएका थिएनौँ। बिपी कोइरालाले त नेपालमा त नेपालको पोलिटिकल सिस्टममा कस्तो कस्तो हुनुपर्छ भनेर जुन जुन मान्यता स्थापित गर्नुभएको थियो त्यो मान्यता हामीले 67 सालमा भङ्ग गरेको हो, कि तपाईँले मैले नजारीकै भन्नुपर्छ संवैधानिक राजतन्त्र सहितको कुरा होला अथवा केही अरू विषय होला। तर आजको त्यसलाई कस्तो हुन्छ कि एउटै मान्छेको जीवनमा एउटै देशको जीवनमा कहिलेकाहीँ एउटा कुरा प्रयोग गरिएको एउटा कुराले धेरै फाइदा नहुने र अर्को विषयले धेरै फाइदा हुने भयो भने जनताका फाइदाका लागि देशको फाइदाको लागि केही नयाँ कुरामा जान सकिन्छ। तर आज त्यो परिस्थिति बनेको सन्दर्भ छ जस्तो मलाई लाग्दैन। 72 सालको संविधान बन्ने बेला त्योभन्दा अगाडिको करिब 56 तपाईँको चाहिँ 61-62 नेपाली जनताले कस्तो किसिमको सफर बेहोरेका थिए, माओवादी आन्दोलनका नाममा माओवादी हिंसाको नाममा देश द्वन्द्वग्रस्त थियो, त्यत्रो त्यो बेलाको जम्मा धेरै टाइमै भएको छैन। 12-15 वर्ष अगाडि कुन अवस्थामा थियौँ, तपाईँ तपाईँको जिल्ला डोटी जान सक्नुहुन्थ्यो, म झडङ्ग जान सक्दैन थिएँ, साथी इलामको साथी झापाभन्दा अगाडि बढ्न सक्दैन थियो। त्यो परिस्थितिबाट देशलाई निकास ल्याएर तत्कालीन अवस्थाको एउटा तत्कालीन परिवेशको निकास निकाल्नका लागि यति कमिटमेन्ट भएको जस्तो लाग्छ मलाई। त सबै नेताहरू तपाईँ हामी सडकका आन्दोलनकारी थियौँ, नेताहरू त्यसको डिसिजनकर्ता थिए। अब यो आज चाहिँ देशले यी सबै विषय मागिरहेको थियो कि थिएन भन्ने कुरामा बहस गर्नु जरुरी थियो. बहु नेपालमा अरू पनि पार्टी छन्, पार्टीका बिचमा समन्वय जरुरी थियो होला, जनताका पूर्वमा जनताको विचार सुन्नुपर्ने जरुरी थियो होला. मतलब हठातमा कुनै पनि क्रियाकलापतर्फ हामी अगाडि बढ्यौँ भने समस्या हुन्छ. र मैले यहाँलाई दोस्रो कुरा के भन्नुपर्छ भनेपछि, त्यो हिंसामा गएको नेपाल 17,000 करिब करिब हामी कति नेपालीको चाहिँ आहत भएको भन्ने हामीसँग रिपोर्ट हामीले कहिलेकाहीँ भन्छौँ, बढी पनि होला कम पनि होला. अब त्यहाँबाट शान्ति प्रक्रियामा आजको नेपाल बनाउनुको लागि जुन कुनबानी गरियो नि, त्यो संविधानले केही कुराहरू चारवटा कुरा कमिटमेन्ट गरेको छ. धर्मनिरपेक्षताको कुरा गरेको छ, संहिताको कुरा गरेको छ, गणतन्त्रको कुरा गरेको छ र समावेशिताको कुरा गरेको छ. चारवटा विषय हाम्रो पुरानो संविधानमा भन्दा नयाँ संविधानमा हामीले स्थापित गरेका विषय हुन्. अब यो चारवटा विषयमा हामीले थोरै चलाउँदै गर्दाखेरि अरू जम्मै यदि विषयवस्तुहरू बुमर्याङ भयो, त्यो प्रदीप गिरीले भन्नुहुन्थ्यो पेन्डोरास बक्स, त्यस्तो भयो भने हामीले के गर्छौँ? त्यो चिन्तन त्यो मननका साथ नेपाललाई अत्यन्तै बडो चलाकीपूर्ण बडो संवेदनशील पूर्वक तरिकाले अगाडि बढाउनु पर्ने जरुरत छ. आज सरकार पनि त्यसमा चिन्तित हुनुपर्छ र नेपालको राजनीतिक दलहरू पनि चिन्तित भएन भने नेपालको आज हामीले भन्ने गरेको नेपालको राष्ट्रिय अस्मितादेखि लिएर नेपालको राजनीतिक प्रणालीदेखि लिएर नेपाली जनताले विभिन्न आयाममा फेरि दुःख पाउनुपर्ने अवस्था हुन्छ. राजनीतिक दलका नेताहरू त कतै जेल बस्लान् अथवा विदेश जालान् त्यो कुरा अलग भयो, तर जनताले दुःख पाउँछ. आज युक्रेनले पाइरहेको दुःख
0: भनेपछि अब धर्मको अब अन्तिम सबै विकल्पहरू सकिसके पछाडि धर्मको राजनीतितर्फ उन्मुख भएको देखियो होइन त.
1: मैले त्यसलाई तपाईँको भनाइअनुसार त मैले भनेन, तर मैले यहाँलाई भने कुनै पनि विषय परिपक्व हुनु चाहिँ जरुरी छ. हठात भन्दा पनि परिपक्व भयो र यसको विश्लेषण सहित अब त्यो होइन कि यसले राम्रो काम गर्छ भन्ने भयो भने जनताको पक्षमा हित हुने कुरा नगर्न सक्ने विषय होइन. जनताकै शासन प्रणाली हो प्रजातन्त्र भनेको, यस कारण जनताको राय जनताको सम्मतिका साथ कुनै निर्णय अथवा कुनै संविधानको परिवर्तन अथवा कुनै विधानको परिवर्तन हामी गर्न सक्छौँ, त्यो नगर्ने भन्ने होइन. तर आजका दिनमा त्यो चिज त्यो विषय परिपक्व भइसकेको थियो कि थिएन, त्यो मेच्योर्ड भएको थियो कि थिएन, त्यसले कस्तो काम गर्छ भन्ने कुरा चाहिँ बडो असल बसो असल नियतका साथ त्यसको चाहिँ विश्लेषण गरेर मात्रै अगाडि बढ्न सकिन्न भने मैले भने देशमा जननेताहरू त एक ठाउँमा होलान् तर जनताले सफर गर्छन्, जनताले दुःख पाउँछ. हिजो जनताले गाउँको बस्ने जनताले ओलाङचुङ गोलामा बस्ने एउटा दाई एउटा दिदीले दुःख पाएको हो नि, बैतडीको किनार महाकाली किनारमा बस्ने एउटा साथीले दुःख पाएको हो नि, अनि वीरगन्जमा बस्ने एउटा दाईले दुःख पाएको हो नि, त्यसै गरी सोधुमा बस्ने एउटा अर्को काकीले आन्टीले दुःख पाएको हो त नि. माओवादी द्वन्द्वमा त्यत्रो सफर गरेको मुलुकलाई यो 12-14-15-20 वर्षमा बिर्सिन त होइन नि त. धेरै कुरा विषय छन् यसको छलफल, यसको चाहिँ कुनै पनि कार्य सम्पादन गर्दाखेरि जनतालाई केन्द्र बिपी कोइरालाले भन्नुभएको विषय चाहिँ अत्यन्तै महत्त्वपूर्ण कुरा छ. जनतालाई केन्द्रबिन्दुमा राखेर कुनै पनि गरिने निर्णयले मात्रै देशका लागि त्यसले हित गर्न सक्छ, होइन भने जनताको रायलाई हेरिए भने त्यसले दुःख पाउँछ. तसर्थ मैले तपाईँलाई भन्नुपर्छ परिवर्तित छ, संविधान परिवर्तित छ, विधान परिवर्तित छ, शासन प्रणाली पनि कहिलेकाहीँ परिवर्तन भएर आउँछ. हामी त खबरै लोकतान्त्रिक प्रणालीभन्दा बाहिर जाँदैन भन्छौँ, तर त्यो जम्मै कुरा जनताको इच्छा, जनताको इच्छामा, जनताको इच्छामा, जनताको भर्डिक, जनताको जनादेशमा मात्रै त्यसले काम गर्न सक्छ, अन्यथा काम गर्दैन.
0: हस्, नयन सिंह बहादुर यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. नेपाली कङ्ग्रेसका नेता नयन सिंह भर आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: नमस्कार, जनता जान्न चाहन्छन् म स्वागत छ, म ऋषि थपलिया. गृहमन्त्री सुदन गुरुङ र सांसद खगेन्द्र सुनारका पछिल्ला अभिव्यक्ति राजसभाभित्र हुर्किँदै गएको अहंकारी राजनीतिको प्रतिनिधि घटना मात्र हुन्. बजेटबारे जनताले प्रश्न गर्दा भोट फिर्ता लैजानुस् भन्ने गृहमन्त्रीको जवाब होस् वा नेपाल प्रहरी जस्तो गरिमामय संस्थाका प्रमुख आइजिपी दान बहादुर कार्कीमाथि मैमत्तर हेपाह शैलीमा प्रस्तुत हुने सांसद सुनारको व्यवहार, यी घटना संयोग मात्र होइनन्. रासोपाका औंलामा गन्न नसकिने सांसद यति बेला यस्तो मैमत्त शैलीमा प्रस्तुत भइरहेका छन्। मानौ उनीहरूलाई प्रश्न गर्न पाइँदैन, आलोचना गर्न पाइँदैन र राज्यका अरू कुनै संस्था उनीहरूभन्दा माथि छैनन्। सत्ता हातमा परेपछि बोलीमा घमण्ड, व्यवहारमा हेपाह प्रवृत्ति र जवाफदेहितामा शून्यता देखिन थाल्यो भने बुझ्नुहोस्, रासोपाको ब्रेक बिनाको गाडी पनि उही पुरानै बाटोमा हिँड्न थालिसक्यो। जनताले चुनावमा रासोपालाई 182 सिट सत्ता सही तरिकाले चलाउनका लागि दिएका हुन्। सत्ता र शक्तिको दुरुपयोग गरेर देश र जनताकै हुर्मत लिनका लागि होइन। यी र यस्तै विषयसँगै समसामयिक राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं सांसद राजीव खत्री। आउनुहोस् सुरु गरौं राजीव खत्रीसँग जनता जान्न चाहन्छ। राजीव खत्रीजी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
3: हस्, धेरै धेरै धन्यवाद।
2: नखाऊ भने दिनभरिको शिकार, खाऊ भने कान्छा बाबुको अनुहार। रासोपाको सांसदहरूलाई यस्तै हालत भइरहेछ अहिले, विशेष गरी राजीव खत्रीलाई।
3: जस्तो
2: एकातिरबाट बोल्दै गयो, अर्कोतिरबाट उध्रिँदै जान्छ, रफ्फु भर्नुहुन्छ राजीव खत्रीहरू, अनि मन्त्री एउटा कुरा गरिदिन्छन् अनि सांसदहरू अर्को कुरा गरिदिन्छन्।
3: राजीव खत्रीले जहिले जहाँ जे बोले, मैले बेलाको बोली बोलेको छु। बेलाभन्दा कुबेलाको बोली मैले कहिले पनि बोलेको छुइनँ। एउटा कुरा के हुन्छ भने, तपाईँले इङ्कित गर्न खोजेको विषय के हुन्छ भने, तपाईँसँगै मैले एउटा भिडियोमा कुरा गरेको थिएँ, मैले पत्रकारिता गर्दा भनेर तपाईँलाई मैले भनेको थिएँ, त्यसपछि लगेर राख्यो। रवि लामिछाने त्यतिखेर सभा गृहमन्त्री हुँदाको एउटा प्रसङ्ग लगेर जोडिएको एउटा विषय। एउटा यो समाज विचित्रको समाज छ के, हिजो टेलिभिजनमा काम गर्दा एक थरीलाई राजीव खत्रीले रासपाको विषयमा बोलेन भन्ने छ एउटालाई, अनि अर्कोलाई फेरि के छ भनेदेखि, राजीव खत्रीले रासपाको विषयमा बोलेको खोजी ल्याएर तैँले पार्टीको विषयमा बोलेको थिइस् नि भनेर त प्रमाणित गर्नु छ। भनेपछि मैले पत्रकारिता गर्दाखेरि जिउँदो पत्रकारिता गरेको थिएँ र आज म सांसद हुँदाखेर आफ्नो धर्म पुरा गर्दैछु।
2: हिजो पत्रकारितामा हुँदा त्यो तहमा बोल्ने, त्यसरी प्रश्न उठाउने राजीव खत्री आजको दिनमा उही मुर्दा शान्ति।
3: अब यसो हुन्छ, अब मैले सदनमा बोल्ने कोही माननीयहरू हुनुहुन्छ नि, होइन, उहाँहरूले जो सरकारको विषयमा बोल्दै हुनुहुन्छ नि, अहिले तपाईँले त्यसमा एउटा प्रश्न गर्नुहुन्छ मलाई, के भनेर प्रश्न गर्नुहुन्छ भने, तपाईँका सांसदहरूलाई लगाम नलगाउने भनेर सोध्नुहुन्छ, किनभने उहाँहरूले त पार्टी र सरकारको विरुद्धमा कुरा गरिराख्नु भएको छ, होइन। अनि मैले अब बोलेको छैन, अब फेरि के लाग्छ भने, हिजो टेलिभिजनमा त बोल्थिस् नि, आज किन बोल्दिनस् भन्ने। यो समाजमा एक खालका मान्छे छन्, उसलाई विरोध बाहेक केही पनि गर्नु छैन, तथ्य र तर्कमा हुँदैन विरोध, तथ्य र तर्कमा विरोध गर्न पाइन्छ, जति पनि गर्न पाइन्छ, तर एक खालको
2: छैन।
3: त्यो छैन, एउटा कुरा के हुन्छ भने, मैले सरकारले राम्रो काम गर्दैछ गरिराखेको छ भने हिरो पल्टिनलाई बेकारमा मैले आलोचना गर्न जरुरी छैन नि। अहिले के यो सरकारले काण्ड घटाएको छ, भ्रष्टाचार गरेको छ, कुनै अनियमितता गरेको छ, गरेको छैन भने यो सरकारको विरुद्धमा मैले आलोचना गर्नलाई चाहिँ के बोलिदिनु पर्यो, किन हिरो पल्टिदिनु पर्यो मैले? त्यस कारणले जुन दिन यो सरकारले
2: सांसद राजीव खत्रीलाई बोलाएको, रफुकार राजीव खत्रीलाई बोलाएको होइन,
3: होइन, तपाईँले अब यो
2: सरकारले राम्रो काम गरिरहेछ,
3: यो
2: सरकार प्रति जनता सन्तुष्ट छन्। राजीव खत्रीजी
3: सुन्नुहोस् न, यो रफुकार भन्ने शब्द अब तपाईँले यो कसरी प्रयोग गर्नुभयो म जान्दिन।
2: के गर्नु पर्यो
3: हिजोको दिनमा,
2: आजको दिनमा घुमाएर बानकी मिलाएर बोल्नु,
3: हिजोको सीधा टेरामक्सको विषयमा बोले, हिजोको दिनमा सीधा नक्कली
2: भुटानी
3: शरणार्थी प्रकरणको विषयमा बोले, हिजोको दिनमा भ्रष्टाचारको विषयमा बोले, ललिता निवास कृतिको विषयमा बोले, आज म कि बालन सरकारलाई कुन चाहिँ काण्डको बारेमा बोलाउँ भनिदिनुहोस् त मलाई, यो विषयमा बोल्दै भन्नुहोस्, म बोल्छु, तर त्यो तथ्यमा छ कि छैन त्यो पनि जाँचमा कारणसहित भन्छु नि, मलाई भन्नुहोस् ल, कुन विषयमा म बोल्दिउँ।
2: बालन सरकारले यो बिचमा गरेका कामहरू चित्त बुझ्द छन्?
3: होइन,
2: संसदनी सरकार गम्भीर समीक्षा गर्नुभएको
3: छ,
2: तपाईँ आफैले
3: एकछिन
2: आँखा छिम्म गरेर समीक्षा गर्नुहोस्
3: न, चार महिना भयो, पाँच महिना भयो सरकार बनेको, होइन, अनि चार पाँच महिनामा त सरकारले घरको जग खन्ने होला नि त, होइन, जग खनेको होला नि त, होइन, अनि तपाईँ यो जग खन्दै गर्दा मेरो पार्टी सभापति रवि लामिछानेले भने जस्तै तपाईँ घरको घर कस्तो डिजाइनमा बनाऊ भनेर तपाईँले खोज्न पाउनुहुन्छ अहिले? तपाईँ आज सरकारी कार्यालयमा जानुहोस्, हिजो भन्दा तपाईँको छिटो छ त्यो काम।
2: जनताले एउटा सामान्य ल्याब माग्दाखेरि गृहमन्त्री सुदन गुरुङले के भनिदिनु भयो थाहा छ?
3: होइन त्यो
4: यो तीन चार महिनामा
3: सुन्नु न
4: केही गर्न सकिँदैन बरु भोट फिर्ता लिएर जानुस्
3: सुन्नुस्
4: तपाईहरुको लागि त हल्का साम्पाङको भाषा भन्नु पर्दाखेरि त्यस्तो नाथे भोट
3: उहाँहरुले कुन सन्दर्भमा यो कुरा भन्नुभयो उहाँले जान्नुहोस् तर एउटा कुरा के हुन्छ भने चमत्कार चार महिनामा कहिले हुँदैन तपाईँको प्रश्नमा पनि चमत्कार खोजिन्छ जसरी केही केही जनता या त्यो प्रतिपक्षका साथीहरूमा पनि चमत्कार खोजिन्छ क्या चमत्कार भन्ने कुरा संसारमा हुँदैन म चाहिँ अलिकति त्यो रिमार्क्सवादमा थोरै विश्वास गर्ने मान्छे परेर होला कहीँ कतै यो चमत्कार भन्ने शब्द कहिल्यै हुँदैन यसमा के हुन्छ चार महिनामा सरकारले गर्नुपर्ने आधारभूत काम गरेको छ 100 दिनको कार्यक्रममा आफूले राखेका कामहरू मेरो यो हो भन्दाखेरि सरकारले इमान्दारीको साथ के भनाउने 70% काम गर्न सक्यो 30% काम गर्न सकिन भनेर भन्यो सायद पुरानो सरकार हुन्थ्यो भने
4: हामी
3: 100% गर्यौँ
4: बल्ल ठाउँमा आउनुभयो अब चिप्लिनु भयो 100 दिनको सन्दर्भ
3: 100 दिनको सन्दर्भ
4: 100 दिनमा गल्ली गल्लीबाट नेपालीहरूलाई स्वदेश फिर्ता गरिनेछ भनेर तपाईँको पार्टी सभापति रवि लामिछानेले बोलिसकेपछि
3: म थिएँ त्यहाँ के भयो भनेदेखि एकजना साथीले मलाई आएर के सोध्नु भने सभापतिले 100 दिनमा के अरे गल्ली विदेशका गल्ली गल्लीमा फोटो टाँसिन्छन् भनेर भन्नुभएको थियो भनेर भन्नुभयो म त यो निर्वाचनदेखि जोडिएको मान्छे मलाई त लाग्यो कहिले चाहिँ यो शब्द बोल्नु मैले त्यति त मैले फेरि विश्वास गरेँ कि मेरो सभापतिले यो चिज त बोल्नु भएको छैन अनि मैले के भने तपाईँ त्यो भिडियो कट ल्याएर जोडिदिनुहोस् मैले कहाँ बोलेको छु भनेर भने नभन्दै उहाँले योचोटिको निर्वाचन होइन त्योभन्दा अगाडिको निर्वाचनको उपनिर्वाचनमा कहीँ उहाँले बोल्नु भएको रहेछ अब त उहाँले कुन सन्दर्भ बोल्नुभयो अब त्यो पुरा गर्न सकियो सकेन
4: तपाईँले
3: भनेको त्यो 30% यो निर्वाचनमा थिएन योभन्दा अगाडिको निर्वाचनमा रहेछ तर खैर त्यो जहिले बोले पनि सरकार निर्माण भएपछि गर्न सक्नु पर्थ्यो अब मलाई लाग्छ मैले तपाईँलाई भन्दाखेरि के भने 100 वटा काममा 70% हामीले काम गर्यौँ 30% काम गर्न सकिनौ भन्नेमै त्यो कुरालाई राखिदिनुहोस् अहिले तपाईँ किनभने हामीले त्यो फिर्ता गर्न सकेनौँ ल 30% रह्यो अब बाँकी 70% तपाईँ ओझेलमा नपार्नुहोस् है अब
4: त्यो सरकारले त्यति बेला म पनि
3: राजेन्द्र बानिया लगायतमा एउटा बानी के छ भने तपाईँहरूको प्रश्नमा त्यो प्रश्न टक्क गर्ने अनि प्रश्नलाई काटेर राख्ने अनि राखिसकेपछि अनि प्रश्न सुपर हिरो थियो भन्ने भान पार्ने तपाईँहरू केही व्यक्तिहरूमा त्यो देखिन्छ त्यो नगरिदिनु होला प्लिज पहिला प्रश्न
4: किन
3: म तपाईँलाई त्यही भन्दैछु जवाफ दिइसकेँ कि त्यो विषय भनेको यो निर्वाचनमा त मैले सभापतिको हरेक भाषण सुनेको छु कहिल्यै त्यो विषय बोलेको थिएन यति त मैले विश्वास गर्न सकेँ कि मेरो सभापतिले 3 महिनामा हामी गल्ली गल्लीमा पोस्टर टाँसेर विदेशका मान्छेले ल्याउँछ भनेर यो प्र्याक्टिकल विहीन कुरा त गर्नु भएन होला भन्ने मलाई स्वाभाविक रूपमा त्यो लाग्यो फेरि होइन पनि रहेछ यो निर्वाचनमा भनेको कुरा
4: होइन
3: त्योभन्दा अगाडि उहाँले के बोल्नुभयो त्योभन्दा 2 वर्ष अगाडि 4 वर्ष अगाडि के बोल्नु त्यसको जिम्मेवारी त म अहिले लिदिनँ नि अब मैले एउटा चिज चाहिँ के हुन्छ भन्नुहुन्छ भने यो निर्वाचनमा सभापतिज्यूले के बोल्नुभयो के आश्वासन दिनुभयो आश्वासन अनुसार काम भयो कि भएन भनेर त पक्कै म खोज्छु त्यति बेला बुझ्नु भएन त्यो खोजिन
4: भने
3: अघि तपाईँले भने जस्तो नि झोले हुन्छ कि

0: को पत्रकारिता गर्नुभयो, आफूलाई कति परिवर्तन गर्नुभयो र यो सरकारले परिवर्तन गरोस् भनेर खोज्नुहुन्छ, तपाईँ यही समाजको मान्छे होइन? तपाईँ हामी चाहिँ त्यही चार महिनामा त्यही प्रश्न दोहोऱ्याई तिर्याई गरिरहेका छौँ, अनि चार महिनामा सरकारले यति गरिदियोस् भन्ने होइन, सरकारले यो चार महिनामा गर्नुपर्ने काम गरेको छ।
1: सरकारी कार्यालयहरूमा लाइन,
0: चाहिएको छ अनि पासपोर्ट सही समयमा छापियोस्, राम्रो काम होस् भनेर कसैलाई ल्याएर दबाब दिँदा पनि तपाईँलाई आपत्ति छ? एकातिर सरकारले पासपोर्ट छपाई समयमा होस्, राम्रो होस्, गुणस्तरीय होस्, राज्यले व्यवहार बोक्नु नपरोस् भनेर कुनै एउटा आयोगको मान्छेलाई ल्याएर उसलाई प्रश्न गर्दा सोद्धा तपाईँलाई आपत्ति छ, अख्तियारलाई हनन गर्यो भनेर तपाईँ नै प्रश्न गर्ने? अनि अर्को
1: चिज
0: फेरि त्यही व्यक्ति लाइनमा बस्नु पर्यो भनेर तपाईँलाई किन गुनासो? जोसुकैलाई दियोस् तर समयमा काम होस् भनेर तपाईँ किन प्रश्न गर्नुहुन्न? तपाईँ किन जर्मनको पक्षमा लाग्नुहुन्छ या फ्रान्सको पक्षमा लाग्नुहुन्छ? तपाईँ प्रश्न
1: गर्नुहोस् न,
0: तपाईँले के भनेर प्रश्न गर्नुहुन्छ? सुन्नुहोस्,
1: प्रधानमन्त्रीका सल्लाहकारहरू
0: बिरालो कालो होस् कि सेतो होस्, मुसा मार्नु पर्यो भनेर प्रश्न गर्नुहोस् न, बेलायतले गरोस् कि फ्रान्सले गरोस्, राज्यले व्यवहार बोक्नु भएन तर के हुनु पर्यो? तपाईँले काम चाहिँ हुनु पर्यो, लाइनमा बस्नु भएन,
1: तपाईँले
0: सुन्नु, म तपाईँलाई जवाफ दिइहाल्छु। जुन पासपोर्ट विभागमा जे देखियो त्यस पछाडि प्रतिपक्षकै सांसदले रोष्टमा उभिएर भनेको त सुन्नुभयो होला नि, डबल ड्युटी काम गरेर भए पनि समयमा पासपोर्ट दियो धन्यवाद सरकार भनेको तपाईँले सुन्नुभयो कि सुन्नु भएन? यो विषय जानकार हुनुपर्छ तपाईँ, किनभने त्यो प्रतिपक्षले भनेको छ। त्यसपछि रह्यो तपाईँले अर्को के सोध्दै हुन्थ्यो मलाई, लाइनको कुरा, ग्यासको लाइन तपाईँको घरमा गएर मैले ग्यास खोज्ने भने तपाईँ कारण दुई तिनवटा सिलिन्डर निस्किन्छन्,
1: निकाल्नुहोस्।
0: यो कुरा किन भन्नुहुन्छ भने आपूर्तिमा समस्या होइन के, आपूर्तिमा समस्या होइन, आपूर्तिमा जति छ त्यति नै भएको हो, तर समस्या के भयो, हाफ सिलिन्डरबाट फुल सिलिन्डर दिने भएपछि प्रत्येक व्यक्तिलाई घरमा त यो भारतले नाकाबन्दी पछाडि त तिन चारवटा सिलिन्डर त धेरै जसो घरमा छ, हो विद्यार्थीको घरमा छैन, कतिपय सामान्य व्यक्तिहरूको घरमा छैन, तर ग्यास लगेर तिन चारवटा घरमा थुपारिदिएपछि आपूर्तिमा अस्वस्थता भएको। अब त्यो जनतालाई दोष दिन मिल्दैन, किन मिल्दैन? जनताले धेरै सिलिन्डर जम्मा गर्न खोज्छन् भनेदेखि सरकारले पनि के बुझ्नुपर्छ भनेदेखि, जसरी जनताले आपत पर्छ भनेर सिलिन्डर थुपार्छन् भने सरकारले पनि सिलिन्डरहरू पर्याप्त मात्रामा राख्नुपर्छ भन्ने कुरा, यो चिज चाहिँ पाठ हो। मैले दोष कसरी सरकारलाई दिएँ, जनतालाई दिएँ? अतिरञ्जित नगर्नुहोस्, मैले तपाईँलाई प्रश्न भन्दैछु, फेरि दोहोऱ्याएर भन्दैछु, मैले के भने जनतालाई दोष दिन पाइँदैन, मैले यो शब्द अघि पनि उच्चारण गरेको छु है, दोष दिन पाइँदैन। जसरी जनताले ग्यास भैपरी आउँदाखेरि दुई चारवटा चाहिन्छ भनेर राख्छन्, त्यसरी नै सरकारले पनि सिलिन्डर थोरै मात्रामा राख्नु हुँदैन, जे पनि पर्न सक्छ भनेर जम्मा गर्न सक्नुपर्छ। यो पाठ सरकारलाई हो भनेको हो कि, मैले जनतालाई दोष दिएको होइन, किनभने जनतालाई त के परेको हुन्छ भने कुनै पनि समय फेरि बन्द हुने हो कि, भात खान नपाइने हो कि भन्ने जुवाले गर्दा तिन चारवटा सिलिन्डर
1: राख्नु, केही न केही त अनुभूति गर्न
0: सुन्नुहोस् न, किन सरकारले
1: केही न केही महसुस गर्नुहोस्,
0: त्यही भएर त म
1: सरकारलाई पीडामा मन लगाउन उद्दत हुनुहोस्।
0: म एउटा सांसदले भन्ने कुरा त यही होइन, अहिले तपाईँसँग मैले जे भनिरहेको छु, म त सांसद, तपाईँले आपूर्ति मन्त्रीसँग यो प्रश्न गर्दै हुनुहुन्न, तपाईँ सांसदसँग प्रश्न गर्दै हुन्छ पनि प्रतिपक्षी भए सांसद नै हुन्छ। त्यही भएर त मैले भने नि ग्यासको विषयमा मैले तपाईँलाई प्रश्न भन्न, सरकारले जसरी जनताले ग्यास घरमा राख्छन् भोलि अभाव होला भनेर, त्यसरी नै सरकार पनि चनाखो हुनुपर्छ अभाव होला कि भनेर, ग्यास मौजात राख्ने बानी गर्नुपर्छ भनेर म सरकारलाई भन्दैछु त। म कसलाई भन्दैछु, ऋषि थपलियालाई तपाईँ ग्यास जम्मा गरिदिनुहोस् भने चाहिँ, मैले कसलाई भने, सरकारलाई भनेको होइन, म एउटा सांसद होइन, सांसदले भन्ने कुरा त्यति नै होइन, त्यहाँभन्दा म के भन्छु, म कार्यकारी पद हो मेरो, होइन नि त, मैले गर्ने यति नै हो। अब फेरि यही चिज तपाईँले, मैले अलिक कडा रूपमा भने तपाईँ के भन्नुहुन्छ नि, ए तपाईँ त सरकारप्रति यति असन्तुष्ट, के हो राजीवजी भनेर तपाईँले अहिले मलाई दिन थाल्नुहुन्छ।

0: फेरि
1: राजीव खत्री, तपाईँ अहिले सांसद नभएर पत्रकार भएको भए पनि सरकारले ठिकठाक गरिरहेछ भनेर चुप लाएर बस्नुहुन्थ्यो?
2: होइन, पक्कै पनि यो यो ग्यासको अभाव या सुकुम्बासीलाई खोलाबाट उठाएर खोलामा पुर्याएको विषयमा म प्रश्न गर्थे, तर म्याक्सिमम चाहिँ यो पटक मेरो के हुन्थ्यो भन्दाखेरि सरकारले गरेको राम्रो काममा मेरो समर्थन नै हुन्थ्यो। यसपटक म पत्रकारिता गर्दै थिएँ भने म प्रश्नका लागि प्रश्न गर्दैन थिएँ, म सरकारले गरिरहेका राम्रा कुराहरूमा यहाँ यहाँ राम्रो भयो भनेरै म भन्थेँ, तर नराम्रो गर्दा खबरदारी पनि गर्थेँ। यति चाहिँ हो, मैले आजको दिन
1: साधारण जनताले सिटामोल लगाएको अवस्थामा एउटा मन्त्रीलाई चाहिँ सामान्य रुवाखोकी लाग्दाखेरि हेलिकप्टर चढेर काठमाडौँ उपचार गर्न आएको विषयलाई चाहिँ तपाईँ कसरी प्रस्तुत गर्नुहुन्थ्यो?
2: होइन, यसो हो, मलाई मलाई म कोही मान्छे पनि बिरामी हुँदाखेर बिरामी भएको विषयमा तपाईँले भनेको कुरा सही हो कि जनताले सिटामोलमा पाएर मन्त्री हेलिकप्टरमा चढेर उपचार गर्ने भन्ने कुरा त्यो सही हो म भनेर भन्दिनँ, कहिले पनि मैले त्यो चिज भनिनँ पनि। तर उहाँ ज्वरो, भाइरल ज्वरो, त्यो पनि 103-104 ज्वरो आइरहेको व्यक्तिलाई काठमाडौँ ल्याइएको जो तपाईँ भौतिक पूर्वाधार मन्त्रीलाई जो प्रतिनिधित गर्नु
1: सुनिल लम्साल,
2: उहाँ पछिल्लो समय
1: मेरो पनि शीघ्र स्वास्थ्य लाभको कामना छ उहाँलाई,
2: उहाँ पछिल्लो समय
1: सुन यहाँ जनतरक मात्र मैले यहाँ दर्शाएको,
2: उहाँ पछिल्लो समय गाउँ गाउँमा भौतिक पूर्वाधारका काममा सायद यस्तो मन्त्री होला पछिल्लो समय केही मन्त्रीहरू जो सिंहदरबारमा भन्दा बढी समय फिल्डमा देखिनुहुन्छ, त्यो मध्येको एकजना मन्त्री उहाँ पनि हो। त्यस क्रममा बिरामी हुनुभयो, बिरामी भइसकेपछि उहाँलाई हेलिकप्टरबाट ल्याइयो। तर म तपाईँको आशय, म कहाँ चाहिँ म तपाईँ समर्थन जनाउँछु भने विकट दुर्गममा कोही यसरी नै बिरामी भए या सुत्केरीले समयमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने कुराहरू छन्, यी चिज पनि मन्त्रीहरूलाई जस्तै लागू चाहिँ हुनुपर्छ। यसमा मेरो किन्तु परन्तु मेरो अरू कुरा केही पनि छैन, सिधा हो, जसरी मन्त्रीलाई हुन्छ जनतालाई पनि आपतकालीन अवस्थामा यसरी नै उद्धार हुनुपर्छ। प्रश्न यहाँ चाहिँ ठिक छ, तर के होइन भन्दाखेरि चाहिँ मन्त्रीलाई हिजो जसरी ल्याइयो त्यो चाहिँ गलत थियो भनेर चाहिँ म भन्ने पक्षमा छैन।
1: यसमा तपाईँले क्लियर कट बताउनु भयो। अब अर्को कुरा, गृहमन्त्री सुदन गुरुङले भोट फिर्ता लैजानुस्, 4-5 महिनामा केही पनि गर्न सकेन
2: त्यो अघि अघि
1: नै विषयमा
2: त्यो तपाईँले अघि
1: अलि अमूर्त आयो, मैले मूर्त रूपमा तपाईँको
2: जवाफ
1: कन्क्रिट रूपमा
2: सुन्नुहोस्। अब यो मलाई चाहिँ सकेसम्म तपाईँसँग कुराकानी गर्दाखेरि चाहिँ अहिले सदनमा भएका विधेयकहरूका विषयमा सदनमा के भयो, मेरो भूमिका के हो,
1: सरकार सदन
2: त्यो कुराकानी गर्न पाएको भए अलिक बढी मजा आउँथ्यो। तर के भने व्यक्तिले कहाँ के बोले, कसले के भनौ भनेर त्यसको प्रवक्ता भएर मैले मन्त्री हो, त्यो पनि व्यक्ति नै हो नि त, त्यहाँ जाँदै गर्दाखेरि उहाँ त्यहाँको उम्मेदवार हो, के अरे निर्वाचित जनप्रतिनिधि हो, उहाँ गृहमन्त्री हो, गृहमन्त्रीलाई तपाईँलाई ल्याब चाहियो भनेर उहाँले गुनासो गरे, उहाँले यो बजेटमा मैले पार्न सकिनँ, आउने वर्षमा पार्छु भन्नु होला, त्यस्तै केही भन्नु होला,
1: जनतालाई
2: रिजल्ट चाहियो, रिजल्ट चाहियो कि 4 महिनामा त म धेरै चिज गर्न सक्दिनँ नि, त्यसो भए फिर्ता लानुस् भनेर भन्नु होला। मलाई टालटुल कुरा होइन, मलाई उहाँको विषयमा किन टालटुल गर्नुपर्ने छ र मैले थोरै बोलेको हो र म भक्तपुर जनतालाई मैले के बोल्छु के गर्छु भन्ने कुरा त मेरो कुरा हो, भक्तपुर मात्रै होइन देशका कुनै जनताले प्रश्न गर्दै गर्दा म
1: पत्रकार भएर बोल्नुस् भन्दैछु। मैले
2: सुन्नुहोस् न, पत्रकार भएर
1: त्यहाँको जनप्रतिनिधि नसम्झिनुहोस्,
2: सुन्नुहोस्
1: रिपोर्टिङ गरे
2: एउटा कुरा के हुन्छ नि, तपाईँले अघि नै भन्नुभयो नि जसरी 4 महिनामा वडा अध्यक्षले गर्ने काम पनि तपाईँ खोज्ने, हस्पिटलको एउटा प्रमुखले गर्नुपर्ने कामको पनि तपाईँले मलाई प्रश्न गर्ने, अनि प्रधानमन्त्रीले गर्नुपर्ने कामको पनि प्रश्न म सांसदले गर्नुपर्ने जवाब दिनुपर्ने, अर्थमन्त्रीलाई सोधेको प्रश्नको जवाब पनि मैले दिनुपर्ने, वडा अध्यक्ष र वडा सदस्य मेयरले र प्रदेश सांसदको जवाब पनि मैले दिनुपर्ने,
1: अनि हिजोका दिनमा
2: मैले के भन्छ भने सांसद सुन्नु न, पत्रकारले पत्रकारको काम गर्ने, वकिलले वकिलको काम गर्ने, न्यायाधीशले न्यायाधीशको काम गर्ने, सांसदले सांसदको काम गर्ने, मन्त्रीले मन्त्रीको काम गर्ने, प्राध्यापकले प्राध्यापकको काम गर्ने हो भने यहाँ काहीँ समस्या छैन कि, बुझ्नु भएन? अनि मलाई 200 मिटर बाटो नबनेको, त्यो ओडाको बाटो बनेन भनेर भक्तपुरको जनताले मलाई फोन गर्नुहुन्छ क्या, त्यो उहाँहरूको बाध्यता हो, मलाई थाहा छ, किनभने त्यो ओडाले नगरिदिइसकेपछिको बाध्यता त मलाई आउँछ नि त, अनि मैले सुनिदिनुपर्छ। अनि तपाईँले अब तपाईँलाई के लाग्छ फेरि त्यहाँबाट यता आइसकेपछि जनताले भनेको कुरा त 200 मिटर बाटो किन भनेन भनेर तपाईँले मलाई प्रश्न गर्नुहुन्छ, अनि फेरि मैले तपाईँलाई बुझाउनु पर्ने हुन्छ, म त कार्यकारी पदको मान्छे होइन, म त सांसद हो,
1: यो कुरा चुनावको बेलामा किन बिर्सिनु भयो त,
2: प्रश्न भनेको छ
1: सोध्नुस् त्यति बेलामा के गर्नु भएको, मैले
2: मेरा
1: घोषणा गर्नु भएको,
2: तपाईसँग त्यो निर्वाचनको समयमा
1: प्रधानमन्त्री अहिले प्रधानमन्त्री बालेन्द्र शाह देखि राज्यसभा सभापति रवि लामिछाने देखि अन्य सांसदहरुले
2: तपाईलाई एउटा कुरा भन्नु, म त सायद प्रष्ट बोल्ने त्यतिखेर भक्तपुरका जनतालाई सोध्नुहोस्, मैले मेरा त्यतिखेरका तपाईँसँग मैले इन्टरभ्यू दिइनँ, कुनै पनि टेलिभिजन मैले जहाँ जहाँ इन्टरभ्यू दिएँ त्यो इन्टरभ्यूको क्लिप आज पनि हेर्नुहोस्, मैले सिधा प्रष्ट भनेको छु, म सांसद भोट माग्न आएको तपाईँको लागि नीति बनाउनका लागि है, विधि बनाउनका लागि है, नेताहरूको नियत सपार्नका लागि है म कानुन बनाउन आएको, म बाटो घाटो पुल पुलेसा सडक भक्तपुरमा मैले ल्याएर यति बाटो बनाएँ भन्ने पक्षमा म त्यो बन्न आएको होइन, भक्तपुरमा बाटो समयमा बनेन भने किन बनेन भनेर प्रश्न गर्न आएको र त्यही अनुसारको नीति बनाउन चाहिँ म आउँछु। त्यसको काम एउटा सांसदले गर्दैन, कहिले पनि बजेट बोकेर तल जनता बैठक फिल्डमा पुग्दैन सांसद, सांसदले नीतिको कुरा गर्छ, काहीँ कतै समन्वयको काम गर्छ, त्यो समन्वय भन्दा सांसदले गर्दैन भनेर प्रष्ट बुझाएर आउने मध्येमै होला मेरो सामाजिक सञ्जाल तपाईँले यो विषयमा खोतलेर नि हेर्न सक्नुहुन्छ कि मैले सांसदको भूमिका विषयमा कति थोक कुरा गरेको छु। त्यस कारणले गर्दा के हो भने अहिले म संसद हो, यदि म मन्त्री भएको थिएँ भने तपाईँका प्रश्नहरू जायज हुन्थे, तपाईँका प्रश्न जायज हुन्थे कि संसद जसरी चलेको छ किन चलेको छैन, कहाँ चलेन संसद जसरी हो, एकाध केही गल्ती
1: प्रधानमन्त्रीको
2: एकाध केही गल्ती
1: प्रतिको अनुत्तरदायित्व पनि हेर्नुहोस्
2: कसको,
1: त्यस प्रधानमन्त्री बालेन्द्र शाहको
2: फेरि सरकारको कुरा, तपाईँ सदन
1: मन्त्रीहरू हेर्नुहोस् त्यसपछि सांसदहरूकै भूमिका
2: हेर्नुहोस्,
1: सभामुखले कडा रुलिङ गर्नु परेको छ क्या,
2: गर्नुभयो तपाईँ आएर बोल्नुहुन्छ नि त, उहाँले बोल्नुहुन्न त, ठिक छ त, तपाईँहरूलाई चाहिएको त्यही थियो होइन र प्रधानमन्त्रीले सदनमा आएर बोलिदिनुहोस् भन्ने थियो होइन, अब प्रधानमन्त्री आएर बोल्नु
1: जनतालाई चाहिएको
2: अनि रुलिङ गरिदिनुहोस् भन्ने थियो, तपाईँ भनेको मतलब तपाईँले जसको प्रश्न यति म बुझ्छु नि यति म बुझ्दिनँ र तपाईँ भनेको मतलब तपाईँलाई व्यक्तिगत भनेको होइन मैले, त्यस कारणले गर्दाखेरि के हुन्छ भने त्यो सदनप्रति उत्तरदायी हुनुपर्छ भन्ने कुरामा आज सभापतिबाट के सभामुखबाट रुलिङ भयो
1: अनि सांसदहरूको प्रस्तुति हेरिरहनु भएको छ हैन,
2: हैन
1: विशेष गरी रासोपाका सांसदहरू
2: सुन्नुस् न, विशेष गरी सबै सांसदहरूको भूमिका, तपाईँले मलाई आज बोलाउँदै गर्दाखेर तपाईँले मलाई यहीँ बोलाउँदै गर्दाखेरि म कति बजे आएँ भनेपछि मैले त आफ्नो जिम्मेवारी पुरा गरेको
1: छु, अरू सांसदहरू हेर्नुस् न
2: हाटा
1: कति नोकझोक गर्छन्,
2: म त अब तपाईँले यस्तो किन भयो भनेर सोध्नु भने म जवाफ दिन्छु नि त हाटा प्रवृत्ति गलत हो, हाटा भनेको हाजिर गरेर टाप ठोक्ने प्रवृत्ति,
1: त्यो त गणपूर्वक संख्या नपुगेर संसद बैठक स्थगित गर्नु पर्यो, पास नभएको
2: लामो
1: सन्दर्भ त सधैँ छ,
2: लामो सेसनहरू हुन्छन् लामो सेसन हुँदै गर्दाखेर मान्छे खाजा खानुपर्छ चिया खानुपर्छ एकछिन बाहिर जाने भित्र आउने त्यो स्वाभाविक चल्छ म पनि गर्छु, म पनि बाहिर जान्छु एकछिन चिया खान्छु, कोही भेट्न आयो भने बाहिर भेट्छु पनि, म भेटेर छोटो समय निकालेर म निस्केर आउँछु तर म पुरा समय सदनलाई दिन्छु भनेदेखि मलाई त्यो हिजोको दिनमा मैले हाटा प्रवृत्तिको विषयमा कुराकानी गरेर आएको हो नि त, म त्यो विषयमा कुराकानी गरेर आएको छु नि त, भनेपछि मलाई के छ भने मलाई मेरो निश्चित तलब राज्यले दिएको छ,
1: मलाई हाजिर गर्ने ताप कस्ने आशा प्रवृत्ति कायमै छ,
2: अब त्यसपछि मलाई निश्चित त्यहाँ गए बापत ट्याक्सी भत्ता, त्यसपछि मलाई भत्ता दिएको हुन्छ, दिनको 2000 दिएको हुन्छ, यो सबै कुरा छ नि त, किनभने त्यहाँ बस्नुपर्छ, जनताको गुनासो सुन्नुपर्छ सुनाउनुपर्छ भनेर हो, त्यस कारणले सबैले यो प्रति जिम्मेवार हुने हो भने बिग्रेको केही पनि छैन, किनभने सांसद सार्वभौम हुन्छ, धेरै लगाम पनि सभामुखले लगाइराख्नु भएको हुँदैन तर जिम्मेवार चाहिँ हुनुपर्छ, त्यस कारणले बरु मलाई एउटा चिज चाहिँ के भन्नुमा लाग्यो भने जसरी बिहान हामी कार्यालयमा जान्छौँ हाजिरी गर्छौँ र फर्किने बेलामा हाजिरी गर्छौँ त्यस्तै सदनमा नि यो चाहिँ आवश्यकता भइसक्यो, यो चाहिँ आवश्यकता हो, यदि सभामुखले यो चिज गरिदिनु
1: सांसदहरूलाई लगाम लगाउन आवश्यक
2: छैन, त्यसलाई लगाम नभनौ
1: गर्नु शासन सिकाउनु पर्छ,
2: होइन एउटा चिज चाहिँ के भन्नुहुन्छ भने
1: दायित्वबोध गराउनु पर्छ,
2: यतिको लागि हो कि त्यो चिज भनेको चाहिँ के भन्दा सभामुखले जाँदा र प्रवेश गर्दा र निस्किँदा हाजिर गर्ने है दुई चरण भनिदियो भनेदेखि त्यसमा लगाम लाउनु केही पनि पर्दैन,
1: भोलिको
2: दिनमा सचिवालय गएर ककसको हाजिरी कस्तो छ एकचोटि हेरौँ न भनेर तपाईँले माग्दाखेर सजिलो होस् भन्नका लागि हो, त्यहाँ सभामुखले लगाम लाएको जस्तो पनि नदेखियोस् तर त्यसले मिडियामा पारदर्शिता गराइदिन्छ क्या, भोलि तपाईँलाई चाहिँ को सांसद राजीव खतुले आज यहाँ बहुत ठुलो गफ दिएर गयो होइन सदनमा यहाँ आएर चाहिँ हाटा प्रवृत्ति दिनु हुँदैन हाजिर गरेर टाप ठोक्नु हुँदैन भनेर गफ दियो तर राजीव खत्री चाहिँ वास्तवमा कति बस्छ सदनमा भनेर तपाईँले हेर्न पाउनु पर्यो नि त, हो त्यो पाउनका लागि मैले लगाम लाउनुहोस् सभामुखले भन्न खोजेको होइन, तपाईँले जान्न चाहनुभयो भनेदेखि संसद सचिवालयबाट लिनका लागि होस् भन्ने कुरा, अब बाँकी कुरा संसदको आफ्नै शैली हुन्छन्, मर्यादा हुन्छन्, त्यो अनुसारका ड्रेसअप, लुवाई खुवाई, बोली हुनुपर्छ भन्ने कुरामा दुई मत रहेन, किनभने त्यो सदन मर्यादित हुनै पर्छ। तर त्यो मर्यादित
1: राज्यसभाका धेरै सांसदहरूमा चाहिँ विगतको अभियन्ता प्रवृत्ति अनि त्यो ढङढङी अहिले पनि कायमै छ,
2: त्यो गलत हो,
1: नामै लेखौ,
2: गलत हो।
1: खगेन्द्र सुनार हेर्नुस्,
2: त्यो गलत,
1: आशिका तामाङ हेर्नुस,
2: ठीक छ, त्यो तपाईले
1: आज मात्रै सभामुखसँग पनि नोकझोक पर्यो आशिका तामाङ,
2: तपाईले भनेको कुरा त्यो अघि नै भने नि त, अब मैले तपाईँलाई अघि भन्न, तपाईँले नबोल्दा पनि राजीव खत्री किन बोलेन भनेर तपाईँ प्रश्न गर्दै हुनुहुन्छ, अहिलेकै ठाउँमा आइपुग्यौँ क्या हामी, अनि तपाईँ अहिले के भन्नुहुन्छ भने कोही माननीयले बोल्यो भने नि अनि फेरि उसले त सरकारप्रति नोकझोक गरिरहेछ किन भनेर तपाईँ प्रश्न गर्दै हुन्छ यहीँनिर। तर एउटा चिज चाहिँ के भन्नुहुन्छ भने तपाईँले भनेको कुरा एउटा सत्यता चाहिँ कहाँ भन्नुहुन्छ भने
1: बोल्न पाइन्छ तर बोल्न
2: मैले त बोल्न त बोलिरहेको छु त, अनि तपाईँलाई नबोलेकोमा चिन्ता छ, अघि त म त बोलिरहेको छु त सरकारको विषयमा, कई प्रश्न
1: सरकारको विषयमा बोल्नुहुन्न
2: किन गरेको छुइनँ, आजै मात्रै
1: हुनुहुन्छ,
2: आजै आजै मात्रै पनि हेर्नुहोस् न, आजै मात्रै पनि अस्ति त्यहाँ जब 421 जना अनि तपाईँ तपाईँ कैँची बोकेर बस्नु भयो, तपाईँलाई कैँची बोक्दा मजा छ नि त, मलाई सियो बोक्दा मजा छ, मलाई त जोड्नु छ, अब मलाई किन जोड्नु छ भन्नुहुन्छ भने नि तपाईँको छोरा छन् तपाईँको विवाह मेरो छोराछोरी हेरेर आएको छु कि म, यदि अहिले म राजनीति गर्दैछु भने म मेरो छोराछोरीको अनुहार हेरेर राजनीति गर्दैछु भनेको, मेरो छोरा पुस्ताको अनुहार हेरेर, अब मेरा हजुरबाले 7 सालदेखि परिवर्तनको सपना देखेर बिदा भएर गइसक्नु भयो, मेरो बुहारको ढाड कुप्रो भइसक्यो, म आज यो अवस्थामा छु, अब मेरो छोराछोरीलाई पनि यही अवस्थामा बिताउने भने म कैँची बोकेर चाहिँ अब हिँड्ने पक्षमा छैन, मलाई काटिरहनु छैन, जुदाइ राख्नु छैन, मलाई अहिलेको सन्दर्भमा यो निर्वाचनले जे चिज दिएको छ नि, जुन जनमत दिएको छ नि, यो जनमतमा सरकारले रासपा मिल्नु बाहेकको विकल्प केही पनि छैन,
1: यो जनमतको कदर गर्न
2: सुन्नुहोस्,
1: तपाईँका साथीहरूले सहकर्मीहरूले सांसदहरूले सकेका छन्,
2: सुन्नु न, त्यो कोही व्यक्तिको कुरा नगर्नुहोस्, जस्तो कहीँ कतै अमर्यादित भएर जस्तो प्रहरी प्रमुखका विषयमा हाम्रो माननीय ज्यूबाट जे चिज बोल्नु भयो त्यो बोल नबोलिदिएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ, के हो
1: विधि पद्धति र प्रक्रिया के हो
2: भन्दाखेरि, जब
1: संसदमा
2: प्रश्न त हरेक व्यक्तिमाथि प्रश्न
1: उठ्छ, प्रहरी जस्तो गरिमामय संस्थाको प्रमुखलाई ल्याएर हुर्मत लिने काम गर्नु भएको छ क्या,
2: प्रश्न उठ्ने बित्तिकै चाहिँ तपाईँले भने जस्तो कसैलाई हुर्मत लिनु हुँदैन, त्यो पक्षमा म पनि छु, किन भन्नुहुन्छ भने प्रश्न होला प्रहरी प्रमुखप्रति धेरै प्रश्नहरू होला, तर एउटा चिज हामीले बिर्सनु हुँदैन कि उहाँ प्रहरी प्रमुख हो जसले जेएनजी मुभमेन्ट पछाडि यो देशलाई सुरक्षित तवरले निर्वाचन गराएर आजको दिनमा यहाँ ल्याइ पुर्याउनु भएको हो, व्यक्तिका केही कमी कमजोरी हुन सक्छन् त्यो व्यक्तिगत कुरा हुन्, तर त्यसलाई यसरी उछालेर नाङ्गो बनाउनु पर्ने जरुरी हुँदैनन्, यो चिजमा म तपाईँको लाइनमा छु, तर फेरि के भन्दाखेरि प्रश्न उठेका छन् भने त्यो प्रश्नलाई, यो प्रश्न यसरी उठेको छ त्यो विषयमा तपाईँ के भन्नुहुन्छ भनेर नर्मल तरिकाले पनि दिन सकिन्छ, तर जब न्यायाधीश नै भनेर प्रश्न गरिदियो भनेदेखि चाहिँ कहिलेकाहीँ त्यो व्यक्ति चाहिँ बढी भिट्टी हुन्छ कि,
1: यो विषयमा खगेन्द्र सुनार चुक्नुभयो
2: उहाँ कहीँ न कहीँ चुकेकै हो, यसमा त्यसमा दुई मात्रै छैन, कतिपय हाम्रा मान्यज्यूहरूमा त्यो समस्याहरू सिधा भनिदिँदाखेर चुक्ने समस्याहरू छन्, त्यो चिज चाहिँ गरिदिनु हुँदैन कम्तीमा, किनभने प्रश्नहरू उठ्छन् कहिलेकाहीँ, प्रश्नहरू प्रश्न रहित मान्छे को छ भनेको
1: दादागिरी शैलीमा प्रस्तुत हुनुहुन्छ,
2: हिजोदेखि आजसम्म गौतम बुद्धमाथि त प्रश्न हुन्छ, भगवान कृष्णमाथि त प्रश्न हुन्छन्, रामप्रति त प्रश्न छन्, भनेपछि हरेक मान्छे दानबहादुर कार्कीमाथि प्रश्न छैनन् भन्ने कुरा त उहाँ प्रश्नभन्दा बाहिर हुनुहुन्छ भन्ने त हुँदै होइन, तर उठेका प्रश्नलाई पनि कुन तरिकाले सोध्ने भन्ने कुरा हो, त्यसमा चाहिँ अलिकति अघि मैले भने
1: नि
2: हाम्रो पत्रकारिता
1: शैलीमा
2: पत्रकारिता शैलीमा तपाईँ लगायत केही व्यक्ति भनेर भने तपाईँ अलिक कमै हुन्छ त्यसमा ठिकै छ, तर अरू केही व्यक्तिहरू हुनुहुन्छ नि आफ्नो प्रश्नलाई चाहिँ यति सजी सजाउ गर्ने अनि जवाब चाहिँ यति हालिदिने बानी हुन्छ क्या, त्यो भिडियो कटमा हालिदिने क्या, अनि आफू त्यो पत्रकार चाहिँ आफूलाई उपबुजुर्ग सम्झिरहेको हुन्छ उसले, भने जस्तै कतिपय माननीयहरूमा पनि के हुन्छ भने मेरो प्रश्न चाहिँ दमदार जानुपर्छ, त्यो प्रश्न मात्रै गइदियो भने नि म चाहिँ हिरो हुनुपर्छ, हिरो दरिनुपर्छ भन्ने लाग्छ क्या, तर त्यो चिज होइन,
1: भनेपछि राष्ट्रपति सांसद खगेन्द्र सुनारले हिरोइजम देखाइरहनु भएको
2: होइन, मैले म उहाँलाई मात्रै भन्दिनँ, मैले भनेको त्यो मलाई लाग्नु, मलाई पनि लाग्नु
1: राख्नुभयो
2: सुनिदिनु भयो
1: दादागिरी शैलीमा सुन्नु भएन अनि फिल्म हेर्न जानु
2: ठिक छ त्यो
1: एउटा तस्विर बाहिरिएको छ फिल्म पनि राजीव भद्री सँग हेर्न जानुभयो
2: त्यो दिन एउटा संयोग चाहिँ के भयो भने म त्यो फिल्म मेरो त केही पनि कार्यक्रम थिएन म सकिए निस्केर म उता गएँ भनेको मेरो समितीय बैठक नै थिएन सदन पनि थिएन त्यो दिन एउटा हली भन्ने मुभीको लागि मलाई त्यहाँ बोलाउनु भयो प्रिमियरमा गएँ उहाँ हाफ टाइम पछि आउनु भएको खास त्यो मुभीमा नि हाफ टाइम पछि आउनु भयो यसरी फोटो खिच्छ त्यति हो त्यसमा के छ र त्यो त तपाईँसँग नि हलमा आउनु भनेर म
1: समितिमा
2: थिइनँ र अब त्यो मैले गल्ती भनिसके त अब मेरो तर्फबाट मैले भन्ने कुरा त्यही होला काहीँ न काहीँ त्यो चाहिँ अलिक समस्या
1: नभनिदिनु
2: भएको भए हुन्थ्यो त्यो ठाउँमा म छैन मैले त यति हो कि मेरो ब्रह्मले भनेको कुरा मैले तपाईँलाई भनिसकेँ नि
1: सोध्नु पर्छै पर्दैन स्पष्टीकरण
2: होइन अब पार्टीलाई लाग्यो
1: केही त सबक सिकाउनु पर्छ
2: होइन पार्टीलाई लाग्यो भनेदेखि उहाँले समितिको बैठकमा बोल्नु भएको हो एउटा सार्वभौम संसदले त्यहाँनिर बोल्छ ऊ गर्छ भोलि अब त्यहाँको सभापति के अरे सभापति जो हुनुहुन्छ उहाँले चाहिँ यो विषय यस्तो भयो भनेर भन्नुभयो के भयो भने उहाँको तजविजको कुरा हो मैले त्यसमा जवाफ दिनुपर्छ भन्ने लाग्दैन मैले त तपाईँलाई यो सही थियो कि गलत थियो भनेर सोध्नुभयो मैले काहीँ यो चाहिँ गलत हो सही होइन प्रश्न पनि हामी सही ढङ्गले कहिले काहीँ सोध्न सक्छौँ भनेर तपाईँलाई मैले दिइसकेँ जवाफ
1: सरकारले जसरी काम गरिरहेछ नि सरकार कहाँ कहाँ कसरी कसरी चुकिरहेछ भन्नुहोस् न
2: अब फेरि घुमी फेरि उही रुम्जा टार भने जस्तो क्या कहीँ पनि
1: यसमा पनि
2: सुन्नुहोस् न मैले एउटा कुरा
1: आलोचनात्मक चेत राख्नुहोस्
2: न होइन आलोचनात्मक चेत राख्नका लागि अब तपाईँलाई मैले राजसभा सरकारको विरोध गरेर के म हिरो दरिनु पर्यो तपाईँलाई लाग्यो ल गाली गर्नु ल म गाली गरिदिन्छु ल बालेन शाह कालो चस्मा लाउनुहुन्छ एकदमै नराम्रो बानी कालो कपडा लाउनुहुन्छ साह्रै नराम्रो बानी बालेन शाहले भ्रष्टाचार नगरिदिएर मिडियालाई खुराकै दिनु भएन गल्ती गर्नुभयो कुनै काण्डै घटाइदिनुहुन्न मिडियालाई खुराकै दिनुहुन्न यो के गरेको प्रधानमन्त्रीले कम्तीमा आफ्नालाई भर्ती गरिदिनु पर्थ्यो आफ्नो परिवारका सदस्यलाई भ्रष्टाचार गरिदिनु पर्थ्यो
1: आफ्नो
2: परिवारको ल्याएर राख्नु भएर सालो साली भान्जा काका काकी भतिजा आफन्तले ल्याएर सोकिए बनाएको छ
1: प्रधानमन्त्रीको सल्लाहकार टिमले के के
2: गरेको छ के गरेको छ काण्ड मचाएको छ कुनै बार्गेनिङ गरेको छ कुनै व्यापारीसँग बिचौलियासँग बसेर बालुवाटारमा बार्गेनिङ गरेको
1: आफ्नो मान्छेलाई नियुक्त गरेका छैन
2: कुन चाहिँ मान्छेलाई नियुक्त गरेका छ मलाई भन्नु
1: बोजीका मान्छेलाई नियुक्त गरेका
2: छैन कुन चाहिँ मान्छेलाई गर्यो सुन्नुहोस् न राजसभाको त एउटा चिज के हुन्छ भन्नुहुन्छ भने
1: त्यो त नेपाल स्काउट विभिन्न
2: सुन्नुहोस् नेपाल स्काउटको सन्दर्भमा जो व्यक्तिको तपाईँले प्रश्न उठाउँदै हुनुहुन्छ सन्तोष कुमार थापा हो ऊ राजसपाको हो भनेर तपाईँ प्रमाणित गरिदिनुहोस् न ल म भनौँला त्यस पछाडि राजसपाको भनेर बच्चादेखि कोही व्यक्ति स्काउट बसेको छ स्काउटको तर तपाईँ कहाँ काम गर्दै आएको छ ऊ स्काउट गैर स्काउटलाई विगतमा गैर स्काउटलाई लगेर राखिन्थ्यो स्काउटै नभएको व्यक्तिलाई लगेर राखिन्थ्यो अहिले पनि त्यो स्काउट भन्ने संस्था तपाईँले कुरा गरिहाल्नु हो म थोरै भनिदिन्छु
1: राजीव भद्रीको दबाबमा परेको मन्त्रीले पनि
2: किनभने त्यो स्काउटमा
1: खोजेर
2: त्यो स्काउटमा त म बच्चादेखि बसेको हो नि त बच्चादेखि बसेको म त स्काउटका हरेक व्यक्ति चिन्छु ती सबै मेरा मान्छे हुन् स्काउटको जो ल्याए पनि राजीव खत्री ल्याएको मान्छे हुन्थ्यो क्या त्यहाँ त बुझ्नु भएन सन्तोष कुमार थापा मात्रै कुरा होइन मात्रै कुरा के भन्दाखेरि स्काउट गैर राजनीतिक संस्था हो त्यहाँ दलको सदस्यता लिएको व्यक्ति स्काउट हुन पाउँदैन तर नेपाल स्काउट पछिल्लो समय के बनेको छ भन्नुहुन्छ भने प्रदेश लगायतको संरचनामा पदाधिकारी बस्ने विभिन्न एमाले कङ्ग्रेसका त्यहाँ तपाईँ हेर्नुहोस् ती हरेक व्यक्तिको प्रोफाइल हेर्नुहोस् तिनीहरूको ती अनराशिका कोही जिल्लाका पदाधिकारी छन् कोही केन्द्रका पदाधिकारी छन् अनि भोलिन्टियर
1: सुन्नुहोस्
2: न एकजना प्रमाणित गरिदिनुहोस् म तपाईँलाई त्यतिखेर भनौँला के अहिले अहिले
1: कान काट्छु भन्न खोज्दै हुनुहुन्थ्यो
2: तपाईँ
1: तपाईँ
2: त के हो भने त्यो फेसबुकमा मिडियामा आएको टिपिआएको कुरा टपक्क ल्याएर त्यो सुगाले यस्तो बोलिदिनुहुन्छ के तपाईँ खोजमा जानुहुन्न के खोजमा जानु सुन्नु न जनताको प्रश्न नि खोजमा हुन्छ के खोजेरै हुन्छ कतिपय कुराहरू त्यस कारणले मैले तपाईँलाई भन्न खोजेको कुरा के भन्छ पहिले मेरो कुरा सुनिदिनुहोस् न तपाईँले एउटा चिज कस्तो हुन्छ भन्नुहुन्छ भने प्रदेशमा विगतमा भएका ती व्यक्तिको तपाईँ प्रोफाइल केही गर्नु पर्दैन फेसबुकमा गएर सर्च गर्नुहोस् अनि त्यो व्यक्तिको गुगलमा नाम खोजेर सर्च गर्नुहोस् त्यो पार्टीको कुन पोर्टफोलियोमा छ सर आउँछ आइसकेपछि त्यो व्यक्ति भोलिन्टियर अर्गनाइजेसन छ केन्द्रका कुनै पदाधिकारीले तलब भत्ता केही पनि बुझ्दैनन् तर त्यो प्रदेशको व्यक्तिलाई राज्यको खाताबाट पैसा जान्छ अचम्मको छैन पैसा खुवाइन्छ तलब बाँडिन्छ अनि त्यो अचम्मको होइन अनि अहिले जो व्यक्ति स्काउटको व्यक्ति आयो उसले त सबै कुरा कटौती गरिदियो उनीहरूलाई मर्न बाँच्नु भइरहेछ अहिले नेपाली स्काउटको तलब खानु छ पदाधिकारी गैर राजनीतिक संस्थाको पदाधिकारी बन्नु छ अनि बालेन सरकारको विरोध गर्नु छ,
1: जबरजस्ती बचाउ गर्नु परेछ तपाईहरुलाई, छाती माथि ढुङ्गा राखी
2: पनि छैन। म क्लियर छु यसमा, हेर्नुहोस् तपाईँको प्रश्न टुक्क बिकोस् भन्ने छ तपाईँलाई, अनि जाँड बिग्रे भात बिग्रे जाँड बन्छ, ऊ बिग्रे राजीव बन्छ भनेर तपाईँलाई
1: भनेपछि
2: यति त तपाईँको बिक्री हुन्छ नि त अनलाइन, होइन? क्या गजब दियो राजीव खत्रीलाई, हिजो प्रश्न सोध्यो त्यो पत्रकार, आज नेता बनेपछि ऋषि थपलेलाई स्टुडियोमा लगेर चाहिँ यसरी चमत्कार गरिदियो, त्यसलाई मैले अर्को भन्ने बनाउन खोजेको होला। तपाईँले छोडिदिनुहोस् त्यो कुरा, बालेनले कुन कुरामा चाहिँ ब्लन्डर गरे,
1: विधि पद्धति प्रक्रिया
2: कुरामा भने, कुन पद्धति भनेको
1: न्यायालयदेखि कर्मचारी तन्त्रको विषयदेखि
2: न्यायालयमा कुन कुरा भन्नुहोस् त,
1: न्यायालयले अनावश्यक दबाब दिएको देखि, पक्राउ गरेकोमा चुकेको देखि,
2: तथ्यदेखि
1: हेर्नुहोस् न
2: तथ्य के
1: पक्राउ, अब हुँदा हुँदै पक्राउ गर्ने विषय नपाएर पत्रकारलाई पक्राउ गर्नु पर्यो,
2: सुन्नु न,
1: मैले भक्ति गान गाइदिनु पर्ने राष्ट्र सरकारको,
2: सुन्नुहोस् न, तपाईँले जो व्यक्तिलाई भन्नुभयो तपाईँको त आदर्श गुरु होला उहाँ पत्रकारको, तर के होइन भन्नुहुन्छ भनेदेखि नि पत्रकारिता गरेको आधारमा कसैलाई पक्राउ गर्नु गलत हो, तर कसैलाई दोस्रो श्रीसा कार्की बनाउन लागि पर्छ भने त्यो व्यक्तिलाई कारवाही गर्नु भनेको विधिको शासन पनि भनेर तपाईँले बुझ्नुपर्छ। पत्रकारिता गरेको हो कि तपाईँ स्क्रिप्टमा अपराध गर्दै हुनुहुन्छ, त्यो चिज तपाईँले बुझ्नुपर्छ। जब स्क्रिप्टमा अपराध गरिन्छ भने पत्रकारिताको आवरणमा कसैलाई मार्नलाई उद्धत गरिन्छ, बाध्य बनाउन खोजिन्छ, दोस्रो श्रीसा कार्की बनाउन खोज्छ भनेदेखि त्यो व्यक्तिलाई पक्राउ गर्छ। अब पक्राउ गरिसकेपछि के
1: पत्रकारले बोलेको घरमा लेखेको घरमा पक्राउ गर्ने,
2: तपाईँ न्यायालयमाथि विश्वास भएको कुरा गर्ने अहिले, अनि हत्कडी लगायो भने न्यायालयले अहिले 3 दिन हिरासतमा राख्न अनुमति दिएको होइन, अनि हिरासतमा राख्न अनुमति दिएको विषयलाई न्यायालयले गरे अनुमति लिइसकिसकेपछि तपाईँले यो प्रश्न गर्न मिल्छ, त्यसो भए न्यायालयको विषय न्यायालयमा छोडिदिउँ न, भोलि उहाँ गलत होइन भन्नुभयो भने
1: सरकारको विषयमा प्रश्न उठाउनु भयो भने
2: तपाईँलाई
1: डन्डा हान्न खोज्नुभयो, गर्दालाई लिनुभयो
2: कसरी डन्डा? एउटा चिज तपाईँलाई भनौँ, कोही व्यक्ति तपाईँको पनि छोरी चेली होला नि, भाइ बहिनी होला नि, बुझ्नुभयो न, तपाईँको गोपनीयतालाई ख्याल नगरिकन तपाईँले तपाईँको कोही मान्छेले भोलि तपाईँको चेली छोरी बेटीलाई गरिदियो भने तपाईँ यसरी नै प्रश्न गरेर बस्नुहुन्छ? अरूका छोराछोरी चाहिँ छोराछोरी होइन, आफ्नो छोराछोरी चाहिँ पर्दाको चाहिँ आफ्नो छोराछोरीको विषयमा ऊ गर्ने, यो चिज हुँदैन ऋषिजी। एउटा चिज के हुन्छ भने तपाईँको बहिनीमाथि त्यही चिज भयो भने तपाईँ मान्नुहुन्छ कि मान्नुहुन्न? मलाई यो उत्तर दिनुहोस्। तपाईँको बहिनीमाथिको गोपनीयता कसैले पत्रिकामा ल्याएर अनलाइनमा ल्याएर छताछुल्ल गरिदियो भनेदेखि तपाईँ यसरी नै प्रश्न, मलाई सुन्नु न,
1: यसरी नै प्रश्न गर्नुभएको कसैले पोस्ट गरेको लेखेको भनेर उहाँले भन्नुभएको छ क्या?
2: सुन्नुस् न,
1: ईश्वर श्रेष्ठ लगाएको छ टिमले,
2: त्यो एउटा कुरा हो, म तपाईँलाई भन्छु, सुन्नुस् न,
1: यो मसँग जोडिएको विषय होइन, मसँग तपाईँ पनि उत्तर गर्नुपर्ने विषय होइन,
2: यही समाजबाट उठेको मान्छे हो, पत्रकार प्रश्न भन्दा बाहिर हुँदैन, हिजोको दिनमा म त भन्दै आएको मान्छे हो, प्रश्नभित्रै हुन्छ पत्रकार, पत्रकार असनको साँडे होइन, असनको साँडे हुन सक्दैन, पत्रकारलाई कानुन नलाग्ने, नेतालाई कानुन नलाग्ने, न्यायाधीशलाई कानुन नलाग्ने, प्रहरीलाई कानुन नलाग्ने हुँदैन, कानुन सबैलाई बराबर हुन्छ, अनि लेख्ने बेलामा चाहिँ कसैलाई मार्नलाई उद्धित बनाउने, तपाईँलाई फेरि पनि म प्रश्न गर्छु, तपाईँ प्रश्नभन्दा बाहिर हुनुहुन्न, तपाईँको दिदी बहिनी आफन्तमाथि कसैले यसरी नै हुर्मत लियो भने तपाईँ मान्नुहुन्छ? कसैलाई मर्न बाध्य बनाइन्छ भनेदेखि त्यो पत्रकारिता हो? कसैलाई मर्नु पर्ने अवस्था बनाउनु पत्रकारिता हो? खुलेर भन्नु, तपाईँले
1: बाध्य बनाउनु हुँदैन,
2: एक्ज्याक्ट हो, त्यो हुँदैन भनेदेखि त्यो व्यक्तिलाई हत्कडी नलगाएर कि फुलमाला लगाउने त, फुलमाला लगाइन्छ। केही समय अगाडि मैले त्यो प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशको उसमा चाहिँ 175 रुपियाँ लिएको विषय मैले उठाएँ सदनमा, 175 रुपियाँ, किन भन्दाखेरि तपाईँ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा गएर आँखा चेक गराउनु भने 100 रुपियाँमा प्रविधि सहित डक्टरले तपाईँको आँखा जाँच गर्छ, तर 175 रुपियाँ यातायात कार्यालयमा त्यो भिजन टेस्टको आधारमा लिइन्छ, पास फेल गरेर पठाउँछ, त्यो पनि चिकित्सकले होइन अरू नै व्यक्तिले, अनि त्यो विषय उठाउँदाखेरि त्यही पत्रिकामा के भयो भन्दाखेरि चाहिँ ठिक छ त्यो विषय उठाउन पाइन्थ्यो, लगेर सन्दर्भ कहाँ जोड्यो, संसद भएकै चार महिनामा गाडी, अब मैले गाडी कसरी किने, कुन ब्याङ्कबाट किने, कहीँ उल्लेख छैन, चार महिनामै गाडी। अब प्रश्न कहाँ उठायो, कुन चाहिँ तस्कर माफियासँग यसले गाडी लियो भन्ने प्रश्न उठाइदियो नि त टाइटलले। तल न्युजमा केही छैन, त्यो त पत्रकारिता मैले कहीँ पढेको छैन, टाइटल एउटा बनाएर न्युज तल अर्को बनाउने त, अनि त्यस पछाडि के गरियो फेरि, अनि अनि त्यसपछि तल प्रश्न लगेर के राख्थ्यो भन्दाखेरि स्वास्थ्य परीक्षणै नगरिकन राजीव घटले लाइसेन्स लिन खोजेका थिए भनेर बनाइयो। ए बाबा, मसँग एकचोटि फोन गरेर सोध्नु पर्दैन मैले त्यो गरेको हो कि,
1: राज्यको भ्रम लुट गरेर सत्ता र शक्तिको दुरुपयोग गरेर तपाईँले किनेको होइन,
2: अनि मैले त्यो गरेको पनि होइन, मैले त्यो गरेको पनि होइन, त्यसपछि गएर त्यो त मसँग सोध्नुपर्छ नि त होइन र कसैले, चार महिनामै गाडी भनेपछि त्यसले प्रश्न के उठ्छ भने राजीवले कुन चाहिँ तस्करसँग मिलेर गाडी किनेछ भन्ने हुँदैन। म त सरासर ब्याङ्कबाट लोन लिएर निकालेको गाडी छ, किस्ता तिरिरहेको छु, कतिचोटि किस्ता तिरे, अब त्यो कुरा छोडिदिनुहोस् न, अहिले म त्यहाँ अर्को विषयमा जान्छु, त्यसले विषयान्तर नगरौँ, त्यो सकौँ
1: बिचौलियाहरूले सकौँ न।
2: अब त्यसपछि त्यही पत्रिकाले के भन्नु भन्नुहुन्छ भनेदेखि लगेर, त्यही मिडियाले के भन्नु भन्दाखेरि चाहिँ लगेर, अनि स्वास्थ्य परीक्षण नगरिकन, ए बाबा के प्र, जब कि म लाइनमा उभिएर त्यहाँको सिसिटिभी फुटेज हेर भन्यो भने पनि म लाइनमा बसेर चाहिँ कसैलाई क्रस नगरिकन परीक्षण गरेर आएको छु, आजको दिनको सांसद हो नि म, त म लाइन मिचेर पावर देखाएर जाउँ भन्नेमा पर्दिनँ क्या, त्यसमाथि पनि म बकैदा प्रक्रिया पुरा गरेर आएको मान्छेलाई न्युजले अतिरञ्जित गरिदियो। अनि मैले प्रतिक्रिया दिएँ, यत्रो छोटोमा उसले प्रतिक्रिया लेखिदियो, सक्यो, यत्रो हेडलाइन बनाइदिने, पहिला दाम दिने, अनि त्यसपछि अनि प्रतिक्रिया चाहिँ सानो बनाएर हाल्ने, त्यो कहाँको पत्रकारिता,
1: राजीव खत्री त्यसमा दुधले नुहाएको मान्छे हो त,
2: आजको दिनसम्म, आजको दिनसम्म मैले नियत बिगारेर, अन्जानमा कहिले काहीँ हुन्छन् गल्ती, अन्जानमा कहिले काहीँ गल्ती हुन्छन्, तर नियत बिगारेर कुनै पनि काम गरेर सप्रमाण ल्याएको दिन मलाई भने हुन्छ,
1: नैतिकता बन्धक बनाएर तपाईँले काम गर्नु
2: भन्नका लागि त जे पनि भन्दा हुन्छ, नैतिकता बन्धक बनाएर न हिजो पत्रकारिता गरे, पत्रकारिता गर्दा कसैले चाहिँ मेरो न्युज लेखिदिए बापत यति पैसा लिएको थियो यो न्युजमा भनेर त्यो न्युजको कट बोकेर कोही आओस्, या आज राजनीति गर्दै गर्दाखेर मैले मेरो जिम्मेवारी भन्दा फरक ढङ्गले काम गरेको छु भनेदेखि मलाई, मैले तपाईँलाई
1: अघि देश र जनताप्रति गम्भीर हुनुहुन्छ होइन,
2: तपाईँहरू नभन्नुहोस् हरू को को हो म जान्दिनँ, यो सरकार हो अहिलेलाई, किनभने यो सरकारले नियत बिगारेर काम गरेको छैन,
1: तपाईँ
2: त्यो
1: माहौल त बिग्रिँदैछ
2: होइन, त्यो कसैले
1: बिगारदेखि लिएर सुनसरी तपाईँगञ्जदेखि गोल बजार घटनाक्रमदेखि लिएर
2: यो
1: अहिलेसम्म
2: यो बिचलाई हौसला दिने टाइपले उत्साह दिने हिसाबले कसैले पनि कुरा नगरौँ, पत्रकारितामा त्यो गर्न मिल्दैन। तपाईँ धर्मका विषयहरूमा कतिपय न्युजहरू पहिला पहिला तपाईँ केटाकेटी हुँदा या म केटाकेटी हुँदाखेरि हामी न्युजहरूमा त्यस्ता घटना भयो भने कहिले पनि ती समाचार बनेर आउँदैन त्यो विषय, त्यो किन, त्यो सोची सम्झियो, त्यस्तो
1: रोपेको तपाईँहरूले होइन,
2: रोपेको होइन, कहिले पनि धर्मको विषयमा त
1: सिस्नु रोपेर
2: धर्मको विषयमा कहिले पनि एक पक्ष उचाल्ने काममाबाट कहिले पनि भएको छैन, मैले जहिले पनि धर्मको विषय आयो कि गिद्धको कथा भन्ने गरेको छु मैले,
1: के रोप्नु भएको थियो,
2: तपाईँले भदौ 23 र 24 यही स्टुडियोमा तपाईँलाई मैले फेसबुकको कन्टेन्ट सहित देखाएर तपाईँलाई जवाब दिइसकेको छु, फेरि तपाईँ त्यही विषयमा रुम लिनुहुन्छ भने
1: ग्याङहरूलाई आफ्नै गतिविधि क्रियाकलाप
2: होइन, यो खरानी ग्याङ, यो
1: खरानी
2: खरानी ग्याङ किन भनेको थाहा छ, त्यो आत्मा भड्किएका मान्छेहरू हुन् जसमा चाहिँ के थियो भने, जसको सपना खरानी भयो, जसको भ्रष्टाचारका माहौल खरानी भए, जसको भ्रष्ट सोच खरानी भयो, अनि त्यो खरानीबाट आफूलाई टकटक्याएर जुरुक्क उठेर अर्कोलाई भन्दैछ, जसले कुनै काम नगरेको छैन, कुनै व्यथिति मचाएको छैन, त्योतिर फर्केर के भन्दैछ, खरानी ग्याङ, त्यसलाई किनभने अरू त भन्नुपर्ने केही छैन, अरू आरोप लाउन के छ, ए यति काण्ड मचायो भनेर न भन्ने ठाउँ छ, न भ्रष्टाचार गर्यो भन्ने
1: उत्खनन गर्दै हुनुहुन्छ त,
2: गर्दै हुन्छ भनेर नभन्नु न, मलाई भोलि बिहान
1: जोरबहादुर देउबा
2: तपाईँ के, मलाई अर्को हप्ता ज्वरो आउँदैछ म अफिस आउँदिनँ भनेर अहिले यहाँ तपाईँ लिभ फार्म भर्नुहुन्छ, अनि भोलि के आउँदैछ भनेर तपाईँ अहिले प्रश्न किन, भोलिको दिनमा छोडिदिनुहोस् न, अहिले जस्तो करनी उस्तै भरनी भन्छन् क्या, जस्तो कर्म गर त्यस्तै
1: के अरे, उहाँहरूले फायर थाल्नु भयो नि त,
2: ठिक छ,
1: शेरबहादुर देउबादेखि केपी शर्मा ओलीदेखि
2: के भयो त,
1: शेरबहादुर देउबा नेपाल झर्नु
2: गर्नु हुँदैन,
1: केपी शर्मा ओली झापा झर्दै इलाम पुग्नु भयो
2: भने उहाँहरूलाई कारण,
1: यता प्रधानमन्त्री
2: उहाँहरूलाई
1: बालेन्द्र शाहलाई यता सभामुख
2: अनुसन्धान त गर्दैछ नि होइन, अनुसन्धान हुँदैछ नि होइन, त्यो सार्वजनिक खपतका लागि उनीहरू बोल्दैनन्, अनि त्यतिखेर तुलना गर्दाखेर विगतका भन्दा यो ठिक थियो यसले राम्रो गर्छ भनेर सरकारलाई गराएको. अब हेर्नुहोस् अहिले चार महिना भयो, एक वर्ष पछाडि नै तपाईँले एक वर्ष दुई वर्ष तिन वर्ष जाँदै गर्दाखेर आलोचना यसरी यो उसमा सरकारको जुन माथिल्लो उसमा हुन्छ त्यो कहिले पनि रहँदैन, घट्छ. सत्ता भनेको घट्ने नै हो, तर एउटा लेभलमा पुग्दाखेर त्यतिखेर के जनता कन्भिन्सिङमा कहाँ पुग्छन् भन्दाखेरि विगतमा भन्दा यो सरकारले भ्रष्टाचार गरेन, व्यतिथि मचाएन, त्यस कारण यो सरकारले आधार तयार गरौँ भन्ने अवस्थामा जनता.
1: म नेपाल हाँसेको हेर्न चाहन्छु, गरिबको चमेली बोल्दिने कोही छैन भन्ने कुरा बिर्सिनु भएको छैन, होइन
2: होइन. सुन्नु न, त्यो त्यही त भने त तपाईँलाई मैले अबको पाँच वर्षमा पुग्दै गर्दाखेर त्यो चिजमा स्खलित भयो भनेदेखि जस्तो करनी उस्तै भरनी भोग्छ राष्ट्रवाद सरकारले भोग्दैन, त्यो त अजम्बरी होइन नि त, अजम्बरी होइन, जस्तो करनी उस्तै भरनी भोग्नुपर्छ. तर तपाईँले उठाए अनुसार पाँच वर्षको अहिले नै तपाईँले गलत भयो भनेर पाँच वर्ष
1: सरकारलाई असफल बनाउन राष्ट्रपतिका सांसदहरू परिचालित छन् कि छैनन् अहिले?
2: होइन, त्यो परिचालित भन्ने शब्द गलत हो, कोही कसैले ढङ्ग पुग्दैन होला, ढङ्ग पुगेर नगरेका कुरालाई परिचालित नभन्नुहोस् न तपाईँ. तपाईँलाई तपाईँ अघिदेखि नै के प्रश्न गर्दै हुन्छ भने कसैले प्रश्न गर्यो भने पनि त्यसले किन प्रश्न गरौँ भनेर भन्दै हुनुहुन्छ, अनि प्रश्न नगर्नेले पनि किन प्रश्न गरिनस् भन्दै हुनुहुन्छ तपाईँ. यो दुईवटा कुरा भने यो आफैमा विवादित शब्द हो. त्यस कारणले सबभन्दा पहिलो कुरा के हो भने ढङ्ग नपुग्नु कसैको आफ्नो कुरा हुन्छ, तर नियत त बिगारेको छैन नि त. काम बिगार्यो भनेदेखि भोलि भोग्ने हो. अहिले पहिला कल त हेलिकप्टरबाट कम्सीमा भागे, त्यो अवस्था यो यो सरकारको हुँदैन कि, बुझ्नु भएन?
1: त्यसै भाग्नु पर्ने अवस्था
2: आउँदैन. तपाईँ ढुकाउनु,
1: जनताले त औला भाँचेर बसिरहेछन्, दिनगन्ती गरिरहेछन्,
2: कसरी काण्डलाई लिएर दिनगन्ती गरेर ऋषिजीलाई पहिला तपाईँ जवाफ दिनुहोस् त. जब जब तपाईँ जिब्रोमा नुन बोकेर प्रश्न तपाईँ जिब्रोमा नुन बोकेर प्रश्न तपाईँ नुन बोकेर जिब्रोमा नुन बोकेर तरकारी चाख्न जानु हुँदैन कहिले पनि. तपाईँ रियल तरकारी चाख्ने हो भने जिब्रोमा नुन नबोकिकन जाने हो. तपाईँले जब प्रश्न पनि अर्को कति काम गर्यो एकचोटि बुझाउन भनेर सोध्ने हिसाबले तपाईँले गर्नुभयो भने म यो यो गरौँ भनेर तपाईँलाई म भन्न सक्थेँ. यो कार्यक्रम भरि
1: मन्त्रीहरूको काम प्रति सन्तुष्ट हुनुहुन्छ
2: किन छैन?
1: सिधा भन्दाखेरि
2: किन छैन?
1: मन्त्रीहरू फेरबदल गर्न जरुरी छैन.
2: कुन चाहिँ मन्त्रीको विषयमा म आलोचना गर्दिउँ? मलाई त लाग्दैन हो. केहीहरू जस्तो महको अभावका विषयहरू, अघि नै तपाईँले भनेका ग्यासका अभावका विषयहरू, यी प्राविधिक त्रुटिहरू देखेका छन्, तर यो त हिजो पनि थियो नि त, आज भयो. यसमा हिजोकोले पनि आज केही काम गर्यो होला, तर भोलि हुनु हुँदैन, भोलि हुनुहुँदैन, यो सुध्रिनुपर्छ. गल्ती भनेको आज भयो तर भोलि फेरि दोहोरियो भने त्यो गल्ती हो. जस्तो यो वर्ष मलमा समस्या भयो, अब आउने अर्को वर्ष यसरी नै धान फल्ने सिजनमा मल समस्या भयो भने त्यतिखेर म पनि प्रश्न.
1: त्यसो बालेन रवि सम्बन्धमा केमिस्ट्रीमा दरार आउँदैन, पाँचै वर्ष राष्ट्रसभा सरकार जान्छ बालेन सरकार.
2: पार्टी सभापति रवि लामिछानेले त्यति प्रश्न भन्नुभएको छ कि म यो पाँच वर्ष होइन दस वर्षको लागि लेखेर दिउँ भन्ने सभापति हुनुहुन्छ. अब तपाईँलाई अब के मैले आशंका गरिदिउँ यहाँ?
1: पार्टीमा विवाद छैन कुनै, पदाधिकारी चयनदेखि लिएर मन्त्री फेरबदलदेखि लिएर सबै विषय.
2: यसो हुन्छ, कहिले काहीँ के हुन्छ भने अन्तर सङ्घर्ष भनेको तपाईँका मन त विभाजित हुन्छ. कहिले यता जाउँ, यो खाउँ, खाउँ कि नखाउँ, जाउँ कि नजाउँ भनेर तपाईँको मन विवादित हुन्छ भने पार्टी हो, मान्छे विभिन्न समाजबाट आएको हुन्छ, एकअर्कामा अन्तर सङ्घर्ष त रहिहाल्छ, त माक्सवादी चिन्तन नै हो नि.
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद.
2: हस्, धेरै धेरै
1: हस्, नमस्कार.
0: स्वदेश FM 93.2 MHz.
3: दर्शकवृन्द नमस्कार, म विभू श्रेष्ठ. आज मेरो पाहुना हुनुहुन्छ देशभक्त नागरिक समाजका अध्यक्ष रञ्जन सर, स्वागत छ.
4: नमस्कार, धन्यवाद.
3: अब रञ्जन खनाल सर, तपाईँ देशभक्त नागरिक समाज भन्ने एउटा अभियान सञ्चालन गर्नुहुन्छ.
4: हजुर.
3: यो के हो खासमा, यसबाट सुरु गरौँ त.
4: हेर्नुहोस्, यो चाहिँ के हो भने यो समाजमा रहेका भुइँ मान्छेहरूको आवाज मिडियासम्मै पनि अहिले पुग्ने अवस्था छैन. हेर्नुहोस्, हामीले देखिराखेका छौँ. हेर्नुहोस्, अहिले लिड मिडिया भनेर यो देशमा जो छन् नि, उनीहरू देशप्रति इमान्दार छन् कि छैनन् भनेर बेला बेलामा प्रश्न उठ्छ. हेर्नुहोस्, र यहाँको एउटा लिड मिडिया हेर्नुहोस् है, कान्तिपुर मिडियाले दाबी के गर्यो हेर्नुहोस्, त्यहाँबाट मिडिया चर्चामा आयो के, बहुदलीय प्रजातन्त्र ल्याउनमा मेरो ठुलो भूमिका छ. हेर्नुहोस्, जब उसमाथि आक्रमण भयो नि सत्ता पक्षबाट, त्यस बेलामा उसले दाबी गर्यो. म त्यो लिड मिडियाहरूलाई म के प्रश्न गर्न चाहन्छु भने म उहाँहरूलाई सम्मान गर्छु, हेर्नुहोस्, उहाँहरूलाई विरोध गर्न चाहन्न, किन भन्दा हामी सबै मिल्यौँ भने त सकारात्मक ऊर्जा पैदा हुन्छ र त्यसले के छ भने देशका पक्षमा एउटा सकारात्मक निर्णय गर्छ भन्ने हाम्रो सोच हो। हेर्नुहोस्, आज जुन यो सरकार बनेको छ जेएनजी विद्रोहपछि, यो सरकारलाई ढाल्ने प्रयत्नहरू व्यापक रूपमा भइराखेका छन्। तर सरकार के छ भने सरकार अल्मलिएको छ। मैले बारम्बार भन्ने गरेका छु, हेर्नुहोस्, हामी बालेन शाहलाई साथ दिएको मान्छे हो। महानगरमा बालेन शाह मेयर हुँदा हामीले के भन्यौँ भने यो महानगरको परिकल्पनाकार भनेको केपी ओली हो, प्रचण्ड हो, शेरबहादुर देउवा हो, तपाईँले महानगरको मेयरलाई साथ दिनुपर्छ भनेर भनेका थियौँ। हेर्नुहोस्, तर आज एउटा संजोग भनौँ, नागरिक विद्रोह भयो र त्यो पहिलाको चाहिँ जुन राजनीतिक दलहरू छन् उहाँहरूलाई जनताले निषेध गरे, बहिष्कार गरे, ब्यालेट कु भयो। हेर्नुहोस्, तर आज यो सरकारले जुन गतिमा काम गर्नुपर्ने हो, जुन दिशामा निर्देशित भएर काम गर्नुपर्ने हो, त्यो काम गर्न सकिराखेको छैन। यो त के छ भन्दाखेरि एउटा घेराभित्र के एउटा घेराभित्र हाम्रो प्रधानमन्त्रीज्यू फस्नु भएको छ भनेर हामीले अहिले टिप्पणी गर्दा हुन्छ। हेर्नुहोस्,
5: अब पहिलो प्रश्नकै उत्तरमा तपाईँले दुई चारवटा कुराहरू गर्नुभयो। एउटा अहिले देशको मूलधारका संचार माध्यम संचार गृह भन्नेहरूमाथि तपाईँले एउटा सुरुमा आक्षेप लगाउनु भयो।
4: आक्षेप होइन सर,
5: खै ठिक छ, त्यसमा पनि आउँला। अर्को महानगरको परिकल्पनाकार यी पुराना नेताहरू नै हुन्,
4: हो तीन तहको सरकार बनाउने त उनीहरू नै हुन् नि, संविधानमा लेख्ने उनीहरू नै हुन्।
5: अर्को अहिले अहिलेको सरकार निर्माण कसरी भयो भन्दाखेरि ब्यालेट माथि को भयो भन्नुभयो,
4: ब्यालेटको भने जनताले गरे, लोकतान्त्रिक कु भनिन्छ यसलाई, मत हाले, उहाँहरूले त नक्कली चुनाव
5: भन्ने त आफैमा सकारात्मक शब्द होइन नि,
4: होइन, यसलाई सकारात्मक रूपमा प्रयोग गर्दा हेर्नुहोस् मेरो प्रयोग भिन्दै छ क्या। हेर्नुहोस्, हामीले विद्रोह गर्ने कसका लागि भन्दा वंशजका नेपाली नागरिकका लागि हामी विद्रोह गरौँ भन्दैछौँ आज हामीले, किन भन्दा सोध्यो र राज्यले सोधेन, हेर्नुहोस् यहाँ सुरक्षा दिन सकिएन माओवादी द्वन्दमा। हेर्नुहोस्, हाम्रा धेरै क्यालिबर भएका हाम्रा विज्ञहरू चाहिँ विदेशी अनि प्रतिस्पर्धाका लागि उनीहरूले त्यहाँको नागरिकता पनि लिए, त्यो मुलुकले सम्मान गरेर त्यो नागरिकता दियो। र अझ साँच्चै भने ब्रिटिसमा लाहोर जुन जानुभएको छ नि, उहाँ त हाम्रो देशकै बिचमा ट्रिटी थियो। हेर्नुहोस्, ब्रिटिसलाई हामीले इज्जत गरेर के भन्यो भने हाम्रा बहादुर गोर्खाहरू तिम्रो सेनामा लड्छन्, विश्वविख्यात सेना हो नि हाम्रो गोर्खाली भनेको। तर त्यो इतिहासलाई हामीले आज सम्मान किन नगर्ने? हाम्रा अहिलेका शासकहरूले के छ भने ती विदेश गएका विदेशमा नागरिकता लिएकाहरूलाई सम्मानपूर्वक नागरिकता पाएकाहरूलाई के गर्थ्यो भने निर्मल पूजाको उदाहरण म दिन चाहन्छु।
5: हेर्नुहोस्
4: भनेर भनिन्छ उहाँकोमा, हेर्नुहोस् त राज्यले औपचारिक रूपमा सम्मान समेत गर्न सकेन कि, हेर्नुहोस् नेपाली हो नि। अनि हामी के छ भने 1,000 रुपियाँमा अहिले यहाँ रोहिङ्ग्याहरू चाहिँ भित्रिन्छन् अरे, जसले समस्या गरिराखेका छ। अनि हाम्रो शासन व्यवस्था हेर्नुहोस् है, हाम्रो प्रधानमन्त्रीसम्म मुछिएको काण्ड होइन भुटानी शरणार्थीको काण्ड, हेर्नुहोस् त। अनि हामी दक्षिण एसियामा पहिलो केमा भयौँ? सुशासनका सवालमा हामी पहिलो भएनौँ, कुशासनका सवालमा पहिलो भयौँ। र अमेरिकाको संस्थाहरूको रिपोर्ट के दियो भन्दा नेपालको सरकार आफै संलग्न भएर भ्रष्टाचार गर्छ, भ्रष्टाचारीहरूको संरक्षक हो भनेर यो चाहिँ ट्रान्सपरेन्सी इन्टरनेसनलले चाहिँ रिपोर्ट दियो। हेर्नुहोस्, त्यस कारण हामीले के गर्यौँ भन्दा सुशासनका निम्ति अब नागरिक विद्रोह हुनुपर्छ भनेर हामीले आवाज उठायौँ। हेर्नुहोस्, र त्यो विद्रोहको नायकत्व गर्यो जेएनजी आन्दोलनले। म त्यो जेएनजी आन्दोलनलाई सम्मान गर्छु। अहिले भर्खरै सरकारले एउटा के निर्णय गरिराखेको छ भने हेर्नुहोस्, आफू त सत्तामा पुगे, हेर्नुहोस् आफू प्रधानमन्त्री भए, आफू गृहमन्त्री भए, तर 11 महिनासम्म त्यो निर्दोष जेएनजी आन्दोलनका योद्धाहरूलाई थुनामा राखेर अनुसन्धान गर्ने, अब उहाँहरूमाथि अनुसन्धान गर्ने कि नगर्ने प्रश्न उठ्छ कि उठ्दैन, विभेद भयो कि भएन? हेर्नुहोस् त, सँगै आन्दोलनमा गएका मान्छेहरूलाई अनुसन्धानका नाममा 11 महिनादेखि थुनेर राखिया छ। अनि अब सरकारसँग के आशा राख्ने? त्यसपछि भयो के भन्नुहोस् न, छरिएर रहेका जेएनजीहरू फेरि युनाइट भएर आएर अब यो भदौ 23 अर्को आन्दोलनको घटना भइसकेका छ। हेर्नुहोस्, त्यसपछि यो सरकारले सुशासन दिन्छ, अब यो सरकारले भ्रष्टाचार रोक्छ भनेर कसरी भन्ने? सरकार त हल्लियो नि। हेर्नुहोस्
5: खनाल सर, तपाईँको अभिव्यक्ति यो पहिलो दोस्रो उत्तरमै अलि बढी विद्रोही स्वभावको जस्तो, तपाईँ सञ्चार माध्यमप्रति पनि त्यति खुसी हुनुहुन्न, सरकारप्रति पनि खुसी हुनुहुन्न, राज्य व्यवस्थासँग पनि त्यति खुसी हुनुहुन्न जस्तो देखिन्छ। सञ्चार माध्यम सरकार ढाल्न लागि परेको छ, यद्यपि पाँच महिना पनि भएको छैन भन्नुहुन्छ, फेरि सरकारले पनि केही काम गरेको छैन, जसको जगमा यो सरकार बन्यो उसैप्रति पनि यो सरकारले न्याय दिन सकेको छैन पनि भन्नुहुन्छ, खासमा के भइरहेको छ, के हो तपाईँको बुझाइ?
4: हेर्नुहोस्, हामी अहिले के सहमत छौँ भने नि हाम्रो देश अहिले गम्भीर जटिल सङ्कटमा छ कि, हेर्नुहोस् हामी डिलमा गरौँ
5: कसका कारणले,
4: हामी सबैका कारणले, जिम्मा त तपाईँको भागमा कति पर्छ तपाईँले लिनु पर्यो। म हिजो पनि एउटा डायलगमा थिएँ, हेर्नुहोस् होइन, उहाँ न्याय क्षेत्रको मान्छे हुनुहुन्थ्यो, म ब्युरोक्रेट्स पुराना ब्युरोक्रेट्सहरूको पनि सल्लाह गर्छु, हेर्नुहोस् हाम्रो न्यायालय हेर्नुहोस् त हामीले कस्तो संरचना बनायौँ, हेर्नुहोस् त एउटा 36 वर्षको मान्छे आयो बन्न लागेको कार्यवाहक, हेर्नुहोस् कार्यवाहक जुन न्यायाधीश हो, वरिष्ठतम जुन न्यायाधीश हो त्यो प्रधान न्यायाधीश हुने हो, हाम्रो संविधानले त्यही कल्पना गरेका थियो, तर हुन सक्यो त? छजनाको सिफारिस भएर गयो, चौथो नम्बरको मान्छे प्रधान न्यायाधीश बनायो। त्यसपछि के हो त भन्दा, त्यसको आशय भनेको न्यायालयभित्र सुधार हुनुपर्ने हो कि होइन? सुधार गर्न सक्यौँ? आज पनि धनगढीबाट 12-15 हजार तिरेर कोही मान्छे मेरो मुद्दा छ भोलि पेशी छ भनेर आउनुहुन्छ, भोलिपल्ट आउँदा अदालतको सूचना निक्लिन्छ तपाईँको पेशी स्थगित भएको छ, हेर्न भ्याइने अवस्था छैन। 10 वर्ष 20 वर्ष मान्छेले आत्मदहको प्रयास गरिराखेका छन् सर्वोच्च अदालतको ढोकामा गएर, हेर्नुहोस् त्यो त सम्मानित हुनुपर्ने नि। अन्त त्यो अवस्था कसले सृजना गर्यो भन्दाखेरि, मूलत फेरि पनि हेर्नुहोस् है, नेपाली काङ्ग्रेस, एमाले र 62 पछि राजनीतिमा हावी भएको नेकपा माओवादीहरू, नेकपा माओवादी के अरे, जुन पार्टी अहिले छैन, र मैले प्रचण्डलाई के भनिराखेको छु भने नि, तपाईँलाई पनि अवसर दिएका थिए, आज तपाईँ फेरि विद्रोह गर्छु फेरि जङ्गल छिर्छु भन्दै हुनुहुन्छ, तर तपाईँको नेकपा माओवादी पार्टी कहाँ गयो? हेर्नुहोस् त, महान जनयुद्ध, महान जनयुद्धले स्थापित पार्टी हो नि त त्यो त, हामीले पनि महान जनयुद्ध भन्यौँ, हामीले पनि सम्मान गर्यौँ, तर त्यसले देशलाई के दियो? केही दर्जन माओवादीहरूलाई अरबपति बनाइदियो है त, त्यसका लागि हो त। त्यस कारण कतै हामीलाई अहिले अहिले हामीलाई के डर छ भने नि, कतै अहिलेको जुन यो जेएनजेपी विद्रोहबाट आएको नेतृत्व हो नि, यो पनि त्यो धारमा गयो, र यो रासोपा भन्ने पार्टी पनि हेर्नुहोस् मैले हराउने स्थिति आयो भने, त्यसले के छ भने मुलुक एउटा ठुलो दुर्घटनामा जान्छ, हेर्नुहोस् विश्वास हराउँछ, अराजकता बढ्छ। त्यस कारण यसको अन्त्यका लागि होइन, म श्रीपाँच ज्ञानेन्द्रलाई, म श्रीपाँच ज्ञानेन्द्र नै भन्ने गर्छु, महाराजले के भनिबसेको थियो भने, अहिले चुनाव गर्नुहुन्न है, पहिला हामी राष्ट्रिय सहमति गरौँ, यो देश हाम्रो भनेर भनौँ होइन, र विदेशीका नेपालीहरूलाई पनि ल्याएर जोडौँ। हेर्नुहोस् 2018 सालमा राजा महेन्द्रबाट के हुकुम भयो भने, हामी कहाँ विज्ञहरू छैनन्, थुप्रै नेपाली विज्ञहरू अहिले बर्मामा छन् रे भनेर उहाँले प्रधानमन्त्रीलाई लिएर, बिपी कोइराला त्यस बेलाको प्रधानमन्त्रीलाई लिएर जानुभयो, र गाँस बाँस कपासको जम्मै कुराको ग्यारेन्टी गर्नुभयो उहाँले, तपाईँहरू आउनुहोस् देशमा भन्नुभयो, वंशजको नागरिकताको निरन्तरता राजाले उदारतापूर्वक दिनुभयो क्या। हेर्नुहोस् ती सबै नागरिकले आएर के छ भन्दा, सीमामा बसेर सीमा रक्षा गरे नि, देशको स्वाधीनताका लागि लडे नि, हेर्नुहोस् त भनेको त त्यो गरौँ भनेर अहिले हामीले भन्दाखेरि केले रोक्यो के? हेर्नुहोस् रासोपाको त घोषणापत्रको 5 नम्बर बुदामा एकपल्टको नेपाली सधैँको नेपाली भनेर राखिएको छ, हेर्नुहोस् तर अहिले कुरा के गरिएको छ भन्दा, तपाईँ लगानी गर्नुहोस् भनेर भनिएको छ, तर लगानी गर्नका लागि यहाँ ब्याङ्क खातामा खोल्नका लागि उसले आफ्नो वंशजको नागरिकता त्याग्नुपर्छ। हेर्नुहोस् हामीले यो नागरिक नागरिकता सम्बन्धीमा हामीले के गर्यौँ भने, त्यसको 10 दफामा एउटा उप दफा थप दिउँ, हेर्नुहोस् त्यस बेलामा यो थप्ने को को हो भन्दा, फेरि मैले अरू साना दलहरूको कि त नाम लिनु पर्यो होइन, त्यस बेलाको माओवादी होइन, नेपाली काङ्ग्रेस, एमाले, मूलत उहाँहरूले जिम्मा लिनुपर्छ। हेर्नुहोस् उहाँहरूले विदेशी नै बनाइदिनु भयो के, अनि हामी के भयो भने, तपाईँले यो संस्था के हो भनेर पनि सोद्धै हुनुहुन्थ्यो, हेर्नुहोस् अनि हामीले के सोच्यौँ भने, हामी त राजा महेन्द्रको स्पिरिटको मान्छे, हामी देशभक्त मान्छेहरू, हेर्नुहोस् यदि ती नेपालीहरूलाई हामीले जोड्न सकेनौँ, भोलि त रोहिङ्गाहरू हेर्नुहोस् है अङ्गीकृत नागरिकता लिएर भोलि हाम्रो देशको प्रधानमन्त्री बन्ने अवस्था आउँछ। अङ्गीकृत नागरिकता त बाँडै छ, कहिले 40 लाख बाँडिया छ, कहिले 20 लाख बाँडिया छ, हाम्रो बालकृष्णजी मुद्दा लड्दा थाकिराख्नु भयो, अहिले पनि सम्भवतः सर्वोच्चमा मुद्दा होला नागरिकता सम्बन्धी, हेर्नुहोस्। त्यस कारण हाम्रो आग्रह के हो भने, जुन वंशजका नागरिक छन् उनीहरूलाई देशमा वेलकम गरौँ। हाम्रो बजेट त आज पनि घाटामा चलिराखेका छ, हामीले आर्थिक क्रान्तिका थुप्रै नाराहरू दिइराखेका छौँ, हवर्डमा पढेर आएको होइन हाम्रो अर्थमन्त्रीज्यू, उहाँले के भन्नुहुन्थ्यो हेर्नुहोस्, म रातभरि सुत्न सकिनँ, म चिन्ताग्रस्त छु, किन भन्दा यो सरकारले अहिले ऋण लिइराखेका छ भनेर भन्नुहुन्थ्यो। हेर्नुहोस् आज म पनि सुत्न सकेका छैन, किनकि हवर्डबाट पढेर आएको छैन
5: अर्थमन्त्री
4: सुवर्णिम बागले हुनुहुन्छ, र उहाँ के छ भने ऋणै ल्याउनुहुन्छ। हेर्नुहोस् त्यति मात्रै होइन, हामी विद्युतको हेर्न सबैभन्दा धनी देश होइन, दक्षिण एसियाको सबैभन्दा धनी देश हो, हाम्रो दाबी हो यो तथ्यमा हो आधारित भएर स्विजरल्यान्ड पछिको हाम्रो देश हो भनेर हामीले भनिराखेका छौँ। र आज भइराखेको के छ हेर्नुहोस् त, विद्युतमा 5% चाहिँ कर लगाइयो, हामीले विरोध गर्यौँ, अनि स्वर्णिमजीले के भन्नुहुन्छ, यो त देश विकासका लागि हो नि भनेर भन्नुहुन्छ। प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ, हाम्रा ट्रान्सफर्मरहरू पड्किन्छन् भन्नुहुन्छ। हेर्नुहोस् उहाँहरू सँगै झन्डै झन्डै सँगै हो नि कुलमानजी, त कुलमानजीले भन्नुहुन्छ मलाई धोका भयो भन्नुहुन्छ। हेर्नुहोस् अब कुलमानजीलाई धोका भयो कि भएन उहाँलाई नै सोध्न पर्ला, यो विस्तृत व्यापक गर्नुपर्छ। हेर्नुहोस् त्यो हो भने, तर एउटा धोका अहिले आम नागरिकहरूलाई के भयो भने, हामी त सोचेका थियौँ विद्युतको महसुल घट्छ, मैले विराज भक्तजी हाम्रो नजिकको नाता छ हेर्नुहोस्, नजिकको सम्बन्ध छ हेर्नुहोस्, मैले उहाँलाई के भनेको थिएँ भने के गरेर पर्ला भन्नुभयो, म कन्ज्युमर एक्टिभिस्ट पनि हो हेर्नुहोस्, मैले के भने तपाईँहरूले विद्युतमा महसुल घटाउनुपर्छ, विद्युतमा सर्भिस चार्ज घटाउनुपर्छ, अनि यसलाई के छ भने यसको उपयोग बढाउनुपर्छ, हामी आत्मनिर्भरताका लागि विद्युतको उत्पादन वृद्धि गर्नुपर्छ र त्यसको भाउ घटाएपछि यो सर्वसुलभ हुन्छ नि, दूरदराजका किसानले यसको प्रयोग गर्छ नि, त्यो गरौँ भनेर भन्यो, सरकार उल्टो दिशामा भयो होइन। त्यसपछि पनि उहाँले त्यसपछि मात्रै होइन हेर्नुहोस्, म सानो वाक्य जोड्छु, उहाँले व्यङ्ग्य गर्नुहुन्छ, हेर्नुहोस् तपाईँहरू 5% तिर्न सक्नुहुन्न, 800 कति 30-40 रुपियाँ हो 50 रुपियाँ हो, उहाँलाई सम्पन्नता होला रे, उहाँलाई पुग्या होला रे, तर त्यसले के छ भने उहाँको सोचमा दूरदराजका भई मान्छेहरू आएनन् जसको घरले उज्यालो खोजिरहेछ आज पनि। हामी त्यस कारण हाम्रो परिकल्पना
5: सोचमा मात्रै होइन, अर्थमन्त्रीको रूपमा एउटा कुशल व्यवस्थापक तिनी हुन सकेनन् भनेर म भन्छु, तपाईँ सहमत कि असहमत?
4: म त सहमत, हेर्नुहोस् मैले त जब उहाँले शिक्षामा लाउनु भयो नि कर, लासमाथिकै लास बोकेर लिएर आउने भ्यानमा कर लाग्ने भयो, बिलमा आयो होइन, र त्यो धोका हो नि, हेर्नुहोस् धोका हो नि। उहाँले के भन्नुभयो, प्रधानमन्त्रीज्यू र राष्ट्रसभा सभापति रवि लामिछानेज्यूसँग सल्लाह गरेर मैले ल्याएको भन्नुभयो पछि प्रष्टीकरण दिँदा, र आज पनि त्यो निर्णय भएर वक्तव्य आयो सरकारको तर्फबाट आएको छैन, प्रधानमन्त्रीज्यू सोसल स्टाटसबाट देशमा शासन गर्न चाहिराख्नु भएको छ, हामी कस्तो प्रधानमन्त्री बनायौँ?
5: अहिले अहिले तिनै प्रधानमन्त्री दसैँ र तिहार बिचमा 5 मन्त्री फेर्ने फेरि पनि चर्चा चलेको छ, तपाईँले नाम लिनुभएको अघि विराज भक्त श्रेष्ठ, ऊर्जा मन्त्रालय तिनले सम्हाल्न सकेनन् नि,
4: होइन सम्हाल्न दिएन, हेर्नुहोस्
5: गर्न पनि सकेनन् नि, 180 दिनभित्र विभिन्न ऊर्जा उत्पादक कम्पनीहरूलाई पिपिए गर्छौँ आदि इत्यादि गर्छौँ भनेर घोषणा गर्नुभयो होइन?
4: होइन, त्यसको कारण चाहिँ के हो भने अहिले हामीले सुनिराखेको प्रधानमन्त्रीको सल्लाहकारहरूले मन्त्रीलाई कामै गर्न दिनुहुन्न अरे, हेर्नुहोस् मन्त्रीहरू त डराएका छन् कि,
5: किन बस्नु पर्यो त त्यस्तो मन्त्रालय सम्हालेर?
4: हो त्यही भने, त्यही भने मैले के भन्न, उहाँहरू के छ भने उहाँहरूलाई पनि समाजसँग पनि डर थियो, हेर्नुहोस् अहिले त्यो डर त उहाँलाई के भयो भने हामी प्रधानमन्त्री रिजायौँ भने अब हामीलाई कोही चाहिन्न भन्ने ठाउँमा पुगिसक्नु हो मन्त्रीहरू पनि, हेर्नुहोस् र सबैजना के छ भने फेरि लागिराख्नु भएको छ बालिर शाहको, हेर्नुहोस्
5: भनेपछि त मैले भनेको भन्दा पतित रहेछ त अवस्था त,
4: होइन यसलाई पतित पनि भन्न हुन्न, हेर्नुहोस् कहिले काहीँ कस्तो हुन्छ
5: प्रधानमन्त्री रिजाउने कि आफूले काम गर्ने,
4: होइन त्यो नजानेर हो, हेर्नुहोस् हामीले
5: भन्दैछु त जानेनन् भनेर म भन्दैछु त, त्यही भएर फेरि नै चर्चामा विराज भक्त श्रेष्ठ पनि छन्, ऊर्जा मन्त्रालय उनले सम्हाल्न सकेनन्, बढी काम कम भयो,
4: होइन फेर्ने भन्दा
5: चर्चा छ,
4: होइन फेर्ने
5: कामले पनि त्यही
4: देखाइरहेको, मन्त्री फेर्ने भन्दा पनि प्रधानमन्त्रीको प्रतिबद्धता के हो, प्रधानमन्त्रीको के छ भने एक्सेस कि आम जनता भुइँ मान्छेले भनेको कुरा प्रधानमन्त्री कार्यालयमा पुग्नुपर्छ, हेर्नुहोस् यो लोकतन्त्र हो भने, अहिले साँच्चै भन्नुहुन्छ भने तपाईँ र मेरो अवस्थाको मान्छेले अहिले प्रधानमन्त्रीलाई भेट्न गयौँ भने हामीले असीम शाहलाई भेटौँला, कुमार बेनलाई भेटौँला, त्यो पनि 8-10 दिन लगाएर, हेर्नुहोस् अनि कहाँ आयो के
5: लोकसभालाई भेटौँला, फोन उठाउँदैनन् भेटौँला भन्नुहुन्छ तपाईँ,
4: त्यही भने फोन उठाइहाले भने भेट्ने प्रस्ताव राखौँला के, होइन अनि यसरी चल्छ लोकतन्त्र, अनि कालो सिसाभित्र हेर्नुहोस् है राज्यसभाका सांसदहरू ढोक्दै थिए, नुवाकोटको मान्यज्यू हेर्नुहोस् डाक्टर के भन्ने अच्युतजी हेर्नुहोस् ढोक्दै ढोक्दै हुनुहुन्थ्यो होइन, अब अहिले समितिका सभापतिहरू त प्रायः कालो सिसाभित्र हुनुहुन्छ, हेर्नुहोस् अनि उहाँहरू जनताप्रति कसरी ल्याबल हुनुभयो के, हाम्रो भनाइ के हो भने अघि तपाईँले 12 सवालमा पनि कुरा उठाउनु भयो, मैले 12 सवालमा के भनेको
5: होइन
4: यो प्रसङ्ग उठिराखेको छ, हेर्नुहोस् अहिले अहिले के छ भने अहिले सरकारले के भनिराखेको छ भने उहाँहरू हाम्रो विरोधमा लाग्नु भएको छ, हेर्नुहोस् र अहिले के छ भन्दाखेरि अहिले न्यायका लागि हेर्नुहोस् है होइन हाम्रो ऋषि धमलाजीले हेर्नुहोस् रिपोर्ट्स क्लब खोल्नका लागि सङ्घर्ष गरिराख्नु भएको छ, भाडा त तिरिसक्नु भएको छ हेर्नुहोस् तर भाडा तिर्दा तिर्दै पनि खुलेन भनेर उहाँले हामीलाई पनि अस्ति बोलाउनु भएको थियो न्यायका लागि होइन, त्यस्तै अर्को पात्र भनेको किशोर श्रेष्ठ, हेर्नुहोस् उहाँ अत्यन्त शक्तिशाली पात्र हो मिडियामा, होइन? र उहाँले के भन्नुहुन्छ भने मेरो यो चाहिँ देशभक्ति हो, यसमा कसैले शङ्का नगरौँ, म चाहिँ समाजको बेथितीलाई रोक्नको लागि लडिरहेको छु भनेर उहाँले भनिराख्नु भएको छ. उहाँले अपराध गर्नुभयो, उहाँले गलत गर्नुभयो. प्रेस काउन्सिल एक्ट छ नि त, त्यतापट्टिबाट आकर्षित गरेर पत्रकारलाई कारवाही गरिदिएको भए हुन्थ्यो, या प्रेस फर्स्ट प्रेस स्वतन्त्रताका नाम लिएर उहाँहरूले आन्दोलन गरेर आउनुभएको होइन. अनि मलाई बोल्न दे सरकार भनेर प्यारोडी गाउने होइन हाम्रो प्रधानमन्त्रीजी. म भने नि प्रधानमन्त्रीजी अत्यन्त लोकप्रिय हुनुहुन्छ. म अझै पनि के चाहन्छु भने रविजीले बोल्नुभयो नि आमा बारेलले गर्छ, बारेलले देश विकास गर्छ भनेर जुन बोल्नुभयो नि त्यो मेरो पनि इच्छा हो. हेर्नुहोस् एउटा 36 वर्षको केटा नमुना बनेर के नमुना बनेर देखाइदियोस् भन्ने मेरो पनि इच्छा हो. म उहाँलाई सहयोग गर्न तयार छु अझै पनि. र मैले सबैलाई के भनिराखेको छु भने हामी सहयोग गरौँ ल एकचोटि, कति महिना समय माग्नुहुन्छ. तर उहाँ त्यसका लागि स्टेक होल्डरलाई अङ्कमाल गर्न त आउनु पर्यो नि त, विज्ञहरूलाई त बोलाउनु पर्यो नि, विदेशमा रहेका विज्ञहरूलाई बोलाउनु पर्यो नि.
5: उहाँहरूले यहीँनिर रोके प्रधानमन्त्री त तिनी अहिले 4 महिना अगाडि मात्र भए, तर तपाईँले त बालेन त्यतिखेरको बालेन अहिले बालेन्द्र शाह होइन
4: हजुर,
5: बालेन मेयरमा उठ्छु भनेदेखि तपाईँले सङ्गत गरेको व्यक्ति हो
4: हजुर.
5: बालेन तपाईँलाई सघाउनु पनि भने तर तपाईँले सघाउन त्यति इन्ट्रेस्ट देखाउनु भएन होइन.
4: होइन त्यसो भन्दा पनि के रह्यो भन्दा
5: तिनको टिममा बसेर पनि काम गर्नुभयो तपाईँले महानगरमा.
4: यस, उहाँको अनुगमन टिममा बसेर.
5: कस्तो व्यक्ति हो बालेन
4: शाह,
5: चिन्नुभयो तपाईँले?
4: हेर्नुहोस् अब कस्तो व्यक्ति भन्दा मैले
5: फेरि अहिले प्रधानमन्त्री भयो, शक्तिशाली भयो, त्यो भएको भएर अहिले एकदम गुणगान गाउनुपर्छ भन्ने हिसाबले होइन. तपाईँले चिनेको बालेन शाह त्यतिखेर र अहिले कस्तो व्यक्ति हुन्?
4: हेर्नुहोस् उनी त्यस बेलामा मैले के सोचेको थिएँ भने उनी असल गर्छन् भन्ने सोचेका थिएँ. उनी प्यारोडी गाएर जस्तो मलाई बोल्न दे सरकार भन्दा मैले के सोचेँ भने उनी भुइँ मान्छेको आवाज बोल्दैछन्, उनी भुइँ मान्छेको सङ्गतमा रहन चाहन्छन्. हामीले त्यो देख्यौँ. तर अहिले भुइँ मान्छेको अवस्था के छ हेर्नुहोस् त, ऊ त्यो युएन बिल्डिङ अगाडि हिजो ऋषिजी गएर त्यहाँ रिपोर्टिङ गर्दै हुनुहुन्थ्यो होइन. उहाँ अहिले स्वतन्त्र नागरिक समाज लघुवित्त पीडितहरूको हालत के छ हेर्नुहोस् त, लज्जाबोध हुनुपर्छ कि पर्दैन सरकारलाई?
5: सुकुम्बासीहरू राखेको होल्डिङ सेन्टरमा अस्ति भर्खर एकजना झुन्डिएर पनि मरे.
4: हेर्नुहोस् त्यो यो सबै के हो भने उहाँहरूले सबै गलत गर्नुभएको छ भन्ने पक्षमा पनि होइन म, तर उहाँहरू अल्म लिनुभएको छ. उहाँहरूले ब्युरोक्रेसीको साथ लिन सक्नु भएन, न्यायालयको साथ लिन सक्नु भएन. हरेक ठाउँमा सङ्घर्ष गरेर हुन्छ, एकैचोटि जम्मै हात हालेर हुन्छ? उहाँहरू को हो मान्छे? भगवान्लाई त अहिले बुझेर के भगवान्का बारेमा पनि भगवान्लाई पनि अहिले बुझेर मात्रै तारिफ गर्छन्, बुझेर मात्रै सम्मान गर्छन् के हेर्नुहोस्. र तपाईँ के छ भने निषेध पनि गर्दै हुनुहुन्छ, विदेशमा रहेका नेपालीलाई पनि निषेध गर्दै हुनुहुन्छ. हिजो 7 दलले राजासँग 5 बुँदे सम्झौता गरे दरबारभित्र 63 साल वैशाख 11 गते. हेर्नुहोस् ती राजालाई पनि निषेध गर्दै हुनुहुन्छ. ए बाबा हिन्दू राष्ट्र ल्यायो त राजा आउँछ भनेर चाहिँ बालेन शाहले भन्नुभयो भनेर मधेसवादी दलले भने अस्ति आन्दोलन ताका. हेर्नुहोस् मैले बालेन शाहले भनेको अझै पनि सुनेको छैन हेर्नुहोस्. र मैले अहिले पनि के भनिराखेको छु भने बालेन शाहलाई विदेशमा रहेका 80 लाख जुन नेपाली नागरिकहरू हुन् नि, नेपाली नागरिकता देखाएर विदेशमा उडेका थिए नि पासपोर्ट बनाएर होइन, यिनको बन्यो होला आज 8-10 हजारको 20 हजारको बन्यो होला अमेरिकन नागरिकता, लन्डनको नागरिकता बन्यो होला, त्यो राष्ट्रले सम्मान गरेर दियो होला. तर तिनलाई नफर्काइकन हाम्रो जुन घाटा बजेट छ नि त्यो बराबरीमा आउनेवाला.
5: तिनलाई के आधारमा फर्काउने भन्ने एउटा मापदण्ड बनाउने कि नबनाउने कि स्वात्तै फर्काउने?
4: स्वात्तै फर्काउने. हेर्नुहोस् ती त वंशजका नागरिक हुन्, तपाईँ नागरिकता त
5: वंशजका नागरिक हुँ भन्ने त्यत्रो अभिमान बोक्छु भन्नेहरूले त्यहाँका नागरिकता त्याग्न किन नसक्ने, किन नपर्ने?
4: ए बाबा 110 वटा देश भएर 110 वटा विश्वका विकसित देशहरूमा ड्युअल सिटिजनसिप छ. हाम्रो छिमेकी भारत हेर्नुहोस् त 1.5 अरब जनसङ्ख्या छ, एउटा भारतीय अमेरिकन भएर बस्छ अमेरिकामा थुप्रै नाम कमाउँछ. हेर्नुहोस् अहिले ठुला ठुला साइन्टिस्टहरू सबै भारतीय छन् अमेरिकामा, तर तिनले भारतको भूमि टेक्ने बित्तिकै गौरवपूर्वक मेरो भारत महान भारत भन्छ र राशन कार्ड झिकेर राशन कार्डको सुविधा उपभोग गर्छन्. हेर्नुहोस्
5: निम्स दाई पूर्जाले त यहाँ आएर व्यवसाय पनि गरे, नेपालको नाम पनि चिनाए, तर सबै उताका नागरिक लिएका नागरिकता लिएकाले यता आएर यो देशको लागि के गर्ने? नागरिकता मात्रै लिने
4: यो होइन, यो देशको त अहिलेको शासन सत्ताको परिवर्तनको धारा डेभलपर को हो भन्नुहोस् त? रासोपा पार्टीलाई परिवर्तनलाई संस्थागत चाहिँ नि गर्छ यो पार्टीले, यो पार्टीले देश बनाउँछ भनेर सत्तामा पुर्याउनेको डिजाइनरहरू को हुन् भन्नु न? ती त त्यही हुन्, फेरि त्यही हुन्. जसको नागरिकता हामीले
5: केका लागि रासोपालाई यो सत्तामा पुर्याए त तिनीहरूले
4: रासोपाले वादा गरेका थिए
5: त्यो त वादा त गरेका थिए त्यो वादामा साथ पनि दिए तर केका लागि सत्तामा पुर्याउने यहाँ बसेका जनता
4: सुशासन दिनका लागि यहाँ बसेका जनतालाई डेलिभरी दिनका लागि भ्रष्टाचार रोक्नका लागि
5: त्यसको छनक देखियो
4: हो त त्यहाँनिर के भने स्टेक होल्डरहरूलाई चाहिँ यो सरकारले आफ्नो होल्डमा लिन सकेन हेर्नुहोस् ब्युरो कृषिमा विश्वास जगाउन सकेन हेर्नुहोस् दुई दुईवटा सचिवले एकै दिन हेर्नुहोस् है पदावधि बाँकी भएकै सचिवले राजीनामा गरे नि हेर्नुहोस् त अहिले न्यायालयभित्र पनि एउटा ठुलो सङ्घर्ष छ हेर्नुहोस् मैले

0: गर्ने हामीले एउटा जब ज्वरो आउँदाखेरि सिटामोल खाएर निको हुने व्यक्ति हेलिकप्टर चढेर मन्त्रीको रूपमा काठमाडौँ आइपुग्छ त्यहाँका व्यक्तिले एउटा सिटामोल खाने अवस्था छैन त्यस्ता पात्रहरूबाट देश 5 वर्ष शासित हुँदाखेरि हामी कहाँ पुग्छौँ भन्ने मलाई त डर लाग्न थालेको छ म त खुलेआम भन्न चाहन्छु
1: हो तपाईँको यो डर हो भने यो डर चाहिँ के छ भने यदि उहाँलाई ज्वरो मात्रै आएर हेलिकप्टरमा लिएर आएको हो भने नि त्यो चाहिँ मैले भनिहालेँ जनताले तिरेको करमाथि ज्यादा तिर्यो हेर्नुहोस्
0: हाम्रो आशंका रह्यो रिपोर्ट सार्वजनिक गर्नु पर्यो तिनलाई हेलिकप्टर चढाउनु पर्ने के त्यस्तो आइपरेको थियो भने मेडिकल रिपोर्ट सार्वजनिक गर्नु
1: त्यो त पारदर्शी हुनुपर्छ हेर्नुहोस् बालेनसाको महानगरको परिषद पारदर्शी हुन्थेन तर आज त्यो पारदर्शिता कहाँ गयो कि त्यो पारदर्शिता त राम्राका लागि हुनु पर्यो नि
0: तिमी त्यहाँबाट नेपालगञ्ज ओर्लिएर त्यहीको अस्पतालमा उपचार गराउन सक्थे
1: होइन उहीको अस्पतालमा नि गराउन सक्थे प्रारम्भिक त त्यहीको त्यहाँ पनि अस्पताल होला नि त
0: हो त
1: होइन नेपाली
0: एकदमै गाह्रो साह्रो परेको थियो नेपालगञ्ज जस्तो सहरमा आएर त्यहीको अस्पतालमा गराउँदा हुन्छ होला नि फेरि अर्को हेलिकप्टर चढेर स्काई ट्रकमा चढेर काठमाडौँ आउनु त्यो त विलासिताको त पराकाष्ठ देखियो
1: तपाईँले यो भनिराख्दा मैले फेरि राजा वीरेन्द्रलाई फेरि राजा महेन्द्रलाई सम्झन्छु हेर्नुहोस् उहाँहरूको उपचार त यहीँ वीर हस्पिटलमा हुन्थ्यो त यहीँ वीर हस्पिटलमा हुन्थ्यो हेर्नुहोस् मैले के सुनेको छु भने एउटा एक्सरे मेसिन यहाँ नभएका कारणले होइन रानी ऐश्वर्यालाई विदेश लाने भनेर एउटा टिम तयार भयो अरे 1.5 सयको टिम बन्यो अरे महाराजले यसमा खर्च कति लाग्छ भनी बक्सियो अरे यसमा खर्च यति लाग्छ त्यसमा कति थप्दा मेसिन आउँछ भनी बक्सियो अरे यति थप्दा मेसिन आउँछ ल मेसिन किन्नु नपुगेको नपुगेको हामी बिहोरौँला भन्नुभयो अरे कि महाराजले अनि बल्ल विकास हुन्छ के अनि बल्ल देशले काँचुली फेर्छ हेर्नुहोस् अनि बल्ल नागरिकमा के छ भने त्यसै कारण त के छ भने राज संस्था बिनाको प्रधानतन्त्र अगाडि बढ्न सक्दैन देशमा दुर्घटना हुन्छ भनेर बिपी लामो निर्वासन बसेपछि होइन र अहिले त्यही नमुना हेर्नुहोस् त्यो बिपेकको लेगासीको जिम्मा अहिले शेरबहादुर देवालले लिनुभयो कि लिनुभयो उहाँलाई त शेर चोर देश छोड भनेर कुटेर लगारेको मान्छे हो नि तर 5 पटक प्रधानमन्त्री भएको मान्छे देशप्रति केही जिम्मा जिम्मेवार हुन्छ क्या त्यो जिम्मेवारी देखियो अहिले
0: योगदान पनि छ नि
1: हो
0: योगदान छैन र
1: छ तर पछि उहाँ के गर्नुभयो भन्दाखेरि पछि सत्ता दोहन गर्नका लागि जब नेपाली काङ्ग्रेस र नेकपा एमालेको झन्डै 2/3 नजिकको सरकार बन्यो नि त्यसपछि के छ भने उहाँहरूको स्खलन भयो हेर्नुहोस् त्यस कारण हामीले के छ भने हामी सेवक भनेर सेवक हो नि राजनीति गर्ने मान्छे त जनप्रतिनिधि भनेको त जनताको सेवक हो नि अहिलेका गृहमन्त्रीले पनि भन्दैछ नि त उहाँ पनि पानी बाँड्नै गएको जेएनजी आन्दोलनमा हेर्नुहोस् अनि सेवक भन्ने अनि सेवकलाई निषेध गर्ने होइन अभिभावक भन्ने मुलुकको राजालाई निषेध गर्ने अनि दाजुभाइ भन्ने विदेशमा रहेका 80 लाख वंशजका नागरिकलाई निषेध गर्ने अनि एउटा सानो घेराभित्र बसेर बेखबर रहेर मान्छेको अवस्थाको विश्लेषण नगरेर हेर्नुहोस् त सुवर्णिमजीले जुन भन्नुभयो नि जुन व्यङ्ग्य गर्नुभयो नि हेर्नुहोस् त 3500 तिरेर 1 लाखको ग्यारेन्टी दिन सकिन्छ हेर्नुहोस् अर्को व्यङ्ग्य स्वास्थ्य बिमाको जबकि उहाँको प्रधानमन्त्रीले प्रधानमन्त्रीको आन्दोलन प्रधानमन्त्रीको यो के मत माग्न जाँदा दौडानमा हेर्नुहोस् शिक्षा र स्वास्थ्य निशुल्क हुन्छ गोजीमा पैसा नभएका मान्छेहरूले निशुल्क पाउँछन् हो कि होइन भनेर उहाँले त्यो सुदूरपश्चिमको भाषामा सोध्नु
0: खल्तीमा पैसा नभएकाले स्वास्थ्य सेवा पाउनुपर्छ शिक्षा पाउनुपर्छ भनेर मत मागे
1: त्यस कारण त्यो सन्देश दिनका लागि इमर्जेन्सी सेवालाई त निशुल्क गर्नु पर्थ्यो नि कम्तीमा तपाईँ बाटोमा हिँड्दै गर्दा मोटरले ठक्कर थियो अरे तपाईँलाई मैले वीर हस्पिटलमा बोकेर लिएर गएँ भने मसँग गोजीभरि पैसा हुनुपर्छ हेर्नुहोस् तपाईँको उपचारका लागि
0: एउटा कुरा मलाई बताइदिनु न रञ्जन सर यो सरकारबाट तपाईँ अपेक्षा गरिरहनु भएको छ कि तपाईँको अपेक्षाको अब सीमा सकिसक्यो
1: होइन
0: बुझ्न सकेन
1: होइन हामीले अपेक्षा गरिराखेका छौँ त्यस कारण मैले के भनिराखेँ
0: राजा फर्काउँछन् यो सरकारले
1: होइन फर्काउनु
0: बोल्दाखेरि श्री पाँचै भनेर सम्बोधन गर्दै
1: हो फर्काउनु पर्छ यदि बालेन शाहले संवैधानिक राष्ट्र संस्था र हिन्दू राष्ट्र फर्काउन सकेनन् भने बालेन शाह हराउँछन् हेर्नुहोस् यो हाम्रो दावी हो हामी सम्मान गर्छौँ
0: संवैधानिक राष्ट्र संस्था फर्काएनन् बालेन्द्र शाह अहिलेका प्रधानमन्त्रीले भने तिनको राजनीतिक दौड यही 5 वर्षपछि समाप्त हुन्छ
1: हो यो धेरैले विश्वास गरे अब धोका हुन्छ होइन देशको पहिचान होइन राजा भनेको 80 लाख विदेशमा रहेका वंशजका नागरिक भनेको देशको पहिचान होइन देश होइन तपाईँले भर्खर
0: लाखौँ जनताहरू सडकमा उत्रेर राजा फालेको तपाईँलाई थाहा छैन कि बिर्सिसक्नु भयो कि के हो
1: त्यो त नौटङ्की हो हेर्नुहोस् जनताले कहिले पनि हामी पनि त्यो आन्दोलनमा हिँडेका थियौँ 62-63 को आन्दोलनको त एउटा चर्चित पात्र म आफै पनि हो त्यो आन्दोलनमा त्यो भाष्य थिएन नि राजा फाल्नु पर्छ।

0: आज ल्याउने ठेक्का लिनुपर्छ।
1: ठेक्का होइन, जिम्मेवारी हो। मुलुकको प्रधानमन्त्री होइन, यो प्रधानमन्त्रीको प्रणाली होइन, ऊ देशप्रति जिम्मेवार छैन। 80 लाख विदेशबाट आएका वर्षका नागरिकप्रति जिम्मेवार बन्नु पर्दैन, भाइ मान्छेको प्रति जिम्मेवार बन्नु पर्दैन। आज दुर्गा प्रसाई हेर्नुहोस् त, होइन 20 लाख भन्दा मुनिको ऋण म मिना गर्छु म प्रधानमन्त्री भएँ भनेर भनिराख्नु भएको छ, बोल्नु भएको छ एउटा आँट गरेर। अनि उहाँलाई के छ भने सबैभन्दा बढी पटक हेर्नुहोस् त, उहाँ त्यहाँ जान्छुको
0: त बोलेको के विश्वास गर्ने हो र घरि के
1: बोलेको त छ।
0: धवल शमशेर राणालाई आउनुहोस् पार्टी खोलौँ भनेर बोलाए, भोलिपल्टै साफ बनाइदिए।
1: त्यहाँभित्र त केही होला, त्यहाँ त्यहाँ साफ बनाइदियो भने जस्तो यहाँ पनि त कुलमान्जी हुनुहुन्छ, रासवाली बोलाकै हो त, होइन मिलौँ भनेर
0: कसको के विश्वास गर्ने।
1: होइन त्यसो भन्दा पनि के छ भन्दा, अहिले हाम्रो विश्वासको केन्द्र भनेको त हाम्रो सरकार भनेको त यही सरकार हो नि। पिएम भाले नै हुन् नि, अत्यन्त लोकप्रिय मान्छे हुन् नि, हामीले मत दिएर
0: लोकप्रियता त निकै स्खलित भइसक्यो
1: हो, यो म पनि मान्छु। र त्यस कारण म के छ भने म आत्तिएको छु, र मैले के सोचिराखेको छु भने कतै नेपाली राजनीतिले कतै त्यो उहाँको जुन घेरा छ नि त्यो घेरा उहाँले तोड्न सक्नु भएन भने उहाँ त अभिमन्यु बन्नुहुन्छ, दुःख त हामीले पाउँछौँ।
0: अब अन्तिममा यदि बालेन्द्र शाह सफल हुनु छ भने उनले गर्नुपर्ने मुख्य 3 वटा विषय के हुन्?
1: तपाईँले बडा राम्रो भन्नुभयो। एउटा संवैधानिक राज संस्था अभिभावकको रूपमा लिएर आउनुपर्छ, देशले उहाँलाई विश्वास गर्छ। दोस्रो हिन्दू राष्ट्र हेर्नु, हिन्दू राष्ट्र ल्याउने बित्तिकै उहाँ 1.5 अरब हिन्दूहरूका सम्राटलाई राजा बनाउनु भयो नि, उहाँले ठुलो विश्वास आर्जन गर्नुहुन्छ। अनि 1.5 अरब हिन्दूमा 2% मात्रै आयो भने 3 करोड हिन्दूहरू यहाँ चाहिँ दर्शनका लागि आउँछन्। अहिले पनि हेर्नुहोस् त, भारतीय चाहिँ नि दाजुभाइहरू यहाँ आएर खचाखच भइरहेछ होटेलहरू, हाम्रो अर्थतन्त्रमा एउटा चलखेल भइरहेछ, होटेल व्यवसायीहरू उत्साहित भइराख्नु भएको छ भन्दा हाम्रो देशले त्यो विकास गर्छ। र तेस्रो भनेको के छ भन्दाखेरि, 80 लाख जुन वंशजका नागरिकहरू विदेश गएका छन् उनीहरूलाई नरोकेर उनीहरूलाई देशभित्र स्वाठै लिएर आउने हो भने हाम्रो बजेट घाटा पनि पुर्ताल हुन्छ। र हामी पहिलोपल्ट नै हेर्नुहोस्, पहिलोपल्ट 80 लाखमा हामीले कल्पना गरेको 1 लाख मात्रै आयो भने पनि हामी 4 वटा यहाँ विज्ञहरूको सहर बनाउँछौँ, हेर्नुहोस् स्किल म्यान पावरको, जसले यो देशमा एउटा आर्थिक क्रान्ति लिएर आउँछ।
0: त्यसको वातावरण त सरकारले पहिला सुरुमा यहाँ बनाउनु पर्यो नि, त्यो 1 लाख आउनलाई त
1: हो त। त्यो बनाउनको लागि मैले भनिनँ ठुलो कामै गर्नु पर्दैन, त्यो नागरिकता ऐनको दफा 10 को जुन उपदफा 1 छ जुन थपिएको छ नि त्यो झिकिदिनुहोस्।
0: आलिसान जीवनशैली त्यागेर यहाँ आउनको लागि उनीहरूले नागरिकता सम्बन्धी संशोधन गरेर बनाइदिए मात्रै पुग्ने, यहाँ कुनै पनि अरू प्लेटफर्म बन्नु पर्दैन उनीहरू आउनको लागि।
1: होइन, त्यो गरिदिएपछि उनीहरू बराबरको अधिकार पाउँछन् नि, अनि आफ्नो देशका लागि लड्न आउँछन् नि। उनीहरू आज पनि लडिराखेका छन्। र तपाईँहरूले ललिफप खुवाएको हो कि के खुवाएको, हेर्नुहोस् 37 वटा विभाग त अहिलेको राजसभा पार्टीको पनि प्रवासमा रहेको 37 वटा विभाग छ, अनि एनआरएनए भन्ने सङ्गठन छ। हेर्नुहोस्, म सम्मान गर्छु विदेशमा भएकाहरूलाई, उहाँहरूको 80 देश
0: त अब अर्को चुनावमा भोटै आउँदैन, यहाँबाट
1: 80 वटा देशमा सङ्गठन छ, तर उहाँहरूले आफ्नो नागरिकता खोसिएको विरोधमा विद्रोह गर्न सकिराख्नु भएको छैन, खुसियाली मनाइराख्नु भएको छ। अझै पनि प्रचण्ड जाँदा, अझै पनि केपी ओली जाँदा, अझै पनि बालेन शाह जाँदा त्यहाँ उत्सव मनाउनुहुन्छ कि, त्यो के को उत्सव हो? हेर्नुहोस्, मलाई लाग्छ उहाँहरू आफ्नो देहान्तको उत्सव मनाइराख्नु भएको छ। हेर्नुहोस्, त्यसकारण अब भावना के हो भने नि, यो सरकार भनेको बालेन शाह त प्रधानमन्त्री त हुन्, तर यो सरकार भनेको विभु श्रेष्ठको पनि हो, रञ्जन खनालको पनि हो, त्यो 80 लाख नागरिकहरूको पनि हो, यो राजाको पनि हो। हेर्नुहोस् के हाम्रो राजाले सुकाम र दिपक्षा हो कि होइन, युवाहरूको सरकार आएको छ, अब राम्रो हुन्छ कि मुलुकमा? राष्ट्रिय सहमति त हिजो बन्न सकेन,
0: यो सरकारले काम गर्न सकेन भनेर पनि बोले फेरि बिचमा एकचोटि।
1: त्यही बोलेको हुनाले अहिले पनि म के भन्छु भन्दा, हामी सबैजना सचिव र यो देशका लागि काम गरौँ के, देशलाई प्रयोगशाला नबनाऊ।
0: हस्, आइदिनु आफ्नो विचार राख्नुभयो, धेरै धन्यवाद।
1: धन्यवाद, नमस्कार।
0: दर्शकवृन्द, आजको लागि प्राइम संवाद सकियो, हेर्दै गर्नुहोला प्राइम HD। नमस्कार।

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन। मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। महोत्तरीको औरहीमा चापाकल खरिदमा अनियमितताको आशंका। 11 जना व्यक्ति र 5 कम्पनी विरुद्ध मुद्दा दायर। आज मधेस बाहेक सबै प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। कोशीको तराई र मधेस प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने। युक्रेन युद्धको विरोध गरेको भन्दै रुसका नेता सोलोसबर्गलाई 11 वर्ष जेल सजाय। सोलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध। र स्पेनका मिडफिल्डर रोड्रिगले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले मल सम्बन्धी देखिएका समस्याको अल्पकालीन र दीर्घकालीन समाधान सहितका विकल्प सिफारिस गर्न कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको नीति विश्लेषण तथा समन्वय शाखाले विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधि सम्मिलित मल नीति सम्बन्धी अध्ययन कार्यदल गठन गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव प्रद्युम्न उपाध्यायको संयोजकत्वमा गठित 12 सदस्यीय कार्यदलले कार्य प्रारम्भ गरेको 60 दिनभित्र प्रतिवेदन बुझाउने कार्य आदेश पाएको छ। प्रवक्ता आर्यालका अनुसार कार्यदलले हालको सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार मल खरिदमा देखिएका प्रक्रियागत अवरोधको विश्लेषण गरी सरलीकरणका उपाय सिफारिस गर्नेछ। साथै अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलामा आउने उतार चढावलाई कम गर्न र ढुवानी व्यवस्थापनलाई थप चुस्त बनाउन अल्पकालीन तथा दीर्घकालीन रणनीतिको सुझाव पेश गर्नेछ। कार्यदेश अनुसार कार्यदलले स्वदेशमा प्राङ्गारिक मल उत्पादनको सम्भाव्यता र प्रयोगलाई बढावा दिन आवश्यक पर्ने नीतिगत सुधारका सुझाव पेश गर्नुका साथै रासायनिक तथा प्राङ्गारिक मलमा दिने अनुदान बीच सन्तुलन कायम गर्ने सम्भावनाबारे पनि अध्ययन गर्नेछ। त्यसै गरी प्राङ्गारिक मलतर्फको अनुदान रकमको प्रभावकारी उपयोगका लागि विद्यमान कार्यविधि पुनरावलोकन गरी आवश्यक सुझाव दिनेछ। कार्यदलले स्वदेशमै हरित रासायनिक मल कारखाना स्थापना वा उत्पादनको सम्भावना र त्यसका लागि आवश्यक पूर्वाधारको अवस्थाबारे अध्ययन गर्नुका साथै अहिले उपलब्ध गराउँदै आएको अनुदानको वितरण प्रणाली र यसको प्रभावकारिताको पुनरावलोकन गरी सुधारका उपाय सुझाउने प्रवक्ता आर्यालले बताउनुभयो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव उपाध्याय संयोजक तथा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ, वरिष्ठ माटो वैज्ञानिक श्री प्रसाद विष्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भीम भट्टराई, नेपाल विद्युत प्राधिकरणका निर्देशक मुनिन्द्र ठाकुर, डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत संयुक्त बस्नेत लगायत सदस्य हुनुहुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल खरिद तथा वितरणमा अनियमितता गरेको आरोपमा 11 जना व्यक्ति र 5 वटा सप्लायर्स कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2079-80 नगरपालिकाले ह्यान्डपम्प तथा ट्युबवेल अर्थात् चापाकल खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावली विपरीत लागत अनुमान तयार गरी खरिद प्रक्रियालाई विभाजन गरेर प्रतिस्पर्धा सीमित गरेको पाइएको आयोगले जनाएको छ। वस्तुको खरिदलाई पटक पटक विभाजन गरी आपूर्तिकर्तासँग मिलेमतो गरी भुक्तानी दिएको आयोगको अनुसन्धानबाट खुलेको छ। आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथली, तत्कालीन लेखापाल विजय कुमार यादव, तत्कालीन इन्जिनियर सन्तोष कुमार यादव, तत्कालीन सब इन्जिनियर विपिन कुमार मण्डल, तत्कालीन जिन्सी शाखा प्रमुख शिवशङ्कर यादव, तत्कालीन योजना शाखा प्रमुख गङ्गाराम यादव लगायत विरुद्ध आरोप पत्र दायर गरेको हो। आयोगले आपूर्तिकर्ता विभिन्न कम्पनीलाई पनि कानून बमोजिम सजायको माग दाबी गरिएको जनाएको छ। आज मधेस प्रदेश बाहेक सबै प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ। त्यस्तै आज राति कोशी र बागमती प्रदेशको पहाडी भागका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही ठाउँमा भने हावाहुरी चल्न सक्ने सम्भावना भएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। गैराती सुदूरपश्चिम कर्णाली र कोशी प्रदेशको धेरैजसो पहाडी जिल्लामा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै खोटाङको एसिलु खर्कमा 59 मिलिमिटरसम्म वर्षा मापन भएको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जनआस्थाका प्रधान सम्पादक एवं पत्रकार किशोर श्रेष्ठ रिहा हुनुभएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनवाई गर्दै सर्वोच्च अदालतले हिजो पत्रकार श्रेष्ठलाई रिहा गर्न आदेश दिएको थियो। उहाँ गैराती थुनामुक्त हुनुभएको हो। सर्वोच्चको आदेश अनुसार श्रेष्ठलाई जिम्मा जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उहाँ विरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो। श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले आफूमाथि प्रतिशोध साधेको आरोप समेत लगाउनु भएको छ। प्रकाशित समाचार गलत भए कानुनी प्रक्रिया मार्फत त्यसको खण्डन गर्न सक्ने व्यवस्था रहेको उहाँले उल्लेख गर्नुभयो। जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्विरको कारण वैयक्तिक गोपनीयताको हक हनन भएको भन्दै प्रहरीले श्रेष्ठलाई गएको साउन 27 गते मध्यराति पक्राउ गरेको थियो। निर्वाचन आयोगले मृत्यु भइसकेका मतदाताको विवरण अध्यावधिक गर्न अनुरोध गरेको छ। मतदाता नामावलीलाई अध्यावधिक विश्वसनीय र वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले निकालेको विज्ञप्तिमा उल्लेख छ। कुनै मतदाताको मृत्यु भएको भए परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्र सहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले अनुरोध गरेको हो। विद्यमान मतदाता नामावलीलाई निरन्तर अध्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकोले यो कार्यमा सबै नागरिकबाट सहयोग प्राप्त हुने विश्वास गरिएको निर्वाचन आयोगले जनाएको छ। अब विदेशको खबर। रुसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेव सुलसबर्गलाई दोषी ठहर गर्दै 11 वर्षको जेल सजाय सुनाएको छ। रुसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरू विरुद्ध भइरहेको कारवाहीका बीच यो पछिल्लो फैसला सार्वजनिक भएको हो। रुसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेव सुलसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको समाचार संस्था अल जजिराले जनाएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमण भए यता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ता विरुद्ध लगातार कारवाही अभियान गर्दै आएको छ। याब्लोको पार्टीका वरिष्ठ नेता सुलसबर्गले रुस युक्रेन युद्धको विरोध गर्दै आउनुभएको थियो। सुलसबर्ग विरुद्ध पछिल्लो 2 वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो। हिजो अदालतले सुलसबर्गलाई दोषी ठहर गर्दै 11 वर्ष 1 महिनाको जेल सजाय सुनाएको हो। साथै सुलसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ। रुसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै पछिल्लो फैसला गरेको हो। रुसमा सेप्टेम्बर 18-20 संसदीय चुनाव हुँदैछ। अब खेल खबर। स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यान्चेस्टर सिटी छाडेर बार्सिलोना पुगेका छन्। बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झन्डै 65 मिलियन पाउन्ड अर्थात् 13 अर्ब 45 करोड रुपियाँ बराबर तिर्ने सहमति गरेको छ। रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्नेछन्। रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाडीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिले चिनेको पनि बताएका बिबिसीले जनाएको छ। यसअघि रोड्री सन् 2019 एथलेटिको म्याड्रिडबाट म्यान्चेस्टर सिटीमा आबद्ध भएका थिए। सिटीमा रहँदा उनले 298 खेल खेल्दै 7 सिजनमा 12 प्रमुख उपाधि जितेका छन्। रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढिरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो। यसअघि रोड्री रियल माड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो, तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ। चारभन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन, मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी, महोत्तरीको औरहिमा चापाकल खरिदमा अनियमितताको आशंका, 11 जना व्यक्ति र 5 कम्पनी विरुद्ध मुद्दा दायर, आज मधेस बाहेक सबै प्रदेशको पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना, कोशीको तराई र मधेस प्रदेशको केही ठाउँमा हावाहुरी चल्न सक्ने, युक्रेन युद्धको विरोध गरेको भन्दै रुसका नेता सोलोसबर्गलाई 11 वर्ष जेल, सोलोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध, र स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग 4 वर्षको सम्झौता गर्ने।
2: सर्वसुलभ आवास कर्जा,
4: माडीवासीहरुका लागि खुशीको खबर,
5: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेचरल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
9: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-6353, 98550-77061 र 98550-77053।
11: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै
3: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाले सूचना प्राप्त भएको 15 मिनटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु गरेको छ। एम्बुलेन्समा अक्सिजन, आकस्मिक औषधि, भेन्टिलेटर सहितको सुविधा रहेको छ, तर यो सेवाका लागि महानगरले अहिले 5 एम्बुलेन्स व्यवस्थापन गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरी कार्य सञ्चालन प्रणालीको सुरुवात गरेको बताउनुभयो। ललितपुर महानगरपालिकाको 11:31 फोन गरेमा बिरामीको घरमै पुगेर डाक्टर सहितको टोलीले उपचार सेवा दिने र अस्पताल जानु परेमा पनि एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने व्यवस्था मिलाइएको छ। नेपाल आयल निगमका अनुसार हिजो काठमाडौँ उपत्यकामा 52,576 सिलिन्डर ग्यास बिक्री वितरण भएको छ। निगमले उपत्यकामा हिजो बिक्री भएको ग्यास अहिलेसम्मकै सबैभन्दा धेरै रहेको जनाएको छ। साथै पछिल्ला दिनमा बजारमा देखिएको ग्यास अभाव समेत क्रमिक रूपमा सहज हुँदै गएको निगमका निर्देशक विनितमणि उपाध्यायले दावी गर्नुभयो। निगमका अनुसार आपूर्ति तथा वितरणमा सुधार हुँदै गएसँगै उपभोक्ताले भोग्दै आएको ग्यास अभाव पनि क्रमशः कम हुँदै जाने अपेक्षा छ। बजारमा ग्यासको अभाव भएपछि उपभोक्ता भने लाइन बस्न बाध्य छन्। नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिँदैछ। आइतबार राति निधन भएका श्रेष्ठको आज शोभा भगवतीको कर्णद्वीपमा अन्त्येष्टि गरिन लागेको हो। आज बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म श्रद्धाञ्जलीका लागि काठमाडौँको विजेश्वरीमा रहेको नेपाल भाषा मङ्का खलको भवनमा राखिने भएको छ। त्यसपछि श्रेष्ठको शवयात्रा विजेश्वरीबाट ढल्को, छेत्रपाटी, ठमेल, असन, जनवाल हुँदै शोभा भगवतीको कर्णद्वीपमा अन्तिम संस्कार गर्न लागि हो। अहिले उहाँको पार्थिव शरीरलाई काठमाडौँ बुढा नीलकण्ठको घरमा राखिएको छ। 7 दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका श्रेष्ठका 50 नेपाल भाषा सहित 80 कृति प्रकाशित छन्। उहाँले कविता र गीत सङ्गीत सँगै अन्य विधामा पनि कलम चलाउनु भएको थियो। नेपाल भाषा परिषदले 2 दशक अगाडि उहाँलाई जनकविको उपाधिबाट सम्मान गरेको थियो। भाटबटेनीको भक्तपुर स्टोर हिजोदेखि 24 घण्टा खुल्न थालेको छ। आफ्ना स्टोर्सहरूलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमुनाको रूपमा भक्तपुर स्टोर हिजो भदौ 1 गतेदेखि दिन र रात 24 घण्टा खुल्ला गरिएको भाटबटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिनुभयो। यससँगै बिहान 7:30 बजेदेखि राति 9 बजेसम्म मात्र खुल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा नि सहयोग पुग्ने विश्वास रहेको छ। अध्यक्ष गुरुङका अनुसार रातिको सिफ्टमा काम गर्ने कर्मचारीलाई नियम अनुसारको तलबमा थप 25% भत्ता र चिया खाजाको व्यवस्था गरिएको छ। भक्तपुरबाट सुरु गरिएको यो 24 घण्टे सेवालाई आउँदा दिनमा देशभरका अन्य स्टोरमा पनि विस्तार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। र काभ्रेको वासुकी स्थानमा निर्मित भगवान शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको छ। नागपञ्चमीको अवसरमा हिजो विभिन्न पुरोहितद्वारा विशेष धार्मिक तथा सांस्कृतिक मेला गरी शिवको मूर्तिमा प्राण प्रतिष्ठा गरिएको हो। स्थानीय मौलिक धार्मिक परम्परा बहुसांस्कृतिक पहिचान र लोक संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले नागपञ्चमीको अवसर पारेर हुने मेलालाई निरन्तरता दिँदै आएको आयोजकले जनाएका छन्। यो वासुकी स्थान पर्यटकीय दृष्टिकोणले समेत आकर्षक रहेकोले दशैं नागपञ्चमी लगायत विशेष चाडपर्वमा मेला पनि लाग्ने गरेको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्झाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मल नीति सम्बन्धी अध्ययन गर्न कार्यदल गठन, मलको अनुदानमा सन्तुलन सहित विभिन्न सम्भावनाबारे अध्ययन र सुझाव पेश गर्ने जिम्मेवारी। ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु, 11:31 फोन गरेको 15 मिनटभित्रै घरमै पुग्ने। र काठमाडौँ उपत्यकामा हिजो अहिलेसम्मकै धेरै ग्यास सिलिन्डर बिक्री। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: 93.2 Swadesh FM.
1: खूब ब्लक गर्नुपर्ने
2: ब्लक गर्दै हिँड्ने भएको छैन।

0: दसको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
1: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056 50 10 60।
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
9: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056 53 69 53, 98550 77 061 र 98550 77 053।
11: सफा भए घर आँगन, स्वच्छ भए पानी, कति राम्रो हुन्थ्यो होला हाम्रो जिन्दगानी।
12: यो रेडियोले भए भनेर भनिरहेछ, अब हाम्रा नाति नातिनाले घर आँगन फोहोर हुनै दिँदैनन्, फोहोर भयो भने झिङ्गा लामखुट्टे र अन्य कीटाणुले रोग सार्छन् भनेर पटक पटक हामीलाई सिकाउँछन्। रोगी हुन त भएन नि, पानीको मुहान फोहोर भयो भने विभिन्न रोगहरू लाग्छन् भन्नेदेखि पानी राख्ने ट्याङ्की र भाँडाकुँडा समेत सफा हुनुपर्छ भनेर पनि सम्झाउँछन्। उनीहरूको कुरा मान्न थालेदेखि स्वास्थ्य पनि ठिक, घर आँगन पनि सफा।
13: माडी नगरपालिकाद्वारा जनहितका लागि जारी।
14: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार।
15: होइन, भोक लागेको छैन तिमीहरूलाई?
16: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त उजाउनु त होला नि।
17: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 98 5570 2640
3: It's 10 o'clock. अहिले 10 बजे को छ।
4: नेपाली रेडियो नेटवर्क को बिहान 10 बजे को नेपाली खबर में बिनु शर्मा को नमस्कार। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागी सवारी स्कर्पियो दुर्घटनामा घाइते भएका नेपाल जनाको पहिचान खुलेको छ। घाइते हुनेमा डागी सहित चालक दाङ राप्ती 8का 32 वर्षीय छुनीलाल चौधरी बैतडी दशरथ चन्द 7का 51 वर्षीय तारा दत्त बडु उनकी श्रीमती 49 वर्षीय लक्ष्मी बडु छोरा 25 वर्षीय रितेन्द्र बडु र दिदी 31 वर्षीय रीता बडु रहेका छन्। प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई बिमफेरी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पठाउने तयारी भइरहेको छ। प्रदेश 301-002-6-5183 नम्बरको स्कर्पियो मंगलबार बिहान काठमाडौँबाट वीरगंजतर्फ आउँदै गर्दा सड़कबाट करिब 5060 मिटर तल खसेर दुर्घटनामा भएको थियो। बाढ़ी पहिरोको कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। त्यस्तै 20 मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन्। सड़क मार्गको अस्वस्थताका कारण निर्माण सामग्री उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना समेत प्रभावित भएका छन्। कुल 53.5 मेगावाट क्षमताको अप्पर म्याग्दी 1 37 मेगावाट क्षमताको माथिल्लो म्याग्दी 65 मेगावाटको म्याग्दी खोला 14 मेगावाटको मुदी खोला र 6.5 मेगावाट क्षमताको दर खोला जलविद्युत आयोजना निर्माण कार्य प्रभावित भएको छ। यसै गरी अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। चाडपर्व नजिकै गर्दा बजारमा चिनीको मूल्य बढेको छ। अभाव पनि हुन थालिसकेको उपभोक्ताको गुनासो आउन थालेको छ। चाडपर्वका बेला चिनीको खपत सामान्य अवस्थाभन्दा झण्डै दोब्बर हुने गर्छ। तर स्वदेशी उद्योगीहरूले दिएको आश्वासन विपरीत 3 महिनामै बोली फेर्नु आयातमा समयमै नीतिगत निर्णय नहुनु र खुला बजारमा प्रभावकारी नियमन नहुँदा उपभोक्ताहरू महँगी र अभावको दोहोरो मारमा परेका छन्। केही समय अघिसम्म प्रति किलो 95-100 रुपियाँमा पाइने चिनीको मूल्य अहिले बढेर खुद्रा बजारमा 120 रुपियाँसम्म पुगेको छ। उपभोक्ताहरूले बढी मूल्य तिर्न तयार हुँदा समेत पसलहरूमा चिनी सहजै पाउन नसकेको गुनासो गरिरहेका छन्। तर चिनीको अभाव र मूल्य वृद्धिबारे सरकारलाई पनि कुनै चासो रहेको देखिँदैन। यस सन्दर्भमा न त आपूर्ति सहजीकरणका लागि प्रक्रिया अघि बढाइएको छ न त अनुगमन नै। सोमबार चिनीको आपूर्ति व्यवस्थापन बारे उद्योग समितिमा छलफलको कार्यसूची राखिएको थियो तर विशेष कारण भन्दै उक्त छलफल समेत स्थगित गरियो। छिमेकी मुलुक भारतले गएको वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा चिनीको चरम अभाव हुन सक्ने त्रास फैलिएको थियो। भारत विश्वमै चिनीको प्रमुख उत्पादक तथा नेपालको मुख्य आपूर्ति स्रोत भएकाले भारतीय निर्णयको धक्का सिधै नेपालमा पर्ने आकलन गरिएको थियो। सरकारले चिनी आयातका लागि समयमै अनुमति नदिएर कोटा सम्बन्धी स्पष्ट नीतिगत निर्णय नगरे चाडपर्वमा बजारमा चरम अभाव र मूल्य वृद्धि हुन सक्ने चेतावनी आयातकर्ताले दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य वृद्धि र आन्तरिक बजारको मागबीच तालमेल नमिल्दा उपभोक्ता मारमा पर्ने जोखिम बढेको आयातकर्ताहरूको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। अभिलर वर्षा बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको विवरण अनुसार कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका कयौं सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरूद्ध रहेका छन्। कोशी प्रदेशमा मेची राजमार्ग अन्तर्गत इलामको राजधुवाली खण्डमा अविरल वर्षाका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यद्यपि त्यहाँ वैकल्पिक बाटो उपलब्ध रहेको छ। त्यस्तै मध्यपहाड़ी लोकमार्गको भोजपुर खण्ड बोखिममा बाढ़ीको कारण सड़क एकतर्फी मात्र सुचारू छ। प्रदेशका मुख्य सड़कहरूमा समय सीमा र प्राकृतिक प्रकोपका कारण अवरोध देखिएको छ। बीपी राजमार्ग सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सड़क पूर्ण रूपमा बन्द गरिँदै आएको छ। त्यस्तै बिहान 4 बजेपछि परिस्थितिको विचार गरी सवारी साधन चलाउन दिइने गरिएको छ। कान्ती लोकपथ रातिको समयमा साँझ 5 देखि बिहान 5 सम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। अरनीको राजमार्ग पटेको सिकुकोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण सड़क पूर्ण रूपमा अवरुद्ध छ। त्रिशुली मैलुङ स्याप्रु सड़क उत्तर गैयाको खाल्टीमा बाढ़ीका कारण सड़क पूर्ण रूपमा अवरूद्ध रहेको छ। त्यस्तै गण्डकी प्रदेश अन्तर्गत बेसी सहर मनाङ सड़क मर्स्याङदी गाउँपालिकाको राम बजारमा पहिरो जाँदा सड़क पूर्ण रूपमा अवरूद्ध छ। बाढ़ीका कारण जुमसुम कोरोला सड़क पूर्ण रूपमा अवरूद्ध छ भने बेनी जुमसुम सड़क एकतर्फी सुचारू छ। काली गण्डकी करिडोर र बागलुङ बेनी सड़क बागलुङका विभिन्न स्थानमा पहिरोका कारण सड़क एकतर्फी मात्र सञ्चालनमा छ। कर्णाली प्रदेशमा सबैभन्दा धेरै प्रभाव देखिएको छ जहाँ मुख्य सड़कहरू पूर्ण अवरूद्ध छन्। को डोल्पा सड़क रुकुम पश्चिमको रिचेका आडखोलामा आएको बाढ़ीका कारण सड़क अवरुद्ध छ भने बेरी करिडोर र रुकुम पश्चिमकै चिसापानीमा बाढ़ीले गर्दा यातायात ठप्प छ। नागम गमगढ़ी सड़क पहिरोका कारण सड़क पूर्ण रूपमा अवरुद्ध रहेको छ। विगतमा आर्थिक व्यतिथिको आलोचना खेप्दै आएको मध्य प्रदेशमा मन्त्रालयको संख्या घटाउनेदेखि कर्मचारीको दरबन्दी कटौती लगायतको प्रशासनिक सुधारका काम अघि बढ़ाइएको छ। यस क्रममा प्रदेशको अर्थ मन्त्रालयले 32% दरबन्दी कटौती गरेको छ। आर्थिक अनुशासन कायम गर्न नसकेको जनगुनासो बढ़िरहेको बेला प्रदेश सरकारले वित्तीय सुशासन र प्रशासनिक सुधारका कार्यहरू तीव्र रूपमा अघि बढ़ाएको हो। मन्त्रालयले आर्थिक अनुशासन कायम गर्न र प्रदेशको सीमित स्रोत साधनको फजुल खर्च रोक्न ठोस कदम चाल्न शुरू गरिएको जनाएको छ। आर्थिक वर्षको अन्त्यमा हुने अन्धाधुन्ध रकमान्तरको परिपाटीलाई पूर्ण रूपमा रोकेर सकारात्मक चर्चा कमाएको अर्थ मन्त्रालयले आफ्नो आन्तरिक दरबन्दी संरचनाको पुनरा अवलोकन गर्दै प्रशासनिक सुधार गरेको हो। सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत सरकारी निकायहरूमा न्यूनतम 15% कर्मचारी दरबन्दी घटाउने नीति अघि सारेको छ। यस क्रममा अर्थ मन्त्रालयले अरूलाई निर्देशन दिनअघि आफैबाट सुधारको थालनी गर्दै आफ्नै मन्त्रालयको करिब 32% कर्मचारी दरबन्दी कटौती गरेको अर्थमन्त्री युवराज भट्टराईले बताएका छन्। उनका अनुसार यस निर्णयबाट मध्य प्रदेश सरकारको ठूलो रकम बचत हुनुका साथै मन्त्रालयको संरचना अझ छरितो छिटो र कार्यकुशल हुने अपेक्षा गरिएको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056493 7383, मोबाइल 98550 88002।

0: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानि होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 89 98074 46 182 र 98491 95225।
6: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।

नमस्कार। संघीय सरकार मार्फतका निकायमा कार्यरत सबै राष्ट्र सेवक कर्मचारीहरूले अब हरेक 15-15 दिनमा तलब तथा भत्ता पाउने भएका छन्। महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मार्फतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको 15 दिन व्यतीत भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। यसका लागि कार्यालयले आफ्नो प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिएको छ। हरेक 15 दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ। 15-15 दिनमा तलब भत्ता दिँदा सरकारी कर्मचारीहरूले महिनाको अन्त्यसम्म पर्खिनुपर्ने बाध्यता हट्ने र उनीहरूको दैनिक नगद प्रवाहमा सहजता हुने अपेक्षासहित अर्थ मन्त्रालयले वैशाखदेखि यो व्यवस्था गरेको थियो। दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डागीलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत डागी सहित अन्य तीनजनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्यस्तै दुर्घटनामा घाइते भएका सवारी चालक र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजका रजिस्ट्रार तारा दत्त बडुलाई भने थप उपचारका लागि हेटौडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। भीमफेदी छ जुरी खेलमा बिहान स्कार्पियो दुर्घटनामा न्यायाधीश तुलसीपुर नौका 57 वर्षीय डागी सहित चालक दाङ राप्ती 8 का 32 वर्षीय छुनीलाल चौधरी बैतडी दशरथ 7 का 51 वर्षीय तारा दत्त बडु उनकी श्रीमती 49 वर्षीय लक्ष्मी बडु छोरा 25 वर्षीय रितेन्द्र बडु र दिदी 31 वर्षीय रीता बडु रहेका छन्। प्रहरीका अनुसार लक्ष्मीको अवस्था गम्भीर छ भने अन्य 5 जनाको अवस्था मध्यम रहेको छ। प्रदेश 301002 6 5 1 8 3 नम्बरको स्कार्पियो मंगलबार बिहान काठमाडौँबाट वीरगंजतर्फ जाँदै गर्दा सड़कबाट करिब 60 मिटर तल खसेर दुर्घटनामा परेको थियो। ललितपुर महानगरपालिकाले चिकित्सक सहित एम्बुलेन्स सेवा शुरू गरेको छ। बिरामीको घरमै वा घटनास्थलमै स्वास्थ्य सेवा दिन र आवश्यक निगरानीमा राखेर अस्पतालसम्म ल्याउन थालेको छ। पहिलो चरणमा 3 वटा एम्बुलेन्सबाट सेवा प्रवाह गर्ने महानगरले जनाएको छ, जसमा क ख र घ वर्गका एम्बुलेन्स छन्। 3 एम्बुलेन्समा 2-2 जनाका दरले एमबीबीएस डाक्टर राखिएको छ। उनीहरूले बिरामीको घरमै पुगेर जाँच तथा उपचार गर्दै अस्पतालसम्म ल्याउँछन्। यो सेवा प्राप्त गरे बापत बिरामीले कुनै शुल्क तिर्नु पर्दैन। यी एम्बुलेन्स सोमबारदेखि औपचारिक रूपमा महानगर क्षेत्रभित्र गुड्न थालिसकेका छन्। एम्बुलेन्समा स्लाइन पानीदेखि अक्सिजन पाइपहरू जडान गरिएका छन्। त्यस्तै आकस्मिक उपचारका लागि औषधि पनि राखिएको छ। 11:31 फोन गरेर यो सेवा लिन पाइनेछ। ललितपुरका मेयर श्री बाबु महर्जनले ललितपुर महानगरपालिकाभित्र सेवा उपलब्ध हुने बताएका छन्। गत असारमा सम्पन्न 9 औं नगरसभाबाट प्रस्ताव पारित भएपछि चिकित्सक सहितको एम्बुलेन्स सेवाका लागि बजेट विनियोजन गरिएको थियो। 3 एम्बुलेन्समा 2-2 जना गरी 6 डाक्टर उपलब्ध गराउन महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेको छ। उनीहरूको तलब महानगरले नै बेहोर्नेछ। ललितपुर महानगर र पाटन अस्पतालकै सहकार्यमा 1 वर्षदेखि स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिँदै आएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। चाड पर्व नजिकै गर्दा बजारमा चिनीको मूल्य बढेको छ। अभाव पनि हुन थालिसकेको उपभोक्ताको गुनासो आउन थालेको छ। चाड पर्वका बेला चिनीको खपत सामान्य अवस्था भन्दा झण्डै दोब्बर हुने गर्छ, तर स्वदेशी उद्योगीहरूले दिएको आश्वासन विपरीत 3 महिनामै बोली फेर्नु, आयातमै समस्या समयमै नीतिगत निर्णय नहुनु र खुला बजारमा प्रभावकारी नियमन नहुँदा उपभोक्ताहरू महँगी र अभावको दोहोरो मारमा परेका छन्। केही समय अघिसम्म प्रति किलो 95 देखि 100 रुपियाँमा पाइने चिनीको मूल्य अहिले बढेर खुद्रा बजारमा 120 रुपियाँसम्म पुगेको छ। उपभोक्ताहरूले बढी मूल्य तिर्न तयार हुँदा समेत पसलहरूमा चिनी सहजै पाउन नसकेको गुनासो गरिरहेका छन्। तर चिनीको अभाव र मूल्य वृद्धिबारे सरकारलाई भने कुनै चासो रहेको देखिँदैन। यस सन्दर्भमा न त आपूर्ति सहजीकरणका लागि प्रक्रिया अघि बढाइएको छ, न त अनुगमन नै गरिएको छ। सोमबार चिनीको आपूर्ति व्यवस्थापनबारे उद्योग समितिमा छलफलको कार्यसूची राखिएको थियो, तर विशेष कारण भन्दै उक्त छलफल समेत स्थगित गरिएको थियो। छिमेकी मुलुक भारतले गएको वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेपाली बजारमा चिनीको चरम अभाव हुन सक्ने त्रास फैलिएको थियो। भारत विश्वमै चिनीको प्रमुख उत्पादक तथा नेपालको मुख्य आपूर्ति स्रोत भएकाले भारतीय निर्णयको धक्का सिधै नेपालमा पर्ने आकलन गरिएको थियो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाका उपसभामुखको कार्यशैली र भूमिकाप्रति प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले उपसभामुखले पदीय मर्यादा र संविधानको भावना अनुरूप आचरण नगरेको टिप्पणी गरेका छन्। महासचिव पोखरेलले सभामुख र उपसभामुख निर्वाचित भइसकेपछि तटस्थ भूमिका निर्वाह गर्नु उनीहरूको संवैधानिक कर्तव्य भएको बताएका छन्। सभामुखको भूमिकाका सन्दर्भमा उठेका प्रश्नहरूमा सुधारको संकेत देखिए पनि उपसभामुखको हकमा पनि समस्या देखिएको उनको भनाइ छ। संसदीय भूमिकामा निष्पक्षताको परिभाषा स्पष्ट पार्दै महासचिव पोखरेलले लेखेका छन्, निष्पक्षताको अर्थ समग्रतामा आफ्नो दलको राजनीतिकमा नेता र विश्वासबाट पूर्णतः पलायन हुनु भने होइन। उनले उपसभामुखलाई आफ्नो भूमिकामा सुधार ल्याउन र संवैधानिक मर्मलाई आत्मसात गर्न सुझाव समेत दिएका छन्। हवस् त नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ एलएलसी कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ओआरएम प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ओआरएम प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ओआरएम कर्मचारीको छोरीको विवाहमा 150 ओआरएम बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओआरएम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ओआरएम र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-76004 र 98550-58369
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
6: सम्पर्क 98457-31034 र 97443-43915

0: तपाईले झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119328 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था कार्यान्वयन। प्रतिनिधि सभाको बैठक चल्दै स्वदेशी बिजुली उत्पादन र खपत बढाउनु पर्नेमा सांसद न्यौपानेको जोड। बिपी राज मार्ग चौडा पार्न डिपिआर तयार, बाढी पहिरोले बगाएको कास्कीको बिरेठाटी घान्द्रुक सडक पुनर्निर्माण गरिँदै। युक्रेनको आक्रमणमा बेलायतले सहयोगीको भूमिका निर्वाह गरेको रुसको आरोप, दुई देशबीच तनाव थप बढ्ने संकेत। र टप एन्ड टी20 श्रृङ्खला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान। नेपाल खबरमा अब पूरा खबर। संघीय सरकार मातहतका निकायमा कार्यरत सबै सरकारी कर्मचारीलाई 15-15 दिनमै तलब भत्ता निकासा गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले हिजो सोमबार परिपत्र मार्फत अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयलाई निर्देशन दिएको हो। अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था लागू गर्न लागि कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई हरेक महिनाको 15 दिन कटेपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिनेछ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकमा सांसदहरूले समसामयिक विषयमा धारणा राखिरहेका छन्। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम नेउपानेले जलविद्युतको प्रचुर सम्भावना भएको देशमा खाना पकाउने ग्यासको अभाव हुनु र परनिर्भर रहनु विडम्बनापूर्ण रहेको बताउनु भएको छ। उहाँले ऊर्जा विकासलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाउन माग गर्दै ऊर्जा विकास दशक र सङ्कट ऐन ल्याउन सरकारको ध्यान आकर्षण समेत गराउनुभयो। सांसद नेउपानेले स्वदेशी बिजुली उत्पादन र खपत बढाउनु पर्नेमा जोड समेत दिनुभएको छ। बिपी राजमार्गको प्रवेश बिन्दु काभ्रेको धुलीखेलबाट नमोबुद्धको दाप्सा पुलसम्मको सडक चौडा पारिने भएको छ। योजना अनुसार यो सडक खण्डमा 10 मिटर बराबरको मुख्य कालोपत्री भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। अहिले मुख्य कालोपत्र भएको सडकको चौडाइ औसतमा 5.5 मिटर छ। चौडाइ पारिने सडकको लम्बाइ झण्डै 20 किलोमिटर रहेको कार्यालयले जनाएको छ। सडक चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भइसकेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो। उहाँका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्ने काम भइरहेको छ। डिपिआर अनुसार सडक विस्तारमा 3,69,78,00,000 रुपियाँ खर्च हुने अनुमान छ। सडक कालोपत्र गर्न प्रति किलोमिटर 18,05,00,000 रुपियाँ खर्च हुने अनुमान गरिएको कार्यालयले जनाएको छ। सडकको दायाँ बायाँ 15 मिटरसम्म बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले बताउनुभयो। विस्तार गरिने सडक खण्ड धुलीखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकामा पर्छ। 2081 साल असोजमा आएको बाढी पहिरोले बिपी राजमार्ग अन्तर्गत भकुण्डी बेसीबाट नेपालथोकसम्म झण्डै 30 किलोमिटर सडकमा क्षति पुर्याएको थियो। रोसी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएकोमा अहिले क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम भइरहेको कार्यालयले जनाएको छ। क्षतिग्रस्त राजमार्गको पुनर्निर्माणका लागि काभ्रेतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता भई काम अघि बढेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 8 बिरेठाटी घान्द्रुक सडक खण्डको पुनर्निर्माण सेनाको सहयोगमा हुने भएको छ। मोदी खोलामा आएको बाढी र पहिरोले सडक बगाउँदा अन्नपूर्ण गाउँपालिकाका 4 वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्। विशेष गरी बिरेठाटी क्षेत्र बढी प्रभावित भएको छ भने चिमरुङ, हाइजुङ लगायत आसपासका क्षेत्रमा पनि बाढी पहिरोले क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। मुख्य सडकमा क्षति पुगेपछि दैनिक आवत जावतसँगै पर्यटकीय गतिविधि प्रभावित बनेका छन्। सडक पुनर्निर्माणका लागि नेपाली सेनाले 100 जनाको जनशक्ति परिचालन गर्ने भएको छ। गाउँपालिका र प्रदेश सरकारको सहयोगमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बताउनुभयो। उहाँका अनुसार नेपाली सेनाले जनशक्ति उपलब्ध गराउनेछ भने गण्डकी प्रदेश सरकारले आवश्यक तारजाली उपलब्ध गराउनेछ। बिरेठाटी, घान्द्रोक, छुमरुङ र अन्नपूर्ण आधार शिविर एबिसी जाने प्रमुख प्रवेश मार्ग हो। त्यस्तै बिरेठाटी हुँदै तिखेडुङ्गा, उल्लेरी भएर म्याग्दीको प्रसिद्ध घोडेपानी र पुन हिल जाने महत्त्वपूर्ण पर्यटकीय मार्ग समेत यो क्षेत्रबाट सञ्चालन हुँदै आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मकवानपुरमा भएको दुर्घटनामा उच्च अदालत पर्साका मुख्य न्यायाधीश सहित 6 जना घाइते, लगातार 2 दिन बढेको सुनको भाव आज घटबड भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056421261, 596617, मोबाइल 98550607768, 98511625994, 98510542. तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सबै सरकारी कर्मचारीलाई 15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरको भीमफेदी गाउँपालिका 6 जुरीखेतमा आज बिहान भएको जीप दुर्घटनामा उच्च अदालत पर्साका मुख्य न्यायाधीश सहित 6 जना घाइते भएका छन्। काठमाडौँबाट वीरगंजका लागि छुटेको प्रदेश 301002-6183 नम्बरको जीप सडकबाट कोलसामा खसेको हो। दुर्घटनामा घाइते हुनेहरूमा पर्साका मुख्य न्यायाधीश, ताङ तुलसीपुर घर भएका गोकर्ण डाँगी र रजिस्ट्रार बैतडीको दशरथचन्द, नगरपालिका 7 सुरकाल घर भएका तारा दत्त बडो, उहाँकी श्रीमती लक्ष्मी बडो, छोरा रितेन्द्र बडो, दिदी रिता बडो र गाडीका चालक दाङको राप्ती नगरपालिका घर भएका चुनीलाल चौधरी रहेको जिल्ला प्रहरीकारले मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। घाइते मध्ये न्यायाधीश डाँगी, रजिस्ट्रार बडुकी श्रीमती लक्ष्मी, छोरा रितेन्द्र र दिदी रितालाई भीमफेदी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँको छाउनी अस्पताल पठाएको प्रहरीले जनाएको छ। लगातार 2 दिन बढेको सुनको भाव आज घटबढ भएको छैन। आज सुनको भाव हिजो जस्तै तोलाको 3,06,800 रुपियाँ रहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। यसअघि अस्ति आइतबार र हिजो सोमबार सुनको भाव बढेको थियो। आइतबार सुन तोलाको 3,05,200 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदी तोलामा 15 रुपियाँले घटेको छ। हिजो तोलाको 4,770 रुपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,755 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। युक्रेनलाई उपलब्ध गराएका बेलायतमा निर्मित ड्रोन रुसभित्र सैन्य तथा औद्योगिक लक्ष्यमा आक्रमण गर्न प्रयोग भएको समाचारपछि रुसले बेलायतलाई त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। सन्डे टाइम्सले 2 बेलायती कम्पनीले उत्पादन गरेका ड्रोन युक्रेनले रुसी भूभागभित्र लक्ष्यमा प्रहार गर्न प्रयोग गरेको समाचार प्रकाशित गरेपछि रुसी चेतावनी आएको हो। लन्डनमा रहेको रुसी दूतावासले बेलायतलाई युक्रेनको आक्रमणमा सहयोगीको भूमिका निर्वाह गरेको आरोप लगाउँदै द्वन्द्वलाई जानी जानी थप चर्काउने बाटो रोजेको बताएको छ। सन्डे टाइम्सका अनुसार ड्रोन उत्पादनमा संलग्न 2 कम्पनीमध्ये एउटा बेलायती प्रमुख रक्षा कम्पनी बिएई सिस्टम्सको सहायक कम्पनी हो। सुरक्षाका कारण उसले अर्को कम्पनीको नाम सार्वजनिक गरेको छैन। बेलायतको रक्षा मन्त्रालयले यस विषयमा तत्काल टिप्पणी नगरेको समाचार संस्था एएफपीले जनाएको छ। रुसी दूतावासको पछिल्लो चेतावनीले बेलायत र रुसबीचको तनाव थप बढ्न सक्ने सङ्केत गरेको छ। अब खेल खबर। टप एन्ड टी20 श्रृङ्खला खेल्न नेपाल ए क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। टोली गइराति त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ। अस्ट्रेलिया जाने 15 सदस्य टोलीलाई क्यानले अस्ति आइतबार विदाई गरेको थियो। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्नेछन्। यही शुक्रबारदेखि सुरु हुने टप एन्ड टी20 श्रृङ्खलामा नेपाल एले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्नेछ। क्यानका अनुसार अस्ट्रेलियामा रहँदा नेपाल ए टोलीले न्युजिल्यान्ड ए, तास्मानिया र साउथ अस्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल समेत खेल्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सबै सरकारी कर्मचारीलाई 15 दिनमै तलब भत्ता निकासा गर्न महालेखाको परिपत्र, अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको नयाँ व्यवस्था कार्यान्वयन। प्रतिनिधि सभाको बैठक चल्दै स्वदेशी बिजुली उत्पादन र खपत बढाउनु पर्नेमा सांसद न्यौपानेको जोड। बिपी राजमार्ग चौडा पार्न डिपिआर तयार। बाढी पहिरोले बगाएको कास्कीको बिरेठाटी घान्द्रुक सडक पुनर्निर्माण गरिँदै। युक्रेनको आक्रमणमा बेलायतले सहयोगीको भूमिका निर्वाह गरेको रुसको आरोप। दुई देशबीच तनाव थप बढ्न सक्ने संकेत। र टप एन्ड टी20 श्रृङ्खला खेल्न नेपाल ए टोली अस्ट्रेलिया प्रस्थान। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: 92.2 MHz.
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध.
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछन्. यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ. हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छन्. उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ. आजै सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ.
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध.
3: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो.
4: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन. नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ. लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं.
3: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक.
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्. तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ.
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ. आजै सम्पर्क गर्नुहोस्.
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर. फोन 98042 21343 र 98184 29230.

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
7: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4934 40 4935 80 र 98 550 26 440।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। पूर्वाधार मन्त्री सुनिल लम्सालले स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर संसदमा सांसदहरू बीच विरोध र बचाउमा जुहारी चलेको छ। यो विषय सोमबार नै उठेको थियो। आज पनि सांसदहरूले यही विषयको बचाउ र समर्थनमा समय खर्च गरिरहेका छन्। नेपाली कांग्रेसका सचेतक वासना थापाले जनताले राहत नपाएको, सिटामल नपाएको, सुत्केरी हुने समयमा अस्पताल जाने सवारी साधन नपाएको बताउनुभयो। काठमाडौँको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा पानी र खानपान पचाउन नसकेपछि लाखौं खर्च गरेर हेलिकप्टरमा काठमाडौँ ल्याइन्छ। मन्त्री काठमाडौँ ल्याउन 30-35 लाख खर्च गर्न सरकारले 3 लाख खर्च गरेर जनतालाई राहत पुर्याउन सक्दैन उहाँको भनाइ छ। बैतडी पुगेका पूर्वाधार मन्त्री लम्सललाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर मार्फत धनगढ़ी लगिएको थियो। धनगढ़ीबाट काठमाडौँमा सेनाको स्काई ट्रक मार्फत ल्याइएको थियो। लम्साल शनिबार अबेर साँझ आफै गाड़ी चलाएर दार्चुलाबाट बैतडी सदरमुकाम पुगेका थिए। लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न गएको थियो। दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो। त्यसक्रममा बिरामी भएपछि काठमाडौँ आउनु भएको हो र अहिले उहाँ डिस्चार्ज अवस्थामा हुनुहुन्छ। यो विषयमा संसदमा धेरै सांसदले प्रश्न उठाइरहेका छन्। रासपाका सचेतक थापाले जनताले एक सिलिण्डर ग्यास पाउन नसकेको लगायत विषय पनि जोड्नुभयो। यस्तै लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद भरत प्रसाद पराजुलीले मन्त्री लम्साल हेलिकप्टर चढेको विषयको बचाउ गर्नुभयो। शुरूमा उहाँले प्रधानमन्त्री बालेन्द्र सापकोटालाई स्मरण गराउनु भएको थियो। राष्ट्रपा सांसद पराजुलीले आलोचनाको खातिर आलोचना गर्न छाडेर राम्रो कामका लागि समर्थन गर्ने र नकारात्मक कामको आलोचना गर्ने संस्कृतिका लागि आह्वान गर्नुभएको छ। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्ति भरण व्यवस्थापन कार्यालय र कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयलाई पत्र लेखेर सो प्रावधानबारे जानकारी गराएको हो। अर्थ मन्त्रालयले गत वैशाखमा संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर प्रणाली विकास नभएका कारण सो घोषणा कार्यान्वयनमा आइसकेको थिएन। कार्यालयले एक निर्णय गर्दै हरेक महिनाको 15 दिन व्यतीत भएपछि अर्धवार्षिक रूपमा तलब भुक्तानी गराउने बताएको हो। अब अर्धवार्षिक रूपमा तलब भत्ता समेत भुक्तानी हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले पार्टी स्थापना कालदेखि निरन्तर खटिरहेका व्यक्ति स्थानीय तहको चुनावमा उम्मेद्वार हुने सम्भावना बढी हुने स्पष्ट पार्नु भएको छ। गाउँपालिका क्याण्डिडेट क्लब आवेदन शुरू गर्ने क्रममा सभापति लामिछानेले पार्टी गठनको बेलादेखि अनवरत खटेका उम्मेद्वार हुने सम्भावना बढिरहेको बताउनु भएको हो। राष्ट्रसभामा जो काम गरिरहनु भएको छ, जो पार्टीमा खटिरहनु भएको छ, शुरूवातदेखि आज सम्म खटिरहनु भएको छ, उहाँहरूको सम्भावना बढी छ, सभापति लामिछानेले भन्नु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका छ जुरीखेतमा भएको जीप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ। उहाँ रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती हुनुहुन्छ। उहाँको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको हो। काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको परदेश 301002658 नम्बरको स्कार्पियो जीप बिहान करिब 7 बजी जुरीखेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो। र नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब 10 वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नम्बर 11 का 57 परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। साविक मखनाहा गाउँ विकास समिति वडा नम्बर 6789 अन्तर्गत पर्ने गाउँ ब्लक स्वावासी जग्गाको नाप जाँच आर्थिक वर्ष 2072-73 सम्पन्न भएको थियो। नाप जाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पूर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9065068852
8: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
9: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ न्यायको लागि एकजुट हौ
8: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क
10: हेलो
11: बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर त तलाई हेरम
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
12: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
10: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 0157900086
13: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई

0: पूर्णकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाइपास रोड
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती

0: विशेषज्ञ ओडी वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
1: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हार्ड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
0: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
1: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
2: मौलाकालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7383 मोबाइल 98-550-88-002
3: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त उजाउन त होला नि
5: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाउँ त्यतैतिर
6: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
7: ओहो ल ल ल क्यामेराम्यान खसेछ हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
8: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
7: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
9: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
10: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
10: 24 घण्टा इमर्जेन्सी सेवा
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा
10: एडभान्स पेडियाट्रिक जनरल वार्ड
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
10: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
10: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
10: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
6: भेन्टिलेटर सेवा
10: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
10: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853-518-953

0: क्विज टाइम चेक।
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 550 26 440।
0: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: उत्पादन प्रणाली मुख्यतः नदी प्रवाही प्रकृतिको भएकोले वर्षायाममा नदीमा पानीको बहाव बढेसँगै उत्पादन उच्च हुन्छ। सो समयमा स्वदेशी मागभन्दा बढी विद्युत उत्पादन हुने भएकोले आन्तरिक खपतको पर्याप्त पूर्वाधार नहुँदा विद्युत खेर जान नदिन भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहन्छ। अर्कोतर्फ सुर्खायाममा उत्पादन घट्ने भएकोले अझै पनि भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था छ। आर्थिक वर्ष 82-83 नेपालले करिब 10 अर्ब 55 करोड रुपियाँको विद्युत आयात समेत गरेको थियो। त्यसैले विद्युत निर्यात र स्वदेशी विद्युत आपूर्तिलाई एक अर्काको विरोधाभासका रूपमा नभई उत्पादन प्रसारण र वितरण प्रणालीका छुट्टा छुट्टै चुनौतीका रूपमा बुझ्न आवश्यक रहेको म निवेदन गर्दछु। अहिले हाम्रो मुख्य चुनौती विद्युत उत्पादनमा मात्र सीमित छैन, प्रसारण तथा वितरण पूर्वाधारको क्षमता, गुणस्तर र विश्वसनीयता पनि महत्त्वपूर्ण विषय बनेका छन्। औद्योगिक करिडोरहरूमा प्रसारण तथा वितरण पूर्वाधारका कारण ट्रिपिङ, भोल्टेजमा उतार चढाव तथा विद्युत गुणस्तर सम्बन्धी समस्या रहेको गुनासो छ। जलाशययुक्त योजना निर्माण, प्रसारण सञ्जालको विस्तार तथा वितरण प्रणालीको सुदृढीकरण नहुँदासम्म यी चुनौती पूर्ण रूपमा समाधान गर्न कठिन छ, तथापि असम्भव भने नरहेको निवेदन गर्दछु। सामान्य सभामुख महोदय, देशका विभिन्न स्थानमा देखिएको भोल्टेजमा उतार चढाव, बारम्बार ट्रिपिङ तथा ट्रान्सफर्मरमा देखिने खराबीका विषयमा अध्ययन गर्न मन्त्रालयले 2083 असार 16 गते उच्च स्तरीय समिति गठन गरेको थियो। उक्त समितिले देशका विभिन्न क्षेत्रमा विद्युत प्रवाह, भोल्टेजको अवस्था तथा बारम्बार ट्रिपिङ हुने समस्याको अध्ययन गरी प्रतिवेदन तयार गरेको छ। सोही प्रतिवेदनमा उल्लेखित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि 2083 साउन 20 गते नेपाल विद्युत प्राधिकरणलाई पठाइसकेको विषय सदन समक्ष जानकारी गराउँछु। प्रतिवेदनका सुझाव र निर्देशना अनुसार आवश्यक सुधारका काम क्रमशः अगाडि बढिरहेको छ। सामान्य सभामुख महोदय, वितरण प्रणालीमा रहेका पुराना, जीर्ण तथा न्यून क्षमताका पूर्वाधार र अर्कोतर्फ जनताको जीवनशैली तथा प्रविधिमा आएको परिवर्तनका कारण विद्युत खपतमा भएको तीव्र वृद्धि पनि अहिलेको महत्त्वपूर्ण चुनौती हो। घरेलु विद्युतीय उपकरणहरूको प्रयोग बढेसँगै गार्हस्थ उपभोक्ताको विद्युत माग पनि वर्षेनी बढिरहेको छ, तर पुराना र न्यून क्षमताका संरचनाले बढ्दो विद्युत भार धान्न नसक्दा कतिपय क्षेत्रमा बेला बेलामा विद्युत अवरुद्ध हुने समस्या देखिने गरेको छ। यसका लागि नेपाल विद्युत प्राधिकरणले विद्युत माग व्यवस्थापन, ट्रान्सफर्मर तथा फिडरको क्षमता वृद्धि, प्रणाली सुदृढीकरण र तत्काल मर्मत सम्भारलाई प्राथमिकतामा राख्दै समस्या न्यूनीकरणका लागि तीव्र गतिमा काम गरिरहेको छ। त्यसै गरी वर्षायाममा हावाहुरी, चट्याङ, बाढी पहिरोका कारण विद्युतीय पूर्वाधारमा क्षति पुग्ने गरेको छ। कतै रुख ढलेर तार चुडिने, कतै पोल ढल्ने तथा कतिपय स्थानमा टावर र अन्य संरचनामा क्षति पुग्ने गरेका छन्। यस्तो अवस्थामा प्राधिकरणका प्राविधिक तथा कर्मचारीहरू सीमित स्रोत र साधनका बीच घाम पानी र दिनरात नभनी मर्मत सम्भारमा खटिएर सकेसम्म छिटो विद्युत आपूर्ति सुचारु गराउन सक्रिय छन्। उहाँहरूको योगदानप्रति म यस सदन मार्फत धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। नेपालमा हालसम्मको ठुलो लगानी विद्युतको पहुँच विस्तारमा केन्द्रित हुँदै आएको थियो, जुन तात्कालीन आवश्यकता पनि थियो। तर अब भने विद्युत वितरण प्रणालीको गुणस्तर, क्षमता र विश्वसनीयता अभिवृद्धि गर्ने गरी लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता छ। मन्त्रालयले यसतर्फ आवश्यक योजना अगाडि बढाउँदै चालु आर्थिक वर्षको बजेटको ठुलो हिस्सा प्रसारण प्रणालीको सुदृढीकरणका निम्ति खर्च गर्ने गरी कार्ययोजना तयार गरिएको म निवेदन गर्दछु। सामुख महोदय, स्वदेशी उपभोक्ताका लागि विद्युत आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न र मन्त्रालयले विभिन्न ठोस कदम अगाडि बढाएको छ। काठमाडौँ उपत्यका तथा प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार गर्ने कार्य अगाडि बढाइएको छ। सहरी क्षेत्रमा बढ्दो विद्युत माग व्यवस्थापन गर्न नयाँ सबस्टेसन निर्माण, प्रसारण तथा वितरण लाइन विस्तार र स्तर उन्नतरीको कामलाई तीव्रता दिइएको छ। औद्योगिक क्षेत्रहरूमा भोल्टेजको उतार चढाव न्यूनीकरण गर्दै भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न डेडिकेटेड फिडर लगायतका पूर्वाधार निर्माण तथा सुधारका काम अघि बढाइएका छन्। यसरी विद्युत वितरण प्रणालीलाई थप मजबुत, भरपर्दो र गुणस्तरीय बनाउने प्रक्रिया निरन्तर अघि बढाइनेछ। सरकारसँगको समन्वयमा प्राधिकरणले उपलब्ध स्रोत साधनलाई प्राथमिकताका साथ परिचालन गरी वितरण प्रणाली सुधारका काम गरिरहेको छ र त्यसका सकारात्मक परिणाम समेत क्रमशः देखिन थालेको विषय म निवेदन गर्दछु। सभामुख महोदय, नेपाल विद्युत प्राधिकरणले मर्मत तथा जीर्णोद्धारका कार्य कार्यतालिका बनाएर योजनाबद्ध तरिकाले गर्दै आएको छ। त्यस क्रममा प्राधिकरणले सार्वजनिक सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा आधिकारिक सूचनाका माध्यमबाट पूर्व सूचना दिए विद्युत सम्बन्धी मर्मत कार्य गर्दै आएको छ। विद्युत प्राधिकरणले यस्ता प्रणालीगत समस्या र मर्मत सम्भार सम्बन्धी सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ। तथापि आकस्मिक रूपमा विद्युत अवरुद्ध हुने घटनाका सम्बन्धमा समेत उपभोक्तालाई तत्काल सूचना उपलब्ध गराउने प्रणालीलाई समेत प्राधिकरणले थप प्रभावकारी बनाउँदै विभिन्न माध्यमबाट सूचना प्रवाहको कार्य थालनी गरिसकेको छ। त्यसबाहेक जनताको गुनासो तत्काल सम्बोधन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको 24 घन्टा सञ्चालन हुने 1151 हटलाइन, नेपाल विद्युत प्राधिकरणको 1150 हटलाइन तथा 9 लाइट सेवा मार्फत गुनासो सुनवाई र समाधानको काम हुँदै आएको छ। मन्त्रालयको हटलाइनमा नयाँ सरकार गठन भए पश्चात 31,496 गुनासो सम्बोधन भएको विषय समेत म यस गरिमामय सदनलाई जानकारी गराउन चाहन्छु। मन्त्रालयको हटलाइनले प्राप्त गुनासोलाई सम्बन्धित कार्यालय तथा अधिकारीसँग समन्वय गरी आवश्यक सहजीकरण गर्दै आएको छ। अन्त्यमा विद्युत उत्पादन वृद्धि मात्र होइन, भरपर्दो प्रसारण, गुणस्तरीय वितरण, बढ्दो आन्तरिक खपत र प्रभावकारी विद्युत माग व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाएर स्वदेशी उपभोक्तालाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउने सरकारको स्पष्ट प्राथमिकता रहेको व्यवहार गरिमामय सदन समक्ष अवगत गराउन चाहन्छु। धन्यवाद।
5: माननीय मन्त्री आसन ग्रहण गर्न सक्नुहुन्छ। नियमावलीको कुन नियम आपत्ति हो मान्य सदस्य?
6: मौखिक प्रश्नहरू भनेर भनेको मौखिक प्रश्न चाहिँ कहिले सोधे हो मौखिक भनिसके।

अमानी सदस्य बस्नुहोस्, म बुझाउन खोज्दैछु, बसौँ, आसन ग्रहण गरौँ। मानिस सदस्य परिच्छेद आठमा, मानिस सदस्य हाम्रो नियमावलीको परिच्छेद आठमा प्रश्न सोध्न सकिने भन्ने व्यवस्था गरिएको छ। त्यही परिच्छेद अनुसार मानिस सदस्यहरूले यहाँ सोध्नु भएको प्रश्न लिखित रूपमा, मौखिक प्रश्न फेरि लिखित रूपमा त्यसलाई सोधिन्छ र त्यसैलाई अहिले मान्य बास्ना

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98 0974 46 142

0: अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका
4: अन्ठानब्बे 5 50 54 5 94

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल सौजन्य।

0: स्टैंडर्ड चार्टर बैंक।
1: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
2: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसो पानी सडक खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धुलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौँसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी समेत जन प्रभावित भएको बताएका छन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न क्षेत्रमा अभाव कायमै रहेको बताउनुभयो। उहाँले बजार अनुगमन प्रभावकारी बनाउन ग्यास लुकाएर कृत्रिम अभाव सृजना गरिएको भए तत्काल छानबिन गर्न सरकारसँग माग गर्नुभयो। साथै खाना पकाउने ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्न, विद्युतमा लगाइएको 5% भ्याटबारे पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमलाई प्राथमिकता दिन समेत उहाँले आग्रह गर्नुभएको छ। यस्तै सांसद यज्ञ बहादुर बोगटीले सरकारले पर्याप्त ग्यास रहेको दावी गरिरहे पनि नागरिकहरू रित्तो सिलिन्डर बोकेर घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै सरकारको आलोचना गर्नुभएको छ। भइरहेको भनिएको ग्यास बजारसम्म किन पुग्न सकेको छैन भन्दै उहाँले प्रश्न गर्नु भएको छ। सांसदहरूले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्धनमा जोड दिन सरकारको समेत ध्यान आकर्षण गराएका छन्। यता नेपाल आयल निगमले भने बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको जनाएको छ। निगमले उपत्यकाको औसत माग भन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको भन्दै अनावश्यक रूपमा ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। निगमका अनुसार आज उपत्यकाका 22 ग्यास उद्योगले 47,388 थान सिलिन्डर बिक्री गर्दैछन्। यस्तै हिजो काठमाडौँ उपत्यकामा 52,576 थान सिलिन्डर बिक्री गरिएको थियो, जुन दैनिक औसतभन्दा झन्डै 15,000 थान बढी हो। तर निगमले आपूर्ति बढेको दावी गरे पनि काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा ग्यास सहज रूपमा नपाउँदा उपभोक्ताको लाइन र समस्या अझै हटिसकेको छैन। सरकारले आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउँदै बजारमा ग्यासको वास्तविक उपलब्धता सुनिश्चित गर्नुपर्ने देखिएको छ। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याइएको रणनीतिक औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलताको विकासलाई प्राथमिकतामा राखिएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवाञ्छित गतिविधि रोक्ने व्यवस्था गर्ने समेत सरकारको तयारी छ। यसैबीच सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारवाही गर्ने विभागले चेतावनी समेत दिएको छ। झापा जिल्लाको जमक दमकदेखि इलामको माङ सेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक चिसोपानी सडक निर्माण सुरु भएको 34 वर्ष बितिसक्दा पनि अझै पूर्ण रूपमा कालो पत्र हुन सकेको छैन। 33 किलोमिटर लामो सडकमा झन्डै 5.5 किलोमिटर मात्रै कालो पत्र भएको छ भने झन्डै 26 किलोमिटर सडक अझै कच्ची अवस्थामा छ। बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीय तथा यात्रुले वर्षौँदेखि शास्ति खेप्दै आएका छन्। लगातारको वर्षाका कारण अहिले सडकका विभिन्न विभिन्न ठाउँमा खाल्डाखुल्डी परेका छन् भने पानी जमेर यात्रा जोखिमपूर्ण बनेको छ। दैनिक सयौं गाडीहरू सञ्चालन हुने सडकमा यात्रु तथा यातायात व्यवसायी दुवै समस्यामा परेका छन्। सडकको पहिलो खण्ड अन्तर्गत 6.29 किलोमिटर कालोपत्री गर्न 2075 सालमा ठेक्का सम्झौता भएको थियो, तर 8 वर्ष बितिसक्दा पनि झन्डै 1 किलोमिटर मात्र काम बाँकी छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चर र बिबिएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333-493-555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। मकवानपुरमा भएको गाडी दुर्घटनामा घाइते एकजनाको ज्यान गएको छ। आज बिहान भीमफेदी गाउँपालिका 6 जुरीखेतमा गाडी दुर्घटना भएको थियो। दुर्घटनामा परेर घाइते एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो। 49 वर्षीय लक्ष्मी बडुको ज्यान गएको छ। उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो। प्रदेश 301-002-5183 नम्बरको गाडी काठमाडौँबाट बिरगञ्जतर्फ जाँदै थियो। दुर्घटनामा घाइते 5 जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। कालीकोटमा निर्माण हुने 420 मेगावाट क्षमताको तिला दुई जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। विभिन्न बैङ्क तथा वित्तीय संस्थासँग लगानी सम्झौता भएको छ। आयोजनाको कुल लागत 70.07 अर्ब रुपियाँ मध्ये 75% अर्थात् 52.55 अर्ब रुपियाँ ऋण लगानी मार्फत जुटाइनेछ भने बाँकी 25% सोबुजीबाट व्यवस्थापन गर्ने भएको छ। तिला गुफा नगरपालिकामा बाँध र खाडाजक्र नगरपालिकामा विद्युत क्रिय रहने यो आयोजना दैनिक 6 घन्टासम्म सञ्चालन गर्न सकिने अर्ध जलाशयुक्त आयोजना हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न मन्त्रालयले प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौँ उपत्यका तथा प्रमुख सहरहरूमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तार गर्ने कार्य अघि बढेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट सिफा इन्टरनेसनल अस्पताल सार्न आदेश दिएको छ। सर्वोच्च अदालतको 3 सदस्यीय इजलासले आज पूर्व प्रधानमन्त्री खानको अस्पताल भर्ना सम्बन्धी निवेदनमा सुनवाई गरेको हो। उहाँलाई आउँदो सेप्टेम्बर 16 हुने अर्को सुनवाई नभएसम्मै अस्पतालमै राखिने बिबिसीले जनाएको छ। अदालतले अडियाला जेलका सुपरिन्टेन्डेन्टलाई अदालतको अवहेलना सम्बन्धी सूचना पनि जारी गरेको छ। अदालतले इमरान खानको स्वास्थ्य अवस्था सम्बन्धी सम्पूर्ण मेडिकल प्याकेटहरू पेश गर्न निर्देशन दिएको छ। अदालतले अधिकारीहरूलाई इमरान खानले हरेक हप्ता आफ्ना परिवारका सदस्यसँग भेटघाट गर्ने सुनिश्चित गर्न पनि आदेश दिएको खबरमा उल्लेख छ। साथै सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री खानसँग भएका सबै बैठकको विस्तृत अभिलेख र उहाँ विरुद्ध विचाराधीन सबै मुद्दाबारे पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ। अब खेल खबर। विश्व फुटबलको नियामक निकाय फिफाका प्रमुख सञ्चालन अधिकृत सिइओ केभिन लामोरलाई संस्थाले बर्खास्त गरेको छ। फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनोको योजनाको कडा आलोचना गरेको तीन हप्ताभन्दा कम समयमै उनलाई बर्खास्त गरिएको बिबिसीले जनाएको छ। इन्फान्टिनोको यो योजना पछि रद्द भएको थियो। फिफा र प्रमुख सञ्चालन अधिकृतका रूपमा केभिन लामो समयबीच कार्य सहकार्य गर्दै आएका थिए भने अहिले समाप्त भएको संस्थाका प्रवक्ताले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। गैराति फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास ग्राबस्ट्रोमले इमेल मार्फत यस सम्बन्धी जानकारी गराएका हुन्। उनले फिफा र लामुर अलग हुन सहमत भएको बताएका थिए। गएको महिना केभिन लामुरले विवादास्पद फिफा फरवार्ड इन्टरप्राइजेज योजनाहरूलाई एक व्यक्तिको परियोजना भनेर आलोचना गरेका थिए। उनले अब फुटबलका राजनैतिक नेतृत्वहरूका लागि आफूहरूलाई सही प्रश्नहरू सोध्ने र सही निर्णयहरू लिने समय आएको बताएका हुन्। चार भन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। निजी लगानी संरक्षण रणनीति कार्यान्वयनमा अनलाइन व्यापार अनिवार्य दर्ता गरी सञ्चालन गर्न सरकारको ताकेता। 33 किलोमिटर दमक चिसो पानी सडक खण्ड 34 वर्षदेखि अधुरै, बर्खामा हिलो र हिउँदमा धुलो हुँदा यात्रुलाई शास्ति। पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री खानलाई जेलबाट अस्पताल सार्न आदेश, अर्को सुनवाई नभएसम्म अस्पतालमै रहने। र इन्फान्टिनोको योजनाको आलोचना गरेपछि फिफाका अधिकारी बर्खास्त।
6: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट jhule.com.nt।
6: NBL अटो लोन,
8: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
6: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
6: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म,
10: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
6: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
6: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाले पुननिर्माण गरेको वडा नम्बर 2 खौमामा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्वको इन्द्रायणी दोछेको पर्सि बिहिबार उद्घाटन हुने भएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्सेको प्रमुख आतिथ्यतामा पर्सि बिहान 8 बजे उद्घाटन हुने नगरपालिकाले जनाएको छ। इन्द्रायणी दोछेको उद्घाटन अघि वडा नम्बर 1 सिद्ध पोखरीमा बिहान 7 बजे ऱ्याली पनि हुनेछ। भूकम्पले क्षतिग्रस्त दोछे झन्डै 3 करोड रुपियाँ लागतमा पुनर्निर्माण भएको हो। साथै विभिन्न सङ्घ संस्था गोठी तथा स्थानीयहरूबाट झन्डै 52 लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको छ भने स्थानीयवासीले श्रमदान पनि गरेका छन्। वैदेशिक रोजगारीमा ग्रीस र अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बर्दियाको बाँसगढी नगरपालिका 29 वर्षीय रेशमा छेत्री र काठमाडौँ शङ्खरापुर नगरपालिका 8 बस्ने 50 वर्षीय रञ्जित केसी रहेका छन्। रेशमाले ग्रीस पठाइदिने भन्दै 2 जनाबाट 12 लाख र रञ्जितले अस्ट्रेलिया पठाइदिने भन्दै 1 जनाबाट 1,38,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। र काठमाडौँ महानगरपालिका वडा नम्बर 14 कलङ्कीबाट लागु औषध सहित 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नम्बर 12 घर भएका 25 वर्षीय हृदय वलामी रहेका छन्। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले उनको साथबाट 2 ग्राम 400 मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय रचार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर थिए। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, अनावश्यक सञ्चय नगर्न निगमको आग्रह, तत्काल आपूर्ति सहज बनाउन सांसदहरूको माग। भक्तपुर नगरपालिकाले पुनर्निर्माण गरेको इन्द्रायणी दोषेको पर्सि उद्घाटन हुने, झन्डै 3 करोड रुपियाँ लागत। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा 2 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पछि

0: प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0 56 4 93 440 4 93 580 98 5 50 26 440
1: It's 4 o'clock अहिले 4 बजेको छ।

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सुनसरी र सिराहामा भएका घटनाबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ। छानबिन समितिले आज गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताउनु भएको छ। समितिले आज प्रतिवेदन बुझाएको छ, अब अध्ययनपछि कार्यवाहीमा जान्छ। आचार्यले भन्नुभएको छ, सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 10 साउनको राति हिन्दू र मुस्लिम समुदायबीच तनाव भएको थियो। त्यसपछि भएको झडप र सुरक्षाकर्मीको गोली लागेर 4 जनाको मृत्यु भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष धीरज सेठबीच भेटवार्ता शुरू भएको छ। उहाँहरूको बीच प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भेटवार्ता जारी रहेको हो। प्रधान सेनापति अशोक राज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष सेठको टोली गत 31 साउनमा काठमाडौँ आएको थियो। उहाँ सोमबार दिनभर व्यस्त रहनुभयो। बिहान सैनिक मञ्च टोणीखेल वीर स्मारकमा पुष्प गुच्छा चढाउनुभयो। टोणीखेलको कार्यक्रम सकेपछि सैनिक मुख्यालय जंगी अड्डामा भारतीय सेनाध्यक्ष सेठलाई सम्मान तथा स्वागत ग्रहण गर्नुभएको थियो। त्यसपछि भारतीय सेनाध्यक्ष सेठ र नेपाली सेनाका प्रधान सेनापति बीच आज शिष्टाचार भेटवार्ता भयो। भेटवार्तापछि सैनिक मुख्यालय जंगी अड्डामा सेठले वृक्षारोपण पनि गर्नुभएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एमटी वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। नेकपा एमालेले प्रदेश सभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। केही बेर अघि बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। ऊर्जा जल स्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदले सोधेका मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री श्रेष्ठले विद्युत निर्यातसँगै आन्तरिक आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गर्नुभयो। मन्त्री श्रेष्ठले आर्थिक वर्ष 82-83 नेपालले विद्युत निर्यातबाट 29,32,47,00,000 रुपियाँ आमदानी गरेको पनि बताउनु भएको छ। अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: Spokcja. Sadejny Spokcja.
1: Sudis FM, 3 bitoklu, 2 MHz.

0: समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 5570 2640
3: It's 5 o'clock. अहिले 5 बजे को साम.
4: नेपाली खबरमा उषा किरणको नमस्कार. नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ. हाल काठमाडौँ उपत्यकाको औषध मागभन्दा बढी सिलिण्डर आपूर्ति भइरहेको भन्दै निगमले केही दिनमै अवस्था सामान्य हुने बताएको छ. काठमाडौँ उपत्यकामा प्रतिदिन औषध 35-37 हजार सिलिण्डरको माग हो, तर अहिले हामीले औषधमा 5000-8000 सिलिण्डर बढी आपूर्ति गरिरहेका छौं. निगमका निर्देशक विनितमणि उपाध्यायले भन्नुभएको छ. निगमका अनुसार आज भदौ 2 गते मात्रै काठमाडौँ उपत्यकाका 22 ग्यास उद्योगले 47388 थान सिलिण्डर बिक्री गरेका छन्. पूर्व धार मन्त्री सुनिल लम्सालले स्वास्थ्यमा समस्या आएपछि हेलिकप्टर प्रयोग गरेको विषयलाई लिएर संसदमा सांसदहरूबीच विरोध र बचाउमा जुहारी चलेको छ. यो विषय हिजो पनि उठेको थियो. आज पनि सांसदले यही विषयको बचाउ र समर्थनमा समय खर्च गरेका छन्. नेपाली काँग्रेसकी सचेतक वासना थापाले जनताले राहत नपाएको, सिटामल नपाएको, सुत्केरी हुने समयमा अस्पताल जाने सवारी साधन नपाएको बताउनुभयो. नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले आफ्ना मन्त्रीलाई कन्ट्रोल गर्न प्रधानमन्त्री बालन शाहलाई सुझाउनु भएको छ. नेपाली काँग्रेसका सभापति गगन थापाले आज मंगलबारदेखि 15 महाधिवेशन प्रक्रिया शुरू भएको बताउनु भएको छ. 15 महाधिवेशन अन्तर्गत जिल्लामा तोकेका निर्वाचन अधिकृतका लागि आयोजित कार्यक्रममा उहाँले महाधिवेशन प्रक्रिया शुरू भएको बताउनु भएको हो. हामीसँग अब समयको सुविधा छैन, संविधान पार्टी विधानमा बाँधिएका छौं, सभापति थापाले भन्नुभयो. अदालतको फैसलामा पनि असोज 16 गतेबाट महाधिवेशन हुने भन्ने आधार बनाइएको छ, त्यसले पनि हामीहरू बाँधिएका छौं, थोरै समयमा काम गर्नुपर्नेछ. यसपटक पार्टीको क्रियाशील सदस्यता डिजिटल भएकाले महाधिवेशन गर्न पहिलाको भन्दा सहज हुने उहाँको भनाइ छ. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। वैदेशिक रोजगारीमा जान साउनमा 70,000 भन्दा बढीले श्रम स्वीकृति लिएका छन् र पुनः स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा वैदेशिक रोजगारीका लागि 70,441 जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा 60,472 पुरूष र 9,969 महिला छन्। ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रूपी कुमारी ठाकुरले श्रेष्ठ विरूद्ध हिजो मात्र जिल्ला प्रहरी परिसर काठमाडौँमा जारी दिनुभएको थियो। सोही जारीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो। श्रेष्ठले मंगलबार नै उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिनुभएको छ। र नेकपासँग सत्ता गठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमाले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। यसका लागि एमाले मुख्यमन्त्रीका लागि किरण थापालाई अगाडि सारेको छ। प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई निरन्तरता दिँदै मुख्यमन्त्रीमा थापालाई अघि सार्ने निर्णय आजको संसदीय दलको बैठकले गरेको छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म यहाँ त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: त्यसको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बग्दै जाँदा उनको अरूसँग
1: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
2: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै, तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकता भन्दा बढी सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह।
0: त्रिवेणीमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थीसँग सहित 7 जना विरुद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयक बारेको विवाद फेरि सतहमा, छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
2: सबै सरकारवालाहरूसँग संवाद गरिसकेपछि कस्तो आउने
1: मधेस बाहेकका अन्य क्षेत्रमा वर्षा, राति कोशी र बागमतीका पहाडी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। वर्षाका कारण देशभरका 12 सडक खण्ड प्रभावित।
0: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
1: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 प्रहार गर्ने खेलाडी बने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
9: विगत 3 भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन।
9: फोन 0564-21-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज पनि उपभोक्ताले खाना पकाउने एलपी ग्यास सहज रूपमा पाउन सकेका छैनन्। नेपाल ओइल निगमका अनुसार काठमाडौँ उपत्यकामा ग्यासको बिक्री तथा वितरण मुख्य रूपमा बढेको छ, तर देशका विभिन्न जिल्लामा भने डिपोमा लाइन लाग्ने, ग्यासको पालो कुर्नुपर्ने र पर्याप्त मात्रामा सिलिन्डर नपाउने समस्या अझै पूर्ण रूपमा घटेको छैन। नेपाल ओइल निगमका अनुसार पछिल्लो वितरण विवरणमा काठमाडौँ उपत्यकामा आज मात्रै 22 ग्यास उद्योगले 47,388 थान सिलिन्डर भरेर बिक्री गरेका छन्। निगमका अनुसार काठमाडौँ उपत्यकामा यो अहिलेसम्मकै उच्च दैनिक बिक्री हो। निगमले आपूर्ति वितरणमा सुधार हुँदै गएसँगै बजारमा देखिएको अभाव पनि क्रमशः कम हुँदै जाने बताएको छ। सरकार र नेपाल ऑयल निगमले बजारमा ग्यासको आपूर्ति बढेको बताइरहे पनि कतिपय क्षेत्रमा उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। ग्यास अभावबारे सरकारी निकाय र व्यवसायीका भनाई केही फरक देखिएको छ। नेपाल ऑयल निगमले पछिल्लो समय पर्याप्त मात्रामा ग्यास आयात तथा बजारमा पठाइएको बताउँदै आएको छ। अर्कोतर्फ व्यवसायी तथा वितरण पक्षले भने विगतमा आधा मात्र भरिएको सिलिन्डर बिक्री हुँदै आएको अवस्थामा पूर्ण क्षमताको 14.2 किलोको सिलिन्डर पूर्ण बिक्री सुरु भएपछि माग एकैपटक बढेको बताएका छन्। यससँगै अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्न खोज्दा पनि बजारको वितरण प्रणालीमा दबाव परेको निगमको तर्क छ। यसैबीच काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरूले ग्यास नपाउँदा सर्वसाधारण घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिक जनजीवन प्रभावित भएको बताएका हुन्।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले दुग्ध किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने व्यवस्था गर्न लागि बताउनु भएको छ। आज प्रतिनिधि सभामा सांसदका प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले भदौको अन्तिम हप्तासम्ममा किसानको भुक्तानी चक्र 25 दिनमा झार्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दुग्ध विकास संस्थान डिडिसीले अहिले देशभरका झण्डै 235 दुग्ध सहकारीलाई दूध खरिद बापत झण्डै 35 करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ। विगतमा भुक्तानी अवधि 10 महिनासम्म पुगे पनि पछिल्लो 3 महिनादेखि किसानको भुक्तानीलाई प्राथमिकतामा राखेर काम भइरहेको मन्त्री चौधरीले बताउनुभयो। उहाँले अहिले केही सहकारीहरूको भुक्तानी अवधि 3 महिना र केहीको 2 महिनामा झारिएको बताउँदै भदौको अन्तिम हप्तासम्म अधिकतम 25 दिनको भुक्तानी चक्र कायम गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।
0: सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा ल्याएको छ। तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई सुरक्षित र लगानी मैत्री वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्याएको रणनीतिमा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानको भौतिक सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय सरलीकरण र युवा उद्यमशीलता विकासलाई प्राथमिकता दिएको छ। सरकारले औद्योगिक तथा व्यावसायिक स्थानको सुरक्षा सुनिश्चित गर्न क्रमशः औद्योगिक सुरक्षा बल स्थापना गर्ने योजना अघि सारेको छ। साथै औद्योगिक करिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा औद्योगिक ग्रामलाई शान्ति क्षेत्र घोषणा गरी अवांछित गतिविधि रोक्ने व्यवस्था गर्ने भनिएको छ। आन्दोलन, बन्द, हडताल तथा सामाजिक राजनीतिक अस्थिरताका कारण उद्योग व्यवसायमा हुने क्षति रोक्न द्रुत सुरक्षा टोली परिचालन, सुरक्षा सम्पर्क व्यक्ति तोक्ने र उद्योग तथा व्यवसायमाथि हुने आक्रमण, तोडफोड तथा आगजनीमा शून्य सहनशीलताको नीति अपनाउने रणनीतिमा भनिएको छ।
1: विज्ञहरूले समावेशितालाई प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय तथा सार्वजनिक निकायमा अवसर र सहभागितामा समान पहुँच सुनिश्चित हुन गरी कानून निर्माण गर्न सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो सुझाव दिएका हुन्। सरकारद्वारा नियुक्त हुने निकायहरूमा समावेशी तथा समानुपातिक सहभागिताको नाममा तारमारा वर्गको हालीमुहाली रहेको उनीहरूको तर्क छ। देशको संरचनागत कमजोरी पहिचान गरी समानुपातिक समावेशीको विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा विज्ञहरूले जोड दिएका छन्। विज्ञ डाक्टर पासाङ शेर्पाले समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई एउटै तहमा मात्र हेर्न नहुने बताउनुभयो। उहाँले महिला, आदिवासी क्षेत्र, भूगोल र लैङ्गिक अवस्था लगायतका आधारमा समावेशिताको थप सूक्ष्म अध्ययन गर्न जरुरी रहेको बताउनुभयो। उहाँले आरक्षणका कारण सरकारी निकायको कार्य सम्पादन कमजोर भएको भनी निर्माण गरिएको भाष्यमा कुनै सत्यता नभएको समेत स्पष्ट पार्नुभयो।
0: नेपाली काङ्ग्रेसले तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको छ। केन्द्रीय कार्य समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले यसबारे जानकारी दिनुभएको हो। काङ्ग्रेसले 15 महाधिवेशन असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको मिति हेरफेरको अधिकार केन्द्रीय निर्वाचन समितिलाई दिएको हो। यसैबीच काङ्ग्रेसको 15 महाधिवेशनका लागि सभापति गगन थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ। समितिमा अन्य सदस्य राज्यहरू भने पछि थपिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनीतिक प्रस्ताव पनि सभापति थापाद्वारा नै प्रस्तुत हुनेछ र जसको नाम आगामी दशक लोकतन्त्र र काङ्ग्रेसलाई केन्द्रमा राखेर प्रस्ताव पेश गरिने काङ्ग्रेसले जनाएको छ।
1: यस्तै नेकपा एमाले प्रदेशसभा सदस्य किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। त्यस्तै संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। मुख्यमन्त्रीका लागि एमाले नेताहरू बीच विवाद चर्किएको बेला संसदीय दलको बैठक टुङ्गिएको हो। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारको भागभण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो।
0: ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठलाई पक्राउको अनुमति दिन अस्वीकार गरेको छ। उपसभामुख रुबी कुमारी ठाकुरले श्रेष्ठ विरुद्ध हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिनुभएको थियो। श्रेष्ठले उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिँदै आफूमाथि धरपकड र उपकरण बरामद नगराउन आदेश माग गर्नुभएको छ। त्यही जाहेरीका आधारमा ललितपुर प्रहरीले अदालतमा पक्राउ अनुमति मागेको थियो। श्रेष्ठ हिजो मात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा हुनुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विद्यालय शिक्षा विधेयकको मस्यौदा बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला। एनबिएल अटो लोन।
11: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
11: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
10: पैसामा छ शक्ति, पैसामा छ सहारा।
13: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
10: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
13: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
10: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
13: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
10: इतिहास, गाथा र कथा, गाँठका कुरा,
13: गाँठका कुरा।
10: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग, आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह, किसानले दूध बिक्री गरेको रकम अधिकतम 25 दिनभित्र पाउने मन्त्री चौधरीको दावी, निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति कार्यान्वयनमा लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा सञ्चालनकै क्रममा बाहिरिएको प्रकरणमा शिक्षक र विद्यार्थी सहित 7 जना विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उनीहरू विरुद्ध अभियोग पत्र दायर गरेको हो। प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमी निवासी 33 वर्षीय सन्दीप सिंहलाई आरोपित गरिएको छ। उनीसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुशबू गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई पनि प्रतिवादी बनाइएको छ। अभियुक्त मध्ये केही अझै फरार रहेको भनिएको छ। गएको साउन 6 गते सञ्चालन भएको एमबिएस प्रथम सेमेस्टरको म्यानेजमेन्ट 515 र साउन 8 गतेको स्ट्याटिस्टिकल मेथड्स विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनटमै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
0: सरकारी नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा आधारित छलफल अगाडि बढाएसँगै सम्बन्धित निकायहरू बीचको विवाद फेरि सतहमा आएको छ। विशेष गरी सरकारले यसअघि समावेश गरेका र अहिले थपघट गर्नुपर्ने विषयमा सरकारवालासँग सुझाव सङ्कलन सुरु गरेसँगै यो विवाद फेरि सतहमा आएको हो। यसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याप्सन, नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय बीच विधेयकका मुख्य विषयबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन्। थप जानकारी सहित कृष्ण शर्मा।
14: सरकारले गएको नयाँ विद्यालय शिक्षा विधेयकको मस्यौदामा फेरि छलफल सुरु गरेसँगै यसबारे विवाद र टिप्पणी बढ्न थालेको छ। निजी तथा संस्थागत विद्यालय सञ्चालकहरूले विद्यालयहरूलाई कम्पनी ऐन अनुसार नै सञ्चालन हुन दिनुपर्ने र 10% छात्रवृत्ति धान्न नसकिने भएकाले अधिकतम 5-7% मात्र दिन सकिने पुरानै अडान दोहोर्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी सरकारले विगतको मस्यौदामा जस्तो पैसा नल्याऊ तर सुविधा देऊ भन्ने कुरा स्वीकार्य नहुने भन्दै छात्रवृत्ति सम्बन्धी तत्कालीन प्रावधान मान्य नहुने बताउनुहुन्छ।
15: तिमीहरूले जुन प्रकारले पैसा लिएको छौ त्यो अनुसार सुविधा दिएको छौ कि छैनौ भनेर चेक गर्ने चाहिँ राम्रो काम हो, तर चाहिँ शुल्क लिँदै नल्याऊ सुविधा देऊ भनेर भन्ने काम चाहिँ राम्रो होइन। अब तर हामीले ऐन भन्दाखेरि यो 10% स्कलरसिप यस्तो नलेख्नु, 5-7% भन्दा हामीले दिन सक्दैनौँ भन्ने कुरा भएको छ।
14: सरकारले विधेयकको छलफल अगाडि बढाउने बारे महासंघसँग समन्वय नगरेको भन्दै नेपाल महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आपत्ति जनाउनु भएको छ। उहाँले मन्त्री परिषदका पुराना निर्णय र नौबुदी सहमति अनुसार राहत, बाल विकास र विद्यालय कर्मचारीको सेवा सुविधा ग्यारेन्टी हुनुपर्ने आफूहरूको माग यथावत रहेको बताउनुभयो। माग पूरा नभए आन्दोलनमा जाने उहाँको भनाइ छ।
16: खुला छलफल भनेपछि त महासंघलाई पनि जानकारी हुनु पर्यो नि त। हामी खुला छलफलमा जाँदैछौँ, हाम्रा सबै ठाउँ युनिट छन्, हाम्रा प्रतिनिधिहरू छन्, त्यहाँ सहभागिताको लागि भन्न पर्यो नि। अब हामी हाम्रो तयारीमा छौँ, सरकार आफ्नै तयारीमा होला, सहकार्य गर्नु, हामीसँग संवाद गर्नु मन्त्रालयको कर्तव्य हुन आउँछ। ऐन कानुनमा भएको प्रबन्धलाई म बुझ्दिनँ, चिन्दिनँ भन्ने सुविधा उहाँहरूलाई छैन।
14: शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी वीरबहादुर धामी भने शिक्षा विधेयकमाथिको छलफल कुनै एक पक्षसँग मात्र नभई सातै प्रदेशका अभिभावक, विद्यार्थी, पालिका र विज्ञहरूसँगको वृहत नीतिगत संवादबाट तयार हुने दावी गर्नुहुन्छ। सबै पक्षसँग आवश्यक छलफल मार्फत शिक्षा ऐन परिमार्जन गरिने उहाँको भनाइ छ।
2: सरकारले यसअघि स्वीकार गरेको छ, सम्झौता गरेको छ, ती विषयहरू अहिलेको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक नै हुन्छन् र त्यसलाई सबै सरोकारवालाहरूसँग संवाद गरिसकेपछि त्यहाँ ऐन कस्तो आउनु पर्ला भन्ने समेत गरेर यसलाई परिमार्जन सहित जान सक्ने अवश्य सम्भावना छ र मन्त्रालयले त्यसलाई अवसरको रूपमा हेर्नेछ।
1: देशभर मनसुनी वायुको प्रभाव कायमै रहेसँगै विभिन्न प्रदेशका पहाडी तथा अन्य क्षेत्रमा वर्षा भइरहेको छ। आज दिउँसो सिन्धुपाल्चोकको 52 पाटीमा सबैभन्दा बढी 29.2 मिलिमिटर वर्षा मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य प्रदेश बाहेक अन्य प्रदेशका केही जिल्लामा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज राति पनि मनसुनी गतिविधि सक्रिय नै रहने अनुमान छ। राति कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक दुई ठाउँमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। जी क्षेत्रमा छोटो समयमा धेरै पानी पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। रातिको समयमा कोशी प्रदेशको तराई भूभाग तथा मध्य प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। हावाहुरीका बेला अनावश्यक रूपमा बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन तथा विद्युतीय उपकरण तथा तारको प्रयोगमा सावधानी अप्नाउन महाशाखाले आग्रह गरेको छ।
0: यसैबीच लगातारको वर्षासँगै आएको बाढी, पहिरो, लेदो तथा सडक भाषिँदा देशका विभिन्न सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार काभ्रे, सिन्धुली, जोड्ने, खुर्कुट र नेपालथोक कटुन्जेबेसी बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ख्याल गरेर बेलुका 6 बजेदेखि बिहान 4 बजीसम्म गाडी सञ्चालनमा रोक लगाएको छ। यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजीसम्म गाडी आवाजावत बन्द छ। नुवाकोटको टोखा सहरे सडक खण्डमा पनि अत्यावश्यक गाडी बाहेक अरू सार्वजनिक तथा निजी गाडीलाई राति 10 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालनमा रोक लगाएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका 2 कोदारी अरणीको राजमार्गमा इको पहिरोका कारण ढुङ्गा माटो तथा लेदो खसेर सडक अवरुद्ध छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे त्रिशुली मैलुङ स्याप्रोबेसी सडक खण्ड त्रिशुली नदीले सडक मुनिबाट कटान गरेपछि पूर्ण रूपमा बन्द छ। लम्जुङको मर्स्याङदी गाउँपालिका 4 रामबजारमा रहेको बेसी सहर मनाङ सडक खण्डमा अविरल वर्षाका कारण माथिबाट पहिरो खसेपछि आवागमन अवरुद्ध छ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 रहेको समरखोला र घ्याकर खोलामा लेदोसहितको बाढी आएपछि जोमसोम कोरोला सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ। यस्तै ललितपुरको बागमती गाउँपालिका 3 भट्टीडाँडा भालुखोलामा सुक्खा पहिरो खसेपछि कान्ति लोकपथ पनि पूर्ण रूपमा बन्द छ।
1: नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको आज अन्तिम संस्कार गरिएको छ। 93 वर्षको उमेरमा निधन भएका श्रेष्ठको काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। गएको 6 दशकदेखि साहित्य सृजनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता गीत र साहित्यका विभिन्न विधामा कलम चलाउनु भएको थियो। विशेष गरी नेपाल भाषाको साहित्यमा उहाँको अतुलनीय योगदान रहेको छ। उहाँका 1 दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्। साहित्य क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई 2 दशक अघि नेपाल भाषा परिषदले जनकविको उपाधि प्रदान गरेको थियो। त्यसै गरी उहाँलाई सन् 2010 विक्रमसम्म 2067 प्रतिष्ठित जगदम्बा श्री पुरस्कारबाट समेत सम्मानित गरिएको थियो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
18: Dermadent ma upalabdha cha sampurna danta upachar seva Niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar anubhavi danta chikitsak bata
17: daant sambandhi sampurna jankari ka lagi aajai samparka garnu hos
18: Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center Patan Hospital Road Laganghel Samparka 01 54 54 66 WhatsApp 98 65 44 96 96

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: थोरै बचत, धेरै कायदा। बीमा का छन् फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रीय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। हिजो सामान्य घटेको सेयर बजार आज दोहोरो अङ्कले ओह्रालो लागेको छ। सेयर बजार परिसूचक नेप्से 19.34 अङ्कले घटेर 2622.48 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा उत्पादन तथा प्रशोधन समूह 1.40% ओह्रालो लागेको छ। आज 218 कम्पनीको सेयर घटेकामा 56 बढेको छ। त्यस्तै 5 कम्पनीको सेयर भने घटबड भएको छैन। आज सगरमाथा जलविद्युतको सेयर 10.5% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर 15% बढेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.52 अर्ब कारोबार भएकामा आज 347 कम्पनीका 1.51 करोड कित्ता सेयर 5.07 अर्ब रुपियाँमा किनबेच भएको छ।
3: नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले गएको आर्थिक वर्ष 2082-83 अन्तिम त्रैमासमा आफ्नो नाफा उल्लेखनीय रूपमा बढाएको छ। नेपाल टेलिकमको अपरिष्कृत वित्तीय विवरण अनुसार गएको वैशाखदेखि असार मसान्तसम्म मात्र 4.2024,52,000 रुपियाँ नाफा कमाएको छ। तेस्रो त्रैमासमा 3.14,80,18,000 रुपियाँ नाफा कमाएको टेलिकमले चौथो त्रैमासमा मात्रै आफ्नो नाफा 1.05,44,34,000 रुपियाँले बढाएको हो। नेपाल सरकारले नेपाल टेलिकमको पहुँच र गुणस्तर बढाउने कामलाई प्राथमिकतामा राखेर सुधार काम थालेसँगै इन्टरनेट सेवाका प्रयोगकर्ता उल्लेख्य बढेका छन्।
4: सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायीलाई अनिवार्य रूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको छ। विद्युतीय व्यापार ऐन 2081 तथा विद्युतीय व्यापार निर्देशिका 2082 अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी नगरी अनलाइन व्यापार सञ्चालन गरे कारवाही गर्ने विभागले चेतावनी दिएको छ। डिजिटल माध्यमबाट हुने व्यापारलाई पारदर्शी, व्यवस्थित र उपभोक्ता मैत्री बनाउन सरकारले अनलाइन व्यवसायको दर्ता तथा सूचीकृत प्रक्रियालाई अनिवार्य गरेको छ। पछिल्लो समय अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारमा निगरानी र नियमनलाई कडा गर्न थालेको विभागले जनाएको छ।
3: सौराहाको खोर स्वरमा गोविन्दे हात्तीको त्रास फैलिएको छ। गोविन्दे मत्ता हात्ती हो। ढोइको खोजीमा खोर स्वर छिरेकाले गोविन्दले त्रास फैलिएको हो। सौराहाको खोर स्वर हात्ती प्रजनन केन्द्रमा 2 हप्तादेखि जङ्गली हात्ती ढोई डुलिरहेको हात्ती सारका प्रमुख मणिकुमार चौधरीले बताउनुभयो। गोविन्दका कारण हात्ती र छावालाई राम्रोसँग चर्न र हिडुल गर्न समेत अवरोध भएको छ। अहिलेसम्म गोविन्दले 8 मान्छेको ज्यान लिइसकेको छ। निकुञ्जको तथ्याङ्क अनुसार ध्रुवेले 25 र रोनाल्डोले 22 ज्यान लिइसकेका छन्। खोर स्वरका हात्तीलाई जङ्गली हात्तीले प्रजनन गरेर छावा जन्मने गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। पछिल्लो 4 वर्षमा युवाले गुमाएको रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पार्ने उद्योगमा कृत्रिम बुद्धिमत्ता एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियामा युवाहरूको रोजगारीमा गम्भीर जोखिम देखिएको छ। बैंक अफ कोरिया बिओकेको प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा युवाहरूले गुमाएका रोजगारी मध्ये 94% हिस्सा एआईको प्रभाव पर्ने उद्योगहरूमा थियो। यस अवधिमा युवाको रोजगारी 2,85,000 घटेकामा 2,68,000 रोजगारी एआईको उच्च जोखिममा भएका क्षेत्रमा गुमेको हो। राष्ट्रिय पेन्सन सेवा एनपिएसको ग्राहक अभिलेख तथा आर्थिक रूपमा सक्रिय जनसङ्ख्या सम्बन्धी सर्वेक्षणका आधारमा तयार भएको बैंक अफ कोरिया बिओकेको प्रतिवेदनले त्यहाँको उच्च जोखिम भएका उद्योगमा युवाको रोजगारी घट्ने क्रम चलिरहेको जनाएको छ। प्रतिवेदन अनुसार पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31.4% घटेको छ। त्यसै गरी प्रकाशन क्षेत्रमा 27.4%, कम्प्युटर प्रोग्रामिङमा 14.6% र व्यावसायिक सेवामा 11.6% युवा रोजगारी घटेको पाइएको छ। युवाका लागि रोजगारीका अवसर खुम्जिँदै गए पनि त्यही उद्योगमा 50 वर्ष उमेरसम्मका कामदारको रोजगारी भने बढेको प्रतिवेदनले जनाएको छ। यसले एआईको विस्तारसँगै श्रम बजारमा पुस्तागत अन्तर समेत बढ्दै गएको संकेत गरेको छ। बीओकेको प्रतिवेदनले भने एआई प्रविधिको विस्तारलाई मात्र रोजगारी घट्नुको कारण मान्न नहुने स्पष्ट पारेको छ। एआईलाई कसरी प्रयोग गरिन्छ भन्ने कुराले रोजगारीमा पर्ने प्रभाव निर्धारण गर्ने प्रतिवेदनको निष्कर्ष छ।
3: नेपाल दर्पणमा अब खेल खबर। भारतका विकेटकिपर ब्याटर ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाडी बनेका छन्। 28 वर्षका ब्याटर पन्तले घरेलु टोली श्रीलङ्कासँगको पहिलो टेस्टमा यो उपलब्धि हासिल गरेका हुन्। उनी टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बनेका छन्। पन्तले टेस्ट क्रिकेटमा 99 पारीमा 4,918 बलको सामना गर्दै 100 छक्का प्रहार गर्दै इतिहास रचेका हुन्। यसअघि यो कीर्तिमान इङ्ल्यान्डका बेन स्टोकको नाममा थियो। उनले 151 पारीमा 9,042 बलको सामना गर्दै टेस्ट क्रिकेटमा 100 छक्का प्रहार गरेका थिए। टेस्ट क्रिकेटमा 100 छक्का पुरा गर्ने अरू दुईजना खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट र न्युजिल्यान्डका ब्रेन्डन म्याकलम रहेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने कीर्तिमान भने बेन स्टोक्सकै नाममा छ। स्टोक्सले 220 पारीमा 138 छक्का प्रहार गरेका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारले खाना पकाउने ग्यासको सहज आपूर्ति भइरहेको दावी गरे पनि बजारमा अभाव कायमै। तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारसँग सांसदहरूको माग। आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह।
3: त्रिवेणीमा प्रश्नपत्र बाहिरिएको प्रकरणबारे शिक्षक र विद्यार्थी सहित 7 जना विरुद्ध मुद्दा दायर। विद्यालय शिक्षा विधेयकबारे विवाद फेरि सतहमा। छलफल मार्फत आवश्यक परिमार्जन गरिने सरकारको प्रतिक्रिया।
4: मधेश बाहेक अन्य क्षेत्रमा राति कोशी र बागमतीका पहाडी भूभागका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना। देशभरका 12 वटा सडक खण्ड प्रभावित।
3: एआईको तीव्र विस्तारसँगै दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम देखिएको प्रतिवेदनको निष्कर्ष। पछिल्ला 4 वर्षमा सूचना सेवामा युवाको रोजगारी 31% घट्यो।
4: र भारतका ऋषभ पन्त टेस्ट क्रिकेटमा सबैभन्दा छिटो 100 छक्का प्रहार गर्ने खेलाडी बने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 491 95 225
5: स्वदेश FM 93.2 MHz
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको
6: खबर तपाईको समुदायको खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
7: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश
2: खबर

बाढी पाँच हरसर स्थित स्विमिङ पुल र सभाहल सहित होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाक्यो। जनकल्याण माविको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा चारजनालाई मनोनित। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने पक्का। घरमा जुवा तास खेलिरहेको अवस्थामा 14 जनालाई राज्यपालले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न क्यान्डिडेट क्लब घोषणा। नेपाली कंग्रेसको 15 महाधिवेशन असोज 16 गतेदेखि 19 गतेसम्म सम्पन्न। र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भदौ 5 गते विश्वासको मतले नेतृत्वको प्रश्नपत्र बाहिरीको घटनामा संलग्न 7 जना विरुद्ध मुद्दा दायर। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माढी नगरपालिका वडा नम्बर 5 हरसर स्थित स्विमिङ पुल र सभाहाल सहितको होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाकिन थालेको छ। सोमेश्वरगढीको समग्र पर्यटन विकासको योजना अन्तर्गत सशस्त्र प्रहरी बलको पोस्ट नजिकै सोमेश्वर मध्यवर्ती सामुदायिक वनसँग जोडिएको सुन्दर स्थानमा सो होमस्टे निर्माण भएको थियो। होमस्टेभित्र 5 वटा अतिथि आवास गृह, 1 वटा सभाहाल र 1 वटा स्विमिङ पुल निर्माण सम्पन्न अवस्थामा रहेका छन्। तर नियमित रेखदेख र संरक्षणको अभावमा भवनमा झाडी बढेको अतिथि आवास भवनहरूको छानोमा रहेको खपडाहरू भत्किन लागेको, आवास भवनभित्रका शौचालय र टाइल टोटफुट हुन थालेको र स्विमिङ पुलमा फोहोर पानी भरिएको देख्न सकिन्छ। बाढी नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोगमा सो भवन संरचना निर्माण गरेकोमा हालै कम्पाउण्ड र गेट समेत निर्माण थप गरिएको छ। तर भवन संरचनालाई समयमै उपयोगमा ल्याउन नसकिँदा राज्यको ठूलो लगानी उपयोगहीन अवस्थामा रहेको छ। सो भवनलाई भाडामा सञ्चालनका लागि बाढी नगरपालिकाले सूचना प्रकाशित गरे पनि त्यसतर्फ उल्लेख्य प्रगति हुन सकेको छैन। यसतर्फ सम्बन्धित निकायको तत्कालै ध्यान पुग्न आवश्यक देखिएको छ। कल्याण माध्यमिक विद्यालय माढी छ कल्याणपुरको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा 4 जनालाई मनोनित गरेको छ। भेलाबाट मनोनित हुनेहरूमा माढी छ निवासी रुकमणी भूषाल, अञ्जना गौतम, निशा कार्की पण्डित र माढी सात निवासी युवा पण्डित सुदर्शन सुवेदी रहनु भएको छ। विद्यालयका प्रधान अध्यापक रामबहादुर जेसीका अनुसार पछिल्लो समय शिक्षा ऐन तथा सम्बन्धित कानुनी व्यवस्थामा भएका परिवर्तनका कारण विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्नुपर्ने अवस्था आएको हो। यसअघि गत चैतमा र त्यस लगतै जेठ 10 गते व्यवस्थापन समिति गठन भएकोमा 4 महिना पुरानो हुँदै नयाँ कार्य समिति गठन भएको हो। नयाँ व्यवस्था अनुसार अब माढी नगरपालिकाभित्रका अन्य विद्यालयहरूमा समेत विद्यालय व्यवस्थापन समिति पुनः गठन हुने अवस्था बनेको छ। नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको 5 वर्ष पुरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ। यसको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने भएका छन्। मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराई सहित एमाले प्रदेश सांसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो। सहमति लगतै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी छ। यसअघि दलको नेता परिवर्तन गरी पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका किरण थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नगरपालिका वडा नम्बर 15 खुलेसिमलमा जुवा तास खेलिरहेको अवस्थामा 14 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार स्थानीय 51 वर्षीय कृष्ण लामाको घरमा जुवा तास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाको खालबाट 13,955 रुपियाँ र पक्राउ परेका व्यक्तिहरूको साथबाट थप 68,950 रुपियाँ गरी 82,905 रुपियाँ नगद बरामद गरेको छ। साथै घटनास्थलबाट 4 बुक तास र 14 थान मोबाइल समेत जफत गरिएको छ। पक्राउ परेका व्यक्तिहरू नगद र मोबाइल सहित आवश्यक कानूनी प्रक्रियाका लागि प्रहरी चौकी खोलेसिमल तथा इलाका प्रहरी कार्यालय टाढीको मुसुलका टोलीलाई जिम्मा लगाई थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी सीडीओ गणेश अर्यालले आफ्नो फोटो दुरूपयोग गर्ने व्यक्तिहरू विरूद्ध साइबर ब्युरोमा उजुरी दिनुहुने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिहरूले सीडीओ गणेश अर्याल भरतपुर महानगरको मेयरमा उठ्ने भन्दै भ्रामक कन्टेन्ट हालेका थिए। भ्रामक र अपकल्पित कन्टेन्ट हान्ने व्यक्तिहरू विरूद्ध उजुरी दिन लागेको अर्यालले जानकारी दिनुभएको हो। रुटिन अफ चितवनबन्दा नामक फेसबुक पेज लगायतका केही व्यक्तिहरूले अर्यालको फोटो प्रयोग गरी भरतपुरको मेयरमा चुनाव लड्न लागेको भनी लेखेका थिए। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न क्यान्डिडेट क्लब घोषणा गरेको छ। सोमबार सभापति रवि लामिछानेको उपस्थितिमा रासपाले क्लब घोषणा गरेको हो। क्लब घोषणासँगै रासपाले 460 गाउँपालिका अध्यक्ष उपाध्यक्ष 3685 वडा अध्यक्ष र 14740 वडा सदस्यका लागि मात्र आवेदन आह्वान गरेको छ। यस क्लबमा 6 महानगरपालिका 11 उपमहानगरपालिका 276 नगरपालिकाका प्रमुख उपप्रमुख 3058 वडा अध्यक्ष 12232 वटा सदस्यको हकमा आवेदन दिन सकिने छैन। आगामी वैशाखमा हुने 753 स्थानीय तहका लागि 293 प्रमुख उपप्रमुख 460 अध्यक्ष उपाध्यक्ष 6743 वटा अध्यक्ष र 26972 वटा सदस्यका लागि निर्वाचन हुँदैछ। रासपाले चितवनमा भएको प्रथम महाधिवेशन अगाडि नै स्थानीय तह निर्वाचनको तयारी थालेको थियो। आगामी 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नका लागि आफ्नो विधानको प्रावधानलाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले विशेष परिस्थितिको हवाला दिँदै विधानमा रहेको केही प्राविधिक जटिलता हटाउन यस्तो निर्णय गरेको हो। पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्व प्रधानमन्त्री शेरबहादुर देवाललाई सचेत गराउनु भएको छ। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देवालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको हो। सम्मिलित अग्रगामी मोर्चाले जसपा नेपालको निर्देशन विपरीत लुम्बिनी प्रदेशमा सो पार्टीका सांसदलाई मन्त्री बनाउने निर्णय सच्याउन माग गरेको छ। मोर्चाको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साथै प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गराउने कार्यको समेत मोर्चाले विरोध गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको 15 महाधिवेशन आगामी 2083 असोज 16 19 गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन 24 भदौ 1 गतेसम्म सभापति गगन कुमार थापाको सभापतित्वमा बसेको बैठकले समसामयिक राजनीतिक संविधान कार्यान्वयन तथा संशोधन शासकीय अवस्था आर्थिक गतिविधि तथा सांगठनिक सुदृढीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। गाउँपालिका 3 कप्तानगंजमा हालै भएको साम्प्रदायिक तनाव झडप र गोलीकाण्डका विषयमा तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदनले सरकारलाई विभिन्न सुझाव दिएको छ। सो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई प्रारम्भिक अध्ययनका लागि पठाइएको छ। प्रतिवेदनलाई सामान्य परिमार्जन गरी गृहमन्त्री गुरुङलाई बुझाउने तयारी भइरहेको छ। प्रतिवेदन तयार पार्न संलग्न एक सदस्यका अनुसार सम्भवत यो हप्ताभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिएको छ। मध्य प्रदेशका मुख्यमन्त्री एकमत कुमार कार्कीले भदौ 5 गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवती रमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिनुभएको हो। सांसद भण्डारीका अनुसार सत्ता साझेदार दल फेरिएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो। स्थित जुरीखेतमा मंगलबार बिहान भएको जीव दुर्घटनामा परेर घाइते भएकी लक्ष्मी बडोको मृत्यु भएको छ। उपचारका क्रममा काठमाडौँको साउनी स्थित सैनिक अस्पतालमा उनको मृत्यु भएको हो। उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुन्। दुर्घटनामा परेर रजिस्ट्रार बडु पनि घाइते हुनुभएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकायको MBBS प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै र परीक्षाको समयमा बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा 7 विरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उक्त अभियोग पत्र दायर गरेको हो।
काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकले शून्य समयमा सांसदहरूले ग्यास नपाउँदा उपभोक्ता घण्टौंसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी जनजीवन प्रभावित भएको बताएका हुन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्लासहित विभिन्न जिल्लामा अभाव कायम रहेको बताउनुभयो। सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायलाई अनिवार्य रूपमा दर्ता गर तथा सूचीकृत हुन ताकेता गरिरहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको हो। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। माडीमा सरसर स्थित स्विमिङ पुल र सभाहाल सहितको होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाकियो। माविको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा चारजनालाई मनोनित। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने पक्का। नगरमा जुवातास खेलिरहेको अवस्थामा 14 जनालाई प्रहरले। राज्यपालले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न क्यान्डिडेट क्लब। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन असोज 16 देखि 20 घोषित। प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले भदौ 5 गते विश्वासको मत लिने तयारी। त्रिभुवन प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न 7 जना विरुद्ध मुद्दा दायर। निष्पक्ष समाचारको प्रतीक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सते राम राम जप लाग्ने रहेछ सत्य सते राम राम जप लाग्ने रहेछ सते सते राम राम
1: यस समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5369-53 98-550-77-061 र 98-550-77-53
3: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
4: It's 7 o'clock. अहिले 7 बजेको छ.
5: यो रेडियो नेपाल हो. साँझ 7 बजेको समाचारमा स्वागत छ. म राजेन्द्र विक्रम शाही. सुरुमा प्रमुख समाचार. गत आर्थिक वर्षमा नेपालबाट 29,32,00,000,000 भन्दा बढीको विद्युत भारत र बंगलादेश निर्यात. प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट. नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत. युक्रेनको खार्किभमा भएको रुसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख सञ्चालन अधिकृत केविन लामोर बर्खास्त.

0: टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #14#7# गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गत आर्थिक वर्षमा नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गरी 29,32,47,00,000 रुपियाँ आमदानी गरेको बताउनुभयो। प्रतिनिधि सभामा भएको प्रश्न उत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाह प्रकृतिको भएको र वर्षामा उत्पादन बढी हुने तथा आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण भारत र बंगलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात गर्नुपर्ने भए पनि सुक्खायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको पनि उहाँले उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको स्पष्ट पार्नुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सूची अर्थात कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षा प्रतिको प्रतिबद्धता सुधारात्मक कार्य योजनाको कार्यान्वयन नियामकीय क्षमताको अभिवृद्धि संस्थागत सुधार र युरोपेली संघको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढताका साथ अगाडि बढिरहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नु परिरहेको शास्ति अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यास रासायनिक मल मनसुन जन्य विपद र व्यवस्थापनका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउने सम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानून संशोधनको माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राहदानी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा परराष्ट्र मन्त्री शिशिर खनालले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको राहदानी पहिलो संशोधन विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री खनालले प्रस्तावित विधेयकले विदेशमा रहेका नेपाली सन्तानलाई विदेशी भूमिमा पहिचान र राज्यविहीन बन्नबाट जोगाउने तथा विदेशमा अलपत्र परेका उद्धार गर्नुपर्ने र राहदानी म्याद सकिएकाहरूका लागि अस्थायी राहदानीको कानूनी बाटो खोल्ने स्पष्ट पार्नुभयो। विधेयकमाथिको छलफलमा सांसदहरूले राहदानी व्यवस्थालाई अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधि मैत्री बनाउनु पर्ने अस्थायी राहदानी दिने निश्चित समय सीमा तोक्नुपर्ने तथा संविधानले महिला र पुरुषलाई समान अधिकार दिएकाले पुरुषले सो घोषणा गर्नुपर्ने र महिलाले सो घोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था राख्न नहुनेमा जोड दिनुभयो। उहाँले पुरुषले सो घोषणा नगर्नु पर्ने र महिलाले सो घोषणा गर्नुपर्ने विभेदकारी व्यवस्था राख्न नहुनेमा जोड दिनुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक 2083 माथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनुभयो। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले थारू आयोगको 7 वार्षिक प्रतिवेदन 2081-82 सदनमा पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनु भएको थियो। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारत बीच सन् 1950 देखि एक अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्ने परम्परा रहेको छ। भारतीय स्थल सेना अध्यक्ष सेठले आजै शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्नुभयो। मित्र राष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ। राष्ट्रिय सभाका सांसदहरूले विधायकी अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आलेमगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरी लगायतले संघ प्रदेश र स्थानीय तहले साझा अधिकार सूची भित्र रहेर कानूनहरू बनाउँदा तिनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो। बैठकमा संविधान विज्ञ डाक्टर खिमलाल देवकोटाले नेपालको सन्दर्भमा संघीयताको अभ्यास नयाँ भएकाले छिमेकी मुलुकका अभ्यासबाट पनि राम्रा कुराहरू सिक्न सकिने बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो। सरकारद्वारा नियुक्त हुने विभिन्न निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल गर्दै सांसदहरूले सरकारी नियुक्तिमा समयानुकूल समावेशिता सुनिश्चित गर्न उपलब्ध तथ्याङ्कका आधारमा नीतिगत सुधार आवश्यक रहेको औल्याउनुभयो। यस्तै अपाङ्गता भएका व्यक्ति, जातीय तथा सामाजिक रूपमा पछाडि पारिएका समुदाय, दलित, महिला तथा राज्यका विभिन्न तहमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका अन्य समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक अध्ययन तथा अनुसन्धान अघि बढाउनु पर्नेमा समेत सांसदहरूले जोड दिनुभयो। बैठकमा विज्ञहरू डाक्टर पासाङ शेर्पा, डाक्टर प्रतिमा गुरुङ र शैलेन्द्र प्रसाद हरिजनले समावेशिता केवल प्रतिनिधित्वमा मात्र सीमित नराखी राज्यका नीति निर्णय र सार्वजनिक निकायमा अवसर र सहभागिताको समान पहुँच सुनिश्चित गर्ने गरी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। राज्यका संरचनाभित्रै संरचनागत कमजोरी रहेको उल्लेख गर्दै विज्ञहरूले अन्तर सम्बन्धित विभेदका कारण समावेशी र समानुपातिक प्रतिनिधित्वबाट छुटेका वर्ग र समुदायको तथ्याङ्क व्यवस्थित रूपमा संकलन गरी त्यसका आधारमा नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। नेपाली कंग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। यस्तै पार्टीको 15 महाधिवेशनका सभापति गगन कुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। महाधिवेशनमा प्रस्तुत हुने मूल राजनीतिक प्रस्ताव सभापति थापाले प्रस्तुत गर्ने, यस्तै उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक क्षयीकरण सम्बन्धी प्रस्ताव र महामन्त्रीद्वय प्रदीप पौडेलले विधान सम्बन्धी र गुरुराज घिमिरेले संगठन सम्बन्धी प्रस्ताव पेश गर्ने बैठकले निर्णय गरेको हो। प्रवक्ता चालिसेले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16-19 गतेसम्म हुने र त्यसका लागि त्यसअघि ओडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशन केन्द्रीय निर्वाचन समितिले सबै परिस्थिति हेरेर मिति तय गर्ने जानकारी दिनुभयो। बाढी पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन्। सडक मार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। त्यसै गरी अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। यस्तै नारच्याङको रेले खर्क क्षेत्रबाट आएको बाढी बादमा थुप्रिँदा 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ। भारी वर्षा र मनसुन जन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। प्रशासनले भदौ 2 गते बिहानदेखि भदौ 4 गते बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिर यात्रा टाढाको यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदी नजिक नजान अनुरोध गरेको छ। यस्तै आज बेलुका 9 बजेदेखि भदौ 4 गते बिहान 5 बजेसम्म रातिको समयमा ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ स्वतन्त्र निष्पक्ष र विश्वसनीय निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष थप सुदृढ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालय काठमाडौँमा आज पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलमा निर्वाचन व्यवस्थापनको कानूनी प्रविधिगत र व्यवस्थापकीय सुरक्षाका लागि सुधारका लागि पृष्ठपोषण प्राप्त भएको प्रमुख आयुक्त कार्कीले बताउनुभयो। उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो। छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम कामहरूका बारेमा पूर्व प्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराउनु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ ईयुका राजदूत भेरोनिक लोरेन्जोले आज विदाई भेट गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँहरू नेपाल युएई सम्बन्ध आपसी हित तथा चासोका विभिन्न विषयमा उहाँहरू बीचमा छलफल भएको हो। त्यस अवसरमा राजदूत लोरेन्जोले परराष्ट्र मन्त्रालयसँगको उत्कृष्ट सम्बन्धका लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय सहयोगी सक्रिय र उत्तरदायी रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले राजदूत लोरेन्जोको खुलापन इमान्दारी र सहयोगका लागि धन्यवाद दिँदै नेपाल र परराष्ट्र मन्त्रालय प्रति उहाँले देखाउनु भएको सहयोगको प्रशंसा गर्नुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर संचय नगर्न आग्रह गरेको छ। आज हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने समेत बताएको छ। काठमाडौँ उपत्यकामा प्रति दिन औसत 35,000-37,000 सिलिन्डरको माग भए पनि अहिले औसतमा 5,000-8,000 बढी सिलिन्डर आपूर्ति गरिरहेको निगमका निर्देशक विनित मणि उपाध्यायले बताउनुभयो। भोजपुरका किसानले रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। भोजपुरको दिङ्ला क्षेत्रमा अधिकांश स्थानीयले रुद्राक्षलाई मुख्य आम्दानीको स्रोतका रूपमा अघि बढाएका छन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
3: भोजपुरका किसानका लागि रुद्राक्ष खेती राम्रो आमदानीको स्रोतको रूपमा स्थापित हुँदै गएको छ। विशेष गरी रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरको दिङ्ला क्षेत्रका अधिकांश किसानले रुद्राक्षलाई मुख्य आमदानीको माध्यमको रूपमा अप्नाएका छन्। स्थानीय व्यापारीका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रूपमा सरदर 1 अरब हारारी रकम भित्रिने गरेको छ। राम्रो गुणस्तर आकार र दुर्लभ मुख भएका रुद्राक्षको मूल्य अत्याधिक हुने भएकाले किसानले यसबाट ठूलो आर्थिक लाभ लिन सक्ने अवस्था रहेको स्थानीय किसान छत्रबहादुर दमाईले बताउनुभयो। रुद्राक्षमा देखिने प्राकृतिक दर्शा र रेखाका आधारमा यसको मुख निर्धारण गरिन्छ। सामान्य 8-29 मुखेसम्म दानालाई मुखदार मानिन्छ। धार्मिक तथा आध्यात्मिक महत्वका कारण यस्ता दुर्लभ रुद्राक्षको माग स्वदेशमा मात्र नभई विदेशमा पनि उच्च रहेको छ। दिङ्लाका एक किसानले रुद्राक्षबाट वार्षिक रूपमा न्यूनतम 1,00,000-देखि अधिकतम 50,00,000 आमदानी गर्ने गरेको स्थानीय पुष्पबहादुर तामाङको भनाइ छ।
4: कसैको त 5-7 लाख पनि भइरहेको छ। किलो दाना
3: रुद्राक्षको मूल्यको निर्धारण यसको मुख तौल आकार गुणस्तर दुर्लभताको आधारमा हुने गर्दछ। राम्रो आकार स्पष्ट मुख र कम दोष भएका दानाको बजार मूल्य धेरै हुने गर्दछ। भोजपुरमा करिब 30,000-40,000 किसान प्रत्यक्ष अप्रत्यक्ष रूपमा रुद्राक्ष खेतीमा आबद्ध रहेको रुद्राक्ष व्यवसाय संघले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
2: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहा लहान नगरपालिका वडा नम्बर 6 स्थित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एम एस पाल सहित 2 विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। लेखा परीक्षण लगायत कर निर्धारणको काममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पाल विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। युक्रेनको खार्किब क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने 17 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनु भएको छ। आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवा फैलिएको र केही सवारी साधनमा आगो लागेको युक्रेनी आपतकालीन सेवाले जनाएको छ। राष्ट्रपति जेलेनेस्कीले युक्रेनले रुसी हमलाको जवाब दिने बताएको छ। यस्तै राष्ट्रपतिले हमलाको कडा जवाब दिने बताउनुभयो। यसैबीच संयुक्त राष्ट्रसंघले रुसी युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतको संख्या युद्ध सुरु भए यताकै अन्य अवधिको तुलनामा उच्च रहेको जनाएको छ। अमेरिका र इरान बीच रोकिएको वार्ता पुनः सुरु गर्न होर्मुज जलसन्धिबारे इरान र ओमान बीच हुने सम्भावित सम्झौता महत्वपूर्ण हुने कतारले जनाएको छ। कतार अमेरिका इरान वार्तामा प्रमुख मध्यस्थकर्ता मध्ये एक हो। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इरान बीच युद्ध सुरु भएपछि इरानले होर्मुज जलसन्धि बन्द गरेको थियो। जलसन्धिको दुवैतर्फ रहेका इरान र ओमानले केही समय यता यसबाट हुने पानी जहाजको आवागमन पुनः सञ्चालन गर्ने विषयमा छलफल गर्दै आएका छन्। कतारी विदेश मन्त्रालयका प्रवक्ताले होर्मुज जलसन्धिबारे हुने सम्झौताले अमेरिका र इरान बीचको वार्ता पुनः सुरु गर्न सहज बनाउने बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दूधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले विगतमा किसानको दूधको भुक्तानी अवधि 8 महिनाबाट घटाएर हाल 3 महिनामा झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्दै भदौ अन्तिम साताभित्र 25 दिनमा धार्ने योजना रहेको बताउनुभयो। गत वैशाख 20 गतेदेखि भदौ 1 गतेसम्म किसानलाई 60 करोड रुपियाँ बराबरको रकम भुक्तानी गरेको पनि मन्त्री चौधरीले जानकारी गराउनुभयो। दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौजदात रहनु, अत्यधिक दूध प्रशोधन लगायत प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचना लगायतका कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। डीडीसीले किसानको बकेउता भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि मन्त्री चौधरीले उल्लेख गर्नुभयो। दुग्ध विकास संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दूधको बकेउता भुक्तानी गर्न नेपाल सरकारबाट 40 करोड रुपियाँ कर्जा लिने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरी कार्यान्वयन सुरु गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सृजनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याएको सरकारले स्पष्ट पारेको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानुनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकतामा राखेको छ। साउन मसान्तसम्म नेपाल धितो पत्र बोर्ड समक्ष आइपिओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या 108 पुगेको छ। 108 कम्पनीहरूले 70,19,59,00,000 रुपियाँ बराबरका 48,17,76,000 किता सेयर निष्कासनको सेयर आइपिओ निष्कासनको लागि अनुमति माग गरेका छन्। आइपिओ निष्कासनको लागि माग गर्ने कम्पनीहरूमा होटल तथा पर्यटन तर्फका 18, जलविद्युत क्षेत्रका 35, लगानी क्षेत्रका 6, उत्पादन र प्रशोधन क्षेत्रका 31, लघु बीमा क्षेत्रका 3 र अन्य क्षेत्रका 35 कम्पनीहरू रहेको नेपाल धितो पत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ। मंगलबार नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 19.34 अङ्कले घटेर 2,622.48 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीहरूका 1,51,96,982 किता सेयरहरू 5,07,35,00,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। मंगलबार 56 कम्पनीहरूको सेयर मूल्य बढ्यो भने 218 कम्पनीहरूको सेयर घटेर कारोबार भएको छ।
2: अब खेल समाचार अझ बमबाट।
7: रोयल एफसीको आयोजनामा यही भाद्र 12 र 13 गते 7SI भेटरान र खुल्ला नकआउट गरी दुई छुट्टाछुट्टै फुटसल प्रतियोगिता हुने भएको छ। ताकेश्वर मनोमिजु स्थित आफ्नै निजी फुटसल G4 फुटसलमा आयोजना हुने इभेन्ट अन्तर्गत खुल्ला नकआउट प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 55,555 रुपियाँ हात पार्नेछ। यो विधाको दर्ता शुल्क 8,000 रुपियाँ तोकिएको छ। टोलीमा कुल 10 जना खेलाडी राख्न पाउने नियम राखिएको छ। छ। यसै गरी भेटरान तर्फको विजेताले ट्रफी मेडल र सर्टिफिकेट सँगै 1,01,000 रुपियाँ जित्नेछ। त्यस्तै उपविजेताले 51,000 रुपियाँ प्राप्त गर्नेछ। यो विधाको दर्ता शुल्क 10,000 रुपियाँ तोकिएको छ। खुल्ला नकआउट जस्तै यसमा पनि कुल 10 खेलाडी राख्न पाउने नियम छ। फिफाका प्रमुख सञ्चालक अधिकृत केविन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिनो योजनाको कडा आलोचना गरेको 3 साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो। फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख सञ्चालक अधिकृतका रूपमा फिफा र केविन लामोर बीचको कार्य सम्बन्ध 17 अगस्त 2026 समाप्त भएको उल्लेख गरेको छ। फिफाले केविनलाई उनको 2 वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ। फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास क्राफ्ट स्मोलले पठाएको इमेल मार्फत यसको जानकारी दिएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए। लामोर नोभेम्बर 2024 फिफामा प्रवेश गरेका थिए। त्यसअघि उनी युईएफए मा उपमहासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनो भन्दा व्यवस्थापनको तहमा 2 तह तल थिए। यस महिना मरोक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए, तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
2: अब मौसम। आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाड़ी भूभाग बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 30.5, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 8 फुट। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 17.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 32.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत आर्थिक वर्षमा नेपालबाट 29,32 करोड भन्दा बढीको विद्युत भारत र बंगलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15औं महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रूसी हमलामा कम्तीमा 10 जनाको मृत्यु। र फिफाका प्रमुख सञ्चालन अधिकृत केविन लामोर बर्खास्त। साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
8: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ उजेली मायाको स्वरमा, धर्मराज थापाको रचना, हुतराज शर्माको संगीतमा।
13: हेलो आयन के छ
14: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
13: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
14: भिडियो अन गर न यार
13: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
14: कुन जमानामा छौ यार टेकमाइन जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
15: माडीकै पहिलो इन्टरनेट
14: ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला
15: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852 0828 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
16: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
15: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
17: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालेरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालेरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
18: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन 0656-49-0034 माडी सम्पर्क 98426-43211 98142-076-04 र 98550-58369
19: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
20: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
19: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
20: सम्पर्क 98457-31034 र 97443-43915
21: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
19: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
21: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
19: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
21: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
17: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ निशुल्क परामर्शका लागि 98550-58369 98426-43211 र 98142-076404
12: आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ प्रसाद श्रेष्ठको स्वरमा प्रेम विनोद नन्दनको रचना प्रसाद हाडाको संगीतमा

0: यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष, गोली हान्नेलाई कारवाहीको सिफारिस, विदेश मालपत्र नेपालीको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि तयार।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ।
0: कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा, काङ्ग्रेस 15 महाधिवेशनको निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन तयार, औपचारिक रूपमा तयारी सुरु।
2: आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौँ।
0: विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित, संघीय सरकार मातहतका सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने, राष्ट्रिय गौरवका सिँचाई योजना आयोजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना।
3: आगामी 5 वर्षभित्र महाकालीलाई 5 वर्षभित्र सम्पन्न गर्ने, बबई र भेरी बबईको चाहिँ 2 वर्षभित्र सम्पन्न गर्ने गरी कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिँचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
0: र नेपालका ईपीएल संस्थापक आमिर अख्तरले इटलीमा T10 क्रिकेट लिग आयोजना गर्ने, इटलीका 6 प्रमुख सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: कानून निर्माणका लागि गम्भीर बहस हुने थलो संसद हो, तर पछिल्ला दिनमा सांसद बीच हुने आरोप प्रत्यारोप, अशोभनीय भाषा र व्यवहारले संसद र सांसदको गरिमा घटाउने चिन्ता बढाएको छ। संसद जनताको प्रतिनिधित्व गर्ने संस्था भएकाले त्यहाँको आचरणले लोकतन्त्रको स्तर झल्काउँछ। सबै तर्कपूर्ण र तथ्यमा आधारित बहसले मात्रै प्रभावकारी कानून निर्माण सम्भव हुन्छ। त्यसैले सांसदहरूले मर्यादा, अनुशासन र संवादको संस्कृतिलाई प्राथमिकता दिन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरी सिरा र सिराहामा भएका घटनाको छानबिन गर्न भनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपेट नभएको निष्कर्ष निकालेका छन्। दुवै घटनाका लागि भनेका दुई छुट्टाछुट्टी समितिले आज गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा बाहिरी घुसपेट नभएको र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै 4 युवाले ज्यान गुमाउनु परेको निष्कर्ष निकालेका हुन्। 10 साउनमा सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजबाट शुरू भएको विवाद अन्यत्र जिल्लाहरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने बहस पनि भएका थिए। दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण 4 युवाको मृत्यु भएको निष्कर्ष निकालेको समिति स्रोतले बताएको हो। विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घर फिर्तीका लागि कार्यविधि 2083 तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो कार्यविधि गत साउन 29 गते अर्थ मन्त्रालय पुगेको थियो। धादिङको दुनिवेशी नगरपालिका जुगाडी स्थायी घर भएका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएको र शव नेपाल ल्याउन ढिलाइ भएको विषयमा राज्यसभा सांसद आशिका तामाङले संसदमा सोधिएको प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले कार्यविधि तयार भएको बताउनुभयो।
1: एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा के सीमित प्रस्तावहरू मात्रै गरेका छौँ त्यसमा सब फिर्ताको विषयमा कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार त्यसमा पनि केही सीमितता राखेका छौँ। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौँ। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। उपचारको क्रमबाट विशेष बिरामी भएको बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्था एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ र त्यो हामी कहाँ आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ उहाँहरूको शव नेपाल ल्याउनु पर्नेछ।
5: अर्थ मन्त्रालयबाट स्वीकृत भएर आएपछि परराष्ट्र मन्त्रालयले कार्यान्वयनमा ल्याउने मन्त्री खनालले जानकारी दिनुभयो। तर मन्त्री खनाललाई पूरक प्रश्न सोध्न नपाएको विषयमा सभामुखसँग सवाल जवाब भएपछि सांसद आशिका तामाङ प्रतिनिधि सभाको बैठकबाट बाहिरिनु भएको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेलले नेपाललाई युरोपेली संघ ईयूको हवाई सुरक्षा जोखिम सूचीबाट हटाउन सरकारले प्राविधिक संस्थागत र कूटनीतिक तहमा सघन प्रयास गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद निष्कल राईले सोध्नु भएको प्रश्नको जवाब दिँदै मन्त्री पौडेलले सन् 2013 देखि जारी अवरोध हटाउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको दावी गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काम कार्यवाही लगायतका विषयहरूमा छलफल गर्न आयोगका पदाधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ। समितिका अनुसार पर्सि बिहान 11 बजेका लागि बैठक बोलाइएको छ। अख्तियारको प्रतिवेदनले औलाएका विषय र आयोगकै काम कार्यवाही लगायतका विषयमा छलफल गर्न लागेको समिति सचिवालयले जनाएको छ। नेपाली काँग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्राविधिक जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। काँग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सिआइएनसँग कुरा गर्दै काँग्रेस कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलाल
6: विधान मसुरा समिति बनाएर महासमितिमा घर पास गरेर आउनलाई समय अपुग हुने हुँदा महाधिवेशन वा महासमिति बैठकले मात्र विधान संशोधन हेरफेर गर्न पाउँछ। त्यही विधानका केही दफाहरूलाई हामीले विशेष महाधिवेशनबाट संशोधन गरिसकेका छौँ। अब त्यसमा पनि त्योभन्दा बाहेक संगठनलाई पुष्ट दुरुस्त बनाउनको लागि केही तलमाथि केही तपाईँको चाहिँ शब्द चयन गर्दा केही शब्द चयन गर्नुपर्ने त्यो थिएमा विधान मसुदा समितिले त्यस्तो केही पेस गर त्यस्तो के तयारी गर्छ मसुदा गर्छ भन्ने हिसाबले विधान मसुदा बनाउने प्र्याक्टिस सधैँ आयो। त्यही हो आज मात्रै यो अनुशासन कार्यक्रम दिइसकेको कारणले गर्दा अब उहाँहरू चाहिँ जिल्ला जिल्ला जानुहुनेछ। जो प्रमुख निर्वाचन अधिकारी हुनुहुनेछ उहाँलाई तालिम दिइसकेकोले अब निर्वाचन कहीँ हुँदैन कि के हुन्छ कि भन्ने कुरामा केही पनि कुरा रहेनछ।
5: लोकतन्त्र गणतन्त्र संघीयता समावेशिता नागरिक सर्वोच्चता स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता जस्ता आधारभूत संरचनामा कुनै सम्झौता हुन नसक्ने काँग्रेसको ठहर छ। यसैबीच पार्टी कार्यालयमा भएको एउटा कार्यक्रममा सभापति गगन कुमार थापाले आगामी महाधिवेशन निर्धारित समयमै हुने दोहोर्याउनु भएको छ।
2: थोरै समयभित्रमा काम गर्नुपर्ने छ। यो पटक डिजिटाइज भएको हुनाले गर्दाखेरि पहिलाको भन्दा थोरै सदस्यताको विषयको सन्दर्भमा अलिकति थोरै सजिलो होला भन्ने अपेक्षा गरेको छु र यो थोरै टाइमभित्र गरेको जुन हाम्रो पर्ने कामहरू छ यसबाट अधिवेशनको प्रक्रिया र टुङ्गिँदै गर्दाखेरि क्वेसन नआउने गरिकन गर्नुपर्नेछ। कहीँ कतै कुनै पनि खालको चाहिँ अनियमितताहरू भएन अथवा कोही प्रति पनि पूर्वाग्रह राखिएन भन्ने कुरा स्थापित हुने गरिकन गर्नुपर्नेछ। आजबाट हाम्रो अधिवेशनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो र यस पछाडि निर्वाचन समितिले जुन कार्यतालिका बनाएको छ त्यही कार्यतालिका हामी सबैले फलो गर्छौँ किनकि हाम्रो पार्टीको विधान हाम्रो परम्परा पनि अधिवेशनको तिथि ठाउँ केन्द्रीय कार्य समितिले तय गर्छ। हामीले गर्यौँ असोजको 16 गतेबाट सुरु हुन्छ काठमाडौँमा हुन्छ। असोजको 16 गतेभन्दा अगाडि अब यसलाई कुन कुन दिन गर्ने कसरी गर्ने भन्ने कुरा निर्वाचन समितिले कार्यतालिका बनाएर गर्ने हो।
5: अग्रगामी मोर्चाले कुनै पनि सरकारमा सहभागी नहुने घोषणा गरेको छ। मोर्चासँग आबद्ध जसपा नेपालले निर्देशन विपरीत लुम्बिनी प्रदेशमा मन्त्री सहभागी गराउन खोजेपछि तत्काल निर्णय सच्याउन माग गरेको हो। मोर्चाको आज बसेको बैठकले प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गर्ने कार्यको विरोध गरेको छ। संसदीय व्यवस्था लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनका साथै मोर्चाको निर्णय बाहिर भएकाले तत्काल सच्याउन निर्देशन दिएको मोर्चाका नेता सन्तोष परियालले जानकारी दिनुभयो। मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म मोर्चाका कुनै घटक दलहरू प्रदेश सरकारहरूमा सहभागी नहुने सर्वसम्मतिले निर्णय गरेको छ। मोर्चामा जसपा नेपाल आजपा प्रलोपा लगायतका राजनैतिक दलहरू सहभागी छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका सिंचाई आयोजनालाई निश्चित समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव मोहन कुमार साकेले राष्ट्रिय गौरवका 6 सिंचाई तथा जलस्रोत आयोजना मध्ये 5 आयोजना आगामी 5 र 2 आयोजना आगामी 2 सम्पन्न गर्ने गरी आयोजना तयार गरिएको बताउनुभयो।
3: सम्बन्धित आयोजनाहरू प्रमुखहरूले चाहिँ ती आयोजनाहरूमा चाहिँ 2 सक्ने र केही आयोजनाहरू चाहिँ आगामी 5 सक्ने गरी चाहिँ प्रस्तुत गर्नुभएको छ। र यी मन्त्रालय अन्तर्गत 6 राष्ट्रिय गौरवका आयोजनाहरू छन्। त्यसमा चाहिँ नि महाकाली सिंचाइ आयोजना, भेइ बबै, त्यस्तै गरी बबई सिंचाइ आयोजना, रानी जमरा कुदरिया सिंचाइ आयोजना, सिक्टा सिंचाइ आयोजना, सुनकोशी मरिन र भेरी बबई डाइभर्सन रहेका वडा राष्ट्रिय गौरवका आयोजनाहरूको स्कोप केही बढेकोले गर्दाखेरि यो चाहिँ त्यतिखेर टार्गेट गरेको आर्थिक वर्षमा अथवा चाहिँ समयावधिमा सम्पन्न गर्न नसकेको हो। र अबको हिसाबमा चाहिँ हामी एक लेभलको काम चाहिँ माननीय मन्त्रीजीको निर्देशन अनुसार आगामी 5 महाकाली बाहेक 5 सम्पन्न गर्ने बबई र भेरी बबईको चाहिँ 2 सम्पन्न गर्ने कार्ययोजना बनाएका छन्। त्यो कार्ययोजना अनुसार चाहिँ सम्बन्धित सिंचाई विभाग त्यस्तै गरी आयोजना प्रमुखहरूले कमिट गर्नुभएको छ।
5: मकवानपुरको भीमवेदी स्थित जुरी खेतमा बिहान भएको जीव दुर्घटनामा 1 मृत्यु भएको छ। मृत्यु हुनेमा उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगंजका रजिस्ट्रार तारा दत्त बडुकी श्रीमती लक्ष्मी बडु रहेको मकवानपुर प्रहरले जनाएको छ। दुर्घटनामा पर्नुभएका रजिस्ट्रार बडुको छाउनीमा उपचार भइरहेको मकवानपुर प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
7: अदालत जनकपुर इजलासको उच्च अदालतको श्रीमान 1 श्रीमान त्यसपछि त्यहाँको रजिस्ट्रार साहब, उहाँको म्याडम, उहाँको छोरा, उहाँको छोरी र ड्राइभर, उहाँहरू काठमाडौँबाट टनाउँदै वीरगञ्ज जान भनेर आउनु भएको रहेछ। जुरीखेत भनेको भीमफेदीबाट करिब 2.5 किलोमिटर पर चाहिँ जुरीखेत भन्ने ठाउँमा त्यो ठाउँ पटक पटक वास्तव एक्सिडेन्ट भइरहेको ठाउँ हो। त्यो ठाउँमा चाहिँ गाडी एक्सिडेन्ट भयो। करिब 100 मिटर तल अर्को लगभग हालको पिचमा माथिको पिचमाबाट झर्यो, यतापट्टि तलको पिच निर नियर बाई त्यहाँनिर जोडिन आइपुग्यो त्यो गाडी र खेत विस्तृत अवस्थामा गाडी आइपुग्यो र त्यहाँ मध्येमा त्यहाँ साफ म्याडम, उहाँको छोरा छोरी र उच्च अदालतका श्रीमानलाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि काठमाडौँ पठाइयो।
5: काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको स्कर्पियो जीव बिहान दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाङ्गी सहित 4 हेलिकप्टरबाट तत्कालै काठमाडौँ ल्याइएको थियो। उहाँको छाउनीमा उपचार भइरहेको छ। सैनिक अस्पतालमा उपचाररत रजिस्ट्रार बडुकी 31 छोरी रिता बडुको अवस्था गम्भीर छ। 25 छोरा रितेन्द्रको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै दुर्घटनामा घाइते दाङको राप्ती नगरपालिका 8 भएका 32 जीप चालक छुनीलाल चौधरीको काठमाडौँमा उपचार भइरहेको छ। मेडिकल तथा डेन्टल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालहरूमा कार्यरत विदेशी नागरिक चिकित्सकहरूको दर्ताका लागि पेश गरिएका कागजातहरू फर्जी नक्कली राखिएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले उनीहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। काउन्सिलले सम्बन्धित देशको मेडिकल काउन्सिलसँग कागजातहरूको आधिकारिकता प्रमाणीकरण दर्ता गर्दा विदेशी चिकित्सकहरूले पेश गरेको सर्टिफिकेट सम्बन्धित नामक नियामक निकायबाट जारी नभएको पुष्टि भएको जनाइएको छ। सरकारले अब संघीय सरकार मातहतका सबै कार्यालयमा 15 दिनमा तलब भुक्तानी गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, निवृत्तिवरण व्यवस्थापन कार्यालय र केन्द्रीय तहसील कार्यालयलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको हो। साझा खबरमा अब खेल खबर। नेपालको पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लिग इपिएलका संस्थापक आमिर अख्तरको पहलमा इटालीमा सिटी वेस्ट फ्रेन्चाइज टी10 क्रिकेट लिग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेसनको आधिकारिक समर्थनमा इटालियन टी10को पहिलो संस्करण आउँदो नोभेम्बर 7 15 रोममा आयोजना हुने एपिक्स टी10 लिमिटेडले जनाएको छ। प्रतियोगितामा इटालीका 6 सहरमा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। 10 ओभरको ढाँचामा खेलाइने प्रतियोगिताको व्यवस्थापन तथा लगानी एपिक्स टी10 लिमिटेडले गर्नेछ।
0: बालबालिकालाई कुपोषणबाट जोगाउनका लागि स्थानीय तहको प्रयास,
8: दाल भात तरकारी फलफुल दुध होइन दुधजन्य पदार्थहरू भयो अन्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
0: औपचारिकतामा मात्रै सीमित नहुन विज्ञ तथा सरकारवालाको सुझाव, रिपोर्ट, विशेष श्रृंखला, हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बालबालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फुडको सेवन सकेसम्म कम गरौँ।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बालबालिकाको स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्त्वपूर्ण मानिन्छ। तर कमजोर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
11: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी,
12: दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अनि त्यो वृद्धि अनुगमनको प्रत्येक मन्थमा नै भइरहेको छ। छ महिनासम्म बच्चाको ग्रोथ चाहिँ ठिकै हुन्छ, त्यो वृद्धि नभनेको छ महिना पछि। कोही कोहीको चाहिँ कम तौल जन्मेको बच्चा हुन्छ नि, त्यसको लागि छ महिनाभित्र चाहिँ समस्या देखिन्छ।
11: कुपोषणको जोखिममा रहेका बाल बालिकाहरूलाई समयमा नै पहिचान गरी आवश्यक स्वास्थ्य सेवासँग जोड्नु बाल पोषण सुधारको महत्वपूर्ण पक्ष हो। चन्द्रपुर सामुदायिक अस्पतालका प्रमुख डाक्टर अभिनन्दन श्रीवास्तव बाल बालिकाको पोषण अवस्था बारे अभिभावकको सचेतना पनि महत्वपूर्ण हुने बताउनुहुन्छ।
13: एउटा त नियमित हाम्रो पोषणको स्टेटस हामीले यो जुन मङ्गलबार खोप लाग्छ नि हो त्यो दिन पनि हामी गर्छौँ। आमा बुवाहरूले लिएर आउनुभयो यो पोषणको केही समस्या छ भनेर, भने नभए यो पिरियोडिकली पनि यो पालिकाको स्वास्थ्य शाखाबाट अभियानको रूपमा चल्छ बिच बिचमा। कतिजना कुपोषित बच्चाहरू छन् अनि त्यसको सबै जाँच गरेर अनि त्यो हिसाबले उपचार गर्ने गर्छौँ।
11: चन्द्रपुर नगरपालिकाले

0: प्रत्येक बच्चे पाउने अथवा दिदी बच्चा पाउने हुनाले त्यसले पनि बच्चाहरूलाई चाहिँ कुपोषण गराउँछ। दाल भात तरकारी फलफुल दुध होइन दुधजन्य पदार्थहरूको अन्डा माछा मधु जे हुन्छ त्यो चाहिँ खाइरह्यो भने त्यो कुपोषणबाट बचाउन सकिन्छ।
1: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ। उपेन्द्र गोले, CIN, गुञ्जन FM, रौतहट।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। के रासायनिक मलको प्रयोग राम्रो उत्पादनका लागि बाधक नै हो?
3: सन्तुलित मात्रामा डिएपी युरिया पोटास त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी युरिया पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छ।
2: मल र बिउ सिँचाइको तालमेल कसरी मिलाउने? विशेष संवाद श्रृङ्खला हिलो मौसम बाँकी नै छ, CIN-को साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
4: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ORC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला हिलो मौसम।
7: पानी परेको बेलामा धान बालीको स्याहार कसरी गर्ने? मलको मात्रासँगै थोरै मेहनतबाट धेरै धान फलाउने उपाय के होला? नमस्कार, म पलिस्था शाक्य। संवाद श्रृङ्खला हेलो मौसममा तपाईँलाई स्वागत छ। धान खेतीको स्याहार, मलको मात्रा र सिँचाइ तथा उत्पादन बढाउने उपायका बारे आजको हेलो मौसममा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँग कुराकानी गर्दैछौ।
3: धानको केसमा के छ भने अजोला पाइन्छ। अजोला चाहिँ हामीले पोखरीहरूमा थुप्रै ठाउँहरूमा पाइन्छ। यहाँले गुगलमा यो सर्च गर्नुहुन्छ, अजोला AZOLL, यो चाहिँ गुगलमा सर्च गरेपछि कस्तो बोट हुँदो रहेछ भने हेर्न सकिन्छ। र त्यो अजोला चाहिँ खेतमा 15-20 किलो प्रति हेक्टरमा राखिदियो भने, 20-25 किलो राखिदियो भने त्यो अजोलाले के गर्छ भने यो वातावरणमा जुन नाइट्रोजन छन् त्यसलाई सोसेर धानलाई पठाउँछ है। र 30-40%सम्म के हुन्छ भने नाइट्रोजनको जुन आवश्यकता छ त्यो घटाइदिन्छ अजोलाले है। पछि त्यो चाहिँ पानी सुक्यो खेतमा भने त्यो आफै सुकेर मल बन्छ है। यो बहुगुणी हो अजोला। अजोला हामीले धानमा राख्न सक्छौँ, खेतमा राख्न सक्छौँ। त्यसै गरी यदि पोषक तत्त्वको कमी देखिएको छ भने अहिले युरिया डिएपी पोटासको व्यापक ठाउँ ठाउँमा किसानहरूले गुनासो गरेको भेटिन्छ। त्यस्तो कन्डिसनमा उहाँसँग अहिले हामीले धेरै मात्रामा त दिन सक्दैनौँ, तर त्यही माइक्रोन्युट्रियन्टको झोल, सूक्ष्म तत्त्वको झोल मैले भने उहाँले जहाँ पनि यो भेटाउन सक्नुहुन्छ जुन सुकै एग्रो बेटमा। मैले यहाँलाई पहिले नै भनेको छु, यो तरकारी बालीहरूमा विशेष प्रयोग गरिन्छ पोषक तत्त्वको झोल, सूक्ष्म पोषक तत्त्वको झोल। उहाँले एकदेखि दुईचोटि, जसले एकचोटि पनि युरिया डिएपी पोटास हाल्नु भएको छैन भने यो चाहिँ कम्तीमा दुईचोटि स्प्रे गर्नुहोस्। एउटा चाहिँ पहिलो गोडाई गरेपछि 20-25-30 दिनमा गर्नुहोस्। दोस्रो झोल चाहिँ 50-55 दिनमा हाल्दाखेरि 3 ml प्रति लिटरको दरले हाल्यो भने धेरै हदसम्म यो जुन यो नाइट्रोजन, फस्फोरस, पोटासको अलिकति जुन समस्या देखिएको छ, कमी छ, त्यसबाट राहत दिन्छ।
8: यति बेला विषम देवकोटाजीको कमेन्ट छ, उहाँले चाहिँ म विषम देवकोटा रुकुम पश्चिमबाट भन्नुभएको छ, धान रोप्ने समयमा यो खाता मल पहिलो नहाल्दा के असर गर्छ होला?

0: भन्नुभएको छ।
1: डिएपी, फस्फोरस बनाऊ र पोटास भनेको म्युरेट अफ पोटास, यिनीहरू चाहिँ बिस्तारै बिस्तारै जमिनमा जान्छन्, त्यसपछि बिस्तारै प्लान्टले लिने गर्छ, 15-20 दिन लाग्छ लिनमा। युरिया चाहिँ चाँडै लिन्छन्। डिएपी र पोटास त्यसै कारणले सुरुमै राखिन्छ खेत, जुन बेला हामी पटलिङ गर्छौँ
0: अन्तिम
1: तयारीको बेला नै राख्नुपर्ने हुन्छ, किनभने प्लान्टलाई लिन 15-20 होइन 10 दिनभन्दा बढी लाग्छ, जबकि युरिया खासै लाग्दैन। त्यसै कारणले यो मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठुलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन स्वतै घट्छ।
0: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छौँ कि सक्दैनौँ अहिलेको अवस्थामा?
1: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5%देखि 2.5%सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास, यिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्। कम भएपछि बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रिन रेभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो
0: दुईटा मिलाएर
1: प्रयोग हुँदाखेरि ग्रिन रेभोल्युसन हुन गयो।
0: माटो बिगार्छ भन्छन् नि त, फेरि
1: माटो सन्तुलित मात्रामा, इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौँ होइन, सन्तुलित मात्रामा डिएपी, युरिया, पोटास, त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी, युरिया, पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौँ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने, एउटा मात्र प्राङ्गा के भन्छ रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने, प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन।
0: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो,
1: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
0: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
1: ढैँचाले के गर्छन् भने, यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने, यो लामो समयदेखि
0: परम्परागत अभ्यास पनि हो,
1: परम्परागत अभ्यास हो। यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ होइन, त्यसले गर्दा के हुन्छ भने पानी सोसेर राख्ने क्षमता माटोको बढ्छन् है, यो त्यसपछि जैविक किराहरू हुन्छन्, बेनिफिसियल इन्सेक्ट भनौँ न, मित्र जीवहरू हुन्छन्, तिनीहरूको सङ्ख्या बढ्छन्,
0: माटोलाई
1: फाइदा पुर्याउने बढ्छन्। र ती जीवहरूले के गर्छन् भने, नाइट्रोजन, फस्फोरसहरूलाई बोट बिरुवालाई त्यो जीवहरूले फाइदा पुर्याउँछन् है, सोसेर चाहे बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठुलो फाइदा हो। तर रासायनिक मलको विकल्प हुँदैन, फाइदा पुर्याउँछन् है, सोसेर चाहे बोट बिरुवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठुलो फाइदा हो। तर रासायनिक मलको विकल्प हुँदैन, रासायनिक मलको मात्रा घटाइदिन्छन् यिनीहरूले, तर विकल्प बन्न सक्दैन।
2: यो कुराकानी सँगै आजको लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
3: सुनसरी र सिरा घटनामा बाहिरी घुसपैठ नभएको अनुसन्धानको निष्कर्ष निकालिएको छ, गोली हान्नेलाई कारवाहीको सिफारिस गरिएको छ भने विदेश मालपत्र नेपालीको उद्धार, राहत तथा घरफिर्तीका लागि कार्यविधि तयार भएको छ, कुनै पनि सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा छ, काङ्ग्रेस 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न विधानको प्रावधान निलम्बन गरेको छ भने तयारी औपचारिक सुरु भएको जनाएको छ, विदेशी चिकित्सकहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ, संघीय सरकारमा का सबै कार्यालयमा 15-15 दिनमा तलब भुक्तानी हुने भएको छ, राष्ट्रिय गौरवका सिँचाइ योजना समय सीमाभित्र सम्पन्न गर्ने कार्ययोजना समेत तयार गरिएको छ, र नेपालका IPL संस्थापक अमीर अख्तरले इटलीमा T10 क्रिकेट लिग आयोजना गर्ने हुनुभएको छ, इटलीका 6 प्रमुख सहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन्।

0: हौस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053।
2: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4943 4 4 93 580 र 98 550 26 4 40।
3: It's 8 o'clock, अहिले 8 बजेको छ।
4: किरण थापालाई मुख्यमन्त्री बनाउने एमालेको निर्णय।
5: हेटोडामा विद्यालयबाट घर फर्किँदै गरेका 4 विद्यार्थीलाई खोलाले बगायो, एक मृत भेटिए, अन्यको खोजी कार्य जारी।
4: युक्रेन संकटमा बेलायतले तनाव बढाउने बाटो रोजेको रुसको आरोप। मूल्य चुकाउनु पर्ने चेतावनी। युक्रेनसँग काँधमा काँध मिलाएर उभिने बेलायतको जवाफ।
5: र पहिलो अभ्यास खेलमा नेपाल विजयी, भारतको कर्नाटक 116 रनले पराजित।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781 7184 7724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारतीय सेना प्रमुख धीरज सेठले प्रधानमन्त्री वीरेन्द्र शाहसँग भेट गर्नुभएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजदूतलाई सँगै राखेर भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा द्विपक्षीय आपस हित र सम्बन्धका विषयमा छलफल भएको छ। भारतीय सेना प्रमुख सेठ 4 दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नु भएको हो। भ्रमणको दोस्रो दिन उहाँले हिजो राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्राप्त गर्नुभएको थियो। उहाँले हिजै प्रधान सेनापति अशोक राज सिग्देलसँग पनि जङ्गी अड्डामा भेट्नुभयो। सेठ भोलि स्वदेश फर्कने कार्यक्रम छ।
5: सुनसरीको दिवानगंज र सिराहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ। सरकारले छुट्टा छुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो। दुवै समितिले आज गृहमन्त्री सुधन गुरूङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले जानकारी दिनुभयो। उहाँका अनुसार दुईवटा समितिबाट छानबिन प्रतिवेदन आएको र त्यसमा भएको निष्कर्ष र सिफारिश अध्ययनको क्रममा रहेको छ। कप्तानगंज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले छानबिन गरेको थियो। सिराहाको गोल बजारमा भएको घटनाबारे गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन गरेर सिफारिस समितिको प्रतिवेदन बुझाएको हो। दिवानगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा हिन्दू र मुस्लिम समुदायको बीचमा साउन 10 गते भएको झडपमा 3 जनाको मृत्यु भएको थियो। सुनसरीमा गोली लागेर कप्तानगंजका 30 वर्षीय ओम प्रकाश मेहता, 20 वर्षीय जयप्रकाश मेहता र 22 वर्षीय रविन्द्र मेहताको ज्यान गएको थियो। सिराहाको गोल बजारमा साउन 14 गते भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा 18 वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
4: प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि संसदमा आउने मिति तोकेको भोलिपल्ट प्रतिनिधि सभामा महिला सांसदहरूले हंगामा गरेका छन्। उपसभामुख रूबी कुमारी ठाकुरले सदनको कार्यवाही अघि बढ़ाउँदा महिला सांसदले हो हल्ला गरेका हुन्। सत्तारूढ रासोपाकी सांसद ज्वाला संग्रौलाले तत्कालीन सरकारको पालामा गुण्डा राज भएको टिप्पणी गरेपछि कंग्रेस एमालेका महिला सांसदले नियम आपत्ति गर्न खोजेका थिए। उपसभामुख ठाकुरले नियम आपत्ति गर्न मिल्छ बस्नुहोस् भन्दै आग्रह गरेपछि दर्जनौ महिला उठेर हात हल्लाउँदै हल्ला गरे। त्यसपछि संग्रौलाले आफ्नो अभिव्यक्ति सच्याउनुको सट्टा झन प्रमाण दिन तयार रहेको बताउनुभयो।
7: मैले अघि बोलेको एउटा शब्द गुण्डाराजप्रति उहाँको आपत्ति भएछ। मलाई के लाग्यो भने यो छलफलमा भाग लिनेमा 21 को ङले भन्छ कि बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मनसाले दुरुपयोग गरेको जस्तो मात्रै लाग्यो। यदि त्यो गुण्डाराज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रश्नसँग भन्न चाहन्छु। तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। यदि त्यो कुरा पनि मान्ने हुन्छ भने हामीले बोलेका हरेक कुरामा
4: संग्रौलाको अभिव्यक्तिपछि विपक्षी सांसद झनै चिडिए। त्यसपछि नेकपा एमालेकी सांसद साजिता खातुन सिद्दिकीले प्रतिकार नै गर्नुभयो।
8: आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईँहरूले भन्नुपर्ने अवस्था आयो। किनभने सरकार तपाईँको छ, तपाईँको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईँले गुण्डा भनेर बयान गर्ने, आज देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ, हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौ।
4: राष्ट्रपाकी सांसद संग्रौलाले फेरि सत्ता पक्षको प्रहरी भनेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अर्को माग गर्नुभयो।
7: सरकारको प्रहरी कि जनताको प्रहरी कि प्रतिपक्षको प्रहरी कि सत्ता पक्षको प्रहरी, कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको? त्यस कारणले यो तपाईँहरूको प्रहरी भन्ने शब्दलाई आज नै अहिले नै यो संसदको रेकर्डबाट हटाउनको लागि म सम्मानित सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु। धन्यवाद। प्रहरी जनताको हुन्छ हजुर, कुनै सत्ताको चाकडी गर्नेवाला प्रहरी हुँदैन। धन्यवाद।
4: फेरि उसै गरी आपत्ति जनाएपछि उपसभामुख ठाकुरले एउटै कुरामा पटक पटक नियम आपत्ति नगर्न आग्रह गर्दै संसदको मर्यादामा बस्न सांसदहरूलाई भन्नु भएको थियो।
9: माननीय सदस्यहरू, एउटै कुरा बार बार नदोहराउनु, बस्नु तपाईँहरू। माननीय सदस्यहरू, यो संसद हो।
5: चारजना मन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम चलाउन आइपुग्नुभएका सभामुख डोल प्रसाद अर्यालले आज पनि सत्तारूढ रासोपाकी सांसद आशिका तामाङलाई मर्यादामा बस्न निर्देशन दिनुभएको छ। हिजो आशिकाले जवाफ नपाए उभिएर अवरोध गर्ने बताएपछि सभामुखले तीन दिनभित्र जवाफ दिन सरकारका नाममा रूलिङ गर्नुभएको थियो। एक महिना अघिदेखि आशिकाले विदेशमा रहेका शव ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। आज अरू सांसदको प्रश्नको लिखित जवाफ दिइसकेपछि परराष्ट्र मन्त्री शिशिर खनालले आशिकाको प्रश्नको जवाफ दिनुभएको थियो।
10: हामीले अल्छी भएर गर्न नचाहेर नभएको विषय होइन, यो अलिकति गम्भीर विषय पनि छ। र म सम्बन्धित सदनलाई के विषयमा अलिकति घोत्लिन अनुरोध गर्छु भने हामी भन्दा अत्यन्त सम्पन्न पश्चिम देशका मान्यज्यू आफै जुन देशमा लामो समय अनुभव गर्नुभयो त्यो देशको पनि उहाँहरूले अध्ययन गर्नुभयो हुन्छ। यसरी अवैधानिक अथवा कतिपय अवस्थामा आफ्नै खर्चमा विदेश गएका आफ्नो नागरिकहरूलाई राज्यले यसरी करदाताको पैसा प्रयोग गरेर उद्धार गर्ने गरेको देख्दैन।
5: अवैधानिक तरिकाबाट विदेश गएर मृत्यु भएकाहरूको शव ल्याउने प्रक्रिया सजिलो नभएको जवाब सुनेपछि आशिकाले प्रतिप्रश्न गर्न खोज्नु भएको थियो। सभामुखले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप स्पष्टीकरण सोध्न नपाइने बताएर मन्त्रीले आसन ग्रहण गर्न आग्रह गरेपछि आशिका रिसाएर हिँड्नु भएको थियो।
11: मान्य सदस्यहरू, मान्य मन्त्रीले सभाको आकस्मिक शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाब दिनुभएकोले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको बेहोरा जानकारी गराउँछु। मान्य मन्त्री, आसन ग्रहण गरौँ।
5: संसदबाट निस्केपछि आशिकाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शव ल्याउन सरकारले छुट्याएको 15 करोड़को हिसाब माग्नु भएको छ। मन्त्रीले सो रकम खर्च गर्न पनि कानून नभएको भन्दै कार्यविधि बनाउने क्रममा रहेको जानकारी दिनुभएको थियो। त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर साईले वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी र विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धारका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको थियो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले सरकारलाई निरोसँग तुलना गर्नुभएको छ। देशभर फैलिएको प्राकृतिक विपदबाट भएको क्षतिको विवरण सुनाउँदै उहाँले सरकारको खोजी गर्नुभएको छ। गृहमन्त्रीको भोट फिर्ता गर्ने अभिव्यक्ति र प्रधानमन्त्री कार्यालयमै लुकेर बसेको भन्दै व्यङ्ग्य गर्नुभएको छ।
12: विपद आउँछ, नागरिकले ज्यान गुमाउँछ, घर बग्छन्, बस्ती डुब्छन्, तर सरकार रोम जलिरहेको छ, निएरो बाँसुरी बजाइरहेको छ भन्ने अवस्थामा छ। सम्माननीय सभामुख महोदय, सरकार कहाँ छ यतिखेर कि गोर्खामा धमाधम भोट फिर्ता गर्दैछ? सम्माननीय सभामुख महोदय, व्यवस्थापनका नाममा सुकुम्बासी बस्तीमाथि राज्यको चरम लापरवाही र संवेदनहीनताका कारण निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्ने, लखेटिएका सुकुम्बासी कहाँ छन्, अवस्था कस्तो छ, सरकारले हेर्न भ्याएको छ कि सचिवालयको पल्टन भित्र व्यस्तताको बहानामा लाइक र कमेन्टको घण्टी बजाउनमै मस्त छ।
5: रासोपा सांसद रचना खतिवडा खत्रीले भने आगामी भदौ 23 गते जेएनजी आन्दोलनको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ।
4: जहिले पनि सत्ता र शक्तिमा पुग्नु मात्रै राजनैतिक सफलता ठान्ने नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डमा पछिल्लो समय निकै छटपटी देखिन थालेको छ। भदौ 23 र 24 गतेको जेएनजी विद्रोहले पुरानो सत्ता भत्काएर नयाँ सरकार बनेसँगै प्रचण्ड युद्धकालीन शैलीमा फर्किएर धाक धम्की र चेतावनी दिँदै आउनु भएको छ। कहिले एकै दिनमा सत्ता पल्टाउने त कहिले सरकार विरूद्ध कडा विद्रोह गर्ने चेतावनी दिने उहाँको दैनिकी जस्तै बनेको छ। 10 वर्ष युद्ध लडेका प्रचण्डमा युद्धको धङधङी अझै नहटेको भन्दै उहाँको आलोचना हुने आएको छ। आज मात्रै प्रचण्डले सडक संघर्षका लागि तयार रहन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ। पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार जनविरोधी र राष्ट्रिय स्वाधीनताको विपक्षमा देखिएकाले सडकबाटै प्रतिवाद गर्नुपर्ने समय आएको जिकिर गर्नुभएको हो।
13: सबैले पाएका पहिचान र अधिकारमाथि पनि प्रतिक्रान्तिकारी प्रतिगामी हमला भइरहेको छ र हाम्रा मजदुर किसान र गरिब जनतामाथि राज्यकै तर्फबाट हमला भइरहेको छ। त्यसको सामना गर्ने मुख्य जिम्मेवारी पनि अहिले इतिहासले हाम्रै काँधमा दिएको छ।
4: केही दिन अघि मात्रै कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू हिन्दू हुँ भन्दै दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै प्रचण्डले संविधान विरूद्ध नबोल्न सचेत गराउनु भएको छ। यदि बोले आफै सकिने टिप्पणी गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रदेशमा हालै सत्ता साझेदारी गर्नुभएका प्रचण्डले प्रवृत्ति नसचिए उहाँसँग पनि पार्टी एकता नहुने बताउनु भएको छ। यसअघि देउबा र ओलीसँग पालै पालो मिलेर पटक पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्ड अहिले सत्ता खुस्किएपछि रिसाउनु भएको हो।
5: नेकपा एमाले किरण थापालाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। आज बसेको एमाले संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढ़ाउने सहमति जुटाइएको हो। एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भएसँगै प्रदेश सरकारहरूको भागवण्डामा बागमती प्रदेशको नेतृत्व एमाले पाएको हो।
4: नेपाल परिवेशमा नयाँ सरकार बने पनि रोकिएन विदेश जानेको लर्को लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
14: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
15: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
14: सुरक्षा घरको साथ जीवनभरको।

0: रोक होइन, ढुक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: वैदेशिक रोजगारीमा जान साउनमा मात्रै 70,000 भन्दा बढ़ीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागले आज तथ्याङ्क सार्वजनिक गर्दै साउन महिनामा मात्रै वैदेशिक रोजगारीका लागि 70,441 जनाले श्रम स्वीकृति लिएको जनाएको हो, जसमा 60,472 पुरूष र 9,969 महिला रहेका छन्। एक महिनाको अवधिमा 42,693 जनाले श्रम स्वीकृति लिएका छन् भने 27,748 जनाले पुनः श्रम स्वीकृति लिएका छन्। एक महिनामा म्यान पावर मार्फत 29,447 जनाले श्रम स्वीकृति लिएका छन् भने 12,442 जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। त्यस्तै जी2जी मार्फत 712 जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। साउनमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स युएई गएका छन्। युएईका लागि 18,784 जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा छ। त्यस्तै मलेसियाका लागि 12,498, कतारका लागि 10,360 र साउदी अरब जान 8,613 जनाले श्रम स्वीकृति लिएका हुन्। गत असारमा 69,362 जनाले श्रम स्वीकृति लिएका थिए। गत आर्थिक वर्ष 2082-83 792,187 जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए।
3: अविरल वर्षासँगैको बाढी पहिरो र लेतो तथा सड़क भाँचिएका कारण देशका विभिन्न स्थानका सड़क खण्ड प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जिल्लाका 12 सड़क खण्डमा आगमन प्रभावित भएको छ। काभ्रे सिन्धुली जोड्ने खुर्कोट नेपाल थोक कटुन्जे बेसी बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 बजेदेखि बिहान 4 बजेसम्म सहरी साधन आगमन बन्द गरिएको छ। नेपाल प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार सो समयमा सवारी साधन सञ्चालन गर्न पाइने छैन। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 कोदारी स्थित अरनीको राजमार्गमा इंकु पहिरोबाट ढुङ्गा माटो सहितको लेदो खसेर सड़क अवरुद्ध भएको छ। सोही गाउँपालिकाको लिपिङमा सड़क भाँसिएपछि अरनीको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली मैलुङ स्याप्रुबेसी सड़क खण्ड त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको प्रहरीका अनुसार लमजुङको मर्सङ्गदी गाउँपालिकाका राम बजार स्थित बेसीसर मनाङ सड़क खण्डमा अविरल वर्षाका कारण सड़क माथिबाट खसेको पहिरोले सड़क अवरुद्ध भएको छ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका 3 स्थित समर खोला र घ्याकर खोलामा लेदो सहितको बाढ़ी आएपछि जोमसोम कोरोला सड़क खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। साथै सड़कको अवस्था जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवाजात नगर्न प्राधिकरणले आम नागरिकमा अनुरोध गरेको छ।
4: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त सहकारी र मिटर ब्याज पीड़ितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आज ललितपुरको पुल्चोक स्थित राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय अगाडि धरनामा रहेका वित्तीय पीड़ितहरूलाई भेट्न पुग्नुभएकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यान आकर्षण गराउनु भएको हो। उहाँले पीड़ितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानको उपाय खोज्नु पर्ने बताउनुभयो। पीड़ितहरूका समस्या समाधानका लागि विगतको अघिल्लो सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिनुभयो। भेटका क्रममा आन्दोलनरत पीड़ितहरूले आफ्ना समस्या र पीड़ा सुनाएका थिए।
3: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईले सरकारसँग वार्ता गर्न समिति गठन गर्नुभएको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सहसचिव लीलाधर सुवेदीको नेतृत्वमा 4 सदस्यीय टोली गठन गरेको भोलिपल्ट प्रसाईले 9 सदस्यीय टोली बनाउनु भएको हो। भक्तपुर स्थित निवासमा बसेको बैठकले विष्णु बोहरा छेत्रीको नेतृत्वमा वार्ता समिति गठन गरेको छ।
4: पत्रकार किशोर श्रेष्ठ आफूलाई पक्राउ रोक्न माग गर्दै उच्च अदालत पाटन पुग्नु भएको छ। आफूमाथि धरपकड नगर्न नगराउन र संचार उपकरण बरामद नगराउने आदेशको माग सहित श्रेष्ठले आज उच्च अदालतमा निषेधाज्ञाको निवेदन दिनुभएको हो। उपसभामुख रुबी ठाकुरले हिजो ललितपुर प्रहरीमा जाहेरी दिएपछि सोही आधारमा पक्राउ पर्न सक्ने भन्दै श्रेष्ठ अदालतको ढोका ढकढकाउन पुग्नु भएको हो। यता ललितपुर जिल्ला अदालतले पक्राउ अनुमति दिने या नदिने निर्णय दिन थप कागजात माग गरेको छ। पत्रकार श्रेष्ठ हिजो सर्वोच्चको आदेशमा रिहा हुनुभएको थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा उजुरी परेको थियो।
3: नेपाली भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको अन्तिम दाह संस्कार गरिएको छ। 93 वर्षको उमेरमा हिजो बिहान बुढा नीलकण्ठ स्थित निजी निवासमा निधन भएका श्रेष्ठको आज काठमाडौँको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो। श्रेष्ठको विदायका क्रममा निकालिएको शोभायात्रामा गृहमन्त्री सुदन गुरुङ, ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ, कंग्रेस सभापति गगन थापा, काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डोङ्गोल लगायत उच्च पदस्थ व्यक्तिको सहभागिता थियो।
4: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवंगत कीर्तिमानी पर्वतारोही निर्मल पुर्सा निम्साईको सम्मान र स्मृतिमा उनको जन्मथलमा शालिक बनाउने भएको छ। गाउँ कार्यपालिकाको आज बसेको बैठकले गत साउन 14 गते पाकिस्तानको ब्रोडपीक आरोहणका क्रममा हिउँ पहिरोमा पुरिएर ज्यान गुमाएका 10 सदस्यीय पर्वतारोहण टोलीको नेतृत्व गरेका पूर्जाको शालिक बनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भारत कुमार पुण्य बताउनुभयो। अन्नपूर्णका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको नामबाट नामकरण गरिएको नार्च्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गलाई निम्स्ताई मौरिस हर्जोग नामकरण गर्न हर्जोगका परिवारसँग परामर्श लिएर निर्णय गरिने अध्यक्ष पुनले बताउनुभयो।
3: स्वतन्त्र चालक फाउन्डेशन नेपालको आह्वानमा राइड सेयरिङका समस्या विरूद्ध चालकले आज पनि प्रदर्शन गरेका छन्। राइडर र चालकहरूको उचित हकित संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै उनीहरूले शान्तिपूर्ण आन्दोलन र विरोधका कार्यक्रम गरेका हुन्। डिजिटल राइड सेयरिङ सम्बन्धी नीतिगत सुधार गर्न, चालक तथा राइडरको उचित पारिश्रमिक सुनिश्चित गर्न र श्रम शोषण बन्द गराउन दबाव दिने उद्देश्यले उनीहरूले आन्दोलन गरेको लामो समय भइसकेको छ। तर सरकारले हालसम्म उनीहरूको माग सम्बोधनका लागि कुनै पहल गरेको छैन। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: जीवन में थोड़े कुराहरू छन् जहां हामीलाई चोइस करने सुविधा हुन्छ thahakhabar.com जहां तपाईं निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाह संचार .com र थाह खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
5: अब बाँकी समाचार हेटौडामा विद्यालयबाट घर फर्किँदै गरेका चार विद्यार्थीलाई खोलाले बगाएको छ हेटौडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाउँदा एक विद्यार्थी भने मृत भेटिएको स्थानीयले बताएका छन् निर्मल माध्यमिक विद्यालय हेटौडा 19 अध्ययनरत उनीहरू आज पढेर घर फर्किने क्रममा खोलाले बगाएको हो उनीहरू सबै कक्षा 5 भन्दा कम तहमा अध्ययनरत रहेको बताइएको छ घटनापछि उनीहरूको खोजी कार्य जारी छ घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ
4: आज बिहान भएको जीव दुर्घटनामा मकवानपुरको भीमफेदी गाउँपालिका 6 जुरी खेतमा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ मृत्यु हुनेमा लक्ष्मी बडु रहेकी छन् उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको काठमाडौँबाट वीरगंजतर्फ जाँदै गरेको स्कर्पियो जीप बिहान करिब 7 बजे जुरी खेतमा अनियन्त्रित भई खोल्सामा खसेको थियो
5: सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवालाई पदमुक्त गरिएको छ सुदूरपश्चिम प्रदेशसभाका सचिव देव बहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधान अनुसार लगातार 10 भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण पदमुक्त गरिएको जानकारी दिनुभएको छ आजै सभामुख भीम बहादुर भण्डारीले देउवालाई पदमुक्त गर्ने सम्बन्धी निर्णय गरेको बताउनुभयो
4: बैंकबाट फोन गरेको भन्दै केवाईसी अपडेटका नाममा ठगी गर्ने 4 जना पक्राउ परेका छन् पक्राउ परेमा 12 देउताल गाउँपालिका 4 22 वर्षीय अभय तिवारी नवलपरासी बर्दगार सुस्ता पश्चिमका 22 वर्षीय जय कुमार केबट रामग्राम गाउँपालिका 17 22 वर्षीय विद्यासागर केबट र पर्साका 27 वर्षीय कुबेर थापा रहेका छन्
5: नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले प्रस्तावित सवारी तथा यातायात ऐन 2083 प्रावधान यातायात श्रमिक स्वरोजगार व्यवसायी तथा आम उपभोक्ताको हितमा हुने गरी संशोधन गर्न सरकारसँग माग गरेको छ संगठनले संशोधन प्रस्तावसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा ज्ञापन पत्र बुझाएको हो
4: साताको दोस्रो शेयर कारोबार दिन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ त्यससँगै परिसूचक 19.34 अङ्कले घटेर 2622 बिन्दुमा कायम भएको छ आज विभिन्न कम्पनीको शेयर 5.7 अर्ब रुपियाँमा कारोबार भयो 13 मध्ये एउटा उपसमूहको शेयर मूल्य बढेको छ भने 12 उपसमूहको शेयर मूल्य घटेको छ
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार रूसले युक्रेन संकटमा जानी जानी तनाव बढ़ाउने बाटो रोजेको बेलायतमाथि आरोप लगाएको छ रूसभित्रका सैन्य तथा औद्योगिक लक्ष्यमा भएका आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले यस्तो आरोप लगाएको हो बेलायत सम्बन्धी रूसी दूतावासले विज्ञप्ति मार्फत बेलायतले रक्तपातपूर्ण अपराध र आतंकवादी आक्रमणको सहयोगी तथा सह अपराधीका रूपमा काम गरिरहेको आरोप लगाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् दूतावासले बेलायतका कदमले परिणाम अपरिहार्य रूपमा आउने र त्यसको जवाफ बेलायतले दिनुपर्ने चेतावनी दिएको छ द्वन्दमा बेलायतको संलग्नता जति गहिरिँदै जान्छ उसले चुकाउनुपर्ने मूल्य पनि त्यति नै बढ्दै जाने रूसी पक्षको भनाइ छ रूसको आरोपको जवाफमा बेलायती रक्षा मन्त्रालय एमओडीका प्रवक्ताले बेलायत युक्रेनसँग काँधमा काँध मिलाएर उभिरहेको बताएका छन् रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अवैध आक्रमण विरूद्ध आत्मरक्षा गर्न युक्रेनलाई आवश्यक उपकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि भनी बेलायतले बताएको छ। सन् 2022 को फेब्रुअरीमा रूसले युक्रेनमा पूर्ण स्तरको आक्रमण शुरू गरे यता बेलायत किएवको प्रमुख समर्थक मध्ये एक बनेको छ। बेलायतले युक्रेनलाई हालसम्म करिब 25 अर्ब पाउन्ड अर्थात 33 अर्ब अमेरिकी डलर बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा शानदार जित निकालेको छ। आज भएको खेलमा नेपालले भारतको कर्नाटक राज्य स्तरीय टोली विरूद्ध 116 रनको जित निकालेको हो। नेपालले दिएको 189 रनको लक्ष्य पछाएको कर्नाटकको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। कर्नाटकका लागि शरत श्रीनिवासले सर्वाधिक 32 रन बनाए। अन्य ब्याटरहरूले सम्झन लायक प्रदर्शन गर्न सकेनन्। नेपालका करण केसी, ललित राज वंशी, शेर मल्ल र बसीर अहमदले 2-2 विकेट लिँदा सन्दीप लामिछानेले 1-1 विकेट लिए। टसित्र पहिले ब्याटिङ रोजेको नेपालले 45 ओभरमा सबै विकेट गुमाएर 188 रन बनाएको थियो। नेपालका लागि आसिफ शेखले 49, ईशान पाण्डेले 34, देव खनालले र सन्दीप जोराले 27-27 रन जोडे। कर्नाटकका लागि कृति एमले 8 सर्वाधिक 5 विकेट दिए। एससीसी प्रिमियर कप खेल्न मलेसिया जानु अघि नेपालले भारतमा अभ्यास गरिरहेको प्रिमियर कप अगस्त 30 देखि हुँदैछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: प्रधानमन्त्रीसँग भारतीय सेना अध्यक्षको भेट, भोलि स्वदेश फर्कने। सुनसरी र सिराहा घटना छानबिन समितिले बुझाए गृहमन्त्रीलाई प्रतिवेदन।
4: ओली र देउबासँग प्रचण्ड आक्रोशित, बागमती प्रदेशको संसदीय दलको नेतामा थपलियालाई कायम राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने एमालेको निर्णय।
5: हेटौडामा विद्यालयबाट घर फर्किँदै गरेका 4 विद्यार्थीलाई खोलाले बगायो, एक मृत भेटिए, अन्यको खोजी कार्य जारी।
4: युक्रेन संकटमा बेलायतले तनाव बढाउने बाटो रोजेको रुसको आरोप, मूल्य चुकाउनु पर्ने चेतावनी। युक्रेनसँग काँधमा काँध मिलाएर उभिने बेलायतको जवाफ।
5: र पहिलो अभ्यास खेलमा नेपाल विजयी, भारतको कर्नाटक 116 रनले पराजित।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ, नमस्कार।
6: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
7: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
8: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
9: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
10: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
9: सम्पर्क 98192311 र 98653773687।
11: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
10: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98555-63172 र 98452-12206।
11: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
12: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
10: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
12: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
10: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-5800, मोबाइल 98550-26440।
12: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
10: बुढा कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
13: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
14: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
13: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
14: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
13: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
14: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
12: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98-550-88-002
15: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
16: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: बीबीसी नेपाली सेवाको साझापखबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा राजधानी पाउन सहज बनाउँदै गर्दा दुरुपयोग रोक्नेतर्फ विशेष ध्यान दिन सरकारलाई सांसदहरूको सुझाव,
1: जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ,
0: खाना पकाउने ग्यासको हालको संकटले के शिक्षा दियो,
2: सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ,
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बसर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागु औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बसर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक साता पछि आएको हो। बसर अल असद अहिले रूसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। तीन सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा परि 50 भन्दा बढी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी दस्तय वर्षीय क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई सुरु हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको सञ्चालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कडा रूपमा अस्वीकार गरेको छ। र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ्न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 बढी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाडी चलाउन सुरु गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरुपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरुपयोगको सन्दर्भमा अझ बढी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ्ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 लाई संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरुपयोग रोक्ने विषयमा विशेष जोड दिए। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन, संगठित अपराध लगायतमा दुरुपयोग हुन सक्ने उल्लेख गरे। झुटो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयक

0: त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राजाले प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौँ। यसबाट मिसयुज भएको देखिन्छ।
1: नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
2: हामीले यसलाई आधुनिक गर्ने, सरलीकृत गर्ने, हाम्रा नागरिकहरूले सरल ढङ्गले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसो सुरक्षाका कुराहरू छ।
1: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाव दिँदै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्बाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्था बारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री सुशीर खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
3: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
1: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिन्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौँ।
4: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारा दित्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, किनभने सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौँ। दोस्रो कुरा, पारादीप, बरौनी, हल्दिया, मथुरा, यो लामो डिस्टान्सबाट यो एलपी ग्यास लानी गरौँ परिरहेको छ। सानो तिनो चेन बिग्रिने बित्तिकै, बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिले पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिलायबल भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौँ।
5: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँहरूले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ?
4: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु। मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सरकार 8 लाख सिलिन्डर त बढी भरियो त एक महिनामा औसत खपत। आयल निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई, जनतालाई, उपभोक्तालाई। भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनुपर्ने हो। अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ, किन अरूले अलिक बढी भरिदिएर हो। अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौँ, यो महिना पनि हामी 40कै हारेमा ल्याउँछौँ। डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो। म जनतालाई के भन्छु नि, यो धेरै घरमा नराख्नु, यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन। यहाँहरूले कहिलेकाहीँ आकल झुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ, त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन। यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख आउनु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसकेँ, बिक्री गरिसकेँ, डाटाले बताउँछ। अझ यो आउने क्रम बढाएर ल्याउने कोसिस गर्दैछु।
5: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन,
4: मैले भने नि हजुर डाटाले मलाई पुग्यो। अब यो त कस्तो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाए त मैले सकिनँ भनेर, तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिँमा म 40 लाख कठाएपछि सर मैले त सकेँ जस्तो लाग्छ। तर जो अब त्यसमा के हो भने कोही बढी राखिदिएछ र कोही कम छ भने त्यो बेलेन्समा इमिडिएटली अब मिल्छ। यो

0: कोही आकल झुकल छुटेछ भने क्विक रेस्पोन्सिबिलिटी मिलाउँदै गराएको छ। मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन, किन जसले टिममा फोन गरेको छ त्यसलाई रिजल्भ गरिदिएको छु, सिलिन्डर छँदैछ, प्लान्टहरूलाई उद्योगीहरूलाई भने पनि भनेको छु कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त सब त्यसो भने त म गाह्रो देख्दिनँ।
1: नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विषय संक्षेपमा, संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न यसअघि नै बार एसोसिएसनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ। उक्त विषय बार एसोसिएसनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ। यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
2: अदालतको 3 सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो। न्यायाधीश साहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए। अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ। यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्य राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ। अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ। अदालतले फैसलामा यदि यो सुविधाको दुरुपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ। अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एक पटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ। इमरान खान का सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे। खान सन् 2023 अगस्तदेखि जेलमा छन्। त्यसअघि उनी सन् 2022 सत्ताबाट हटाइएका थिए। खानले भने यी मुद्दाहरू आफू विरुद्ध राजनीतिक प्रतिशोधका कारण लगाइएको दावी गर्दै आएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। गत आर्थिक वर्षमा नेपालबाट 29,32 करोड भन्दा बढीको विद्युत भारत र बङ्गलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रुसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख सञ्चालन अधिकृत केभिन लामोर बर्खास्त। अब समाचार विस्तारमा। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले गत आर्थिक वर्षमा नेपालले भारत र बङ्गलादेशमा विद्युत निर्यात गरी 29,32,47,00,000 रुपियाँ आमदानी गरेको बताउनु भएको छ। प्रतिनिधि सभामा भएको प्रश्न उत्तर कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालको जलविद्युत उत्पादन प्रणाली मुख्यत नदी प्रवाह प्रकृतिको भएको र वर्षामा उत्पादन बढी हुने र आन्तरिक खपतको पर्याप्त पूर्वाधार नभएका कारण भारत र बङ्गलादेशमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले वर्षायाममा विद्युत निर्यात आयात गर्नुपर्ने भए पनि सुखायाममा उत्पादन घट्ने भएकाले भारतबाट विद्युत आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले विदेश स्थित नेपाली नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले अगाडि बढाएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि कानूनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्या समाधान हुँदै गएको बताउनुभयो। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले युरोपियन युनियनको हवाई उडान सुरक्षा सम्बन्धी अर्थात् सुरक्षा सूची अर्थात् कालो सूचीबाट नेपाललाई हटाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। प्रतिनिधि सभामा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा मन्त्री पौडेलले नेपालको उडान सुरक्षा प्रतिको प्रतिबद्धता, सुधारात्मक कार्ययोजनाको कार्यान्वयन, नियामकीय क्षमताको अभिवृद्धि, संस्थागत सुधार र युरोपेली संघसँगको संवादका आधारमा नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट हटाउन दृढताका साथ अघि बढिरहेको बताउनुभयो। प्रतिनिधि सभा बैठकमा सांसदहरूले शिक्षा स्वास्थ्य क्षेत्रमा रहेको समस्या, वैदेशिक रोजगारीका क्रममा नागरिकले खेप्नु परिरहेको शास्ति, अनलाइन ठगी र सुशासन लगायतका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद र व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउने सम्मको अवस्थाको अन्त्य गर्न माग गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन ऐन र कानून संशोधनको माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले राहदानी पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। सभामा परराष्ट्र मन्त्री शिशिर खनालले विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको राहदानी पहिलो संशोधन विधेयक सभाको बहुमतले स्वीकृत गरेको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिनुभयो। यस्तै विधेयकमाथिको सामान्य छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री खनालले प्रस्तावित विधेयकले विदेशमा रहेका नेपाली सन्तानलाई विदेशी भूमिमा पहिचान र राज्यविहीन बन्नबाट जोगाउने तथा विदेशमा अलपत्र परेका उद्धार गर्नुपर्ने र राहदानी म्याद सकिएकाहरूका लागि अस्थायी राहदानीको कानूनी बाटो खोल्ने स्पष्ट पार्नुभयो। बैठकमा सभामुख डोलप्रसाद अर्यालले राहदानी पहिलो संशोधन विधेयक 2083 माथि संशोधन राख्न चाहने सांसदहरूले संघीय संसद सचिवालयमा सूचना दिन सक्ने जानकारी गराउनु भयो। यस्तै प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ। रक्षा मन्त्री समेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ 4 दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो। सेनाध्यक्ष सेठलाई हिजो राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको थियो। नेपाल र भारत बीच सन् 1950 एक अर्को देशमा सेना प्रमुखलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्ने परम्परा रहेको छ। राष्ट्रिय सभाका सांसदहरूले विधायकीय अन्तर सम्बन्ध समन्वय नहुँदा तहगत कानून निर्माणमा समस्या देखिएको बताउनु भएको छ। विधान व्यवस्थापन समितिको आज बसेको बैठकमा सांसदहरू कृष्ण प्रसाद सिटौला, रामकुमारी झाँक्री, सुरेश आले मगर, रेणु चन्द, डाक्टर अन्जान साक्य, राजेन्द्र लक्ष्मी गैरे लगायतले संघ प्रदेश र स्थानीय तहले साझा अधिकार सूचीभित्र रहेर कानूनहरू बनाउँदा तिनै तहबीच परामर्श नहुँदा समस्या बढेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा सांसदहरूले नीति निर्माण तहमा समावेशिताको सिद्धान्तका आधारमा पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई अवसर दिनुपर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले नीति निर्माण गर्ने तहमा हालसम्म पर्याप्त प्रतिनिधित्व हुन नसकेका समुदायलाई आरक्षण मार्फत अवसर दिइएमा राज्यको नीति निर्माण प्रक्रियामा सबै वर्गको समान आवाज र सहभागिता सुनिश्चित गर्न सकिने बताउनुभयो। नेपाली कंग्रेसले संविधानका उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई थप उन्नत बनाउन संविधान संशोधनका लागि आवश्यक पहल कदमी र अग्रसरता लिने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधानको आधारभूत मूल्यहरूको संरक्षण गर्दै समसामयिक सुधारका लागि सर्वोच्च अदालतका अवकाश प्राप्त प्रधान न्यायाधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव आयोग गठन गर्न माग गरेको छ। यस्तै पार्टीको 15 महाधिवेशनका लागि सभापति गगन कुमार थापाको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन गरिएको प्रवक्ता चालिसेले जानकारी दिनुभयो। प्रवक्ता चालिसेले 15 केन्द्रीय महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा हुने र त्यसअघिका वडा पालिका क्षेत्र जिल्ला र प्रदेश तहका अधिवेशन केन्द्रीय निर्वाचन समितिले सबै परिस्थिति हेरेर तय गर्ने समेत जानकारी दिनुभयो। बाढी र पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ। यस्तै 20 मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन्। सड़क मार्गको असहजताका कारण निर्माण सामग्री उपकरण र इन्धन ढुवानी नहुँदा धौलागिरी गाउँपालिकामा निर्माणाधीन 4 जलविद्युत आयोजना प्रभावित भएका हुन्। यसै गरी अन्नपूर्ण गाउँपालिका 4 नारच्याङमा निर्माणाधीन 9.14 मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना निर्माण स्थल पनि यातायात सम्पर्क विच्छेद भएको छ। भारी वर्षा र मनसुनजन्य विपदको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले आजदेखि भदौ 4 बिहिबार बिहान 6 बजेसम्म अत्यावश्यक काम बाहेक घर बाहिरको टाढाको यात्रा नगर्न तथा नदी र खोलामा पानीको सतह बढ्ने भएकाले खोला नदीको नजिक नजान समेत आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
4: हजुर दर्शन,
5: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
4: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
6: नमस्ते बाबुजू।
5: नमस्ते, आउनु न भित्रै।
6: हुन्छ बाबुजू।
4: अनि दादा त अफिस गइसक्नु भयो होला है?
5: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
4: हस् हस् बाबुजू।
7: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
4: त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
8: ए हो र,
4: एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गर्ने आयोगको जिम्मेवारीलाई समय सापेक्ष थप सुदृढ गरी पूरा गरिने बताउनु भएको छ। आयोगको कार्यालय काठमाडौँमा आज पूर्व प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलमा निर्वाचन व्यवस्थापनको कानूनी, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि पृष्ठपोषण प्राप्त भएको प्रमुख आयुक्त कार्कीले बताउनुभयो। उहाँले वर्तमान नेतृत्व सबै पूर्व पदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्न अग्रसर रहेको स्पष्ट पार्नुभयो। नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तामा आग्रह गरेको छ। हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने स्पष्ट पारेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनु भएको छ। आक्रमणका कारण भवनहरू ध्वस्त भएका छन् भने घटनास्थलमा धुवा फैलिएको र केही सवारी साधनमा आगो लागेको युक्रेनी आपतकालीन सेवाले जनाएको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी हमलाको जवाब दिने प्रतिक्रिया दिनुभएको छ। यसैबीच संयुक्त राष्ट्रसङ्घले रुसी युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतीको संख्या युद्ध सुरु भए यताकै अन्य अवधिको तुलनामा उच्च रहेको भन्दै चिन्ता जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानबाट खरिद गरेको दुधको भुक्तानी अवधि घटाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिँदै मन्त्री चौधरीले विगतमा किसानको दुधको भुक्तानी अवधि 8 घटाएर हाल 3 झारिएको र आगामी दिनमा त्यसलाई अझ कम गर्दै भदौ अन्तिम साताभित्र 25 धार्ने योजना रहेको बताउनुभयो। गत वैशाख 20 भदौ 1 किसानलाई 60 रुपियाँ बराबरको रकम भुक्तानी गरेको मन्त्री चौधरीले जानकारी गराउनु भयो। दुग्ध विकास संस्थानसँग दुग्ध तथा दुग्धजन्य पदार्थको ठूलो मौजदात रहनु, अत्यधिक दुध प्रशोधन लगायत प्रशासनिक खर्च, कमजोर व्यवस्थापन तथा पुरानो संरचना लगायतका कारण संस्थानको आर्थिक दायित्व बढेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। डीडीसीले किसानको बकेउता भुक्तानी घटाउँदै दैनिक कारोबारबाट प्राप्त रकम किसानको भुक्तानीमा प्रयोग गर्ने नीति अघि सारेको पनि मन्त्री चौधरीले उल्लेख गर्नुभयो। दुग्ध विकास संस्थानको आर्थिक अवस्था सुधार तथा किसानको दुधको बकेउता भुक्तानी गर्न नेपाल नेपाल सरकारबाट 40 करोड रुपियाँ कर्जा लिने योजना मन्त्रालयको रहेको मन्त्री चौधरीले उल्लेख गर्नुभयो। सरकारले निजी क्षेत्रको लगानी सुरक्षा संरक्षण तथा प्रवर्धन गर्दै लगानीकर्ताको मनोबल उच्च बनाउने उद्देश्यले निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति जारी गरी कार्यान्वयन शुरू गरेको छ। देशमा तीव्र आर्थिक विकास र रोजगारी सिर्जनाका लागि निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण निर्माण गर्न रणनीति ल्याएको सरकारले स्पष्ट पारेको छ। लगानीकर्ता एवं औद्योगिक तथा व्यावसायिक संरचनाको सुरक्षा, सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, कानूनी तथा नियामकीय सरलीकरण, लगानी संरक्षण तथा प्रवर्धन र युवा उद्यमशीलता विकासलाई रणनीतिले प्राथमिकतामा राखेको छ। साउन मसान्तसम्म नेपाल धितो पत्र बोर्ड समक्ष आइपिओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिने कम्पनीहरूको संख्या 108 पुगेको छ। 108 कम्पनीहरूले 70,19,59,00,000 रुपियाँ बराबरका 48,17,76,000 किता सेयर निष्कासनको सेयर आइपिओ निष्कासनको लागि अनुमति माग गरेका छन्। आइपिओ निष्कासनको लागि माग गर्ने कम्पनीहरूमा होटल तथा पर्यटन तर्फका 18, जलविद्युत क्षेत्रका 35, लगानी क्षेत्रका 6, उत्पादन र प्रशोधन क्षेत्रका 31, लघु बिमा क्षेत्रका 3 र अन्य क्षेत्रका 35 कम्पनीहरू रहेको नेपाल धितो पत्र बोर्डको तथ्याङ्कमा उल्लेख छ। मंगलबार नेपाली सेयर बजारको कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक 19.34 अङ्कले घटेर 2,622.48 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीहरूका 1,51,96,982 किता सेयरहरू 5,07,35,00,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा एउटा उपसमूहको सेयर मूल्य बढेको छ भने 12 उपसमूहको मूल्य घटेको छ। मंगलबार 56 कम्पनीहरूको सेयर मूल्य बढ्यो भने 218 कम्पनीहरूको सेयर घटेर कारोबार भएको छ।
3: अब खेल समाचार अझै बमबाट।
4: रोयल एफसीको आयोजनामा यही भाद्र 12 र 13 गते 7-a-side भेटरान र खुल्ला नकआउट गरी दुई छुट्टा छुट्टै फुटसल प्रतियोगिता हुने भएको छ। ताकेश्वर मनोमिजु स्थित आफ्नै निजी फुटसल G4 फुटसलमा आयोजना हुने इभेन्ट अन्तर्गत खुल्ला नकआउट प्रतियोगिताको विजेताले 1,11,111 रुपियाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 55,555 रुपियाँ हात पार्नेछ। यो विधाको दर्ता शुल्क 8,000 रुपियाँ तोकिएको छ। टोलीमा कुल 10 जना खेलाडी राख्न पाउने नियम राखिएको छ। यसै गरी भेटरान तर्फको विजेताले ट्रफी, मेडल र सर्टिफिकेट सँगै 1,01,000 रुपियाँ जित्नेछ। त्यस्तै उपविजेताले 51,000 रुपियाँ प्राप्त गर्नेछ। यो विधाको दर्ता शुल्क 10,000 रुपियाँ तोकिएको छ। खुल्ला नकआउट जस्तै यसमा पनि कुल 10 खेलाडी राख्न पाउने नियम छ। फिफाका प्रमुख सञ्चालक अधिकृत केविन लामोर बर्खास्त भएका छन्। प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बिक्री गर्ने अध्यक्ष जियानी इन्फान्टिको योजनाको कडा आलोचना गरेको 3 साता नपुग्दै उनलाई फिफाले बर्खास्त गरेको हो। फिफाका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा प्रमुख सञ्चालक अधिकृतका रूपमा फिफा र केविन लामोर बीचको कार्य सम्बन्ध 17 अगस्त 2026 समाप्त भएको उल्लेख गरेको छ। फिफाले केविनलाई उनको 2 वर्षको सेवाका लागि धन्यवाद दिँदै भविष्यका लागि शुभकामना समेत दिएको छ। फिफाका कर्मचारीहरूलाई महासचिव म्याथियास क्राफ्टस्मोनले पठाएको इमेल मार्फत यसको जानकारी दिएको थियो, जसमा संस्था र लामोर बीच अलग हुने सहमति भएको बताएका थिए। लामोर नोभेम्बर 2024 फिफामा प्रवेश गरेका थिए। त्यसअघि उनी UEFA उप महासचिवका रूपमा कार्यरत थिए र उनी इन्फान्टिनो भन्दा व्यवस्थापनको तहमा 2 तह तल थिए। यस महिना मोरक्कोमा भएको बैठकमा इन्फान्टिनोले वरिष्ठ अधिकारीहरूको समर्थन प्राप्त गरेका थिए, तर लामोरलाई सो बैठकमा आमन्त्रित नगरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्।
3: अब मौसम। आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको पहाडी भूभाग, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। गत आर्थिक वर्षमा नेपालबाट 29,32,00,000,000 भन्दा बढीको विद्युत भारत र बंगलादेश निर्यात। प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतका स्थल सेना अध्यक्ष जनरल धीरज सेठद्वारा शिष्टाचार भेट। नेपाली कंग्रेसको 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा गर्ने केन्द्रीय कार्य समिति बैठकको यसअघिको निर्णय यथावत। युक्रेनको खार्किभमा भएको रूसी हमलामा कम्तीमा 10 जनाको मृत्यु र फिफाका प्रमुख सञ्चालन अधिकृत केविन लामोर बर्खास्त। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइनलाई टेकमाइनलाई
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
5: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-5093-738 मोबाइल 98-550-88-002
7: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौला कालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359

101.1 MHz सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका वडा नम्बर 5 हर्छर स्थित स्विमिङ पुल र सभाहाल सहितको होमस्टे भवन उपयोगमा नआउँदा फोहोर र झाडीले ढाकिन थालेको छ। सोमेश्वरगढीको समग्र पर्यटन विकासको योजना अन्तर्गत सशस्त्र प्रहरी बलको पोस्ट नजिकै सोमेश्वर मध्यवर्ती सामुदायिक वनसँग जोडिएको सुन्दर स्थानमा सो होमस्टे निर्माण भएको थियो। होमस्टेभित्र 5 अतिथि आवास गृह, 1 सभाहाल र 1 स्विमिङ पुल निर्माण सम्पन्न अवस्थामा रहेका छन्। तर नियमित रेखदेख र संरक्षणको अभावमा भवनमा झाडी बढेको अतिथि आवास भवनहरूको छानोमा रहेको खपडाहरू भत्किन लागेको, आवास भवनभित्रका शौचालय र टाइल टुटफुट हुन थालेको र स्विमिङ पुलमा फोहोर पानी भरिएको देख्न सकिन्छ। माडी नगरपालिकाले बागमती प्रदेश सरकारको सहयोगमा सो भवन संरचना निर्माण गरेकोमा हालै कम्पाउण्ड र गेट समेत निर्माण थप गरिएको छ। तर भवन संरचनालाई समयमै उपयोगमा ल्याउन नसकिँदा राज्यको ठूलो लगानी उपयोगहीन अवस्थामा रहेको छ। सो भवनलाई भाडामा सञ्चालनका लागि माडी नगरपालिकाले सूचना प्रकाशित गरे पनि त्यसतर्फ उल्लेखीय प्रगति हुन सकेको छैन। यसतर्फ सम्बन्धित निकायको तत्कालै ध्यान पुग्न आवश्यक देखिएको छ। कल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरको अभिभावक भेलाले व्यवस्थापन समिति सदस्यमा चारजनालाई मनोनित गरेको छ। भेलाबाट मनोनित हुनेहरूमा माडी छ निवासी रुकमणी भूषाल, अञ्जना गौतम, निशा कार्की पण्डित र माडी सात निवासी युवा पण्डित सुदर्शन सुवेदी रहनु भएको छ। विद्यालयका प्रधान अध्यापक रामबहादुर जोशीका अनुसार पछिल्लो समय शिक्षा ऐन तथा सम्बन्धित कानुनी व्यवस्थामा भएका परिवर्तनका कारण विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्नुपर्ने अवस्था आएको हो। यसअघि गत सहितमा र त्यस लगतै जेठ 10 व्यवस्थापन समिति गठन भएकोमा 4 महिना पुरानो हुँदै नयाँ कार्य समिति गठन भएको हो। नयाँ व्यवस्था अनुसार अब माडी नगरपालिकाभित्रका अन्य विद्यालयहरूमा समेत विद्यालय व्यवस्थापन समिति पुनः गठन हुने अवस्था बनेको छ। नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि विद्यालयमा चलेको तह अर्थात् सम्बन्धित कक्षा उत्तीर्ण गरेको हुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य नरहेको वा दलको सदस्यता त्यागेको 5 वर्ष पूरा भएको हुनुपर्ने लगायतका मापदण्ड लागू हुने जनाइएको छ। देशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा बन्ने भएका छन्। मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत र उपत्यका प्रदेश इन्चार्ज राजन भट्टराई सहित एमाले प्रदेश सांसदहरूको छलफलले संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई कायमै राखेर किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो। सहमति लगतै दलको बैठक बसेर निर्णय गर्ने एमालेको तयारी छ। यसअघि दलको नेता परिवर्तन गरी पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका किरण थापालाई मुख्यमन्त्री बनाउन संसदीय दलका नेता जगन्नाथ थपलिया विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नगरपालिका वडा नम्बर 15 खुलेसिमलमा जुवातास खेलिरहेको अवस्थामा 14 प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरीकाले चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार स्थानीय 51 वर्षीय कृष्ण लामाको घरमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाको खालबाट 13,955 रुपियाँ र पक्राउ परेका व्यक्तिहरूको साथबाट थप 68,950 रुपियाँ गरी 82,905 रुपियाँ नगद बरामद गरेको छ। साथै घटनास्थलबाट 4 बोक तास र 14 थान मोबाइल समेत जफत गरिएको छ। पक्राउ परेका व्यक्तिहरू नगद र मोबाइल सहित आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी चौकी खोलेसिमल तथा इलाका प्रहरी कार्यालय टाढीको मुसलका टोलीलाई जिम्मा लगाई थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी सिडिओ गणेश अर्यालले आफ्नो फोटो दुरुपयोग गर्ने व्यक्तिहरू विरुद्ध साइबर ब्युरोमा उजुरी दिनुहुने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा केही व्यक्तिहरूले सिडिओ गणेश अर्याल भरतपुर महानगरको मेयरमा उठ्ने भन्दै भ्रामक कन्टेन्ट हालेका थिए। भ्रामक र अपकल्पित कन्टेन्ट हान्ने व्यक्तिहरू विरुद्ध उजुरी दिन लागेको अर्यालले जानकारी दिनुभएको हो। रुटिन अफ चितवनबन्द नामक फेसबुक पेज लगायतका केही व्यक्तिहरूले अर्यालको फोटो प्रयोग गरी भरतपुरको मेयरमा चुनाव बढ्न लागेको भनी लेखेका थिए। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न क्यान्डिडेट क्लब घोषणा गरेको छ। सोमबार सभापति रवि लामिछानेको उपस्थितिमा रासपाले क्लब घोषणा गरेको हो। क्लब घोषणासँगै रासपाले 460 गाउँपालिका अध्यक्ष उपाध्यक्ष 3,685 वडा अध्यक्ष र 14,740 वडा सदस्यका लागि मात्र आवेदन आह्वान गरेको छ। यस क्लबमा 6 महानगरपालिका, 11 उपमहानगरपालिका, 200 नगरपालिकाका प्रमुख उपप्रमुख, 3,058 वडा अध्यक्ष, 12,232 वडा सदस्यको हकमा आवेदन दिन सकिने छैन। आगामी वैशाखमा हुने 2000
दिन सकिनेछ।

बैशाख में होने 753 स्थानीय तह का 293 प्रमुख उपप्रमुख 460 अध्यक्ष उपाध्यक्ष 6743 वडा अध्यक्ष र 26972 वडा सदस्य का लागि निर्वाचन हुँदैछ। रासपाले चितवनमा भएको प्रथम महाधिवेशन अगाडि नै स्थानीय तह निर्वाचनको तयारी थालेको थियो। आगामी 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नका लागि आफ्नो विधानको प्रावधानलाई निलम्बन गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले विशेष परिस्थितिको हवाला दिँदै विधानमा रहेको केही प्राविधिक जटिलता हटाउन यस्तो निर्णय गरेको हो। पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानभन्दा बाहिर गएर अभिव्यक्ति नदिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराउनु भएको छ। मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको हो। सम्मिलित अग्रगामी मोर्चाले जसपा नेपालको निर्देशन विपरीत लुम्बिनी प्रदेशमा सो पार्टीका सांसदलाई मन्त्री बनाउने निर्णय सुचाउन माग गरेको छ। मोर्चाको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो। साथै प्रदेश सभामा जसपाका सांसदहरूले सरकारको पक्षमा मतदान गराउने कार्यको समेत मोर्चाले विरोध गरेको छ। केन्द्रीय कार्यसमितिले पार्टीको 15 महाधिवेशन आगामी 2083 असोज 16 19 गतेसम्म काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा साउन 24 भदौ 1 गतेसम्म सभापति गगन कुमार थापाको सभापतित्वमा बसेको बैठकले समसामयिक राजनीतिक संविधान कार्यान्वयन तथा संशोधन शासकीय अवस्था आर्थिक गतिविधि तथा सांगठनिक सुदृढीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू पारित गरेको हो। गाउँपालिका 3 कप्तानगंजमा हालै भएको साम्प्रदायिक तनाव झडप र गोलीकाण्डका विषयमा तयार पारिएको स्थलगत अध्ययन प्रतिवेदनले सरकारलाई विभिन्न सुझाव दिएको छ। सो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङलाई प्रारम्भिक अध्ययनका लागि पठाइएको छ। प्रतिवेदनलाई सामान्य परिमार्जन गरी गृहमन्त्री गुरुङलाई बुझाउने तयारी भइरहेको छ। प्रतिवेदन तयार पार्न संलग्न एक सदस्यका अनुसार सम्भवतः यो हप्ताभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरिएको छ। मुख्यमन्त्री एकमत कुमार कार्कीले भदौ 5 गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। मुख्यमन्त्री निकट नेकपा एमालेका सांसद रेवती रमण भण्डारीले शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिनुभएको हो। सांसद भण्डारीका अनुसार सत्ता साझेदार दल फेरिएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको हो। स्थित जुरीखेतमा मंगलबार बिहान भएको जीव दुर्घटनामा परेर घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ। उपचारका क्रममा काठमाडौँको साउन स्थित सैनिक अस्पतालमा उनको मृत्यु भएको हो। उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका रजिस्ट्रार तारादत्त बडुकी पत्नी हुन्। दुर्घटनामा परेर रजिस्ट्रार बडु पनि घाइते हुनुभएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी व्यवस्थापन संकायको MBBS प्रथम सेमेस्टरको प्रश्न पत्र परीक्षा अगावै र परीक्षाको समयमा बाहिरिएको घटनामा संलग्न रहेको आरोपमा 7 विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन 2028 अन्तर्गतको कसुरमा उक्त अभियोग पत्र दायर गरेको हो। उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सांसदहरूले तत्काल आपूर्ति व्यवस्था सहज बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकले शून्य समयमा सांसदहरूले ग्यास नपाउँदा उपभोक्ता घण्टौसम्म लाइनमा बस्न बाध्य भएको र दैनिकी जनजीवन प्रभावित भएको बताएका हुन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्ला सहित विभिन्न जिल्लामा अभाव कायम रहेको बताउनुभयो। सरकारले अनलाइन माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गरिरहेका सबै व्यवसायलाई अनिवार्य रूपमा दर्ता गर तथा सूचीकृत हुन ताकेता गरिरहेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट मोबाइल एप सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन निर्देशन दिएको हो। निष्पक्ष समाचारको प्रत्येक सदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने। रामै राजा थिए र पोसी

0: केटाले फकाउन नसकेको जस्तो छ है।
1: गाउँदिनु म।

0: 너 뻑쳐 너 비뻑쳐 서드 인 디스 뻑쳐
1: 소디스 FM 3.2 MHz

0: निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

चलाउने माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातमा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: तिमी यसलाई आफ्नो समझेर मग्न भइरहेका छौ। यही खुशी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुता पण्डित रामभक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा
3: सम्पूर्ण मेरा श्रोता वृन्दहरूलाई यो प्रातः कालको शुभ बिहानीमा स्वदेश एफएमबाट सम्पूर्णलाई नमस्कार गर्दै स्वागत गर्दछु। आउनुहोस् शास्त्रोक्त विधानहरू शास्त्रका कुराहरू म यहाँहरू समक्ष राख्ने अनुमति माग्छु। हाम्रो महाभारतीय काल थियो। त्यो महाभारतीय कालमा धेरै योद्धा भक्त गुरुजन महारथी आदि गरिएकाले त्यहाँ आफ्नो जीवनलाई उत्सर्ग गरेर जानुभएको कुरा हाम्रो महाभारत पढ्दाखेरिमा थाहा हुन्छ। महाभारतका महान योद्धाहरूमध्ये महान योद्धाहरू हुनुहुन्थ्यो। त्यो महान योद्धामा गुरुजनहरू पितामहहरू अनि जानीमा कर्ण जस्ता महारथीहरू पनि त्यहाँ थिए। एवं रित हुँदा अब युद्ध दिनानुदिन चलिराखेको छ। महारथीहरू भिडिराखेका छन्। पाँच पाण्डवहरूप्रति भीमसेन एउटा ठुलो योद्धा हुनुहुन्थ्यो। आजको कुरा हो भीमसेनले महान दानी प्रतापी कर्णलाई कुरुक्षेत्रको रणमैदानमा ढलाइदिनु भयो। कर्ण ढलिसकेपछि कौरव पक्ष बहुतै कमजोर भएको यस्तो अनुभव भइराखेको छ। पाण्डव पक्षका योद्धा अर्जुन बहुत खुसी हुँदै आजको युद्धमा कर्णलाई ढाल्न सकेकोमा आफूलाई ठुलो पौरखी ठान्नुभयो। त्यसरी आफूले ठुलो पौरख गरेर कौरव सेनाहरूलाई ढालेकोमा खुसी व्यक्त गर्नको लागि भगवान् श्रीकृष्णबाट म अर्जुन जानुभयो। भगवान् श्रीकृष्णको दर्शन गरिसकेपछि भलाकुसारीको अवस्थामा धर्मक्षेत्र कुरुक्षेत्रमा आज कर्णलाई मैले ढाल्न सकेकोमा म आफू ज्यादै गौरवान्वित भएको छु। ठुलो पौरख गरेको पुरुषार्थ गरेको मैले अनुभव गरेको छु प्रभु भनिकन यसरी भगवान् श्रीकृष्ण समक्ष आफ्नो विजय अथवा आफ्नो पौरख सुनाउनु भयो। सुनाइसकेपछि भगवान् श्रीकृष्णले भन्नुभयो कर्णलाई तिमीले निष्क्रिय बनाइदेऊ। अब त्यो तिम्रो पुरुषार्थ एकतर्फ ठिक छ तर कर्ण भनेको त एउटा महान व्यक्ति हो महान दाता हो महान दानी हो तिमीले चिनेका छौ भनिकन यसरी प्रश्न गर्दुम हो। अर्जुन भन्नुहुन्छ अरू कुरो थाहा छैन म युद्धार्थी हुँ युद्धमा उसलाई ढालेँ मैले यति जान्दछु हिँड अब कुरुक्षेत्रमा गएर हामी चाहिँ नि कर्णको दर्शन गर्नुपर्छ भनिकन यसरी भगवान् श्रीकृष्णले अर्जुनलाई लिएर जानुभयो। कुरुक्षेत्रको रणमैदानमा कर्ण ढलिराखेका थिए। हात गोडा चल्न नसक्ने अवस्था थियो। आफू उठ्न पनि नसक्ने यस्तो अवस्थामा कर्णलाई भेट्न भनेर भगवान् श्री कृष्ण र अर्जुन ब्राह्मण कुमारको रूप धारणा गरेर त्यहाँ जानुभएको छ। कर्ण यस्तो दानी थिए, हरेक दिन उनी सुन दान गर्थे, तर आज आफू पनि ढलेको र अगाडिपट्टि ब्राह्मण कुमार देखेपछि बहुतै दुखित हुनुभयो। किन दुखित भएको भन्दा उहाँसित आज बल छैन, उठ्न सक्ने शक्ति छैन, श्राम छैन, वन्दना छैन, दान गर्ने द्रव्य छैन। यो अवस्थामा मर्ने बेलामा मैले कुनै पनि उपकारका लागि दान गर्ने वस्तु पाइन भनिकन यसरी साह्रै दुखित हुनुभयो। यो बेला अवसरमा ब्राह्मण कुमारहरू पनि उहाँको दर्शन गरेर हामी फिर्ता हुन्छौँ भनिकन बिदा माग्नुभयो। दुई चार कदम ब्राह्मण कुमारहरू गइसकेपछि उहाँले फेरि बोलाउनु भयो, आउनुभयो ब्राह्मण कुमारहरू। आइसकेपछि कर्णले आफ्नो मुखका दाँत ढुङ्गाले हानेर भाँच्नुभयो। मुखभरि रगत छ, शरीरमा छातीमा पनि रगत बगेको छ, अनि त्यो भाँचेको दाँतबाट सुन झिक्नुभयो। सुन झिकेर यो सुन म दान गर्छु थाप्नुहोस् भनिकन ब्राह्मण कुमारहरूलाई भन्नुभएको छ आज कर्णले। अनि ब्राह्मण कुमारहरू भन्छन् यो रगतले मुछिएको, यो रगतले भिजेको दाँत अपवित्र हुन्छ, यो दान लिनुहुन्न भनिकन उहाँहरूले भनेपछि फेरि आफ्नो हातले बाण हानेर त्यहाँबाट एउटा पानीको फोहरा निकालेर दाँत सफा गरेर लिनुहोस् भनिकन दिन लाग्नुभयो। यो अवस्था देखेर भगवान् श्री कृष्णले हामी तपाईँको परीक्षा लिन आएको, परीक्षामा हजुर पास हुनुभएको छ, हजुरको जानी भनेर यो नाम जहाँसम्म यो धरती रहन्छन्, चन्द्र सूर्य रहन्छन्, त्यहाँसम्म कर्ण जानी भन्ने यस्तो तपाईँको कृति भइलिने छ। म तपाईँलाई आशीर्वाद दिनको लागि यहाँ आएको हुँ, म ब्राह्मण होइन कृष्ण हुँ भनेर चाहिँ यसरी दर्शन दिनुभयो। दर्शन दिइसकेपछि अनि उहाँले हानेको बाणले जो पानी निस्केको थियो त्यो पानी सागरको रूपमा परिणत भएर अनि त्यसलाई चाहिँ नि बाण गङ्गा भन्ने नाम राखिदिनु भयो भगवान्ले। यसरी बाण गङ्गाको सृष्टि गरेर उहाँ स्वर्ग जानुभयो। स्वर्ग गएपछि उहाँलाई मात्रै सुनै सुनको दरबार छ, खानी बस्ने सारा कुराहरू के अरे बस्नेहरू सब बन्दोबस्त छ, खानेकुरो छैन। किन यस्तो भयो भनिकन कर्णले चाहिँ त्यहाँ कुरा गर्नुभयो। कुरा गर्दाखेरिमा तपाईँले सुन मात्रै दान गर्नुभएको, तपाईँले अन्न दान गर्नुभएको छैन तपाईँको जीवनमा, त्यस कारणले तपाईँलाई अन्न उपलब्ध हुँदैन भनिकन यस्तो कुरा त्यहाँ थाहा पाइसकेपछि उहाँले त्यो शरीर छोडेर फेरि धरतीमा आएर अर्को जन्म लिएर सोह्र श्राद्धको बेलामा सोह्र दिनसम्म उहाँले सिधादान गर्नुभयो। दिनमै 108 ब्राह्मणहरूलाई दान गर्न थाल्नुभयो। प्रत्येक दिन यसरी दान गर्नुभयो, गर्दै गर्दै जाँदा अनि त्यो जीवन बिताउनुभयो। फेरि अर्को शरीर जन्म लिएर अर्को जीवनमा पनि त्यसरी नै सोह्र श्राद्धमा अन्नदान गर्नुभयो, सिधा दान गर्नुभयो। धेरै धेरै ब्राह्मणहरूलाई खुसी पार्नुभयो, पितृहरूलाई तर्पण पानी दिनुभयो, अन्न दिनुभयो, पितृलाई तर्पण दिनुभयो, देउतालाई पनि जल चढाउनु भयो एव अमृत गरेर कर्णले अर्को दुई जन्ममा अन्नदानहरू, जलदानहरू, अनि द्रव्यदानहरू, अनि गृहदानहरू यस्तो गरेर ठुलो पुण्य आर्जन गर्नुभयो। अनि यो पुण्यको प्रभावले गरिकन फेरि उहाँको त्यो 3 नम्बरको शरीरको पनि यहाँ विसर्जन हुन गयो। त्यो शरीर विसर्जन भइसकेपछि उहाँको जुन जीवात्मा थियो दानको प्रभावले गरिकन फेरि स्वर्गलोकमा अनि उहाँको चाहिँ सवारी भयो। स्वर्गलोक सवारी भइसकेपछि कर्ण महाराजको लागि आज अनि सुनै सुनको महल छ, त्यसपछि खानी वस्तुहरू सिदादान गरेर गएको हुँदा अन्नदानको पनि त्यहाँ सहयोग प्राप्त भएको छ, जलको पनि त्यस्तै सहयोग छ। सारा किसिमका कुराहरू, आफूलाई आवश्यक पर्ने स्वर्गीय भोगका कुराहरू त्यहाँ फेरि सम्पन्न भए। यसरी द्रव्यदानका साथसाथै शुद्धदानको साथसाथै फेरि उहाँले चाहिँ नि अर्को जन्म लिएर अनि कर्ण फेरि पृथ्वीमा आएर अनि सोह्र श्राद्धको पितृपक्षको यो अवस्थामा पितृहरूलाई सम्झेर धेरै धेरै अन्नदान, सिधामा दान, हर किसिमका घिउ दान, सब्जी दान, फलफुलहरू दान गरेर पुण्य आर्जन गरिकन उहाँ चाहिँ अहिले सम्पन्न स्वर्गमा सम्पन्नशाली भएर हर किसिमको सुविधायुक्त भएर उहाँको जेने जीवन बितिराखेको छ। यसै कारणले सुनदानले मात्रै हुँदो रहेछ, अन्नदान गर्नुपर्ने रहेछ भन्ने कुराहरूको प्रसङ्ग यस प्रकार कर्णले पनि थाहा पाउनु भएको थियो। यहाँसम्मको प्रसङ्ग राखेर एउटा चर्चा गरेर म बिदा लिन्छु। जयतु संस्कृतम।

0: на бипокс ча. Сводай ниспокс ча. Сводис FM, Тирана Петхопло, 2 MHz.
1: आज विक्रम सम्बत 2083 साल भदौ 3 गते बुधबार श्रावण शुक्ल सप्तमी 19 अगस्त सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समीशा मोतेसँगै सरोज कोइरालाको नमस्कार
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि एनसी एग्रोटेक को उत्पादन च्याउ भनेकै राजा च्याउ
3: ग्यास आयातमा तथ्याङ्कमा कृतिमान बजारमा अभाव कांग्रेसको महाधिवेशन गर्न विभिन्न समितिहरू गठन सिराहमा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको छानबिन समितिको निष्कर्ष नेपालीले पनि चाँडै क्युआरबाट भारतमा भुक्तानी गर्न सक्ने लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फस्टाउँदै पुष्प व्यवसाय शीर्षकको शुभ समाचार
1: बर्दिवास पाँच स्थित प्रसिद्ध टुटेश्वरनाथ महादेव मन्दिरमा भदौ एक गते परेको सोमबार पनि दर्शनार्थीको ठेगी नसक्नु भीड़ लाग्यो नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका श्रद्धालुको भीड़सँगै मन्दिर परिसरमा फूल तथा पूजा सामग्रीको कारोबार समेत बढेको छ श्रद्धालुले चढाउने फूलमाला बेलपत्र धतुरो लगायतका पूजा सामग्रीको माग बढेपछि टुटेश्वर धाममा यस वर्ष 1 करोड़ रूपियाँ भन्दा बढीको पुष्प कारोबार भएको जनाइएको छ टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष राजाराम यादवका अनुसार यस वर्ष मन्दिर परिसरमा फूल व्यवसायका लागि 200 भन्दा बढी व्यवसायीले नाम दर्ता गराएका छन् साउने सोमबारका दिन विशेष गरी फूलमालाको माग उच्च हुने गरेको व्यवसायी बताउँछन् व्यवसायीका अनुसार एउटा माला सामान्यत 50-60 रुपियाँमा बिक्री हुन्छ सोमबारको भीड हरेक व्यवसायीले 1,000-2,000 माला बिक्री गर्ने गरेका छन् फूलमालासँगै बेलपत्र धतुरोका दाना तथा अन्य पूजा सामग्री बिक्रीबाट समेत व्यवसायीको आमदानी बढ्ने गरेको छ अन्तिम सोमबार भएकाले भदौ 1 गते टुटेश्वरनाथ मन्दिरमा करिब 1.5 लाख दर्शनार्थी पुगेको बताइएको छ दर्शनार्थी बढेसँगै पुष्प तथा पूजा सामग्रीको कारोबार पनि बढेको व्यवसायीहरूको भनाइ छ गौशाला 9 भरतपुरका युवा व्यवसायी रास बिहारी भण्डारीले अघिल्लो सोमबार करिब 2,500 माला बिक्री गरेको बताउनुभयो
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
6: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होलास है कमजोर
7: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
6: जे पाए त्यही खालास अनि रोगले समात्ला
7: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
6: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
8: यो हो नेपाली रेडियो
9: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार सिराहामा चौध साउनमा भएको तनावका क्रममा ज्यान गुमाएका 15 वर्षीय गणेश यादवलाई प्रहरीले नै चलाएको गोली लागेको पुष्टि नियुक्ति भएको छ। सहसचिव पुष्पराज शाही नेतृत्वको छानबिन समितिले प्रहरीको गोली नै उनलाई लागेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो। सुनसरीमा दुई समुदाय बीचको झडप मधेसभर फैलिँदा सिराहामा भएको तनामा यादवको ज्यान गएको थियो, तर नेपाली सेना प्रहरी र सशस्त्रले गोली चलाएको स्वीकारेका थिएनन्। छानबिनमा संलग्न एक अधिकृतले घटनास्थलको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र स्थानीयले खिचेको भिडियोका आधारमा प्रहरीकै गोली लागेको पुष्टि भएको बताएका छन्। पोस्टमार्टममा संलग्न चिकित्सकको राय पनि पिस्तोलबाट चलेको गोलीले ज्यान गएको भन्ने छ। उनले भने छानबिन समितिमा ब्यालिस्टिक जाँचका विज्ञ पनि हुनुहुन्थ्यो, अन्यत्रबाट गोली चलेको देखिएन। यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सिराहामा 20 राउन्ड हवाई फायर भएको भनिएको थियो, तर सुरक्षाकर्मीले जिम्मेवारी नलिएपछि कसले गोली चलायो भन्ने विषय पेचिलो बनेको थियो। सिराहामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कारवाही सिफारिस कान्तिपुरले खबर छापेको छ।
1: नेपाली कंग्रेसले देशको संवैधानिक व्यवस्था, पार्टीको विधान र सर्वोच्च अदालतको आदेशलाई पूर्ण रूपमा पालना गर्दै आगामी असोज 16-19 गतेसम्म 15 केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने औपचारिक घोषणा गरेको छ। सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विभिन्न कार्यक्रम तथा केन्द्रीय कार्य समितिका निर्णयहरू सार्वजनिक गर्दै कंग्रेसले महाधिवेशनको प्राविधिक तथा राजनीतिक प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भएको जानकारी दिएको हो। 15 केन्द्रीय महाधिवेशनका लागि देशका विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी सभापति गगन कुमार थापाले तोकिएको समयमै महाधिवेशन गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो। असोज 17-19 कंग्रेसको 15 महाधिवेशन शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो। यससँगै क्रियाशील सदस्यता विवाद समाधान भएको दावी उपशीर्षकमा खबर छ। विगतका महाधिवेशनहरूमा सबैभन्दा धेरै विवाद र समय खेर जाने क्रियाशील सदस्यताको विषय यसपटक पूर्ण रूपमा समाधान भइसकेको दावी कंग्रेसले गरेको छ। यसैबीच आर्थिक क्षेत्रतर्फ निजी क्षेत्रमाथि भइरहेको गैर कानूनी खानतलासी, अनावश्यक धरपकड र उद्योगी व्यवसायहरूलाई आतंकित पार्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरिएको छ। निजी क्षेत्रलाई अपराधीकरण गर्ने कानूनी प्रावधान सच्याउन, पूर्वानुमान योग्य कर नीति ल्याउन र बैंकिङ प्रणालीमा रहेको निष्क्रिय पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न जोड़ दिएको छ। यसका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न संवैधानिक प्रक्रिया मिचेर पत्रकार पक्राउ गर्ने कार्य रोक्न, भूमिहीन तथा सुकुम्बासी समस्याको दीर्घकालीन र न्यायोचित समाधान खोज्न सरकारको ध्यान आकृष्ट गराइएको छ। बैठकले नेभी संघ, तरुण दल, महिला संघ र दलित संघ लगायत भ्रातृ संस्थाहरूका संशोधित विधान समेत अनुमोदन गरेको छ। निजी क्षेत्रलाई आतंकित नपार्न सरकारसँग माग उपशीर्षकमा यो खबर हो। असोज 17-19 कंग्रेसको 15 महाधिवेशन शीर्षकको खबर सँगै छापिएका यी अन्य खबरहरू हुन् हिमालय टाइम्समा छापिएका खबर हुने।
3: कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा जिल्लाको डोल्पो बुद्ध गाउँपालिका 6 21 वर्षीय दोर्जी गुरुङलाई नागरिकता बनाउन सदरमुकाम आइपुग्न 3 दिन लाग्यो। चौथो दिन नागरिकता बनाएर घर पुग्दा एक साता भइसकेको थियो। डोल्पो बुद्धको जिल्ला सदरमुकाम दुनैसम्म यातायातका साधन चल्ने सड़क पहुँच छैनन्। त्यहाँका बासिन्दा जोखिमपूर्ण भूगोलको गोरेटो हुँदै प्रशासनिक लगायतका काम लिन सदरमुकाम पुग्छन्। भौगोलिक विकटताका कारण साँघुरो गोरेटो बाटोमा ज्यान जोखिममा राखेर सदरमुकाम आउजाउ गर्नुपर्ने बाध्यता छ। दोर्जेले भने घरबाट सदरमुकाम पुग्ने 3 दिन पूरा लाग्छ। मोटर गुड्ने सड़क नहुँदा साँगुरो गोरेटोमा मानिस र खच्चडबाट खाद्यान्न लगायत ढुवानी गर्नुपर्छ। दोर्जेका लागि सदरमुकाम मात्रै टाढा होइन, गाउँदेखि पालिका केन्द्र सम्म पुग्न पनि 1 दिन लाग्छ। डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष पेमा दोर्से गुरुङका अनुसार पालिका केन्द्र धोदेखि सदरमुकाम दुनै पुग्न 3 दिनदेखि 5 दिनसम्म हिँड्नुपर्ने बाध्यता छ। डोल्पालाई सदरमुकाम दुनै र राष्ट्रिय सड़क सञ्जालसँग जोडिन अझै केही वर्ष लाग्नेछ। सदरमुकाम दुनैदेखि लासी क्याबसम्म भेरी करिडोर अन्तर्गत ठेक्का लगाएर काम भइरहेको छ। सड़क पहुँच बाहिर कर्णालीका पालिका शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको हो।
1: एक सिलिन्डर खाना पकाउने एलपी ग्यासका लागि उपभोक्ताले ठूलो शास्ति खेपिरहेका छन्। चुलै बल्न छाडेपछि दिनभर लाइन बस्दा पनि ग्यास नपाएको केही उपभोक्ताको गुनासो छ। अर्कोतिर विगतको भन्दा धेरै ग्यास आयात भइरहेको सरकारी तथ्याङ्कले देखाउँछ, तर आयातको तथ्याङ्क र सरकारी दावी उपभोक्ताको वास्तविक अवस्थासँग मेल खाँदैन। सरकार आपूर्ति बढेको भन्छ, तर जनता झरीमा लाइन बस्दा पनि ग्यास पाइरहेका छैनन्। ग्यासको गणित आखिर कहाँ बिग्रियो त? अघिल्लो महिना मात्रै 75,335 मेट्रिक टन ग्यास आयात भएको देखिन्छ। नेपाल आयल निगमका अनुसार साउनमा आयात भएका ग्यासले 14.2 किलोग्रामका 40 लाख सिलिन्डर भर्न पुग्छ, जुन यसअघि हरेक महिना हुने आयातको सबैभन्दा धेरै हो। नेपालमा अहिले करिब 1,75,00,000 ग्यास सिलिन्डरहरू प्रयोगमा रहेको ग्यास उद्योग महासंघले जनाएको छ। नेपालमा भएका सबै सिलिन्डर एकै पटक भर्न करिब 25 करोड़ किलोग्राम ग्यास चाहिन्छ। अहिले उद्योग र विक्रेता कहाँ ग्यासको भण्डारण नै नरहेको महासंघको भनाइ छ। उपभोक्ताले चाहिने भन्दा बढी ग्यास सिलिन्डर संचित गरेका कारण समस्या आएको हुन सक्ने महासंघको भनाइ छ। यसमा सरकारको दावी पनि मिल्छ। समस्या कहाँ छ? विगत भन्दा बढी आयात हुँदाहुँदै पनि बजारमा ग्यास अभाव हुनुका केही निश्चित कारण छन्। निगम र ग्यास विक्रेताका अनुसार अभाव हुने डरले केहीले धेरै सिलिन्डर भरेर राखेका छन्। ठूला उपभोक्ता र घरहरूले धेरै सिलिन्डर भण्डारण गर्दा एउटा मात्र सिलिन्डर भएका र चुलो नै निभेका सर्वसाधारणले ग्यास पाउन नसकेको उनीहरूको भनाइ छ। सामान्य अवस्थामा 33% ग्यास उपभोक्ता कहाँ, 33% डिपो र ढुवानीका क्रममा रहेको पाइन्छ। अनावश्यक ग्यासको सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह, खाली सिलिन्डर बोकेर नेभिसङ्घको प्रदर्शन, मन्त्रीले अभाव छैन भन्नुभयो, उपभोक्ताले अझै ग्यास पाएका छैनन्, सांसद आचार्यको भनाइ, जलविद्युतको प्रचुर सम्भावना भएको देशमा ग्यास अभाव हुनु विडम्बनापूर्ण, सांसद नेउपानेको भनाइ, यी केही मुख्य बुधाहरू यस खबरसँगै छापिएका हुन्। ग्यासमा नमिलेको गणित, तथ्याङ्कमा कीर्तिमानी, आयात बजारमा अझै अभाव, शीर्षकमा हिमालय टाइम्समा छापिएको खबर हो यो।
3: पश्चिम सेती जलविद्युत परियोजना 4 दशकदेखि अध्ययनमै सीमित, शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। सुदूरपश्चिमका बासिन्दाको सपना बनेको पश्चिम सेती परियोजना 44 वर्षदेखि अध्ययनमै सीमित छ। 4 दशक बढी समयदेखि पश्चिम सेती परियोजना अध्ययनमै सीमित रहेको डडेलधुराबाट प्रतिनिधि सभा सदस्य डाक्टर तारा जोशीले बताउनुभयो। मैले पहिलो पटक प्रतिनिधि सभा बैठकमा बोल्दा पनि पश्चिम सेती परियोजनाको कुरा उठाएको छु। जोशीले भन्नुभयो, 4 दशकदेखि अहिलेसम्म यो अध्ययनमै सीमित छ, अझै पनि यो आयोजना बन्ने टुङ्गो लागेको छैन। भारतीय कम्पनीले पनि अहिले अध्ययन मात्र गरिरहेको बताएकाले अझै निर्माणको निश्चितता नरहेको उहाँको भनाइ छ। सुरुमै बनेको भए आयोजनाको लागत कम हुने थियो, तर लम्बिँदै जाँदा लागत पनि बढ्दै गएको उहाँ बताउनुहुन्छ। त्यस्तै गौरवका सिंचाइ योजना 5 वर्षभित्रै निर्माण शीर्ष उपशीर्षकमा नागरिक दैनिकले नै अर्को खबर छापेको छ। सरकारले लगभग 4 दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका 5 आयोजना 2-5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाइ र भेरी बबई सिंचाइ आयोजनाको काम आगामी 2 वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। यसै गरी सुनकोशी मरिन सिक्टा सिंचाइ र रानी जमरा कुलरिया सिंचाई आयोजनाको काम आगामी 5 वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विविध कारणले यसअघि लामो समय अलपत्र परेका यी गौरवका आयोजनाको सुस्त निर्माण गतिलाई अहिले विशेष महत्वका रूपमा हेरिएको छ।
1: मौसमी विपत बढ्यो, घटना घट्यो मानवीय क्षति, शीर्षकमा गोर्खापत्र खबर लेख्छ। मनसून प्रवेश गरे यता गत वर्षको तुलनामा विगत विपदका घटना बढे पनि मानवीय क्षति भने कम भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय तथा प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे यताका 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भयो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै करिब 1 महिना 15 दिन बाँकी छ। नेपालमा यस वर्ष असार 5 गते मनसून प्रवेश भयो। यस अवधिमा 8 जना बेपत्ता भएका छन्, 121 जना घाइते र 1604 परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष चट्याङका घटनामा कमी आएको छ। पहिरो भने 4 गुणाले बढेको छ। बाढी र भारी वर्षा समेत गत वर्षको तुलनामा बढेको छ।
3: नेपालीले केही महिनाभित्रै भारतमा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने गरी काम अघि बढेको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया एनपिसिआईका एक उच्च अधिकारीले बताएका छन्। नेपाल आउने भारतीयले क्युआर कोड मार्फत भुक्तानीको सुविधा पाएको 2 वर्ष बितिसक्दा पनि नेपालीका लागि भारतमा यो सुविधा सुरु हुन सकेको छैन। गत जेठमा नेपाल र भारतबीच एकअर्काको बैंक खातामा अनलाइन माध्यमबाट रकम पठाउन तथा प्राप्त गर्न सकिने क्रसर बोर्डर रेमिट्यान्स ट्रान्सफर सेवा सुरु भएको छ। अबको केही महिनाभित्रै भारत भ्रमणमा जाने नेपाली नागरिकका लागि यो सेवा क्युआर भुक्तानी सञ्चालनमा ल्याउने अपेक्षा गरेका छौं। एनपिसिआईको अन्तर्राष्ट्रिय शाखा एनपिसिआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने अहिले प्राविधिक तयारी प्रणालीमा आबद्ध गर्ने र परीक्षणका कामहरू तीव्र रूपमा भइरहेका छन्। उहाँका अनुसार पहिलो चरणमा भारतीय पर्यटकले नेपालमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको थियो भने दोस्रो चरणमा नेपाली पर्यटकले भारतमा भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ। नेपालीले चाँडै भारतमा क्युआरबाट भुक्तानी गर्न सक्ने शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको हो।